0: अनि यो उपभोक्ताहरू चाहिँ यता भोजपुर साइडको ठ्याक्कै त्यो बजार क्षेत्रमा परेको कारणले गर्दाखेरि लागत पनि अलिकति बढी भएर यो 78 लाख चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसनले चाहिँ निर्माण भएको थियो। ठाउँ चाहिँ स्पेसली यो पर्यटन क्षेत्रमा एकदम प्रख्यात क्षेत्र पनि भन्छ है, यो ठाउँ चाहिँ बजार क्षेत्रको मान्छेले त्यसमा चाहिँ हाम्रो 2-4 जना वेलफेयर पेन्सनर पनि हुनुहुन्छ, सर्भिस पेन्सनर पनि हुनुहुन्छ, टोटल गरेर हाम्रो 40 घरधुरी संख्या चाहिँ यो हाम्रो यो खानेपानीबाट लाभान्वित भएको छन् भने त्यस अन्तर्गतै 3 कम्पनीहरू जस्तै हाम्रो त्यहाँनिर स्कुलहरू पनि छ, सानो तिनो माइक्रो फाइनेन्सहरू भन्छ यस्तो उहरूलाई पनि जम्मा जम्मी टोटल त्यो क्षेत्रमा भएको 3 कम्पनीहरूलाई गरेर टोटल 43 घरधुरी संख्यालाई चाहिँ लाभान्वित हुने तरिकाले चाहिँ सखेवा खानेपानी प्रोजेक्ट चाहिँ वितरण गरेका छौँ।
1: समुदायको लगानी के कस्तो छ यो प्रोजेक्ट अन्तर्गत?
0: 10% चाहिँ कम्युनिटीबाट चाहिँ बिहोर्नु पर्ने हुन्छ, तर त्यो बिहोर्दा चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूले चाहिँ श्रमदान गर्ने आदि इत्यादि गरेर चाहिँ जुन फाइनेन्सियल देखाउने चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ 10% कन्ट्रिब्युसन गरेको चाहिँ देखाउनुहुन्छ।
1: कहिलेदेखि निर्माण सुरु गर्नुभएको थियो र कहिले सकियो, कहिले हस्तान्तरण गर्नुभयो?
0: यो हस्तान्तरण गर्ने बेलामा चाहिँ मोतीमा हाम्रो एडब्ल्यु साहब हुनुहुन्थ्यो, तर यो फेब्रुअरीको 2nd weekमा चाहिँ यो हस्तान्तरण भएको थियो। प्रोजेक्ट चाहिँ अब 11-12 महिनाकै 1 इयरकै ड्युरेसनमा चाहिँ यो कम्प्लिट भएको।
1: यो ठाउँको लागि खाने पानी कहाँबाट ल्याउनु भयो? पानीको मूल चाहिँ कति टाढा छ?
0: पानीको मूल चाहिँ यो हाम्रो दिक्तेल साइट पर्छ, दिक्तेल साइटको पनि अर्को यो गाउँपालिका भन्छ, मैले ठ्याक्कै बिर्सेँ है, गाउँपालिकादेखि एराउन्ड 20-25 किलोमिटर मासतिर पर्छ, यो चाहिँ डाँडामा पर्छ, त्यहाँबाट चाहिँ यो पानी ल्याएको।
1: मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो।
2: What makes me unique isn't the flawless story, the courage to embrace the flaws and turn dreams into the directions and lead with honesty and authenticity.
1: मिस नेपाल इन्टरनेसनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कसिस सुब्बा घोषित हुनुभएको आयोजक द हिडन ट्रेजरले जनाएको छ। दीपमाला तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धाविका पनि हुनुहुन्छ। अब खबर फटाफट।
3: विश्व स्तनपान सप्ताह सुरु, जीवनको दिगो शुरूआतका लागि स्तनपान नारा सहित प्रभावकारी स्तनपान अभ्यासमा जोड। भद्रपुर भन्सारको राजस्व लक्ष्य अधुरो, निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन। मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेजबारे छलफल, अस्पताल स्तरोन्नति, बर्न वार्ड र स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा मन्त्रीसँग संवाद। नेपाल चीन कूटनीतिक सम्बन्धको 71 वर्ष पूरा, दुवै देशले रणनीतिक साझेदारी र परम्परागत मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता। कर्णालीमा घरमै लाइसेन्स पुग्न थाल्यो, हुलाक मार्फत 40 रुपियाँ तिरेपछि सवारी चालक अनुमति पत्र घर दैलोमै वितरण। 25 करोड भन्दा कम लगानीका उद्योगलाई प्रदेशबाटै सिफारिस, अब यस्ता उद्योग सम्बन्धी सिफारिस र आवश्यक सेवा प्रदेश सरकार तथा मातहतका निकायबाटै उपलब्ध हुने। बागमती सफाई अभियानले 690 हप्ता पूरा गर्यो, गुहेश्वरी क्षेत्रमा सफाईसँगै वृक्षारोपण, देशभर 108 भन्दा बढी स्थानमा अभियान जारी। दुर्गम क्षेत्रमा खाद्य आपूर्ति सुदृढ बनाउँदै सरकारी कम्पनी, सुदूरपश्चिमका दुर्गम बस्तीमा खाद्यान्न ढुवानी, किसानका उत्पादन खरिद र सुपथ मूल्य सेवा निरन्तर।
1: जियानी इन्फान्टिनोको फिफा अध्यक्ष पद दबावमा परेको छ। विश्वकप लगायत प्रतियोगितामा निजी क्षेत्रको हिस्सेदारी स्वीकार्ने प्रस्ताव फिर्ता लिनु परेपछि इन्फान्टिनोको पद दबावमा परेको हो। उहाँको प्रस्तावलाई विश्वका प्रमुख संगठनहरूले अस्वीकार गर्दै आपत्ति जनाएका थिए। युएफएका उपाध्यक्ष लरा म्याक्लस्टरले इन्फान्टिनोको प्रस्ताव पहिलो दृष्टिमै समस्यामा परेको देख्नु भएको थियो।

0: हिन्दू सम्राट सेना नेपालले सरकारसँग कुनै सहमति नभएको अडानसहित बन्द लगायतका आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ। हिजो जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार र हिन्दूवादी संगठन बीच भएको वार्तापछि सीडी ओम प्रसाद लोइटेलले सहमति भएको जानकारी दिनुभएको थियो। हिन्दू सम्राट सेना नेपालले भने सरकारलाई बुझाइएको पत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश तनातनीले आफ्ना 15 बुधे माघलाई नै सहमति भएको भनेर प्रचार गरिएको भन्दै बन्दका कार्यक्रम फिर्ता नहुने अडान राख्नु भएको हो। राष्ट्रपाका केही नेता कार्यकर्ताले सहमति भएको भन्दै गलत प्रचार गरेको उहाँको आरोप छ। वार्तामा सहभागी गृहमन्त्री सुथन गुरुङले पनि सहमति भए नभएको विषयमा स्पष्ट नबोलेर देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द हुनु हुँदैन भन्नुभएको छ। सरकार र संयुक्त हिन्दू मोर्चाबीच हिजो दिउँसो र राति 8 बजेपछि मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा 2 चरणमा वार्ता भएको थियो। दुवै चरणको वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको हिन्दू सम्राट सेनाका महासचिव सनातनीको भनाइ छ। बेलायती युवराज विलियमले पर्वतारोही निर्मल पूर्जाको निधनले आफू मर्माहत भएको बताउनु भएको छ। पूर्व बेलायती सैनिक एवं रोयल मरिन सैनिक पूर्जाको पाकिस्तानको ब्रड पिक हिमालयारोहणका क्रममा हिमपहिरोमा परेर निधन भएको हो। 2003 बेलायती गोर्खा सैनिकमा भर्ती भएका पूर्जा 2009 विशेष बोट सर्भिसमा आबद्ध हुनुभएको थियो। थप भर्ती गिरीबाट
1: 43-year-old Nirmal Purja, known as Nim, served in the British military for 16 years, 10 of which were spent in the Special Forces, and he was awarded an MBE by the late Queen in 2018 for his achievement in extreme high-altitude mountaineering. Sharing the news on social media, his company Elite Expeditions said it confirmed with profound sadness and immense heartbreak that Purja had died in Thursday's avalanche. It also said that none of the other 9 members of the expedition had survived. Nims became widely known following a Netflix documentary chronicling his journey, 14 Peaks. Nothing is impossible.
0: अन्तर्राष्ट्रिय फुटबल महासंघले इन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, इन्फाको भूमिका र यो विषयमा देखिएको अन्योल अझै कायमै छ। इन्फाका पूर्व अध्यक्ष गणेश थापा
2: भनियो भने चाहिँ पल चाहिँ पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चाहिँ मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसैलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समय रिजल्ट दिए हाल्ला, अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ कि नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट कम भयो कि जस्तो लाग्छ।
3: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ?
2: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो अहिले ग्यान्टर नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो, अहिले जे गरे पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गराएर गर्ने रणनीति उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो पुगाउनेबाट एउटा प्रमुख साझेदार एन्फा हो।
0: स्पेनी प्रहरीले सिओटा समुद्री तटमा 500 मिटर घेराबार लगाएर आप्रवासीको निगरानी बढाइएको जनाएको छ। मरक्कोका करिब 60,000 नागरिक पौडेर र अरू आप्रवासी स्थलमार्गबाट प्रवेश गरेपछि निगरानी बढाइएको स्पेन प्रहरीको भनाइ छ। गएको बिहिबार र शुक्रबार स्पेन प्रवेश गर्ने क्रममा 86 जनाको ज्यान गएको खबर छ। स्पेनका कट्टरपन्थी विपक्षी नेता अल्बर्टो नुनेज फिजोली भने आफू आप्रवासी छिरेको क्षेत्रका स्पेनी नागरिकको साथमा रहने बताउनु भएको छ।
4: There are thousands of businesses that cannot open their shutters out of fear. That is a disgrace. Thousands of families feel abandoned in their own country. 85,000 Spanish people who live in this city. We are all Ceuta right now.
0: मिस नेपाल 2026 को उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो। मिस नेपाल इन्टरनेसनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित हुनुभएको आयोजक द हिडन ट्रेजरले जनाएको छ। दीपमाला त्योकान्त ब्ल्याक ब्ल्याक खेलाडी र म्याराथन धावेका पनि हुनुहुन्छ। बागमती प्रदेशमा गएको आर्थिक वर्षमा तीव्र गतिका कारण 1041 दुर्घटना भएको तथ्याङ्क आएको छ। चालकको लापरवाहीले 240 र यात्रुको गल्तीले 154 दुर्घटना भएको पनि प्रहरीले जनाएको छ। त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा 119 यान्त्रिक गडबडीले 121 दुर्घटना भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

0: रेडियो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो।

0: निरन्तरको वर्षा र बाढी पहिरोका कारण आज पनि मुलुकका ठाउँ ठाउँमा सड़क अवरुद्ध भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार सड़क इलाम्बे भएपछि इलाम 9 मा मेची राजमार्ग बन्द छ। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि करणीको राजमार्ग पनि बन्द छ। दोलघाको तामाकोशी पाँच केर्नेटार क्षेत्रको लामासाको रामेछाप सड़कमा समावेशी खोलाको बहावले सड़क कटान गरेपछि सड़क अवरुद्ध भएको छ। रसुवाको उत्तर गए पाँच खाल्टेमा त्रिशुलेले कटान गरेपछि पासाङ लामो सड़क बन्द भएको छ। उता गोर्खाको धार्जे तीन अन्ड डाँडामा पहिरो खसेपछि लार्के बेनीघाट कच्ची सड़क बन्द छ। प्रहरीका अनुसार काभ्रे सिन्धुले जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कन्टोन्चेबेसी सड़क रातको बेला बन्द गरिएको छ। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथमा पनि राति गाडी चलाउन रोक लगाइएको छ। कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु भएका 13 थुम्का सुम कुमार तामाङको शव नेपाल ल्याइएको छ। तामाङको शव कुवेत एयरको विमानबाट गइरात्र त्रिभुवन विमानस्थल ल्याइएको हो। उत्तरी कुवेतको चिनिया कम्पनी भवनमा गएको बिहिबार इरानले क्षेपास्त्र आक्रमण गर्दा तामाङको मृत्यु भएको हो। तामाङले 2022 कुवेतमा चालकको काम गर्दै आउनु भएको थियो। हिन्दू सम्राट सेना नेपालले सरकारसँग कुनै सहमति नभएको अडानसहित बन्द लगायतका आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ। हिजो जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार र हिन्दूवादी संगठन बीच भएको वार्तापछि श्री ओम प्रसाद लोइटेलले सहमति भएको जानकारी दिनुभएको थियो। हिन्दू सम्राट सेना नेपालले भने सरकारलाई बुझाइएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले आफ्ना मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको भन्दै बन्दका कार्यक्रम फिर्ता नहुने अडान राख्नु भएको हो। राष्ट्रपतिका केही नेता कार्यकर्ताले सहमति भएको भन्दै गलत प्रचार गरेको उहाँको आरोप छ। वार्तामा सहभागी गृहमन्त्री सुदन गुरुङले भने सहमति भए नभएको विषयमा स्पष्ट नबोलेर देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द हुन हुँदैन भन्नुभएको छ। सरकार संयुक्त हिन्दू मोर्चाबीच हिजो दिउँसो र राति 8 बजेपछि मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको उपस्थितिमा दुई चरणमा वार्ता भएको थियो। दुवै चरणको वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको हिन्दू सम्राट सेनाका महासचिव सनातनीको भनाइ छ। काँग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। सुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मुलुकको विद्यमान राजनैतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको जिकिर गर्नुभयो।
1: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समाजदार र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशलाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
0: कोइरालाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा भनेको दावी गर्नुभएको छ। विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोइरालाले तराईमा देशमा देखिएका विभाजन रोक्न पनि आफूहरू अघि सर्ने अवस्था आएको बताउनु भएको छ।
1: मुलुकमा देखिएको राजनीतिक आर्थिक सामाजिक तथा धर्म सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएको हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्य दिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकमा 551 सदस्य आयोग समिति गठन गरी यही श्रावण 29 देखि 31 गते सम्म काठमाडौँमा राष्ट्र भेलाको आयोजन गरिएको छ।
0: बेलायती युवराज विलियमले पर्वतारोही निर्मल पूर्जाको निधनले आफू मर्माहत भएको बताउनु भएको छ। पूर्व बेलायती सैनिक रोयल मरिक सैनिक पूर्जाको वास्तविकताको ब्रोड पूर्जाको पाकिस्तानको ब्रोड पिक हिमालय आरोहणका क्रममा हिमपहिरोमा परेर निधन भएको हो। 2003 बेलायती गोर्खा सैनिकमा भर्ती भएका पूर्जा 2009 विशेष बोट सर्भिसमा आबद्ध हुनुभएको थियो।
2: 43-year-old Nirmal Purja, known as Nim, served in the British military for 16 years, 10 of which were spent in the Special Forces, and he was awarded an MBE by the late Queen in 2018 for his achievement in extreme high-altitude mountaineering. Sharing the news on social media, his company, Elite Expeditions, said it confirmed with profound sadness and immense heartbreak that Purja had died in Thursday's avalanche. It also said that none of the other 9 members of the expedition had survived. Nims became widely known following a Netflix documentary chronicling his journey 14 feet. Nothing is impossible.
3: Yo, BFBS, Gurkha Radio.

0: यो धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशको सन्देश। सन्देश रूपी यस कार्यक्रम लिएर देश विदेशमा छरिएर बस्नुभएका हाम्रा आदरणीय अग्रजहरू, परिवारजनहरू, ब्रिटिस आर्मी अथवा ब्रिगेड अफ गोर्खाजमा भएका आर्मी र परिवार र आम नेपालीहरूले सुन्नुहुन्छ। यहाँलाई सबभन्दा पहिला नमस्कार छ। यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई स्वागत तथा अभिवादन गर्छु र हाम्रा आदरणीय श्रोतालाई हामीले स्वागत गरिसकेका छौँ र एक हप्तापछि आइसकेका छौँ हामी तपाईँको घर आँगनमा। बुधबारको दिन भने गुरु पूर्णिमा परेको थियो। संसारभरि छरेर रहनुभएका हाम्रा गुरुहरूलाई चाहिँ गुरु पूर्णिमाको ढिलो भए पनि शुभकामना टक्र्याउँदै कार्यक्रममा स्वागत गर्छु।
0: तपाईँलाई पनि नमस्कार। होइन, कार्यक्रममा स्वागत छ। तपाईँलाई पनि साथ दिनुभएको छ। गुरु पूर्णिमा भन्दाखेरि तपाईँको मनमा कुन गुरु आउँछ? पहिला बहिनी, पहिला यसो कख सिकाउने आउनुहुन्छ कि अलि पिट्ने आउनुहुन्छ?
1: हजुर दाजु, गुरु भन्ने बित्तिकै
0: अलिक कडी कडाउ गर्ने गुरु
1: पक्कै पनि। हजुर, सबैजनाको जिन्दगीमा गुरु भन्ने बित्तिकै सबैभन्दा पहिला त आमा नै आउँछ। होइन, जो मैले मेरा टिल्पी लाउँदा यी नयनहरू धरतीमा खोले, सबैभन्दा पहिला मैले कसलाई देखेँ त? मेरी आमालाई देखेँ। र जब मैले आँखा खोले, त्यो खोल्ने समयदेखि अहिलेसम्म जति पनि कुराहरू मैले सिकेँ, जति पनि कुराहरू व्यवहारमा मैले लागू गरेँ, एक जिम्मेवारी व्यक्ति बने, ती सबैका देन को हुनुहुन्छ त? मेरी आमा हुनुहुन्छ। त्यही भएको भएर मेरी आमा नै मेरो जिन्दगीमा सबैभन्दा पहिला गुरु हुनुहुन्छ। त्यसपछि स्कुल जब म गएँ, मेरो औँलाहरू समय समय क लेख्न सिकाउनुहुने मेरो गुरुआमा हुनुहुन्छ, विष्णु थापा मगर। उहाँ बिरुवा नगरपालिका राङभाङ बस्नुहुन्छ र अहिले पनि गाउँकै एक विद्यालयमा शिक्षिकाको रूपमा काम गर्नुहुन्छ। मैले नभेटेको धेरै वर्ष भयो, तर अहिलेसम्म सायद मेरी गुरुआमा रिटायर्ड पनि भइसक्नु भयो होला। म गाउँ गएँ भने अवश्य पनि मेरो गुरुआमालाई म भेट्नेछु।
0: ल त, यसरी गुरुको सम्झना तपाईँले गर्नुभयो, मलाई चाहिँ तपाईँले आमा र चाहिँ गुरु कुरा गर्नुभयो नि, मलाई चाहिँ कन्सर्ट होइन किन यति दुख थियो। गुरुदेखि म तर्सिन्थेँ, होइन त्यतिखेरको पढाइ नै त्यस्तो थियो। तपाईँले केटाकेटीलाई पढाउँदाखेरि गाली गर्न, ठुलो स्वर गर्न पाइन्न भन्ने थियो, होइन? र त्यतिखेर जे जस्तो भयो हामीले उहाँलाई सम्झना त गर्छौँ, होइन? तर त्यो तरिका बिस्तारै परिवर्तन भएको छ नेपालमा पनि। त्यसले गर्दाखेरि जे होस्, गुरु गुरु नै हो, होइन? उहाँले सही ठाउँमा भनौँ न सही बाटो देखाएर हामी यहाँ छौँ। तर त्यो तर कञ्चटीको रौने बहिनी यति उखाल्ने भन्ने हिसाबले गर्दाखेरि म असाध्यै
1: तर्सिन्थ्यो। हजुर, मैले चाहिँ पिटाइ त त्यति खाइनँ दाजु। म सानैदेखि एकदम मेहनती र एकदम स्टुडेन्ट थिएँ म, होइन? अब दिमाग चाहिँ साह्रै तेज पनि होइन, एकदमै पोर पनि होइन,
0: होइन?
1: मध्यम विद्यार्थी थिएँ म। हाम्रो हेड म्याम, हेड सर हुनुहुन्थ्यो, विशेष गरी बोइजहरूले धेरै कुटे खानुहुन्थ्यो कि बिचरा है। हजुर, अब जस्तै ग्रुप ग्रुपमा उनीहरूले अब हिँड्थे, अनि अब ग्रुपमा धेरै हिँडेपछि एकजनाले काम बिगार्यो भने सबै ग्रुपलाई नै पिट्ने के त्यो बेला। हजुर, त्यो गर्नुहुन्थ्यो है। अनि हामी चाहिँ त्यही देखेर एकदमै डराउँथ्यौँ, होइन? अब कस्तो भन्दाखेरि एकदम साह्रो हार्ड के उहाँहरूले चाहिँ स्ल्याप गर्नुहुन्थ्यो क्या हाम्रो हेड सरले चाहिँ। कसरी भन्दा लाइन राख्नुहुन्थ्यो, अनि त्यो लाइनमा बस्दाखेरि अब हुन्छ नि यता फर्केर बस्नु भनेर चाहिँ भन्नुहुन्थ्यो, होइन? आफूतिर फर्केर बस्दाखेरि चाहिँ के गर्न लागेको भन्ने पनि थाहा हुन्थेन कि बोइजहरूलाई, र के काम बिगार्यो भन्ने कुरा आफ्टर स्ल्यापमा त थाहा हुन्थ्यो। त्यसरी स्ल्याप हान्नुहुन्थ्यो।
0: तर आजकल यो कुराले के हुन्छ भने राम्रो हुँदैन, राम्रो मेसेज आउँदैन, फिजिकल र साइकोलोजिकल इफेक्ट पर्छ विद्यार्थीहरूमा भन्ने कुरा सबैले बुझ्नु भएको छ। र यदा कता यस्ता समाचार त आउँछन्, तर बिस्तारै बिस्तारै यो चाहिँ निर्मूल हुन्छ र हुनु पनि पर्छ भन्ने एउटा मान्यता छ। गुरु पूर्णिमामा हामीले गुरुलाई र उहाँले देखाइदिएको बाटो अनुसार भाग्य निर्धारण र भविष्य निर्धारण भयो, होइन? सम्मान त गर्नै पर्छ।
1: गर्नुपर्छ।
0: आउँदा दिनका कार्यक्रम के छन् त मलाई यसो हेर्नु भएको छ?
1: हजुर हजुर, अब क्यालेन्डर अनुसार त थुप्रै छन् दाजु, र हाम्रो राजेन्द्र बान्तवादाईले पनि नेपाली क्यालेन्डर हेर्नुहुँदो रहेछ। आज पत्रमा पनि उहाँले पुरा यहाँ चाहिँ कुन कुन बार के पर्छ सबै लेख्नु भएको छ।
0: तपाईँले खिर खाने कुरा त अस्ति गर्नुभएको थियो, क्यारे होइन, दिन पनि गयो भन्नुपर्छ होइन, राम्रोसँग खिर चाहिँ खानु होला। ओके, यो भन्दै गर्दा तपाईँहरू फेरि उफ्रिने दिन आउँदैछ नि, आउँदैछ नि, छिटै आउँदैछ क्यारे, कहिले हो तपाईँको तयारी त भइसक्यो होला?
1: हजुर हजुर, तयारी पनि भइसकेको छ दाजु, र यसपालि त हामी सबैजना दिदी बहिनी मिलेर ब्रिटिस क्याम्प भित्र जानेवाला छौँ।
0: ओके, 30 गते पर्दो रहेछ सोमबार।
1: ओहो,
0: ओके, सोमबार तपाईँहरूले चाहिँ एकदम मजाले इन्जोय गर्नुहुन्छ, र साथसाथमा पुरस्कार पनि जित्नुहुन्छ, राफल ड्र हुन्छ होइन, यसरी यहाँ मात्रै होइन युके, ब्रुनाई र हाम्रा विभिन्न पल्टन र पल्टन बाहिर होइन गैर सैनिक सिचुएसनमा बस्नुभएका हाम्रा थुप्रै नेपालीहरू संसारभरि हुनुहुन्छ, उहाँले यो तिज चाहिँ भव्य रूपमा मनाउनुहुन्छ। त्यसले गर्दाखेरि तिज चाहिँ यसपालि एकदमै खन्किने भयो होइन त?
1: हजुर दाजु, एकदमै खन्किने भयो, एकदम रमाइलो गर्नेछौँ यसपालि चाहिँ।
0: यी कुरा गर्दै गर्दा अब हामीले ठेगाना दिनु पर्ला।
1: हजुर हजुर, ठेगाना भन्नुपर्छ, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ bfpsgorkha@bfps.com, फेसबुक रहेको छ बिएफपिएस गोर्खा लेखिएको नीलो लोगो भएको फेसबुक। सम्पर्क नम्बरहरू पनि छन् र ती हुन् 54 28 055, 54 37 364 र 54 33 930।
0: ओके, अब यति नम्बर र ठेगाना पाएपछि हाम्रा श्रोताहरूले सबभन्दा पहिला चाडपर्व कसरी मनाउनु भयो आदि आदि कुरा गर्न सक्नुहुन्छ होइन बहिनी? विशेष गरेर गुरु पूर्णिमा अनि खिर खाने दिन, खिर तपाईँको कस्तो प्रकारको बन्छ होइन, अनि आगामी दिनको कार्यक्रमहरूमा के गर्दै हुनुहुन्छ, शुभकामनाको आदान प्रदान गर्नको लागि हामी तपाईँहरूको मेसेजहरू दिनको लागि तयार छौँ होइन त?
1: यदि
0: भन्दै पहिलो श्रोतालाई स्थान दिइहालौँ, को हुनुहुन्छ उहाँ?
1: हजुर, पहिलो श्रोताको रूपमा आउनु भएको छ उमेश रेग्मीजी, उहाँले हामीलाई विराटनगरबाट पत्र लेख्नु भएको छ दाजु, र आज भने हाम्रो छिनोफानो पनि छ, प्रश्नको उत्तर पनि पढाउनु भएको छ उहाँले है, विश्रामपछि गर्नेछौँ, तर अहिले पनि हामी उमेश रेग्मीजीको पत्रतर्फ लाग्छौँ।
0: फुटबल सम्बन्धी छ नि होइन, फिफा अर्गनाइजेसनले कति ब्याङ्कमा पैसा हाल्यो भन्ने
1: हजुर,
0: विजेताले कति पाउनु भयो भन्ने छ, कतिले कन्फ्युज हुनु भएको छ, तर पनि कतिजना आउनु भएको छ यसपालिको प्रश्न उत्तरीमा?
1: यसपालि चाहिँ मैले दाजुलाई नै ह्यान्ड ओभर गरेको छु,
0: हेर्नुहोस् त,
1: 6 जना हुनुहुन्छ
0: मात्रै, गाह्रो परेछ कि कसो?
1: हजुर, अलिक गाह्रो परेछ, 6 जनामा जे होस् उहाँले एकदमै प्रयास गर्नु भएको छ दाजु।
0: एकजनाले मिलाउनु भयो, त्यति मात्रै कसले मिलाउनु भयो? यसपालि त त्यो हाम्रो बट्टा चाहिँ अथवा चाहिँ पेन होल्डर चाहिँ हल्लाउनै परेन नि होइन? ओके, गर्दाखेरि आजको पहिलो श्रोतालाई स्थान दिइहालौँ, उहाँ फेरि पनि भनिदिउँ, उमेश रेग्मी, बुढी गङ्गा गाउँपालिका 3, जिल्ला मोरङ नेपालबाट, विथ मोबाइल नम्बर दिनुभएको रहेछ, हामी चाहिँ मोबाइल नम्बर दिनौ। लेख्नुहुन्छ, सर्वप्रथम विनोद सर, निशा जी, सुजन बाला, तुलसी बस्नेत, मीना थापा ज्यूलाई नमस्कार, साथै मिठो मिठो सम्झना, ऑल द वे फ्रम सुनसरी भन्नुभएको छ उहाँले।
1: उमेशलाई कार्यक्रममा स्वागत छ, हामी दुवैजनाको नमस्कार छ।
0: ओके, लेख्नुहुन्छ, तपाईँहरूको परदेशको सन्देश कार्यको म नियमित श्रोता हुँ र नियमित रूपमा सुनिरहेको पनि धेरै वर्ष भयो, यो कार्यक्रम राम्रो छ, धेरै राम्रो छ। गएको महिना म अलिक व्यस्त भएर, यानि कि घरायसी कामहरूमा र खेतीपातीको कामहरूमा व्यस्त भएँ, त्यस कारणले परदेशीको कार्यक्रमको लागि पत्र पठाउन सकिनँ, यसको लागि माफी चाहन्छु भन्नुभएको छ।
1: हजुर हजुर, बेला बेलामा उहाँले फोन पनि गरिरहनुहुन्छ दाजु होइन, र क्विज कन्टेस्टमा त उहाँले जहिले पनि भाग लिनुहुन्छ। आज त पत्रबाटै आउनु भएको छ, फेरि पनि स्वागत छ तपाईँलाई।
0: यो सिजन त्यस्तो भने खेतीपाती आदि आदि होइन, तपाईँको रोपाई बडो राम्रोसँग भयो होला भन्ने आशा गरौँ, यदि रोप्नु भएको छ भने होइन। यो वर्ष नेपालको तराईका केही जिल्लाहरूमा भने जस्तो पानी नपरेकोले धानको खेती कार्यहरू ढिलो हुन पुगेको छ भने केही जिल्लाहरूमा केही ठाउँमा धानको रोपाई अझै पनि बाँकी छ भन्नुभएको छ बहिनी।
1: पानी अलिक कम परेर
0: हो नि, धेरै कहीँ थोरै अतिवृष्टि अनावृष्टि भयो होइन र साउनको मध्यसम्म र अलिकति पछिसम्म नै धानको रोपाई हुन्छ भनेर सुनेको थिएँ मैले होइन गर्दाखेरि तपाईँहरू ज जसको रोप्न पाउनु भएको छैन राम्रो छ रोपाई होस् हाम्रो शुभकामना त्यही छ र यो साउन महिनामा नेपालका विशेष चाडपर्वहरू छैनन् तर भाद्र महिनामा भने भाद्र 12 गते चाहिँ जनै पूर्णिमा 13 गते गाई जात्रा पर्व र भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी 26 गते खुसी औँसी अर्थात् बुवाको मुखेनी दिन अनि 28 गते महिलाहरूको तिजकै कुरा गर्नुभयो उहाँले होइन मैले अघि 28 भने कि 29 भने बहिनी हो र उहाँले पाउँदै म क्यालेन्डर हेरिहाल्छु खै 29 उहाँ र मेरो त द्वन्द्व पर्यो त बहिनी उहाँले 28 गर्नुभएको छ दर खाने दिन कुरा गर्नु भएको रहेछ होइन दर खाने दिन 28 ठिक हो तपाईँ मैले चाहिँ दर मलाई मतलब भएन म पनि यो चाहिँ तिजको पत्ता लिएको धेरै भयो पनि 15-16 वर्षै भयो मैले पनि होइन म काठमाडौँ नेपाल आएदेखि नै मैले व्रत लिन थाले हो त्यसले गर्दाखेरि हरितालिका तिज चाहिँ 29 गते यहाँ चाहिँ महिलाहरूको लागि मात्रै भनेको छ त्यसलाई काटकुट गर्नु पर्ला जस्तो लाग्यो मलाई चाहिँ एडिट गर्नु पर्ला किनभने पक्का भने पनि सबैले बस्नुपर्ने व्रत हो गर्दाखेरि तिज व्रत भनेर भन्दाखेरि राम्रो होला ओके उहाँको यो जानकारीको लागि धेरै धन्यवाद छ नेपालमा केही वर्षदेखि तिजको दर खाने कुरामा केही नयाँ तरिका र तिजको दर खाने दिनभन्दा एक महिनादेखि नै विभिन्न सङ्घ संस्थान अनि केही महिला समूहबाट सामूहिक दर खाने कार्यक्रमहरू भइरहेका छन् हुन्छन् पनि र यो दर खाने नयाँ चलन राम्रो हो या राम्रो होइन म केही भन्न सक्दिनँ केवल यति मात्रै भन्न सक्छु कि तिज पर्वको नाममा अरूको देखासुखीको नाममा सुनका गरगहनाहरू खरिद नगर्नुहोस् आफ्नो आमदानी अनुसारको खर्च गर्नुहोस् भनेर उहाँले राम्रो सुझाव दिनुभएको छ कुरा गरे नि होइन घाँटी हेरेर हाड निल्नु पर्यो होइन अनि हाड निल्ने त किन नि किन हाड निल्नु होइन हाड निल्ने त कुरै छैन त्यसमा पनि अलिक संशोधन गर्नु पर्ला खाने त हाड होइन नि होइन त्यसले गर्दाखेरि कति कुरा हाम्रा पुराना पुराना भनाइहरू समय अनुसार अलिक परिवर्तन पनि गर्नु परेछ कि बहिनी मैले त हाड निलेको देखाएको छैन कसैले पनि किन निल्छन् बहिनी
1: होइन
0: तपाईँले त्यसमा समय दिनुभएको छ ध्यान दिनुभएको छ कुनै कुनै जीवहरूले चाहिँ यस्तो ढुङ्गाहरू हाडहरू खान्छन् किनभने उसको पाचन सिस्टमलाई चाहिँ त्यसले राम्रो गर्छ भनेर भन्छन् तर मान्छेले चाहिँ हाड जानी जानी निलेको चाहिँ मैले देखाएको छैन खाँदाखेरि एउटा दुइटा टुक्रा जाला अर्कै कुरा हो तर हाड चाहिँ लिने भएन मतलब घाँस चाहिँ घाँटी हेरेर बनाउनु पर्छ भनेर भन्नु पर्ला होइन बहिनी
1: संशोधन गर्नुपर्छ
0: हो नि अब उमेशजी के भन्नुहुन्छ ओके एनिवे अगाडि बढौँ उहाँ के भन्नुहुन्छ अन्त्यमा म आज म नेपाली चलचित्र कन्यादानको गीत तिजको रहर आयो बरी लै भन्ने सुन्न अनि सुनाउन चाहन्छु साथै मेरा साथीहरू रमा सापकोटा मिना श्रेष्ठ अनिता जोशी एडमन पराजुली अरुण नदी खत्री अन्जु दहाल बराल अर्जुन खतिवडा युक्त प्रसाद श्रेष्ठज्यूको मिठो मिठो सम्झना गर्दै यो गीत सुनाउन चाहन्छु म पनि सुन्छु भन्नुभएको छ
1: है अब त उहाँले कति छिटो भदु 28-29 भनेपछि त अहिले नै सुन्न चाहनु भएको छ
0: तिजको अब रौनक उहाँले नै सुरु गरिदिनु भयो मैले पनि कहिलेदेखि तिजको गीत बजाउ बजाउ भइरहेको थियो उहाँकै अब यो अनुरोधको गीतबाट तिजको गीत यानि कि रौनक सुरु भयो भने
1: एकदमै
0: नयाँ नयाँ तिजको गीतहरू आउनु थालिसकेको छ
1: आइसकेको छ दाजु तर यो पुरानो जस्तो एकदम त्यो हुन्छ नि फ्लेभर टेस्ट चाहिँ अलिकति नहुने होइन तर पनि अब हामीले नयाँलाई पनि स्वीकारेका छौँ र हामीले राखिरहेका छौँ आज भने हामी बिल्कुलै पुरानो गीत कन्यादान चलचित्रबाट होइन दाजु गौरी मल्ल दिज्यूले ज्वलन्त अभिनय गर्नुभएको चलचित्र गीत राख्दैछौँ दाजु हामी
0: ओके गौरी मल्ल कुरा गर्नुभयो नि होइन अनिताले भेटेको छु मैले यहाँ पनि आउनु भएको छ र बिहेभियर्सलाई राम्रो चिन्नुहुन्छ र अहिले के कमेडी च्याम्पियन एकदमै उहाँको कपाल सेतै भएको कि बनाएको मलाई थाहा छैन तर सुहाएको छ कि एकदम सुहाएको छ उहाँ ओजस्वी देख्नु भएको छ बहिनी
1: एकदमै
0: उहाँको त्यो पर्सनालिटीलाई झन् राम्रो बनाएको छ त्यस कारणले कपाल कलर गर्नेहरूलाई चाहिँ उहाँले एकदम राम्रो बाटो सिकाइदिनु भएको
1: छ
0: ओके यदि भन्दै यो गीत सुनौ है त
1: हस्

0: ओके सबैलाई रहर आएको छ रहर चाहिँ फेरि करले गर्नुहुन्न के पुरा चाहिँ बहिनी होइन आफ्नो गच्छे अनुसार भनेर भनिन्छ नि होइन त्यो चाहिँ आजको हाम्रो श्रोताहरू जीले पनि भन्नुभयो उमेश रेग्मीजीलाई धेरै धन्यवाद छ आफ्नो ल्याकत अनुसारको एक्सपेक्टेसन पनि हुनुपर्छ एउटा कुरा चाहिँ के नि बहिनी त्यो जे जस्तो भयो कोही धनी होलान् कोही गरिब होलान् कोही बिरामी होलान् कोही तन्दुरुस्त होला आफ्नो ठाउँ छ होइन बहिनी तर कहिले पनि झुट चाहिँ बोल्नुहुन्न कि बहिनी छ भनेर सुकुल गुन्डा के भन्छ नि होइन सुकुलमा सुत्ने तर फुर्ती चाहिँ बढ्दा गर्यो भने चाहिँ त्यसले एक झुटबाट अर्को झुट हुँदा हुँदा त्यसले सयौं झुट बोल्नु पर्छ त्यस्ता व्यक्तिहरूले केटा होस् या केटी महिला पुरुष सबैले चाहिँ आफ्नो वास्तविकतामै चित्त बुझाउनु पर्छ जस्तो लाग्छ क्या मलाई
1: होइन
0: ओके अगाडि बढौँ खुसी हुनुपर्छ
1: अब हाम्रो उमेशजीलाई धेरै धन्यवाद भन्दै अब दोस्रो पत्रतर्फ लाग्छौँ दाजु र त्यो पत्रतर्फ लाग्नुभन्दा अगाडि यो कन्यादान चलचित्रकै कुरा गर्न मन
0: लाग्छ
1: म सानो हुँदाखेरि हामी चाहिँ स्याङ्जाको सदरमुकाममा बस्थ्यौँ दाजु है काठमाडौँ आउनुभन्दा अगाडि चाहिँ त्यति बेला कन्यादान चलचित्र भर्खर रिलिज भएको जस्तो लाग्छ मलाई किन भन्दाखेरि त्यो हलहरूमा चाहिँ फिल्म हलहरूमा यो गीतहरू एकदमै चल्थ्यो कि दाजु र पोस्टरहरू देख्थ्यौँ हामीले होइन ठुल्ठुला पोस्टरहरू टाँसेका देख्थ्यौँ अनि त्यहाँ गौरी मल्ल दिदीहरूको फोटो देख्थ्यौँ हामीले र उहाँले चाहिँ एउटा विधवाको भूमिका गर्नुभएको छ यो कन्यादानमा है उहाँलाई चाहिँ कन्यादान गरिएको हुन्छ र उहाँको चाहिँ श्रीमान बित्नुहुन्छ होइन र उहाँ चाहिँ सेतो साडीमा हुन्छ अनि दिदी बहिनीहरू अब रातो होइन हरियो लुगा लगाएर एकदमै नाच्नुहुन्छ यो तिजको गीतमा अब उहाँ चाहिँ एकदम स्याड मुद्रामा हुनुहुन्छ हेरिराख्नुहुन्छ एकदमै माया लाग्दो सिन छ क्या त्यो चाहिँ हो लास्टमा
0: चाहिँ
1: हजुर र त्यो हाम्रो स्याङ्जामा चाहिँ के हुन्छ भने अलिक फाँट फाँट हो कि दाजु त्यहाँ चाहिँ आलु एकदमै उब्जनी हुन्छ कि अब म सानो हुँदाखेरि चाहिँ मैले आफूले आफूलाई के ठान्थेँ एउटा कलाकार जस्तो कि अब त्यहाँ अम्बाको रुखहरू पनि हुन्थ्यो अनि त्यसपछि के हुन्छ त्यो आलु पनि रोप्थ्यो कि त्यो अनि अरूको आलु बारीमा गएर अनि त्यो गीत बस्दाखेरि हलबाट बस्दाखेरि सुनिन्थ्यो त्यो
0: सुन्ने
1: नाच्ने हो अनि त्यसपछि
0: धेरै आलु बिगार्नु
1: अनि आलु बारीमा गएर नाच्ने हेर्नु होइन अनि त्यो अम्बाको रुखहरू पनि हुन्थ्यो त्यहाँ अम्बाको रुखहरूमा पुरा हिरोइन जस्तो भएर है त्यसरी नाचिन्थ्यो क्या याद आउँछ मलाई है
0: कन्यादानमा आदि आदिले कति प्रभाव पार्दछ होइन बाल मस्तिष्कमा र भोलि पछि हिरोइन बन्छु भन्ने हिरो बन्छु भन्ने होइन

0: कायदा अनुसार सलाम भन्नुभएको छ.
1: ओके, यहाँलाई पनि सलाम छ, गोर्खे सलाम छ, नमस्ते छ, दर्शन नमस्ते र कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ.
0: पर्दैजीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका निशा गुरुङ, सह सञ्चालिका तथा आजको नारीका प्रस्तोता सुसन बालाज्यू, सहयोगी चेली मिना थापाजी, त्यस्तै गरी स्वर्णिम संगम सञ्चालक तुलसी बस्नेतजी, नर्जङ गुरुङजी, लेखा फाँटका कृष्ण शर्मा, समाचार फाँटका भीम आत्रेयजी, आरतीजी, निराजी र कृष्ण लगायत सम्पूर्ण कर्मचारीहरूलाई एकमुष्टमा अभिवादन भन्नुभएको छ दाजु.
1: ओके, सबैलाई सम्झना गर्नुभयो. हजुर, तिजको कार्यक्रमको नजिक नजिक सबैलाई ल्याउनु पर्ला जस्तो भयो त है, नाच गान गर्नु पर्ला जस्तो भयो त होइन बहिनी? गायक गायिका सबै हुनुहुन्छ नि हाम्रो टिममा, डान्सर पनि हुनुहुन्छ र म मात्रै हो नगाउने, तर म चाहिँ साथमा साथ दिइहाल्छु नि. तिजको एउटा चाहिँ मजाको एउटा कार्यक्रम गर्नु पर्ला है त.
0: हजुर हजुर, एकदमै. अब मेरा अति आदरणीय, मेरा मान्यजन, आफन्तजन अनि साथीहरूमा साइन अनुसारको सेवा छ. त्यसै गरी हौवा, सेवारो, जुजुलोपा, छ्याजालो, झोर्ले, तसिदिलेक, फ्याफुल्ला, सेवाङमी, खामरी, सेवानुङ, झोरलाङ, प्रणामजी, जयरामजी अनि दर्शन नमस्ते भनेर लेख्नु भएको छ.
1: ओके, कति राम्रो कुरा, सबैलाई प्रतिनिधित्व गर्दै होइन यो यहाँले सबभन्दा अभिवादन गर्नुभयो समग्र रूपमा. थ्याङ्क यू सो मच. हामी यति धनी छौँ, हाम्रो भाषाभाषी यति धेरै छ होइन, र पूर्वदेखि पश्चिमसम्मका सबैलाई गर्ने भने त 125 भाषाभाषी छ क्या अरे जस्तो लाग्छ मलाई. बढ्दो बढ्दो छ, अझै अनुसन्धान भइरहेको छ. गर्दाखेरि वी आर सो रिच इन आवर कल्चर एन्ड ल्याङ्ग्वेज, अफकोर्स ल्याङ्ग्वेजमा भाषाभाषीलाई डायलेक्ट्स भनिन्छ. कहिले कहिले डायलेक्टसँग पनि बोल्न मजा आउँछ बहिनी होइन, किनभने बेलायतको विभिन्न ठाउँमा नि बहिनी, अब लन्डनको डायलेक्ट एउटा छ, लन्डनको होइन, माथि स्कटल्यान्डको अर्को छ, दुईजना राख्दै पनि आफ्नो तरिकाले बोले पनि अरूले बुझ्नै गाह्रो, सायद उनीहरूले बुझ्छन् होला एकअर्कामा होइन, हामी जस्तोलाई त गाह्रो के बहिनी
0: होइन.
1: अन्तखेरि आफ्नो ठाउँको भाषाको आफ्नै महत्व र इज्जत छ भन्नु पर्यो होइन. लेट्स रिस्पेक्ट दैट. ओके, अगाडि बढौ.
0: हजुर, आज उहाँले खामरी, सेवानुङ जस्ता होइन भिन्न भाषाभाषीका नयाँ नौला यहाँ चाहिँ अभिवादन पनि टक्राउनु भएको छ दाजु है, त्यसको लागि धन्यवाद छ. नेपालमा खिर खाने पर्व थियो, सबैले खानुभयो होला भन्नुभएको छ. हजुर, हामीले खायौँ दाजु, साउन 15 गते हामीले खिर पनि खायौँ, शुक्रबारको दिन थियो. एकदमै हामीले चाहिँ अब सुगर अलिक कम राखेर मजाले मिठो तरिकाले बनाएर खायौँ.
1: तपाईँले अस्ति भन्नुभएको थियो कसरी पकाउँछु भन्नुभएको थियो नि.
0: हजुर हजुर, एकदम सिम्पल तरिकाले
1: सिम्पल.
0: हजुर, राजेन्द्र दाईले पनि खानुभयो होला. र अनि नेपाली आमा दिदी बहिनीहरूले मेहन्दी भन्ने जस्तै लाग्छ त्यो हातमा बुट्टा भरि हरियो चुरा हरियो साडी लगाए चिटिक्क हुनुभयो होला भनेर भन्नुभएको छ. बोलबम पनि जानुभयो होला भन्नुभएको छ. अब श्रावण महिनाको हरेक सोमबार होइन दाजु बोलबम हुँदैछ. हाम्रा दिदी बहिनीहरू एकदमै गेरु रङको वस्त्र धारण गरेर हिँड्नुहुन्छ बाटो बाटोमा, उहाँले चाहिँ निरन्तरता दिइराख्नु भएको छ.
1: यति हो कि हामी त्यही त अघि विविधताभित्रमा चाहिँ एकता हुनुपर्छ होइन. हालसाल भएको यो दुर्घटना छ नि सुनसरीमा, यस्तै यस्तै हो, एक अर्कालाई सहन सक्ने परिस्थिति आओस् होइन, त्यो क्षमता आओस्, एकअर्काको धार्मिक आस्था मान्यता तौर तरिकाहरूलाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ कि बहिनी, स्वीकार्नुपर्छ र आफू पनि वेलकमिङ हुनुपर्छ कि बहिनी होइन. मै ठुलो हाम्रै राम्रो भन्यो भने त कहिले पनि मिल्दैन होइन. त्यति सानो कुराले ठुलो फ्लेयर एकजनाको ज्यान पनि गयो होइन. मलाई त के छ, मलाई कस्तो लाग्छ भने नि बहिनी, भेरी अनेस्टली, जति पनि म यहाँ हेर्छु कि चाडपर्व, मलाई कसैले बोलाइदिए हुन्थ्यो त्यहाँको खानपान कस्तो थियो होइन, चौर तरिका के थियो, किन गर्छन्, कुन खाना मिठो, कुन किन नाच्छन्, के प्रकारले नाच्छन्, कुन उद्देश्यले नाच्छन् होइन, यो पहिरन किन भनेर बुझ्न मन लाग्छ के होइन. अनि त्यो गर्दाखेरि के भयो त, आफ्नो साथीभाइ बढ्ने, मित्रता बढ्ने, अनि आफ्नो पनि बोलाउने बहिनी होइन. अन्तखेरि वी आर सो रिच इन आवर कल्चर, हाम्रो यति इभेन्टहरू छन्, यो महिना हेऱ्यो भने रातै रातो देखिन्छ नि होइन. अब यतातिर हरितालिका तिज छ, गाई जात्रा छ, कृष्ण जन्माष्टमी छ, एकै महिनामा परेको छ क्या बहिनी होइन. त्यो भदौ महिनामा हेर्नुहोस् त, चारैतिर यस्तो यस्तो राम्रो छ, संविधान दिवस पनि रहेछ, गोर्खाली पूजा छ, अनेक अनेक छ क्या बहिनी होइन. त्यो प्रकारले लेस इन्जोय हेट भन्न खोजेको क्या मैले होइन. त्यो गर्दाखेरि अब हामी मिलिजुली नै भन्नुपर्छ, किनभने सब चिज चेन्ज गर्न सकिन्छ अरे, छिमेकी चेन्ज गर्न सकिन्न कि होइन. सो मिलेर बस्नुपर्छ क्या बहिनी. बेलातिर पनि कहिले कहिले त्यस्तो घटनाहरू सुनिन्छ, एउटा छिमेकीले अर्कालाई दुःख दिनको लागि ठुल्ठुलो रुख हलक हलक बढ्ने रुख पारिदिने, उहाँलाई छाया पारिदिने क्या बहिनी. घामको

0: कति महत्त्व हुन्छ कि बेलायतमा. अर्को नमिल्ने छिमेकीले ठुल्ठुलो रुख राख्थ्यो भने बिचरा सानो एउटा छोटा गार्डनमा घाम गएन भने उसलाई त दुःख हुन्छ नि होइन. त्यति कन्सिडर त गर्नुपर्छ नि होइन. जानी जानी गर्नेहरूलाई चाहिँ केही सिप लाग्दैन, बरु भएको पनि काटिदिनु पर्छ के भन्नु खोजेको मैले.
1: हजुर, उहाँले अब त्यही भन्नुभएको छ, बोलबमको पनि शुभकामना दिनुभएको छ. त्यसै गरी अब युकेको बारेमा मौसम भन्नुपर्दा गर्मी नै छ र 15 बढीमा 28 डिग्री सेल्सियस भएको छ भन्नुभएको छ. गर्मी नै रहेछ होइन त्यहाँनिर. अनि अर्को कुरा, मे महिनाको सुरुवातदेखि लगातार जमघट चलिरहेको छ. नेपालदेखि र भारत सिक्किम दार्जिलिङबाट आउनुभएका कलाकारहरू छपक्कै हुनुहुन्छ. त्यसैले गर्दा शनिबार र आइतबार कार्यक्रमहरू लगातार हुँदा निकै व्यस्त भएका छौँ र यो क्रम जाडो सुरु नहुन्जेल चलिरहनेछ.
0: मैले थाहा पाएको, म चाहिँ मन्त्र ब्यान्डले एकदमै धमाका गरेको भनेर सुनेको थिएँ मैले.
1: हजुर, अनि एउटा कुरा, हाम्रो नेपालमा खुट्टा तान्ने भनिने शब्द प्राय जसले प्रयोग गरेको सुनिन्छ. म चाहिँ यो भन्छु कि यदि तपाईँको कुभलो चिताउने विरोधीलाई तपाईँले बदला लिनु छ भने एउटै मात्र उपाय हो, आफूले प्रगति गरेर देखाउनु. ऊ ईर्ष्याले जलिरहनेछ अनि उसले तपाईँको खुट्टा तान्नै पर्दैन
0: भन्नुभएको
1: छ.
0: आफ्नो सुरमा अगाडि बढ्ने बहिनी
1: एकदमै. अब उहाँले जाँदा जाँदा गीत पनि रोज्नु भएको छ अनि गीतको बोल छ, मेरी माया फुल जस्तै पूर्ण राईले गाउनु भएको गीत सुन्न चाहन्छु र मेरो घर परिवारमा धेरै माया र आशीर्वादको साथमा यो गीत सुनाउन चाहन्छु. आफन्तहरू सबैलाई साइन अनुसारको ढोग छ आशीर्वाद अनि म जन्मे हुर्किएको गाउँ र गाउँले इष्टमित्रहरूलाई पनि सम्झना छ. जिल्लावासी, धरानवासी, रेडियो नेपालमा कार्यरत सबै कर्मचारी र बिएफएस काठमाडौँ, ब्रुनाई र युके का कर्मचारीहरूलाई पनि मेरो धेरै धेरै सम्झना अनि नमस्कार छ. मलाई सधैँ सम्झिरहनुहुने साथीहरू हुनुहुन्छ शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, दर्पण देविका रोदुङ, निला चामलिङ, सङ्गीता बाइम राई, देवी बान्तवा, सुनिता पुन, सुम्निमा राई, गौतम बान्तवा, रोशनी बान्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुन्धती खत्री, सरिता सरू, रमिला बान्तवा, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, मानबहादुर लिम्बू, अमर निर्दोष, राजाराम राय माझी, ओम मणिसा कोटा, कालीबहादुर तामाङ र राम पुगा राय. हवस् त, धन्यवाद. आजलाई आज्ञा चाहन्छु. भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, जन्मघर भने वासिङ थर्पू भोजपुर भनेर उहाँले यो पत्र टुङ्ग्याउनु भएको छ.
0: उहाँलाई धेरै धन्यवाद छ पत्रको लागि, सुझावको लागि, सुख दुःखको कुरा गर्नुभयो होइन, चाडपर्वको कुरा गर्नुभयो. भन्दै अब पूर्ण राईको गीततर्फ लागौँ है त.

0: रेडियो
1: हजुर बीबीएस गोर्खा रेडियोको प्रस्तुति रेड नेपालबाट यहाँले सुन्दैछ परदेशको सन्देश कार्यक्रम र छोटो विश्रामपछि फेरि हामी आएका छौँ। म सञ्चालक विनोद, नमस्कार, यहाँलाई हार्दिक स्वागत छ।
2: हजुर, साथमा छु म निशा गुरुङ, यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु। र अब पनि हामी छोटकरीमा ठेगाना भन्छौँ, त्यसपछि प्रश्न उत्तरतर्फ लाग्नेछौँ होइन दाजु?
1: ओके,
2: छिनोफानोतर्फ
1: प्रश्न के थियो भन्नुहोस् तपाईँले, पहिला ठेगाना भन्नुहोस्।
2: हजुर हजुर, ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 367 र 54 33 930।
1: ठेगाना यो हो भने नयाँ नयाँ श्रोताहरू आउनुहोस्, आफ्नो सुख दुःख सेयर गर्नुहोस्, तपाईँमा केही लेख्ने प्रतिभा छ भने त्यो पनि दर्शाउन सक्नुहुन्छ, होइन, लेख्न सक्नुहुन्छ। कविता, मुक्त, चुटकिलादेखि लिएर अनेक साहित्यिक भनौँ न पाठका कृतिहरू ल्याउन सक्नुहुन्छ भने आफ्नो पोइन्ट अफ भ्यू पनि कहिले कहिले राख्न सक्नुहुन्छ। आजको अथवा गएको हप्ता हामीले प्रश्न राखेका थियौँ फुटबल फिभरमा, फिफा वर्ल्ड कप सम्बन्धी। हेर्दा पनि फिफाको ब्याङ्क अकाउन्टमा कति आयो, कति सेभ हो भन्ने कुरा छोडौँ, अनि प्राइज मनी चाहिँ ओभरअल कति जम्मा जम्मा खर्च भयो भन्ने डलरमा थियो, होइन बहिनी? ठ्याक्कै कति हो भनेर म भनिदिउँ त? ओके, धेरैले धेरै प्रकार लेखेका छन्, छजनाले भाग लिनुभयो, तर छजनाको छ प्रकारको छ, होइन, मतलब विभिन्न प्रकारको उत्तर छ। सही उत्तर चाहिँ टोटल प्राइज पुल मनी चाहिँ जम्मा जम्मा युएस डलर चाहिँ 871 मिलियन बहिनी। र सही उत्तर मिलाउनु हुने छ जनामा यसो हेर्दाखेरि बहिनी दुईजना चाहिँ पर्नुभयो नि, होइन,
2: दुईजनाले मिलाउनु भएको छ है।
1: यो होस् यसपालिको फिफा वर्ल्ड कपको प्राइज पुल मनी चाहिँ 871 डलर हो, मिलियनमा, होइन, 871 मिलियन डलर्स पुरस्कार भयो। र पहिलो दोस्रोलाई हामीले सोधेका थिएनौँ, तर पनि स्पेनले चाहिँ झन्डै 50-51 मिलियन चाहिँ प्राप्त गरेको छ। अहिलेसम्मको सबभन्दा ठुलो विनरले लगेको धनराशि यही हो बहिनी, होइन, त्यति मात्रै भनौँ। तर भाग लिने सब पहिले पाउनुभयो, ग्रुप स्टेजमा पनि पहिलो स्टेजमै जानुहुने टिमले पनि, जाने देशले पनि 9 मिलियनसम्म प्राप्त गर्यो के बहिनी। राउन्ड अफ 32 चाहिँ 11 मिलियन, राउन्ड अफ 16 15 मिलियन, क्वार्टर फाइनल्सको 19 मिलियन, फोर्थ प्राइज 27 मिलियन, थर्ड प्लेसमा 29 मिलियन चाहिँ बेलायतले लग्यो, फ्रान्सले 27 मिलियन र दोस्रो हुने अर्जेन्टिनाले 33 मिलियन लग्यो, होइन त,
2: त्यति
1: नै भनौँ। तर अब हामीले दिने चाहिँ पुरस्कार चाहिँ जित्नेमा दुईजना हुनुहुन्छ क्यारे, होइन, ट्रिलियन डलर, बिलियन होइन, ट्रिलियन डलर। उहाँ हुनुहुन्छ छवि थापा, अल द वे फ्रम युके फोक्सटन। उहाँले 871 मिलियन युएस डलर भनेर ठक्कै भन्नुभयो भने, अरुण नदी खत्री पासीकोटबाट लेख्नुहुने सन् 2026 फिफा विश्वकप फुटबलमा कुल 871 मिलियन डलर, यानि कि 87 करोड 10 लाख भनेर उहाँले त्यो पनि भन्नुभएको छ। अमेरिकी युएस डलर पुरस्कार दियो, विजेता 5 करोड आदि आदि भन्नुभएको छ। ल त अरूको कुरा नगरौँ, तपाईँ दुवैजना विजेता हुनुहुन्छ, त्यस कारणले हाम्रो तर्फबाट के गरौँ, दुईटामा एकजनालाई गर्दाखेरि ठक्कै मिलाउनु भएको छ, मन दुख्ला, होइन, फुटबल फिभर सक्यो, त्यस कारणले भाग लिनुभएकोमा दुवैलाई हाम्रो तर्फबाट
2: पुरस्कार।
1: दुईजनामा एकजना छुटाउन मिलेन अथवा चाहेनौ, दुवैलाई तालीको साथमा हाम्रो पुरस्कार छ है। ओके, ट्रिलियन डलर हाम्रो तर्फबाट, होइन,
2: एकदमै बधाई छ छवि थापा दाई र अरुण नदी खत्रीजी, दुवैजना एकदमै निरन्तर रूपमा भाग लिनुहुन्छ होइन दाजु?
1: जसले भाग लिनुभयो उहाँलाई धेरै धन्यवाद छ, भाग लिनुलाई पनि एकदमै फुलको माला है, तपाईँ सुनको माला दिनु सकेन, फुलको माला।
3: ओम मणि साप कोटा नवलपुर गैंडा कोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्र अरुणिसा गुरुङ, विनोद धोज खड्का, सुसन बाला राई, आरती लम्साल, मिना राणा भाग, मिना थापा, नरजङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार, साथै मिठो सम्झना, साथै रेडियो नेपालमा कार्यरत आर्यहरू सम्पूर्णमा नमस्कार, साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा मिठो सम्झना एम नमस्कार। र म केही मित्रहरूको नाम दिन गइरहेको छु। नरेन्द्र रिमाल, लोकप्रसाद ढकाल स्याङ्जा, सुनिल लिम्बू तेह्रथुम, पम्पा गौतम कञ्चनपुर, शुक्रम लामा दक्षिण काली, निशा लामा दोलखा चारीकोट, जीवन सहयात्री काभ्रे, गगन तेह्रथुमे कान्छा धरान, श्रीराम दाल भक्तपुर, अरुण नदी खत्री पार्सीकोट उज्यालो बस्ती, राम पुकार राय रौतहट गणेश श्रेष्ठ रूपन्देही नगेन्द्र रिजाल बिमला एम्फू मुना राय लिम्बू धनकुटा धनवीर पूर्ण म्याग्दी घोडीपानी राम बहादुर खड्का पूर्वी चितवन जीर्णा खैरेनी राजेन्द्र बान्तवा राय भोजपुर सूर्य लामा मकवानपुर अमर निर्दोषी पर्साको छोरी विजय बस्ती राजाराम राय माझी पालुम शेखरकोट मकवानपुर पूर्णिमा राणा मगर नवलपुर विनय त्रिवेणी भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु। बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि बुद्धस्तो भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु। है त निशाजी।

0: अब हामी पत्रतर्फ जाउँ।
1: हजुर, अरुण नदीजी नै आउनु भएको छ, आज पुरस्कृत श्रोता हुनुहुन्छ। अरुण नदीजीको छोटो पत्र हामी पढ्छौँ दाजु।
0: ओके, त्यसपछि मलाई दिनु भएको छ तपाईँले भाग। लेख्नुहुन्छ अरुण नदीजी, बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रममा प्रदेशको सन्देशको म नियमित श्रोता हुँ। We all know that, यो कार्यक्रम मार्फत निशा गुरुङ, सुजन बाला, विनोद दोष खड्का, हरिदी लम्साल, निरा राणाबाद, मिना थापा, तुलसी बसेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढालिन कट पासीकोटबाट उज्यालो बस्ती पनि लेख्नु भएको छ। नमस्कार छ भन्नुभएको छ
1: अरुणजी, नमस्कार छ, कार्यक्रममा स्वागत छ र यहाँले पनि पत्रको उत्तर अथवा प्रश्नको उत्तर मिलाउनु भएको छ, बधाई छ।
0: ओके, र उहाँले हाम्रो सम्पूर्ण कर्मचारी चिन्नुहुन्छ, सबैको नाम लेख्नुभयो, जान्नुहुन्छ होइन त। र भन्नुहुन्छ, निशा गुरुङ, विनोद दाजु र सुजन बाला दिदीहरूसँग फेसबुकमा साथी भन्ने ठुलो इच्छा छ मेरो भनेर भन्नुभएको छ, के गरे त्यसलाई भन्नुहोस्। ए, हामी त्यसै साथी छौँ नि, किन फेसबुकमा हुनु पर्यो होइन? अब तपाईँले पठाइहाल्नु भयो भने फ्रेन्ड रिक्वेस्ट, अब मेरो ठाउँ भयो भने त म एक्सेप्ट गर्छु होइन। कहिले कहिले ठाउँ हुँदैन कि बहिनी, किनभने कतिवटा लिमिट हुँदो रहेछ। तपाईँको त्यस्तो भएको छ कि छैन?
1: मेरो चाहिँ छैन, मेरो चाहिँ लक भएको कारणले गर्दा त्यस्तो छैन। दाजुको हेरेको छैन रहेछ, तपाईँको चाहिँ के अरे, अब मिल्दैन रहेछ।
0: मिल्दैन, अरूलाई एउटालाई काट्नु पर्यो होइन, काट्यो भने मन काटिन्छ नि बहिनी।
1: त्यही त,
0: के गरौँ के गर्नु भएको छ? पैसा तिरेर बढाउनु मिल्छ कि क्या हो? के बनाउनु मिल्छ भने बढाऊ होइन, नभए चाहिँ अब कि फेसबुकलाई लेख्नु पर्यो म त फलानु, मलाई अलिकति ठाउँ देऊ न भनेर भन्नु पर्ला जस्तो लाग्यो होइन। टेक्निकल टिमलाई सोध्नु पर्ला है त। लेख्नुहुन्छ, साउने संक्रान्तिको दिनमा नै गृहमा म कवच मन्त्र पुरस्कार ग्रहण गर्न पुगेको थिएँ। साथीका दाजु नरेन्द्र राज परसाई र दिदी इन्दिरा परसाईसँग करिब 1.5 घन्टा जति लामो गफ गरेर घर फर्के भन्नुहुन्छ बहिनी। उहाँ
1: पत्रिका प्रकाशन
0: नै गृहमा होइन, र 2083 सालमा मैले 25 जनाको जीवनी लेखेर सके भन्नुभएको छ बहिनी।
1: 25 जनाको
0: स्याङ्जाको नरेन्द्र रिमाल, वीरगंज गाउँमा बस्नुहुने पुरानो मित्रलाई सम्झना गर्नु छ, तर म चाहिँ उहाँलाई सोध्न चाहन्छु, कस कसको जीवनी लेख्नु हो? खै हामीलाई सोध्नु भएन त हामी पनि दिन्थ्यौँ नि होइन, हाँसो मात्रै हो। लेख्नुहुन्छ, उहाँ चाहिँ अब सम्झनातिर लाग्नु भएको रहेछ। साङ्ख्याको नरेन्द्र रिमाल, वीरगंज गाउँमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, र इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र किरण भट्टराई, सानुकाजी र ठालुमान मावो, बर्दिया बस्नुहुने पुरानो मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीताकार कि उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, उमणि सापकोटा, सिमला चिम्सी अनि बिमला याम्फु, पञ्चा खुजुम पारकरी, सुनिल निर्दोष पारकरी, नानु करुणा, सामना तामाङ, दर्पण देविका राई, रौतहटमा बस्नुहुने रामपुकार राई, बेलायतमा बस्नुहुने राजेन्द्र माधव राई, फेरि बेलायततिर लाग्नु भएको छ उहाँ, र छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, बनाइदिनु होला रे रे।
1: ओके,
0: र अरुण थापाले गाउनु भएको एउटा पुरानो गीत फुलुङ फुलुङ लाग्यो मलाई सपनीमा बोलको गीत सुनाइदिनु होला भनेर बिदा लिनु भएको छ बहिनी उहाँले।
1: हजुर, उहाँको निम्ति हामी गीत सुनाउँछौँ, एकदमै पुरानो तर सदाबहार गीत होइन दाजु। अरुण थापाज्यूलाई हामी सम्झँदै यो गीत उहाँको लागि राख्छौँ।

0: हजुर अरुण थापाको पुरानो गीत हाम्रो श्रोताले सुन्ने इच्छा गर्नुभयो, हामीले राखिदिउँ। पुरानो कुरा मैले दोहोऱ्याइदिएँ होइन बहिनी, सम्झना पनि गरेँ। ओके, र हाम्रो पत्र पठाउनु हुने साथीलाई धेरै धन्यवाद छ, भन्नु छ अरुण नदी खत्री।
1: हामी पनि आज बिदा माग्नुपर्छ दाजु।
0: अरुण थापाकै एउटा गीत सुनाइदिनुहोस् है त।
1: हजुर,
0: राखिदिनुहोस् है त हाम्रो श्रोतालाई, हाम्रो तर्फबाट कहिले कहिले हामीलाई पनि सुन्न मन लाग्छ नि। उहाँको मलाई मनपर्ने सबै गीत राम्रो, तर मैले एकदम मन पराएको होइन र नजिक भएको गीत चाहिँ आँखाको नि चोरी लाने है त। ओके, गीत समस्त हाम्रो श्रोतालाई, यो चाहिँ मेरो तर्फबाट है बहिनी,
1: र
0: उहाँको सम्झना गर्दै, अरुण थापाको सम्झना गर्दै यो गीत राखौँ। हवस् त, यही गीतबाट आजको बसाई पनि सकियो। सञ्चालक विनोद हजुरहरूसँग बिदा माग्ने अनुमति माग्दै आजलाई बिदा चाहन्छु। फेरि अर्को हप्ता यस्तै सुख दुःखका कुराहरू, रमाइला कुराहरू, इभेन्टका कुराहरू गर्दै तपाईँहरूका सम्झना सन्देशहरू राखौँला। अहिलेलाई मलाई बिदा दिनुहोस्। दर्शन, नमस्ते, बाइ बाइ।
1: हजुर, अन्तमा कार्यक्रममा भाग लिनुहुने सबै सबै श्रोतालाई धन्यवाद भन्दै निशा गुरुङ पनि आगे चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँको गोठाटारमा गैराती आग लागि हुँदा 14 पसल जलेका छन्। गैराती 9 बजेतिर सुरु भएको आगलागीबाट फर्निचर, मोबाइल, कस्मेटिक, हेलमेट, अटो, हार्डवेयर, किराना, स्टेसनरी लगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ। गोठाटारको पहेँलो पुल नजिक रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भएर आगलागी सुरु भएको थियो। आगलागी राति 11 बजेतिर सशस्त्र र प्रहरीको टोलीले 9 दमकल, 3 पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनहराका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई नगर अस्पताल मूलपानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक सामग्री किन्नका लागि आज बिहान 7 देखि 11 बजेसम्म कर्फ्यू खुकुलो पारिएको जनाएको छ। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ। कार्यालयको अनुमति लिएर सद्भाव र्याली गर्ने प्रयोजनका लागि कर्फ्यू आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निरन्तरको वर्षा र बाढी पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा सड़क अवरुद्ध भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार सड़क इलाममा भएपछि इलाम 9 मेची राजमार्ग बन्द छ। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाको 0 र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरणीको राजमार्ग बन्द छ। दोलखाको तामाकोशी 5 केनेटार क्षेत्रको लामो साङ्गु रामेसाप सड़कमा नदीको बहावले कटान गरेपछि बन्द भएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा त्रिशुलीले कटान गरेपछि पासाङ लामो सड़क पनि बन्द भएको छ। गोर्खाको धार्चे 3 अन्त डाँडामा पहिरो खसेपछि लार्के बेनीघाट कच्ची सड़क पनि बन्द भएको छ। नेपाली काँग्रेस एकताबद्ध वा अर्को नयाँ काँग्रेस जन्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले साउन 29 3 दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मिनबहादुर विश्वकर्मा, नयाँ पार्टी गठनका लागि अन्तिम तयारी भनेर बुझ्दा कसो होला?
4: दुईटै सम्भावना छ। पार्टी मिलाउने अन्तिम अवसर पनि हो र त्यो अवसरलाई सदुपयोग गर्न सकिएन भने अब राजनीतिक प्राणी हो, पार्टीको विचारले सिन्चित बिपी कोराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टरा, गिरिजा प्रसाद कोराला, सुशील कोराला, शर्वा देउवा जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार, सिद्धान्त, व्यवहार, भावना, उहाँहरूको योगदानलाई आत्मसात गर्ने को समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल, प्रतीक्षा, धैर्यता गर्दा पनि सम्भव नभएपछि 7 प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बिपी स्मृति दिवस पनि मनायौं। तर फेरि यो बीचमा 22 चाहिँ संवादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक संवाद र छलफल नभएपछि अब एउटा नयाँ कार्यदिशा सहित अगाडि बढौं भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुईटै हुन्छ। पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो, त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्यदिशातर्फ पनि जान सक्छ।
3: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ? अब
4: साउन महिनाभित्र पछि 31 कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले त्यो भेलाले के म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
3: नेता मिनबहादुर विश्वकर्मासँगको कुराकानी नेपाली समयको भरे साँझ प्राइम बुलेटिनमा प्रसारण हुनेछ। कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु भएका 13 सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। तामाङको शव कुवेत एयरको विमानबाट गइराती त्रिभुवन विमानस्थल ल्याइएको हो। उत्तरी कुवेतको चिनिया कम्पनी भवनमा गएको बिहिबार इरानले क्षेप्यास्त्र आक्रमण गर्दा तामाङको मृत्यु भएको हो। तामाङले 2022 कुवेतमा चालकको काम गर्दै आउनु भएको थियो। काठमाडौँको बुढा नीलकण्ठमा गोली हानेर 1 पक्राउ गरिएको छ। प्रहरी परिसर काठमाडौँको टोलीले गइराती 2 गोली चलाएर कर्मा तामाङ भन्ने व्यक्तिलाई पक्राउ गरेको हो। चोरी र लुटपाटमा संलग्न भएको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्पेन प्रहरीले सीवटा समुद्री तटमा 500 मिटर घेराबार लगाएर आप्रवासीको निगरानी भइरहेको जनाएको छ। मोरक्कोका करिब 60,000 नागरिक पौडेर र अरू आप्रवासी स्थल मार्गबाटै प्रवेश गरेपछि निगरानी बढाइएको स्पेन प्रहरीको भनाइ छ। गएको बिहिबार र शुक्रबार स्पेन प्रवेश गर्ने क्रममा 86 जनाको ज्यान गएको खबर पनि आएको छ। स्पेनका कट्टरपन्थी विपक्षी नेता अल्बर्टो नुनेज
2: नमस्ते श्रोताहरू, आज कार्यक्रम दोहानको समय सुरु भइसकेको छ। हाम्रा समस्त श्रोतावर्गमा हामी हार्दिक नमस्कार तथा स्वागत गर्दछौँ। विगतको समयमा पनि दोहानबाट हामीले मोतीराम भट्टका विषयमा राम्रा राम्रा जानकारीहरू श्रोतावर्गलाई पस्किएका थियौँ। त्यो जानकारी उहाँको विषयका सन्दर्भहरूमा विभिन्न विद्वानहरूले भन्नुभएका कुराहरूले वास्तवमा हाम्रा श्रोताहरूलाई अवश्य पनि लाभ पुर्यायो होला। र अस्ति हामीले भदौ महिनामा विशेष गरिकन मोतीराम भट्टलाई अलिकति अगाडि ल्याउने प्रयत्न गरेका थियौँ र नेपाली साहित्यमा मोतीराम भट्ट अनि कुशी औँसी भन्ने बित्तिकै भदौ महिना सम्झिन्छौँ। त्यस्तै गरिकन श्रोताहरू, अहिले चाहिँ हामी कार्तिक महिनामा छौँ र यो कार्तिक महिना भन्ने बित्तिकै लक्ष्मी पूजा भन्ने बित्तिकै वास्तवमा श्रोताहरू, हामी सबै नेपाली साहित्यका पाठक श्रोताहरूले के सम्झन्छौँ भने लक्ष्मीप्रसाद देवकोटा भनेर सम्झन्छौँ। किनभने श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा 1966 साल कार्तिक महिना 27 गते लक्ष्मी पूजाकै दिन जन्मनु भएको थियो। त्यसो भएर उहाँको नाम पनि पछि लक्ष्मीप्रसाद देवकोटा नै राखियो र हरेक वर्ष चाहिँ वास्तवमा नेपाली साहित्यकारहरूले, नेपाली साहित्यका प्रेमीहरूले त यो कार्तिक महिनामा लक्ष्मी पूजाका दिन र चाहिँ अक्सर गरेर कार्तिक महिनाभरि नै कुनै न कुनै रूपमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा चर्चा परिचर्चा, उहाँका काव्यकृतिहरूको वाचन गरिरहेका हुन्छन्, उहाँलाई कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छौँ। त हामीले पनि अहिले यहाँ वास्तवमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिने जमर्को गरेका छौँ। त महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ज्यादै धुरन्धर, प्रातिभ र सारस्वत कवि हुनुहुन्थ्यो। ज्यादै मौलिक ढङ्गमा काव्य कविताहरूको रचना गर्न सक्ने, त्यस्तै गरिकन अत्यन्त चाखलाग्दो ढङ्गले कविताहरू उहाँ वाचन गर्नुहुन्थ्यो भनेर हामीले समकालिकहरूको मुखबाट हामी सुन्दछौँ। उहाँको वाचन शैली पनि त्यस्तै राम्रो थियो। एकदमै आकर्षक ढङ्गले आफ्ना रचना, आफ्ना विचारहरू सुनाउनुहुन्थ्यो भनेर हामी सुन्दछौँ। वास्तवमा यस्ता राष्ट्रिय प्रतिभा हाम्रो नेपालको लागि मात्रै नभएर संसारको लागि एउटा महत्त्वपूर्ण व्यक्ति अथवा व्यक्तित्व हुनुहुन्छ। र अहिले नेपालमा हामी साहित्यमा चाहिँ लागेकाहरूले त उहाँलाई आदर गर्छौँ गर्छौँ, नेपालभन्दा बाहिर गएका विभिन्न देशमा बस्नुभएका, चाहे अस्ट्रेलियाको कुरा गरौँ, चाहे चाहिँ क्यानाडाको कुरा गरौँ, बेलायतमा बस्ने नेपालीहरूको कुरा गरौँ, अथवा अमेरिकामा बस्ने कुरा किन नगरौँ, धेरै देशहरूमा लक्ष्मी जयन्ती मनाएको खबर हामीले विभिन्न सञ्चारका माध्यमहरूमा हेरिराखेका छौँ। जहाँ जहाँ नेपाली जाति पुगेका छन्, जहाँ जहाँ नेपाली भाषाभाषीहरू पुगेका छन्, तिनीहरूले तिहारको चाहिँ रौनकमा लक्ष्मीप्रसाद देवकोटालाई नसम्झने कुरै भएन। त्यसले गर्दाखेरि त उहाँलाई चाहिँ अब धेरै नेपालीहरूले देश विदेशमा सम्झिएका छन्। त उहाँ 1966 साल कार्तिक 27 गते जन्मनु भएको कुरा हामीले चाहिँ अहिले भनिसक्यौँ। त उहाँको बाल्यकाल चाहिँ अब काठमाडौँ जन्मनु भएको हुनाले राम्रै चाहिँ देखिन्छ। उहाँले वास्तवमा चाहिँ दरबार हाई स्कुलमा पढेर त्यहीबाट चाहिँ उहाँले SLC, त्यतिखेर सायद मेट्रिक भनिन्थ्यो होला, त्यो उत्तीर्ण गर्नुभयो। र त्यसपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्नुभयो र त्यो तह पास गरेपछि उहाँले चाहिँ यता मानविकीतिरको विषय रोज्नुभयो, अङ्ग्रेजी साहित्य रोज्नुभयो, त्यसैबाट उहाँ अगाडि स्नातक तहसम्म उत्तीर्ण गर्नुभयो। उहाँले एमएको पनि तयारी गर्नुभएको थियो भन्ने कतिपय अनुसन्धाताहरूले उल्लेख गरेको पाइन्छ, तर उहाँले त्यो तह भने विभिन्न अप्ठ्याराले गर्दाखेरि पुरा गर्न सक्नु भएन। त्यसपछि उहाँ व्यावहारिक जीवनमा फर्कनुभयो र उहाँको चाहिँ सुरुमै उहाँको चाहिँ सायद 10 वर्षकै उमेरमा घनघोर संसार तर्नलाई नगरे घमण्ड मर्नु छ हामीलाई भनेर चाहिँ कविता लेख्न आरम्भ गर्नुभएको थियो। त्यो 10 वर्षकै उमेर उहाँले आरम्भ गरेको काव्य यात्रा उहाँको जीवन पर्यन्त रहिरह्यो र उहाँले चाहिँ एकपछि अर्को अनमोल ग्रन्थहरू नेपाली साहित्यलाई चाहिँ दिनुभयो। त उहाँले स्कुलमा पढ्दाखेरि नै एउटा मजा मजा कविता सुनाउनुहुन्थ्यो अरे, अनि अरू साथीहरूले चाहिँ तैँले लेखेका होला भन्थे अरे, अनि साथीहरू अगाडि लेखेर पनि सुनाउनुहुन्थ्यो अरे, र शिक्षकहरूले एउटा उदीयमान प्रतिभा उदीयमान कवि भनेर चाहिँ देवकोटालाई भन्नुहुन्थ्यो अरे भन्ने पनि कतिपय लेखकहरूले लेख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँ त्यस्तो एउटा सारस्वत कवि प्रतिभा हुनुहुन्थ्यो। त्यसो भएर उहाँले चाहिँ श्रोताहरू 700 भन्दा बढी कविताहरू उहाँका विभिन्न सङ्ग्रहहरूमा छापिएका छन्। त्यसै गरिकन 200 भन्दा बढी खण्डकाव्य वा खण्डकाव्य स्तरका कृतिहरू प्रकाशित भएको हामी पाउँछौँ। त्यस्तै गरिकन 30 दर्जनभन्दा बढी महाकाव्य प्रकाशित भएका छन्, जसमा शाकुन्तल महाकाव्य जस्तो ज्यादै प्रौढ ज्यादै गम्भीर महाकाव्य नेपाली साहित्यले उहाँबाटै पाएको छ। त्यो एउटा बेजोड काव्यकृति नेपाली साहित्यका लागि ज्यादै महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ। उहाँका अनगिन्ती कविताहरूमध्ये श्रोताहरू जस्तो अब गरिबकै कुरा लिउँ न, होइन, गरिबमा कस्तो मिठोसँग उहाँले भन्नुभएको छ, गरिब भन्छौ सुखको मझै धनी मिल्दैन संसारभरि संसारभरि कतै पनि विलासको लाल सदास छैन म मिठो छ मेरो रसिलो परिश्रम। कस्तोसँग उहाँले परिश्रमलाई यहाँ परिभाषित गर्नुभएको छ, निधार मेरो पसिना जडाउ छ मोती तिनैको अनमोल भाउ छ स शान्तिको सुन्दर दीप बासमा पिउसको स्वाद स ग्यास ग्यासमा। यसरी उहाँका अब 700 वटा कविताहरू एकपछि अर्को अर्को पछि अर्को झन झन चाहिँ राम्रा र साहित्यिक दृष्टिकोणले व्यङ्ग्यका दृष्टिकोणले होइन र चाहिँ अलङ्कारका दृष्टिकोणले पनि उहाँका चाहिँ काव्य कृतिहरू अथवा कविताहरू ज्यादै नै चाहिँ महत्त्वपूर्ण छन् भन्ने चाहिँ लाग्दछ र नेपाली समीक्षकहरूले पनि देवकोटालाई एउटा सारस्वत र प्रातिभ कविको रूप चाहिँमा दर्जा चाहिँ दिएका छन्। त्यसले गर्दाखेरि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय स्थान रहेको हामी पाउन सक्छौँ। त उहाँले अब मुदामदन जस्तो खण्डकाव्य नेपाली साहित्यलाई दिनुभएको छ, महाकाव्यमा शाकुन्तलै भयो, त्यसपछि गएर अब वनकुसुमै भयो, प्रमिथसै भयो, अरू पनि काव्यकृति छ र उहाँले नेपालीमा त होइन श्रोताहरू अङ्ग्रेजी साहित्य र संस्कृत साहित्यमा चाहिँ संस्कृत भाषामा समेत उहाँले महाकाव्य लेख्नु भएको चर्चा पाइन्छ। उहाँको पछि अङ्ग्रेजी साहित्यको काव्य त साझा प्रकाशनबाट छापिएको पनि छ। त्यसरी गरिकन संस्कृतको महाकाव्य चाहिँ देवकोटाले लेखेर योगी नरेन्द्रनाथलाई दिनुभएको र उहाँले चाहिँ आफूले भाषा सम्पादन गरेर अनि देवकोटाकै भानिसलाई चाहिँ दिएको कुरा योगी नरहरिनाथको एउटा अन्तर्वार्तामा मैले पढ्ने अवसर पाएको थिएँ। त्यो अनमोल संस्कृतमा लेखेको काव्य अहिले भेटिन सकेको छैन, तर उहाँको चाहिँ पृष्ठभूमि अब बुबा पनि विद्वान पण्डित संस्कृतको विद्वान हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि घरमा पनि उहाँको चाहिँ संस्कृत पढ्ने पृष्ठभूमि रह्यो र त्यो बेलामा अब दरबार हाइस्कुलमा पनि सायद 100 नम्बरको संस्कृत पढाइ हुन्थ्यो त्यसले पनि उहाँलाई चाहिँ अवश्य पनि मलजल गर्यो होला यसरी उहाँको भाषिक दृष्टिकोणले पनि नेपाली भाषा अङ्ग्रेजी भाषा संस्कृत भाषामा उहाँको चाहिँ कलम अगाडि बढेको पाइन्छ भने उहाँले 12-13 भाषाहरूमा उहाँले कुरा गर्न सक्नुहुन्थ्यो कतिपय अन्य भाषाहरूमा उहाँले लेख्न पनि सक्नुहुन्थ्यो त त्यो किसिमको एउटा प्रातिभ क्षमता चाहिँ हामी लक्ष्मीप्रसाद देवकोटामा पाउँछौँ लुनी मेन्दु आदि गरी काव्यहरूमा हाम्रो उत्तरतिरका चाहिँ भाषा त्यहाँको चाहिँ संस्कृति त्यहाँको जनजीवन त्यहाँका पात्रहरूलाई टपक्क टिपेर उहाँले चाहिँ खण्डकाव्यको प्रणयन गर्नुभएको छ त्यसो भएको हुनाले उहाँको यो काव्य प्रतिभा ज्यादै माथिल्लो स्तरको थियो भन्ने कुरा हामी थाहा पाउँछौँ उहाँ मूलत महाकवि हुनुहुन्थ्यो

0: श्रोताहरू, उहाँले त्यो काव्यमा मात्रै होइन, उहाँको चाहिँ हात चाहिँ धेरै विधामा चलेको छ। हामी नाटकको कुरा गरौँ, त्यसमा नि कलम चलाउनु भएको छ। उपन्यासको कुरा गरौँ, त्यसमा पनि देवकोटाले कलम चलाउनु भएको छ। कथाको कुरा गरौँ, त्यहाँ पनि देवकोटाले कलम चलाउनु भएको छ। अब निबन्ध त उहाँको ज्यादै लोकप्रिय विधा नै भइहाल्यो। उहाँको चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुख्नेर भन्ने अर्को सङ्ग्रह गरेर दुईवटामा करिब 80-85 निबन्धहरू छापिएका छन्। र नेपाली निबन्धलाई वास्तवमा आधुनिक निबन्धको रूपमा उतार्ने काम, आधुनिक निबन्धको रूपमा जनसमक्ष पस्कने काम वास्तवमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले नै गर्नुभएको हो। उहाँको आषाढको 15 ज्यादै महत्त्वपूर्ण निबन्ध मानिन्छ र उहाँले चाहिँ अङ्ग्रेजी साहित्यको साहित्यका निबन्धहरूलाई अनुवाद गरेर पनि नेपाली साहित्यमा पस्कनु भएको छ। म्याकबेथ जस्तो नाटकलाई उहाँले चाहिँ अङ्ग्रेजीबाट नेपालीमा पस्किनु भएको छ। यस्तो दुरूह कार्य गर्ने क्षमता पनि वास्तवमा लक्ष्मीप्रसाद देवकोटामा थियो श्रोताहरू। त्यसैले गर्दा त आज लक्ष्मीप्रसाद देवकोटाको त तल्लो तहदेखि मतलब हाइस्कुल स्तरमा पनि उहाँका काव्यकृतिहरूको कहीँ न कहीँ कुनै न कुनै अंश वास्तवमा पढाइ भइराखेको छ र हरेक विश्वविद्यालयहरूले त्यो नेपाली भाषाको पाठ्यपुस्तकमा पनि उहाँका चाहिँ काव्यकृतिहरू कतै मुनावदन छन्, कतै उहाँको चाहिँ कविताहरू राखिएको छ, कतै खण्डकाव्यहरू राखिएको छ र यसरी उहाँका काव्यकृतिहरूको चर्चा परिचर्चा हुन्छ। त्यस्तै अब नेपाली साहित्यको पठन पाठनमा त श्रोताहरू उहाँको नाम उहाँका काव्यकृतिहरू नपढिने कुरै भएन। किन भन्दाखेरि उहाँको चाहिँ अब कविता, खण्डकाव्य, महाकाव्य र निबन्धको मूलत चाहिँ पठन पाठन हुन्छ। त श्रोताहरू, वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले धेरै विधामा कलम चलाए तापनि उहाँको मुख्य विधा चाहिँ वास्तवमा काव्य विधा नै हो। उहाँले जुन सङ्ख्यात्मक हिसाबले पनि र गुणात्मक हिसाबले पनि हामीले हेऱ्यौँ भने उहाँको काव्य कृतिकै तुला बढ्ता चाहिँ देखिन्छ। किनभने अब 700 बढ्ता कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र चाहिँ 0.5 दर्जनभन्दा बढी महाकाव्य, त्यो पनि ज्यादै वेटपूर्ण, ज्यादै चाहिँ महत्त्वपूर्ण महाकाव्यहरूको रचना उहाँले चाहिँ गर्नुभएको छ।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000+ धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
0: उहाँलाई नेपाली साहित्यमा चिनाउने प्रमुख क्षेत्र भनेकै वास्तवमा चाहिँ काव्य कविता विधा नै हो भन्ने साहित्य समीक्षकहरूको पनि वास्तवमा श्रोताहरू त्यो ठहर चाहिँ रहेको छ। उहाँको यो काव्य कविता विधापछि अर्को ज्यादै महत्त्वपूर्ण विधा चाहिँ निबन्ध हो। उहाँको लक्ष्मी निबन्ध सङ्ग्रहले जुन प्रसिद्धि कमाएको छ, नेपाली साहित्यमा जुन लोकप्रियता हासिल गरेको छ र समग्र नेपाली निबन्धकारहरूलाई एउटा बाटो चाहिँ देखाएको छ, त्यो वास्तवमा लक्ष्मी निबन्ध सङ्ग्रह नै हो। लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रह पस्किएपछि त्यसलाई हेरेर, त्यसलाई पढेर, त्यसको अनुकरण गर्दै, त्यसबाट सिक्दै अगाडि बढ्दै गरेर चाहिँ अनि नेपाली निबन्धकारहरूले आफ्नो निबन्ध प्रणयन गर्नुभएको छ। त्यसले गर्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको दोस्रो ज्यादै महत्त्वपूर्ण विधा भनेको निबन्ध विधा पनि हो। त्यसले गर्दाखेरि उहाँलाई यो दुईवटा विधाले चाहिँ नेपाली साहित्यमा ज्यादै ठुलो दर्जा दिलाएका छन् र हामीले यी दुईटा विधामा एकछिन लक्ष्मीप्रसाद देवकोटालाई एकछिन यसो पर राखेर सोच्ने हो भने वास्तवमा एउटा खण्ड एउटा अध्याय नै त्यहाँ चाहिँ खाली जस्तै हुन जान्छ। त्यसो भएको हुनाले त्यो एउटा महत्त्वपूर्ण चाहिँ स्थान बनाउन उहाँ सक्नुभएको छ, उहाँले सक्नुभएको छ र उहाँको त्यो स्थान बनाउने क्षमता वास्तवमा उहाँको प्रातिभ क्षमता नै हो। त्यो कवितामा चाहिँ प्रतिभा, अभ्यास र व्युत्पत्ति तिनवटा सामर्थ्यबाट

व्युत्पन्नशीलताको रूपमा हेरिन्छ र अनि कतिपय लेखकहरू काव्यकारहरू पटक पटक बारम्बार अभ्यास गरेर आफ्ना कृतिहरूलाई अगाडि बढाउँछन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा चाहिँ वास्तवमा प्रातिभ कवि थिए। उहाँले एकपटक लेखेपछि दोहोऱ्याएर लेख्ने बानी पनि उहाँको थिएन, एकपटक लेखेपछि लेख्यो लेख्यो। र उहाँ चाहिँ फेरि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारालाई अगाडि सार्ने, त्यो काव्यधाराको जग हाल्ने पहिलो प्रतिभा पनि हुनुहुन्छ। पाश्चात्य जगतमा वर्ड्सवर्थबाट जो स्वच्छन्दतावादी काव्यधारा अगाडि बढेका थियो, त्यो काव्यधारालाई नेपाली भाषा साहित्यमा चाहिँ टपक्क टिपेर ज्यादै सशक्त ढङ्गमा, ज्यादै प्रभावपूर्ण ढङ्गमा, त्यो प्रतिभा र कल्पनाको चाहिँ जादुले चाहिँ सजाएर व्यक्त गर्ने चाहिँ काम लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको छ। त्यसो भएर उहाँलाई हामी नेपालीहरू जो जो जहाँ जहाँ छौँ, जुन जुन कार्यहरूमा लागिराखेका छौँ, त्यहाँ त्यहाँबाट हामीले सम्झने गर्दछौँ र नेपाल लगायतका बाह्य जगतमा पनि उहाँको चाहिँ काव्य कृतिहरूको पठन पाठन भनौँ, उहाँको चाहिँ जन्मदिनमा चाहिँ जन्म जयन्ती मनाउने कुराहरू भनौँ, त्यस्ता कुराहरू चाहिँ चलेको हामी थाहा पाउँछौँ। त्यो उहाँको चाहिँ असीम प्रतिभाले गर्दा नै यो कुरा सम्भव भएको हो। त उहाँले चाहिँ अन्तिममा चाहिँ एउटा कविता लेख्नुभयो, उहाँ बिरामी हुनुहुन्थ्यो शान्त भवनमा, र त्यो बेलामा उहाँले अन्तिममा कविता लेख्नुभयो। सुरुको कविता एउटा मैले अहिले प्रस्तुत गरिसकेका छु। अन्तिममा उहाँले के भन्नुभयो भन्दाखेरि, संसार रूपी सुख स्वर्गभित्र रमी रमाए लेभित्र चित्र, सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल। उहाँको एउटा आध्यात्मिक भावना यसरी यसमा व्यक्त भएको छ। रहेछ संसार निशा समान, आइन ज्याउँदै रहँदा नि ज्ञान, आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक। त्यो दर्शनलाई र अनि ईश्वरको चाहिँ प्रेमलाई उहाँले यति चाहिँ सहज र सरल ढङ्गमा भन्नुभएको छ। महामरुमा कण झैँ म तातो, जलेर मर्दो बिनु आस लाटो, सुकी रहेको तरो झैँ सुखाले, चिदाग्नि तापी जल डाम नफाले, संस्कार आफ्नो सब नै गुमाए, म शून्यमा शून्य सरी बिलाएँ, जन्मेर म यो स्वर्ग विषे पलाएँ, आखिर भई खाक त्यसै बिलाएँ। यो चाहिँ वास्तवमा त्यस्ता महान चाहिँ विलक्षण काव्य प्रतिभाका चाहिँ धनी लक्ष्मीप्रसाद देवकोटाको अन्तिम समयको ज्ञान भक्ति र वैराग्यबाट आप्लावित भएको यो कविताले पनि हामीलाई चाहिँ उहाँको जीवनी, उहाँको प्रातिभ क्षमताका विषयमा चाहिँ केही जानकारी दिलाउँछ श्रोताहरू।

0: श्रोताहरू, हामी अहिले वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा विभिन्न सामग्रीहरू पसिरहेका थियौँ। उहाँका अनमोल कृतिहरू असङ्ख्य छन्। त्यस्ता अनमोल कृतिहरूमध्ये एउटा उहाँको ज्यादै महत्त्वपूर्ण कृति हो, शाकुन्तल महाकाव्य। त उहाँको शाकुन्तल महाकाव्यलाई धेरै किसिमका वाचकहरूले विभिन्न लयमा विभिन्न शैलीमा पढ्नुभएको हामी पाउँछौँ। त आज उहाँको चाहिँ त्यही अभिज्ञान शाकुन्तल महाकाव्यबाट प्रभा आचार्य, उहाँ पद्मकन्या कलेजमा पढाउनुहुन्छ, प्राध्यापिका हुनुहुन्छ, उहाँ आफू स्वयं पनि कवित्री हुनुहुन्छ, साह्रै राम्रो कविता लेख्नुहुन्छ र साह्रै राम्रो कविता वाचन पनि गर्नुहुन्छ। त उहाँको मुखबाट त चाहिँ शाकुन्तल महाकाव्यका केही प्रसङ्गहरू हामी श्रोताहरूलाई पस्कने जमर्को गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया पनि दिनुहोला, हामीलाई चाहिँ संवाद पनि गर्नुहोला। एकपटक सुनौ प्रभा आचार्यको स्वरमा लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका केही अंशहरू।
1: नेपाली शाकुन्तल महाकाव्य यो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको र यी मैले जुन वाचन गर्दैछु प्रथम सर्गको प्रारम्भिक श्लोकहरू नै हुन्। यो शार्दूल विक्रीरित छन्दमा रचिएको छ यो श्लोक।

0: चिंता दूर भगाउने समय नै स्वर्णावा फर्काउने ज्ञानीले पनि गाउने प्रिय कथा
1: प्रभाजी बडो राम्रो स्वर माधुर्यका साथ हामीलाई अभिज्ञान शाकुन्तलका केही प्रसङ्गहरू सुनाउनु भयो। अब तपाईँको पनि आफ्ना केही रचना छन् भने एउटा छोस्सो चाहिँ सुन्न पाऊँ। त्योभन्दा अगाडि यो जुन मङ्गलाचरण छ नि त हाम्रो महाकाव्य लेख्दाखेरि त सुरुमा चाहिँ मङ्गलाचरण गर्ने मङ्गलाचरण लेख्ने त्यो हाम्रो प्राचीन र प्राच्य परम्परा हो। त्यो यसको चाहिँ मङ्गलाचरणका प्रसङ्गहरूमा यो कसरी आएको यसो दुई चार वाक्यमा छुच्छ यसको बारेमा पनि यहाँले नै अलिकति प्रकाश पारिदिनुहोस् अनि त्यसपछि आफ्नो एउटा छोटो एउटा रचना पनि वाचन गरेर हाम्रा श्रोताहरूलाई मुग्ध बनाइदिनुहोस्। हाम्रा श्रोताहरू धेरैतिर छरिरहनु भएको छ, कोही श्रोताहरू बेलायत हुनुहुन्छ, क्यानाडा हुनुहुन्छ, अमेरिका हुनुहुन्छ, सिङ्गापुर हुनुहुन्छ, अस्ट्रेलिया हुनुहुन्छ, नेपालमा पनि धेरै श्रोताहरू छन् प्रभाजी। संसारभर छरिएर रहेका नेपाली भाषा र साहित्यका प्रेमीहरूलाई तपाईँको स्वर माधुर्यले आह्लादित बनाइदिनु हुन प्रभाजी हार्दिक अनुरोध गर्छु। है त यति अनुरोध गरेँ मैले तपाईँलाई,
0: धन्यवाद। वासी प्रसाद देवकोटाले यसमा जुन दिनुभएको छ मङ्गलाचरण भन्ने, अब महाकाव्यको एउटा लक्षण भनौँ न, महाकाव्यका विभिन्न लक्षणहरू मध्ये एउटा लक्षण चाहिँ यसको मङ्गलाचरण सहित सुरु हुनु भन्ने नै हो। अब कुरा ठिकै पनि छ किनभने पछिसम्म पनि धेरै महाकाव्यकारहरूले मङ्गलाचरण राख्नु भएको छ। त्यो भनेको एक प्रकारले महाकाव्य के हो, कुन विषयमा लेखिएको, कसरी लेखिएको भनेर सम्झाउने, अलिकति ईश्वरको आराधना गर्ने चलन थियो। तर देवकोटाले चाहिँ यसमा नजानिलो किसिमले सरस्वती माताको आराधना पनि गर्नुभएको छ, तर त्यो प्रष्ट नभनिकन आफ्नै कुराहरू चाहिँ नि उहाँले किन लेख्न पर्यो यो चिज भनेर, महाकाव्य किन लेख्नु पर्यो भनेर चाहिँ उहाँले आफ्ना कुराहरू महाकाव्यको प्रारम्भिक कुराहरू चाहिँ महाकाव्यको परिचय जस्तो गरेर दिनुभएको छ। र मलाई असाध्यै मनपर्ने श्लोकहरू हुन् यी श्लोकहरू। मैले भर्खरको आफ्नो किशोर कालमा 15-16 वर्षको उमेरमा रेडियो नेपालमा दाहाल यज्ञनिधिले बोलाएर वाचन पनि गर्न लाउनु भएको थियो। धेरै वर्षपछि तपाईँले वाचन गर्न भन्नुभयो, एकदमै खुसी लाग्यो, धेरै
1: प्रभाजी मलाई पनि ज्यादै खुसी लाग्यो। तपाईँले बाल्यकालमै वाचन गरेको कवितालाई अहिले फेरि हामीले चाहिँ संसारभरि छरिरहेका ब्रिटिस आर्मीका जो गोर्खा सदस्य र परिवारमा चाहिँ तपाईँले यस्तो मिठो स्वर माधुर्यले यो कविता पस्किदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ प्रभाजी।
0: म आफ्नो कविता चाहिँ जान्दिन मता भन्ने कविता मलाई मनपर्ने पनि कविता हो र कविताको यसमा थोरै सन्देशहरू पनि छन्, त्यसैले यो कविता चाहिँ म वाचन गर्नु। यो शिखरी निसन्दमा छ। पानीमा पानी भइकन घुले

0: आहा प्रभाजी, कति मिठो गला पनि मिठो, कला पनि मिठो, वाचन शैली पनि ज्यादै मिठो, स्वर माधुर्यका लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ यो रेडियोको तर्फबाट। र फेरि फेरि पनि यहाँ जस्तो चाहिँ कलाकार गलाकार पनि मिठो कविता रचना गर्ने, स्वर पनि त्यस्तै मिठो, यहाँलाई फेरि फेरि पनि हाम्रा चाहिँ संसारभरि छरिएर रहेका ब्रिटिस आर्मीका गोर्खा सदस्यहरूका बिचमा यहाँहरूलाई फेरि फेरि पनि ल्याउने बाचा गर्दै अहिलेलाई चाहिँ यहाँसँगको कुराकानी यही नै बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद है प्रभाजी,
1: हामीलाई
0: सुनिरहनु
2: भएका सबैलाई धन्यवाद भन्छु। हस्
0: धन्यवाद।
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
3: तिनकै बारेमा जान्न खोजेको।
4: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

0: त्यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन चाहिँ गल्छिडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्नो श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
1: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।
0: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ, उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झाउनु पर्दा उहाँका विशेषता गरिमा र गौरवहरूलाई कसरी सम्झाउनुहुन्छ? छुट गरेर टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नु भएको छ, उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
1: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ ती समस्त नेपालीहरूप्रति सम्मान व्यक्त गर्दछु र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौँ घन्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 वर्ष जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 वर्षको उमेरदेखि लेख्न थालेको भने पनि 25 वर्षको उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 वर्षको समय मात्रै हो, तर त्यो 25 वर्षको समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 दर्जन कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै 0.5 दर्जन र प्रकाशन हुन बाँकी रहेका अन्य 0.5 दर्जन कृतिहरू, अपूर्ण अवस्थाका कृतिहरू, तीदेखि लिएर निबन्धको क्षेत्रमा, कथाको क्षेत्रमा, उपन्यासको क्षेत्रमा, नाटकको क्षेत्रमा, हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने देवकोटा स्रष्टा र द्रष्टा दुइटै रूपमा हामी पाउँछौँ। त्यसैले अब कृतिभित्र पसेर देवकोटाका बारेमा समीक्षा गर्न थाल्ने हो भने हरेक कृतिबाट दर्जनौँ विद्यावारिधिहरू भएका हामी पाउँछौँ। प्रमुख वैशिष्ट्यका रूपबाट मात्रै यो छोटो समयमा म हेर्ने अनुमति चाहन्छु। महाकवि देवकोटाले कृतिहरू मार्फत अगाडि सार्न खोजेका पक्षहरू के हुन्? विशेषतः म कवितामा केन्द्रित रहन्छु, अहिलेको जति संस्मरणमा रहन्छन् त्यतिबाट देवकोटाले सङ्केत गर्न खोजेको मूल कुरा भनेको आर्य सभ्यताप्रतिको आस्था र विश्वासलाई शाकुन्तल महाकाव्यको सुरुमा नै उठान गरेर मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको, यसबाट नै प्राचीन संसारप्रति अथवा हाम्रो गौरवमय आर्य सभ्यताप्रतिको विश्वास देवकोटाले अभिव्यक्त गरेको पाइन्छ र सुलोचना महाकाव्यमा जहाँ छन् पातमा बास्ना आर्यका दिन शीतल पार्न स्वर्गपुरी डुल्ने भागमा नित्य सुन्दर यस्ता पद्यहरूबाट पनि आर्य सभ्यतालाई नै देवकोटाले बढी प्राथमिकता दिएको पाइन्छ। महाकाव्यहरूमा र खण्डकाव्यहरूमा पनि त्यो स्थिति देखिन्छ। सँगसँगै त्यो भावनात्मक पाटो मात्रै नभएर वैचारिक पाटोमा पनि देवकोटा उत्तिकै सशक्त रूपमा देखा पर्छन्। गरिब कवितामा श्रमप्रतिको सम्मान महाकवि देवकोटाले गरिब भन्छौ सुखको मजै धनी मिल्दैन संसारभरि कतै पनि यस्ता अंशहरू मार्फत यो श्रमप्रतिको उच्च सम्मान व्यक्त गरेको हामी पाउँछौँ। र त्यो सम्मान सँगसँगै जुनसुकै पुस्तामा पनि उपदेशात्मक चेतना अथवा त्यो उपदेश पनि ग्रहण गर्न सक्ने गरीको स्वाभाविक उपदेशात्मकता कवितामा पाइन्छ। यस्तै कोपिला कवितामा नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ, त्यहाँ बाह्य रूपमा हेर्दाखेरि त उपदेशात्मक स्थिति देखिन्छ, तर त्यो त्यही बिम्बसँग त्यो पुस्तालाई पुर्याएर गरिने जुन किसिमको चित्रण हो त्यसले देवकोटालाई सशक्त बनाएको हामी देख्छौँ।

अर्को श्रृङ्खला लिएर यहाँहरूको सामु प्रस्तुत हुनेछु र त्यतिखेर यहाँहरूका रचनालाई, यहाँहरूको भावनालाई र विचारलाई पनि म फेरि आबद्ध गर्दै अगाडि बढ्ने वाचा लिएर यहाँहरूबाट बिदा हुन्छु। हस् श्रोताहरू, धन्यवाद, नमस्कार।

0: अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सक्ने यो बीएफपीएस गोर्खा रेडियो हो।
1: सिराहाको गोल बजारमा आज दिनभरका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सिराहाका सिडिओ सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आज बिहान 10 साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको जानकारी दिनुभएको हो। गोल बजार क्षेत्रमा गाडी चलाउन सहजीकरण गरिने तर 5 बढी भेला हुन नदिने सूचनामा भनिएको छ। सत्तरी प्रशासनले पनि बिहानको बेला उपभोग्य वस्तु किन्नका लागि कर्फ्यू खुकुलो पारेको छ। बिहान 11 बजेपछि भने कर्फ्यूका नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ। सद्भाव र्याली गर्न चाहेमा प्रशासनको अनुमति लिने तर बिहान 11 बजेपछि एकै ठाउँमा 5 बढी भेला नहुन सूचनामा भनिएको छ। सप्तरीको पोते वर्षाइनमा गएको 14 रातिदेखि र राजविराजमा 15 राति 8 बजेदेखि कर्फ्यू लगाइएको हो। हिन्दू सम्राट सेना नेपालले सरकारसँग कुनै सहमति नभएको अडानसहित बन्द लगायतका आन्दोलनका कार्यक्रम कामै रहने जनाएको छ। हिजो जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार हिन्दूवादी संगठन बीच भएको वार्तापछि सिडिओ प्रेम प्रसाद लुइटेलले सहमति भएको जानकारी दिनुभएको थियो। हिन्दू सम्राट सेना नेपालले भने सरकारलाई बुझाइएको माग पत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको दावी गरेको छ। नेपाल र भुटान सहित 50 मुलुकका नागरिकले आइन्दा अमेरिकी भिजा पाउन 30 लाख रुपियाँ हाराहारी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकाले पर्यटक र व्यापारिक भिजालाई नयाँ नियम परीक्षणकालीन पाइलट बन्ड लागू गरेपछि अब अमेरिकी भिजा पाउन $20,000 धरौटी राख्नुपर्ने भएको हो। पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गरिएको हो। अमेरिकी विदेश मन्त्रालयले तयार पारेको यो नियमले नेपाल लगायतका कम विकसित र अफ्रिकी मुलुकका आवेदकलाई भार पर्नेछ। व्यापार र पर्यटनको B1 र B2 भिजा अन्तर्गत अमेरिका जान चाहनेले कन्सुलर अधिकारीको निर्णयका आधारमा यो रकम बुझाउनु पर्नेछ। भिजा आवेदन अस्वीकृत भएमा वा भिजा पाएपछि नियम पालना गरेर तोकिएको समयमै फर्किएमा भने धरौटी रकम फिर्ता हुनेछ। यसअघिको परीक्षणकालीन कार्यक्रममा 5,000-15,000 अमेरिकी डलरसम्मको धरौटी राख्नुपर्ने थियो। अन्तिम नियमले भने सबै विकल्प हटाउँदै 20,000 अमेरिकी डलर पुर्याएको हो। भिजाको अवधि सकिएपछि पनि घर फर्कन नचाहनेका लागि यो नीति लागू गरिएको ट्रम्प प्रशासनको भनाइ छ। प्रशासनका अनुसार गैर कानूनी रूपमा बसेका 1 विदेशीलाई पक्रेर देश निकाला गर्न करिब $18,000 भन्दा बढी खर्च लाग्ने देखिएको छ। सन् 2024 मात्रै हाल यो सूचीमा राखिएका मुलुकका करिब 45,000 भन्दा बढी नागरिक भिजाको म्याद सकिएपछि पनि अमेरिकामै बसेका थिए। अमेरिकी विदेश मन्त्रालयले मे महिनाको सुरुमा भिजा बन्ड आवश्यक पर्ने 50 मुलुकको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा नेपाल, भुटान, बङ्गलादेश सहित नाइजेरिया, पपुवा न्युगिनी, युगाण्डा, भेनेजुएला र जिम्बावे लगायतका मुलुकलाई राखिएको छ। आप्रवासन अधिकार कर्मीले भने यो नीतिले गरिब देशका नागरिकलाई अमेरिका यात्रा गर्न, परिवार भेट्न र व्यापारिक अवसर प्राप्त गर्न ठूलो आर्थिक बोझ थोपरेको भन्दै आलोचना गरेका छन्। काठमाडौँको गोठाटोलमा आग लागि हुँदा 14 पसल जलेका छन्। गैराती 9 बजेतिर गोठाटारको पहेँलो पुल नजिक बिजुली गडबड भएर आग लागि हुँदा फर्निचर, मोबाइल, कस्मेटिक, हार्डवेयर, किराना, स्टेसनरी, मिठाई लगायतका पसल जलेको प्रहरीले जनाएको छ। आग लागि 2 घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनहर नौका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। काठमाडौँको बुढा नीलकण्ठमा गोली हानेर 1 पक्राउ गरिएको छ। प्रहरी परिसर काठमाडौँको टोलीले गए राति 2 बजेतिर गोली चलाएर कर्मा तामाङ भन्ने व्यक्तिलाई पक्राउ गरेको हो। उनी सुक्री लुटेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरी र लुटपाटमा संलग्न भएको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैद भुक्तान गरिरहेका तामाङ जेन्जे विद्रोहको मौकामा फरार भएका थिए। चर्चित पर्वतारोही निर्मल पोर्जाको निधनप्रति गिनेज वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गरेको छ। गिनेजले विज्ञप्ति जारी गर्दै पोर्जालाई श्रद्धाञ्जली दिएको हो। पर्वतारोहण क्षेत्रमा पोर्जाको नाममा 8,000 मिटरभन्दा अग्ला हिमालको सबभन्दा धेरै 49 सफल आरोहण गर्ने, बिना अक्सिजन सगरमाथ र लोस्से हिमाल आरोहण गर्ने पाको व्यक्ति लगायतको कीर्तिमान छ। पोर्जाप्रति श्रद्धाञ्जली दिँदै गिनेज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रिग ग्लेन्डले नेम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएको बताउनु भएको छ। साथै पर्वतारोहणमा नयाँ शैलीको सुरुवात गर्दै पूर्जाले आरोहण समुदाय र आफैलाई समेत चुनौती दिएको उहाँको भनाइ छ। साहसिक यात्रा र प्रोजेक्ट पोसिबल मार्फत विश्वभर नेपाल र नेपाली पर्वतारोहीको शान बढाएको र शेर्पा गाइडसँगै भरिएको अतुलनीय योगदानलाई समेत विश्व सामु चिनाउन पूर्जाले भूमिका खेलेको ग्ल्यान्डेको भनाइ छ। कुमेतमा इरानले गरेको आक्रमणमा
2: यो BFBS कुल खर्मा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
0: हजुर नमस्कार बिए बेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिए बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन त आदरणीय श्रोताहरू गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कतिको नजिक छ कतिको मेल खान्छ भनेर हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ सायद यसैले पनि हुन सक्दछ श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा अर्को एउटा साङ्गीतिक यात्रामा छौँ यो क्षण यो बेला तपाईँ हामी र अब नि म यो बसाइ यो यात्राको प्रारम्भ गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट देशको वास्तविकता टिपेको गीतबाट र आज भन्छ श्रोताहरू म यहाँहरू माझमा गीतकार गोपाल थपलियाको गीत रचना किरण कडेलको सङ्गीत अनि सत्यराज आचार्य सूरज कुमार थापा नररी प्रेमी निशा देशार किरण कडेल र साथीहरूको स्वरमा रहेको एउटा देशभक्ति गीत यहाँहरू माझमा राख्न चाहन्छु कार्यक्रमको उठानमा

देश डुबे हामी डुब्छौ देशभक्त नेपालीले बुझ्नै पर्छ हो आदर श्रोता यो समय यो बेला अनि यो क्षण यो यथार्थ पनि हामीले बुझ्नु पर्छ र यो पनि सही हो कि हामीले यो देश नबचाए अरू कसैले बचाउने छैन जनता हामी जागेनौँ भने अरू कोही जाग्ने छैन त्यसैले देश बचाउने अभिभार हाम्रो हो किनकि यो देश डुब्यो भने हामी डुब्नेछौँ त्यही भएर यो यथार्थ र सत्य हामी नेपाली जन जनले बुझ्नै पर्दछ अपराधले बाँधेको यो राजनीतिबाट मुक्त हुनलाई भ्रष्टाचारी माहौलबाट माथि उठेर सुशासनको अनुभूति दिनका लागि भए पनि अब जनता उठ्नै पर्छ समृद्धिको उज्यालो यसै कहाँ आउँछ र समृद्धिको उज्यालो ल्याउनु छ भने चुनावमा पैसाको खोलो बगाउनेलाई होइन अब सही विचार बोक्नेलाई छान्नु पर्दछ त्यसैले अब जनताले अपराध र राजनीति छुट्याउन सक्नु पर्दछ देशभक्त नेपालीले यति बुझ्दै पर्दछ भ्रष्टाचार कमिसन जब नेताको मुहान अर्थात् शिर बनिदियो भने त्यहाँ विकास गाउँ र शून्य भइदिन्छ शासकहरू दलालीको पन्जाबाट मुक्त नभएपछि देश समृद्धिको बाटोमा कदापि पुग्ने छैन भन्ने भावको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा राखेँ मैले गीतकार गोपाल थपलियाको गीत रचना किरण कडेलको सङ्गीत अनि सत्यराज आचार्य सुरज कुमार थापा किरण कडेल निशा देसार नररी प्रेमी र किरण कडेलको स्वरमा वास्तवमा आदर श्रोता जब राजनीति बिग्रिन्छ तब तन्नेरी युवाहरू झुल्के घामको किरणसँगै देश छोडेर परदेशतिर उड्न थाल्दछ

एउटा बाध्यता अनि आशै आशाको ठूलो चाङ आँखा वरिपरि सँगालेर र आफू खेली हुर्केको गाउँ अनि देश छोडेर परदेश लाग्दै गर्दा आफ्नै पुर्खौली घर खेत बन्धक राखेर रा, आमा बुबा र आफ्नाहरूको आँसु हेर्दै लुरु लुरु परदेश लाग्दै गर्दा ती तन्नेरी युवाहरूका मनभित्र पक्कै खुसी त थिएन होला। घरको समस्या अनि चुहिने छानो सम्झेर मनै खल्लो पार्दै विदेशतिर त्यो ठुलो जहाज चढेर जाँदै गरेका युवाहरूको लामले एउटा गीतकारको मनलाई हिर्काउँदाको बिम्ब थियो प्रस्तुत गीत। गीतकार घनबहादुर थापा मगरको गीत रचना, गणेश पराजुलीको सङ्गीत अनि रोशन गुरुङको स्वरमा। आदरणीय श्रोता, एकातिर मनभरी पीडा बोकेर हिँड्नु त छँदैछ, तर यसरी हिँड्ने क्रममै बाटोमा रूपकी रानी मायाको खानी भेट भयो भने थोरै मनलाई खुसी र सकुन चाहिँ दिन्छ है। त्यसपछि त केही नै चाहियो र ज्यानले समेत छुटुक्कै तानेर मनभित्रै राख्ने आतुर बढाइहाल्दछ। अनि त्यही देउराली भन्ज्याङ बरपिपल छायामा बसेर मायाका कुरा माया गाँस्ने चाहना तीव्र भइदिन्छ कि विश्वास लागेन यहाँहरूलाई। उसो भए ठिकै छ, एकैछिन गीतकार लीलाराज कामबाङ, गायक मकरुञ्जन र गायिका मेचु धिमाललाई पो सोध्ने हो कि

0: SBS Gorkha Radio.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो, अझ भनौँ रेडियोहरूको भिडमा एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो विशुद्ध साङ्गीतिक बसाई, गीतको भाव, सङ्गीतको जानकार अनि स्वरको लयहरू राख्ने यो साङ्गीतिक त्रिवेणीको छुट्टै एउटा साङ्गीतिक यात्रामा तपाईँ यो क्षण बेला हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोमा म तुलसीको साथमा। र फेरि पनि सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा

हजुर आदर्शहरू मखमली मायाको संसारमा एक्लै अर्कोको लागि ज्यान दिने बाचा खुलेरै गर्ने गर्दछन् अनि मायाकै संसारमा हराएर आफ्ना खुसीहरू साट्न चाहन्छन्। त्यही भएर त जिन्दगीका धेरै रूपहरू देखेका प्रेमीहरूले मन परेको मान्छेलाई मुटुमै राखेर कसम खाएर तामा तुलसी नै छोएर ज्यानै दिने प्रण गर्न समेत पछि पर्दैनन्। अनि जिन्दगीको असल साथी एउटै भएपछि तपस्याै गरेर भए पनि त्यो माया पाई छाड्ने बाचा कसम गरिहाल्दछन्। गीतकार कृष्ण अविरलको गीत रचना, उदय सोताङको सङ्गीत र उदय सोताङ र मनिला सोताङको

रहेको यो गीतले पनि हो यस्तै यस्तै बोलेको थियो। सायद श्रोताहरू त्यही भएर पनि हुन सक्दछ माया कहिले पुरानो हुँदैन भनेर भन्ने गरिएको।

पुरानो हुँदैन माया जुनी जुनी सम्मलाई आजै श्रोताहरू जहाँ विश्वास भरोसा अनि समर्पण युक्त माया हुन्छ नि हो त्यस्ता माया कहिले कदापि अनि किमार्थ पुरानो हुँदैन बरु झनै कसिलो भएर झाङ्गिदिन्छ त्यस्तो माया चोटै चोट खाएर खारिएको छ भने त अझ धेरै बिर्सनलाई गाह्रो नै भइदिन्छ त्यही भएर विश्वासमा खोट हुँदैन त्यस्तो मायामा र त्यस्ता मायालाई प्रमाणित गर्नलाई कुनै दसी प्रमाणहरू जुटाइराख्नु समेत पर्दैन त्यसैले त पवित्र मायामा ज्यान टाढा भए पनि मन मनसँगै भइरहेकै हुन्छ गीतकार निलमाङबुहाङ राईको गीत रचना सुरेश अधिकारीको सङ्गीत अनि कुमार सानु र सञ्जीविनीको स्वरको प्रस्तुत गीतले हो यस्तै यस्तै भाव टिपेको थियो वास्तवमा आदरणीय श्रोता माया गर्छु भन्नेहरूले खोज्ने बास भनेको मुटुभित्र नै हो त्यसैमाथि मनमा भन्दा ठुलो यादको परिकल्पना कहीँ कतै नभइदिएपछि सागरभन्दा गहिरो आकाशभन्दा अग्लो मायाको परिकल्पना गर्नेहरूको लागि त माया संसार हुन सक्दछ राजनराज शिवकोटीको शब्द सङ्गीतमा यहाँ गायिका मिलन नेवारले यस्तै यस्तै पो भन्दै हुनुहुन्छ है

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: बीएसबीएस गोर्खा रेडियो।
3: हजुर आदरणीय श्रोताहरु, बीएसबीएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको यो सांगीतिक सुस्खेरामा हुनुहुन्छ, यो सांगीतिक उडानमा हुनुहुन्छ तपाईँ यो छोड्ने बेला। अनि संगीतका सुमधुर झन्कार, गीतको भाव र स्वरको लयलाई एकसाथ मैले राखिरहेको छु यो सांगीतिक त्रिवेणीमा। अब भने श्रोताहरू, फेरि पनि अर्को एउटा सुमधुर गीतको फालो भइसकेको छ र यस क्रममा म यहाँहरू माझमा राख्न चाहन्छु नारी हस्ताक्षर गीतकार राखी गौचनले लेख्नुभएको एउटा सुमधुर गीत सूरज कुमार थापाको स्वरमा, जसलाई सङ्गीतबद्ध गर्नुभएको छ सङ्गीतकार नारायण सुवेदी आवासले। स्वीकार्नुहोस् अहिलेलाई भने यो सुमधुर गीत, नाम बिना कति नाता।

बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, नाता सम्बन्ध कसिलो र गहिरो हुनको लागि कुनै नाता सम्बन्धको दसी प्रमाण जोडिनु पर्दैन, गाँसिनु पर्दैन। कति नाता यति धेरै गहिरो भइदिन्छ नि, त्यसको लागि सम्बन्धको कुनै अंश केलाइराख्नु समेत पर्दैन। यति हो त्यसलाई महसुस र बुझ्न सक्नु पर्दछ, किनकि यहाँ हेर्ने नजर फरक छन् र कुनै सम्बन्धको अन्तिम बिन्दु तिस्रा समेत होइन। यति हो मनले मनलाई जित्न चाहिँ सक्नु पर्दछ। प्रस्तुत गीतमा गीतकार राखी गौचुन यस्तै दसी प्रमाण आफ्नो गीतबाट सूरज कुमार थापाको स्वर र नारायण सुवेदी आवाजको सङ्गीतको माध्यमबाट पुग्दै थिइन्। हुन पनि आदरणीय श्रोताहरू, यति भएपछि उडी उडी आउने भमरा जस्तै कोही न कोही त मनभित्र बसिहाल्छ नि, विश्वास लागेन? उसो भने म गायिका शिखा भारतीलाई यहाँ ढाकिहाल्छु है त।

हजुर, आदरणीय श्रोताहरू, मिठो मायाको त्यो न्यानो आवाजले मनलाई पुलकित बनाउँदा मन कति आलादेत भइदिन्छ नि। हो, यसैको सग्लो भाव टिपेको गीत थियो प्रस्तुत गीत शिखा भारती कुशर्मा र आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइबाट ओझेल पर्ने बेला भइसकेको छ। बिसाउनीमा यहाँहरू माझमा अमर बान्तुको शब्द रचना अनि अमर बान्तुकै सङ्गीत रहेको एउटा युगल गीत यहाँहरू माझमा मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको स्वरमा छाड्दै म भने आजको सङ्गीतमय बसाई कार्यक्रम सङ्गीत गङ्गाबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल भुटान सहित 50 मुलुकका नागरिकले अमेरिकी भिजा पाउन अबदेखि 30 लाख रुपियाँ आरआर धरोटी राख्नुपर्ने भएको छ। अमेरिकाले पर्यटक र व्यापारिक भिजामा नयाँ नियम लागू गरेपछि अब अमेरिकी भिजा पाउन $20,000 धरोटी राख्नुपर्ने भएको हो। अमेरिकाले यो भिजाको पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको हो। अमेरिकी विदेश मन्त्रालयले तयार पारेको यो नियमले नेपाल लगायतका कम विकसित र अफ्रिकी मुलुकका आवेदकलाई भार पर्नेछ। व्यापार र पर्यटनको V1 र V2 भिजा अन्तर्गत अमेरिका जान चाहनेले कन्सुलर अधिकारीको निर्णयका आधारमा यो रकम बुझाउनु पर्नेछ। भिजा आवेदन अस्वीकृत भएमा वा भिजा पाएपछि नियम पालना गरेर तोकिएको समयमै फर्किएमा भने धरोटी रकम फिर्ता हुनेछ। यसअघिको परीक्षणकालीन कार्यक्रममा $5,000-15,000 अमेरिकी डलरसम्मको धरोटी राख्नुपर्ने थियो। अन्तिम नियमले भने सबै विकल्प हटाउँदै $20,000 पुर्याएको हो। भिजाको अवधि सकिएपछि पनि घर फर्कन नचाहनेका लागि यो नीति लागू गरिएको ट्रम्प प्रशासनको भनाइ छ। प्रशासनका अनुसार गैर कानूनी रूपमा बसेका एकजना विदेशीलाई पक्रेर देश निकाला गर्न करिब $18,000 भन्दा बढी खर्च लाग्ने देखिएको छ। सन् 2024 मात्रै हाल यो सूचीमा राखिएका मुलुकका करिब 45,000 भन्दा बढी नागरिक भिजाको म्याद सकिएपछि पनि अमेरिकामै बसेका थिए। अमेरिकी विदेश मन्त्रालयले मे महिनाको सुरुमा भिजा बन्ड आवश्यक पर्ने 50 मुलुकको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा नेपाल, भुटान, बङ्गलादेश सहित नाइजेरिया, पपुआ न्युगिनी, युगाण्डा, भेनेजुएला र जिम्बाब्वे लगायतका मुलुकलाई राखिएको छ। आप्रवासन अधिकार कर्मीले भने यो नीतिले गरिब देशका नागरिकलाई अमेरिका यात्रा गर्न, परिवार भेट्न र व्यापारिक अवसर प्राप्त गर्न ठूलो आर्थिक बोझ थोपरेको भन्दै आलोचना गरेका छन्। सिराहाको गोल बजारमा आज दिनभरका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सिराहाका सिडिओ सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आज बिहान 10 साँझ 7 कर्फ्यू खुकुलो बनाइएको जानकारी दिनुभएको हो। गोल बजार क्षेत्रमा गाडी चलाउन सहजीकरण गरिने तर 5 भन्दा बढी भेला नहुन सूचनामा भनिएको छ। सप्तरी प्रशासनले पनि बिहानको बेला उपभोक्ता वस्तु किन्नका लागि कर्फ्यू खुकुलो पारेको छ। बिहान 11 भने कर्फ्यूका नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ। काठमाडौँको गोठाटारमा आग लागि हुँदा 14 पसल जलेका छन्। गैराती 9 गोठाटारको पहेँलो पुल नजिक बिजुली गडबड भएर आग लागि हुँदा फर्निचर, मोबाइल, कस्मेटिक, हार्डवेयर, किराना, स्टेसनरी लगायतका पसल जलेको प्रहरीले जनाएको छ। आगो 2 निभाइएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनहारा नौका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। बागमती प्रदेशमा दुर्घटना गराउने अधिकांश चालक 25-40 वर्ष उमेर समूहका पाइएको छ।
4: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यका बाहेक प्रदेशमा भएका 1,924 दुर्घटना मध्ये 54% दुर्घटना 25-40 वर्ष उमेर समूहका चालकका कारण भएको छ। प्रदेशमा 1,429 दुर्घटना यो समूहका चालकले गराएका कार्यालयले जनाएको हो। यस्तै 25% अर्थात 679 दुर्घटना 16-25 वर्ष उमेर समूहका चालकका कारण भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। 40 वर्ष माथिका सवारी चालकले 25% दुर्घटना गराएका छन्।
3: कुवेतमा इरमानले गरेको आक्रमणमा मृत्यु भएका 13 थुम्का सुमकुमार तामाङको शव नेपाल ल्याइएको छ। तामाङको शव कुवेत एयरको विमानबाट गए राति त्रिभुवन विमानस्थलमा ल्याइएको हो। उत्तरी कुवेतको चिनिया कम्पनी भवनमा गएको हो। बिहिबार इरानले क्षेपास्त्र आक्रमण गर्दा तामाङको मृत्यु भएको हो। तामाङले 2022 कुवेतमा चालकको काम गर्दै आउनु भएको थियो। चर्चित पर्वतारोही निर्मल पूर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गरेको छ। गिनिजले विज्ञप्ति जारी गर्दै पूर्जालाई श्रद्धाञ्जली दिएको हो। पर्वतारोहण क्षेत्रमा पूर्जाको नाममा 8,000 भन्दा अग्ला हिमालको सबभन्दा धेरै 49 पटक सफल आरोहण गर्ने बिना अक्सिजन सगरमाथा र लोसे हिमाल आरोहण गर्ने पाकको व्यक्ति लगायतको कीर्तिमान छ। पूर्जाप्रति श्रद्धाञ्जली दिँदै गिनिज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डले नेम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएको बताउनु भएको छ। साथै पर्वतारोहणमा नयाँ शैलीको सुरुवात गर्दै पूर्जाले आरोहण समुदाय र सबैलाई समेत चुनौती दिएको उहाँको भनाइ छ। यसैबीच ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका पूर्जाको सहित आरोहण टोलीका सदस्यको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदा घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका पूर्जाको जन्मथल हो। दिवंगत आरोहीप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान स्वरूप भोलि सोमबार गाउँपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै पूर्जाको असामयिक निधनले गाउँपालिका परिवार, निवासी र समग्र नेपाललाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ।
2: BS Gorkha Radio.

व्यास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र आजको यस कार्यक्रममा हामी पात्रता अथवा योग्यताको विषयमा चर्चा गर्नेछौँ। किनभने पात्रता र योग्यताको विषय कुनै नौलो चाहिँ होइन, कुनै पनि ठाउँमा, कुनै पनि सांसारिक होस्, आध्यात्मिक होस्, धार्मिक होस्, सांस्कृतिक जुनसुकै कर्म गर्नुपरोस् त्यसमा योग्यता आवश्यक पर्छ, अर्थात् पात्रता आवश्यक पर्छ। अर्थात् कुनै चिज केहीमा राख्नु पर्यो भने त्यो राखिने जो भाँडो छ त्यसलाई पात्र भनिन्छ, र त्यो यदि दुधलाई दुहेर हामीले डोकोमा दुध दुहँदा अडिँदैन भन्ने जो उखान सुनेका छौँ, दुधलाई दुहेर डोकामा राख्ने प्रयास गरियो भने त्यो दुध रहँदैन। त्यसै गरी दुधको लागि डोको त्यो वास्तवमा पात्र होइन, किनभने त्यो त्यसको योग्य छैन। त्यसैले योग्यता र पात्रताको विषयमा आजको यस कार्यक्रममा चर्चा गरौँ। के हो यो योग्यता भनेको, के हो पात्रता भनेको? वास्तवमा हामीले बुझेकै विषय भए पनि शास्त्रको रूपमा शास्त्रले यसलाई कसरी उल्लेख गरेको रहेछ? हरेक कर्मका लागि पात्रता अथवा योग्यता आवश्यक पर्छ। संसारी तथा पारमार्थिक कुनै पनि कर्म बिना योग्यता गरियो भने त्यसले उल्टो फल दिन्छ। त्यसै गरी धार्मिक कर्म पनि योग्यताको आवश्यकता पर्दछ। धार्मिक कर्ममा बिना योग्यता गरियो भने त्यसले मनुष्यको नाश गर्छ भनिएको छ। जस्तो नारीले पतिको सेवाबाट मोक्ष प्राप्त गर्दछन्, शूद्रले ब्राह्मण, क्षेत्री र वैश्यको सेवामा मनोवाञ्छित फल प्राप्त गर्छन्, ब्राह्मणले वेदाध्ययन, शास्त्र चर्चा र पौरोहित्य कर्मबाट जीवन निर्वाह गर्नुपर्छ, क्षेत्रीयले राजकाज तथा शासन व्यवस्थाबाट तथा वैश्यले वैश्य अथवा व्यापारिक क्षेत्रबाट व्यापारिक व्यवसायबाट जीवन निर्वाह गर्नुपर्छ भन्ने शास्त्रीय निर्देश नै योग्यता हो। वास्तवमा यो वर्ण व्यवस्थाको व्यवस्था हो, तर यो वर्ण व्यवस्था एकापक्ष अथवा यो कसैको लागि बनाइएको हो भन्ने भावले यदि हामीले चिन्तन गऱ्यौँ भने त्यसमा हाम्रो नोक्सान हुन्छ, संसारमा अथवा अरू कसैको कुनै पनि नोक्सान हुँदैन। किनभने शास्त्रको व्यवस्थालाई तिरस्कार गर्ने हरेक पापी हो र पापीको नाश अवश्य पनि हुन्छ, यही शास्त्रको मर्म हो। त्यसैले शास्त्रमा भएका व्यवस्थाहरूलाई जति सकिन्छ आफ्नो हैसियत अनुसार, आफ्नो चित्तको अवस्था अनुसार र आफ्नो अरू सम्पूर्ण वातावरण अनुसार प्रयत्न गर्नुपर्दछ, र त्यसमा शास्त्र स्वयंले पनि मद्दत गर्दछ भनिएको छ। कलियुगमा सन्यास लिनु हुँदैन, सन्यास लिएपछि सङ्ग्रह गर्नु हुँदैन भन्ने जस्ता कुराहरू योग्यता तथा पात्रताको आधारमा नै भनिएको हो। किनभने सन्यास लिने प्रचलन अहिले समग्रमा जताततै देखिन्छ। वास्तवमा सन्यास लिने को हो, त्यसको पात्र अथवा योग्य अधिकारी को हो, कसले सन्यास लिन सक्छ र कसले सन्यास लिनुपर्छ, वास्तवमा यो शास्त्रले निर्देश गरेको छ। तर जीवन निर्वाहमा कठिनाइ भयो सन्यास लिने, जीवन निर्वाहमा कठिनाइ भएन तर काहीँ न काहीँ धार्मिक देखाउने उद्देश्यले सन्यास लिने, यो पनि बडा विचित्रको विषय छ। र सन्यास लिएर आफ्नो घर अथवा आफ्नै परिवार समाजकै छेउछाउमा बसेर उनीहरूकै आश्रयमा जीवन बिताउने, यो पनि भएन। किनभने शास्त्रले यसो भनेको छैन, सन्यास लिएपछि सम्पूर्ण रूपमा तिमी सन्यासी हौ, तिमी रुखको फेदमा बसेर जीवन बिताऊ र जसले दिन्छ मधुकरी मागेर खाऊ, बास यही हो सन्यासको मर्म। तर हामीले समाजमा यसो आँखा उठाएर हेर्ने हो भने सन्यासीहरूको पनि बाहुल्यता रहेको छ, भले त्यसमा हाम्रो आलोचनाको दृष्टि कुनै पनि हालतमा होइन, किनभने उहाँहरू कमसेकम भगवत मार्गको पथिक बन्नुभएको छ, उहाँहरूको चरणमा हामी प्रणाम गर्छौँ नै। तर पनि जो भन्नुभएको छैन र जसले सन्यासी मार्गलाई एउटा आकर्षणको विषय ठान्नु भएको छ, त्यस्ता जीव जगतमा रहेका प्राणीहरूले, मनुष्यहरूले त्यतातर्फ नजानु नै र आफूलाई संसारमै राखेर भगवानको पूजा गर्दै जीवन निर्वाह गर्नु नै संसारीहरूको कलियुगको कर्तव्य हो भनेर शास्त्रमा उल्लेख गरिएको छ। त्यसलाई हामीले विभिन्न कार्यक्रमहरूमा चर्चा गरि नै रहेका छौँ।
त्यसैले यी पात्रताको कुरामा यी सबै प्रसङ्गहरू आएका हुन्। पात्रता नभइकन, भाँडो नभइकन कसैले केही दिएमा थाप्ने कुरा छैन। त्यसैले भगवान्को भक्तिको पनि हाम्रो पात्रताको अभावमा त्यो भक्ति हामीले थाम्न सक्दैनौँ। त्यसैले भगवान्ले दिनुहुन्न, यदि हाम्रो हृदय भक्तिलाई ग्रहण गर्न सक्ने भयो भने अवश्य पनि हृदयमा भक्ति प्राप्त हुन्छ। त्यसैले भक्ति प्राप्त गर्ने हृदय रूपी भाँडोलाई तयार गर्नका लागि सत्मार्गमा हिँड्नु पर्दछ भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी यो पात्रता अथवा योग्यताको विषयमा यो पिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा चर्चा गरिरहेका छौँ र शास्त्रले यसलाई यसरी भनेको छ, कर्म मौनम व्रत श्रुत तपोध्ययन स्वधर्म व्याख्या रहो जप समाधय आप वर्ग्या प्राय परम पुरुषते त्वजितेन्द्रियाणाम वार्ता भवन्त्युत न वात्र तु दाम्बिकानाम। अर्थात् ब्रह्मचर्य, शास्त्र श्रवण, तप, अध्ययन, स्वधर्म पालन, शास्त्रको व्याख्या, एकान्तवास, जप र समाधि यी 10 मोक्षका साधन हुन्। यिनै 10 साधनलाई यदि अजितेन्द्रिय पुरुषले गर्यो भने त्यसको जीविकाको साधन बन्छन्। तर जसले केवल दम्भद्वारा यिनीहरूको आश्रय लियो भने तिनीहरूको कहिलेकाहीँ जीविका चल्छ भने कहिलेकाहीँ फोल खोल्नाले जीविका पनि चल्दैन। त्यसैले यस्ता कर्महरूमा पात्रताको आवश्यकता पर्दछ। यसले के भन्छ भने यो शास्त्रको भाव हो। यो शास्त्रमा अजितेन्द्रिय पुरुषले अथवा जो शास्त्रले बताएको धार्मिक मार्गमा यात्रा गर्न असमर्थ पुरुषले यदि शास्त्रले बताएका सन्यास आदि मार्गहरूमा प्रवेश गर्ने चेष्टा गरो, धार्मिक देखाएर कपडाहरू, तिलकहरू, यी सब त्यस्तो स्वरूप बनाएर शरीरलाई आध्यात्मिक रङ दिएर त्यसलाई यदि अजितेन्द्रिय पुरुषले यदि आफ्नो मनलाई नियन्त्रण गर्न नसक्ने पुरुषले त्यसलाई अपनायो भने त्यसको त जीविकाको साधन त बन्छ। तर कहिलेकाहीँ जीविकाको साधन त बन्छ नै, तर कहिलेकाहीँ फेरि त्यसको त्यो जो भित्री असली रूपमा उसको भक्ति पुष्ट नभएको हुनाले कहिलेकाहीँ त्यो जीविका पनि चल्दैन। पोल खोल्नाले त्यसको जीविका होइन, कमाएका सबै गुमाउनु पर्ने अवस्थाहरू पनि आउँछन्। उदाहरणका रूपमा हामीले देश विदेशमा ठुला ठुला महापुरुषहरू भनिएकाहरूलाई जेलमा आफ्नो जीवन बिताइरहनु परेका यी दृश्यहरू पनि हाम्रा अगाडि आउने गर्दछन्। त्यसैले वास्तवमा जो पात्रता अथवा योग्यता छ त्यसै अन्तर्गतको आफ्नो कर्तव्य अथवा आफ्नो कर्मलाई अगाडि बढाउन सकियो, त्यतैतिर विश्वास तथा श्रद्धालाई बढाइयो भने मात्रै कल्याण हुन्छ, होइन राम्रो काम हो भन्दैमा त्यस्तैतर्फ अयोग्यतापूर्वक अगाडि बढियो भने, आफू खुसी मनमोजी केही गरियो भने धार्मिक क्षेत्रमा एकदमै ठुलो नोक्सान बेहोर्नु परेका घटनाहरू हाम्रा सामुन्ने छन् भनेर शास्त्रहरूले समाजका विभिन्न विषयहरूलाई देखाएका छन्। अहिले के भइरहेको छ र भोलि के हुन्छ र हिजो के भएको थियो, यी सबै कुरा शास्त्रहरूले हाम्रो अगाडि राखेका छन्। हामीले विश्वास गर्ने नगर्ने वास्तवमा त हाम्रै कुरा हो, किनभने शास्त्रले कसैको घोक्रो समाएर तैँले यसो गर्नै पर्छ भनेर भन्दैन। तर शास्त्रले चेतावनी रूपमा उसलाई पटक पटक घचघच्याउने काम चाहिँ गर्छ, किनभने मनुष्य मनुष्य भएपछि त्यो मनुष्यको कर्तव्य पालन गरेमा त्यसले निकै ठुलो उपलब्धि हासिल गर्छ। र होइन पशुवत भोगमा मात्रै लाग्ने हो भने बास उसले प्राप्त गर्ने जो भोलिका तिनीहरूलाई भोग्नका लागि ऊ तयार हुनुपर्ने कुरा पनि शास्त्रले उल्लेख गरेको छ। यसै भावको एउटा छप्पैयलाई म यहाँ राख्न चाहन्छु। का सुख मैथुन माही खाजा कि खुजली ऐसे सुख सो पहिले लगे दुख ही सुख पुनि जैसे मौन धर्म अध्ययन वेद व्रत श्रवण समाधि जप तप व्याख्या वास मोक्ष देह संयम साधि इन्द्रिय लोलुप जीविका साधन इनै को करे पाखण्डे करे दम्भ तैँ करे जीविका कहुँ गिरे। यो हामीले व्याख्या गरिसकेका छौँ, त्यसैको एउटा छप्पैएको भाव हो। यसलाई यहाँ समक्ष राखेँ, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

एउटा पहेली हो अथवा एउटा भाव हो भनिएको छ। वस्तु एउटै भए पनि पात्र भेदले त्यसको फलमा भेद हुन्छ भनिएको छ। सिमिनीको दुध सुवर्ण पात्रमा मात्र टिक्छ, अन्य पात्रमा राखियो भने त्यो पात्र फुट्छ। वास्तवमा सिंह कि श्रीमती जो सिमिनी छ त्यसको दुध सुनको भाँडामा यदि पुरुषार्थी कोही रहेछ र त्यसले दुह्यो भने त्यसमा टिक्छ, अरू भाँडामा रहन सक्दैन किनभने त्यो फुटिहाल्छ भनेर भनिएको छ। त्यसै गरी गाईको दुध चाँदी या माटोका पात्रमा राखियो भने त्यो अमृतोपम गुण भएको हुन्छ। त्यही गाईको दुधलाई तामाको पात्रमा राखियो भने त्यो विष बन्छ। वर्षाको पानी नदी तथा पोखरीमा पर्यो भने त्यो परम पेय हुन्छ भने त्यही वर्षाको जल यदि समुद्रमा पर्यो भने नुनिलो भएर खान लायक रहँदैन। गङ्गा जल परम पवित्र हुन्छ, त्यसलाई यदि कुनै पात्रमा भरेर पिइयो भने त्यो पापनाशक र पवित्र हुन्छ। त्यसैलाई मनुष्यको पेटबाट बाहिर निकाल्दा फोहोर बनेर निस्किने गर्दछ। त्यसैले यो पात्रता र यो शुद्धता अथवा योग्यताको विषयलाई एउटै हो भनेर हुँदैन, किनभने त्यो पात्रताको भेदमा अथवा पात्रको भाँडोको भेदले यसलाई फरक पार्ने गर्दछ। त्यसैले पात्रता तयार गरेर सुख प्राप्त गर्ने एउटा अभिलाषा पुनः पात्रतालाई हाम्रो हृदयलाई तयार गरेर त्यो हृदयरूपी पात्रलाई पूर्ण सुखको प्राप्तिको लालच देखाएर भगवान्तर्फ अग्रसर हुने चेष्टा गरेमा त्यसले सम्पूर्ण रूपमा कल्याण गर्छ। यही नै यसको भाव हो। यही भावका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। नमस्कार।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सिराहाको गोलबजारमा आज दिनभरका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सिराहाका सीडीओ सुरेन्द्र पौडीले सूचना जारी गर्दै आज बिहान 10 देखि साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको जानकारी दिनुभएको हो। गोलबजार क्षेत्रमा गाड़ी चलाउन सहजीकरण गरिने तर 5 जना भन्दा बढ़ी भेला नहुन सूचनामा भनिएको छ। सप्तरी प्रशासनले पनि बिहानको बेला उपभोगका वस्तु किन्नका लागि कर्फ्यू खुकुलो पारेको छ। बिहान 11 बजेपछि भने कर्फ्यूका नियम पालना नगर्न प्रशासनले आग्रह गरेको छ। सद्भाव र्याली गर्न चाहेमा प्रशासनको अनुमति लिन तर बिहान 11 बजेपछि एकै ठाउँमा 5 जना भन्दा बढ़ी फेला नहुन सूचनामा भनिएको छ। सप्तरीको बोदेर बरसाइनमा गएको 14 गते रातिदेखि र राजविराजमा 15 गते राति 8 बजेदेखि कर्फ्यू लगाइएको हो। विश्व चर्चित कृतिमानी आरोही निर्मल पूर्जा अब सबैका लागि सम्झनाको पात्र मात्रै बन्नुभएको छ। 8000 मिटर माथिका सबै हिमाल 6 महिनाभित्र चढ़ेर कीर्तिमान बनाएपछि सन् 2019 नोभेम्बर 1 उहाँ बीएफपीएस काठमाडौँमा आउनु भएको थियो। त्यो बेला उहाँले हामीसँग बाँडेका केही अनुभव।
1: हावा पानी हिउ सबै
2: थकेको कतिको लागिरहेछ
1: केही अब त्यो समिट 129 चाहिँ अब 858 गरेदेखि पिटी मज आजसम्म चाहिँ सुतेको भनेको चाहिँ म ओन्ली 12 आवर्स त्यही हो 29 बिहानको 9 बजेदेखि
2: निन्द्रा पुगिरहेछ
1: निन्द्रा कहाँ पुग्नु अब के गर्ने स्लिप हुने यो नि डाई भन्छ कि म चाहिँ काम गर्नु पर्यो नि होइन
2: अब कहिले पुर्याउने निन्द्रा
1: अब आई थिङ्क अब म चाहिँ भोलि जानेछु क्लाइम्बिङ गर्नुको लागि
2: फेरि अर्को
1: हजुर
2: कुनै माल्छ अब
1: आमा दब्लम बेसिकली यो चाहिँ रिमेम्बरेन्स डेको लागि हो 11 नोभेम्बरमा चाहिँ आइम टेकिङ ब्रिथ जस्ट टु रिमेम्बर आवर फलोन कमरेड्स
2: अनि थकै नमार्ने भने
1: थकै भने त होइन आमाको पेटमा हुँदा पनि 9 महिना सुत्थ्यो त्यसपछि बच्चा हुँदा पनि सुत्थ्यो सुतेको हिसाब गऱ्यो भने त जिन्दगी आधी पनि बाँचिन्न
2: भनेपछि हिमालले चाहिँ असाध्यै लोभ्या केले लोभ्याउँछ खास
1: सबभन्दा फर मी लाइक वेन यु हाभ सर्भ विथ स्पेसल फोर्सेस फर 10 years एन्ड हाभ डन सम रियली कुल स्टफ एन्ड यु थिङ्क द्याट यु आर इनभिन्सिबल बट वेन यु गो टु द माउन्टेन अलवेज पुट थिङ्स इन टु पर्सपेक्टिभ लाइक यु आर नो वान इन द नेचर हेज अलवेज बिगर थिङ्स टु से एन्ड आई लभ द्याट पार्ट अफ
2: हिमाल भन्दा माया गर्ने अरू केही छ
1: हिमाल भन्दा माया गर्ने छ नि आमा बाबा हुनुहुन्छ बुढी हुनुहुन्छ दाई भाइ हुनुहुन्छ साथी हुनुहुन्छ सबै
2: हिमाल चाहिँ पहिलो हो
1: अप्ठ्यारो क्वेसन गर्नुभयो त
2: एनिवे यो तपाईँको जुन डेस्टिनेसन छ
1: हजुर
2: त्यसमा यो कामप्रतिको लगाव जुन छ इमान्दारिता छ मेहनत छ त्यो बाँकी छ अरू
1: आई थिङ्क यो प्रोजेक्टको बारेमा कुरा गर्ने हो भने त दिस प्रोजेक्ट काइन्ड अफ यु सोज यु नो वाट ह्युमन बडी इज क्यापेबल अफ डुइङ यु सुड नेभर लिमिट युरसेल्फ हामीले कहिले पनि लिमिट गर्नुहुन्न होइन त्यो गुड इक्जाम्पल भयो अनि अर्को एज अ नेप्लिज क्लाइम्बरलाई चाहिँ इन्टरनेसनल प्लेटफर्ममा चिनाउने मेरो एम थियो दे हर अलवेज बिन good climbers but I don't think they got the justice so hajur
2: tapanko yo bhaneko jasto aba time nai set garera so 8000 meter bhanda mathi ka sabai himal chai siddhyauchu ma vijay prapta garchu himal mathi bhanne jun thiyo ni tyo record ko lagi thiyo athwa tapanko ke ke thiyo
1: I think of course the record bhaneka nai aba manche sabai le impossible bhaneko thiyo ni ta haina of course manche le maile garda especially aba nabujhne manche le ta hola bhanne ko ke thai chaina tara jo manche le climbing ko bare ma thacha tinharu ta sabai hasthe pahila ta
2: तर अहिले प्रुफ चाहिँ के भयो
1: प्रुफ इज नथिङ इज इम्पोसिबल हजुर
2: अब यो 8000 माथिको हिमालहरू 14 जुन तपाईँले स्केल गर्नुभयो सबभन्दा गाह्रो कुन थियो
1: त्यही त गाह्रो पनि डिफ्रेन्ट डिफ्रेन्ट लेभलमा छ अब जस्तै अब कञ्चनजङ्घामा चाहिँ म धौलागिरी 4 दिन नसुतिकन क्लाइम्बिङ गरेर डाइरेक्ट बेस क्याम्पदेखि समेत जाँदाखेरि समेतबाट तल फर्किँदाखेरि हामीले रेस्क्यु गर्नु पर्यो 3 जना क्लाइम्बरलाई हामीले सबै 1450 meters भनेको चाहिँ त्यो चाहिँ एकदम डेन्जरमा चाहिँ अक्सिजन हाम्रो अक्सिजन दिएर हामीले चाहिँ मान्छेलाई रेस्क्यु गरेको थियो त्यो एकदमै गाह्रो थियो त्यसपछि पाकिस्तानमा गएर जीवन है हामी सुत्दै नसुतिकन उता नाङ्गा पर्वत चढेर 3 रात ट्राभल गरेर बेसकाम्पदेखि फेरि डाइरेक्ट सम्मिट गएको एकदमै गाह्रो भएको थियो तर अब सबैको आफ्नो स्टाइलमा गाह्रो छ भनौँ न अब टेक्निकल गर्दाखेरि अब अन्नपूर्णमा हामीले नयाँ बाटो खोलेको थियो हामीले होइन अनि 1970 नखोलेको बाटो चाहिँ हामीले ओपन गर्यो त्यहाँ रेस्क्यु पनि गर्यो त्यसले गर्दाखेरि अब कुन हिसाबमा कुन टेक्निकलमा
2: आफैलाई चाहिँ लौ न अब लाइफै सिद्धिन्छ चाहिँ ग्यारे भन्ने छ कुनै त्यस्तो
1: छैन छैन
2: सबै इजी भयो रोमाञ्चक मात्रै भयो
1: इजी होइन अब इट वाज भेरी टफ च्यालेन्ज बट आई नेभर फिल लाइक आई एम गोना डाई
0: आज सुनको भाव घटेको छ अस्ति शुक्रबार बढेको सुन आज तोलामा 1800 रुपियाँले घटेको हो आज सुन तोलाको 2,83,200 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ यस्तै आज चाँदीको भाव पनि तोलामा 45 रुपियाँले घटेको छ

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

BFB's Gurkhar Radio, Karikram Mele Hami Chon Shrata, Yo Same, Hami Sunalu Bihani Ko First Hour Ma Song, Same Ad Bazakala Gieba Bani Untis Minute Bakire Kusam, Risikati Aunus Folkstone Ko Sandar Ma Bani Hami Weather Report Rakne Ni Song. Aliko Ye Same Ma, Folkstone Ma Temperature Bani 19 degrees Celsius, Alikati Chiso Bare Kusa, Yo Week Past Few Days, Samarli Notice Karirana Bai Kola, Tarapani still Ramroni sa weather compared to abo yo barsa thi hamle alikati humid ani warmer days aru se pai ga sa ra tesko everybody's trying to make most of it alikai samay se partly sunny sa biyane bhayeko karle garda keri pani weather chisne huncha ra alikai samay ma wind say 13 km per hour raeko sa humidity 78% raeko sa ra yo hafta pani pretty much ekdamai ramro din cha ra sunday ko din se alik cloudy huna sakne sambhavana tara pani pani parne कुनै पनि संकेत रहेको छैन र लन्डनको सन्दर्भमा पनि अहिले वेदरको फोरकास्ट कुरा गर्दाखेरि चाहिँ लन्डनमा अहिले 17 डिग्री सेल्सियस क्लाउडी वेदर रहेको छ र ह्युमिडिटी 66% विन्ड 10 किलोमिटर पर आवर रहेको छ र यो हप्ता पनि पानी पर्ने संकेतकै कुरा गर्दाखेरि चाहिँ अलिकति मन्डेको दिनमा चाहिँ लाइट रेन हुन सक्ने सम्भावना रहेको छ त यसै अनुसार अवश्य पनि वेदर जानकारी तपाईँको माझमा रहेको छ श्रोता र फेरि पनि आउनुहोस् हामी अगाडि लागिहालौँ फेरि पनि अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ रहेको छ नेपाली चलचित्र खुस्माबाट रुकुमे कोटा

एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ सुनौल बिहानीमा र आठ बजेको लागि अब पनि सोह्र मिनट बाँकी रहेको छ श्रोता त्यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राखिहालौँ रब भने यो रवा खोला सेरोफेरो एनुअल गेट टुगेदर हुन गइरहेको छ 8 अगस्त स्याटरडेको दिन भेनिसी गर्ल्स हिल कलेज प्राक्नेलमा हुन गइरहेको छ बिहानीको समय 10 बजेदेखि बेलुकी 10 बजेसम्म नै हुन गइरहेको छ इट्स गन्ना बी अ लङ डे र यसमा कुनै क्वेरीजहरू छन् भने चाहिँ तपाईँले प्रेसिडेन्ट सप्तराज राई उहाँलाई सम्पर्क गर्नुहोला 07577406334 चाहिँ कल गर्न सक्नुहुन्छ यसै गरी धराने वासीहरूको लागि पनि धरान समाज युकेले चाहिँ धराने भेला आयोजना गरिरहेको छ यो चाहिँ नेक्स्ट मन्थ 5 सेप्टेम्बर 2026 हुन गइरहेको छ समय चाहिँ बिहानको 11:30 बजेदेखि बेलुकी 10 बजेसम्म स्प्रिङ वेस्ट एकाडेमी फेल्टममा हुन गइरहेको छ र विभिन्न फुड एन्ड ड्रिङ्क्स तम्बोला अनि राफल लाइभ म्युजिक एन्ड डान्सहरू हुन गइरहेको छ र क्वेरीजको लागि कल गर्नुहोला 07969751538 कल गर्न सक्नुहुन्छ र अझै विस्तृत रूपमा जानकारी तपाईँले वेबसाइटमा पनि गएर भिजिट गर्न सक्नुहुन्छ धरान समाज UK.org गएर गर्नुहोला र कार्यक्रममा आउनुसम्म भने हामी फेरि पनि लाग्ने नै छौँ अर्को मिठो गीतको साथमा अहिलेलाई भनिरहेको छ टुनाबेल थापाको आवाजमा डर लाग्छ यो गीत पनि एन्जोय गर्नुहोस्

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

BFBS गोर्खा रेडियो र यो मेरो गीत रहेको थियो श्रोता सचन राजवेदीको आवाजमा पत्र रेन्ज गरिसक्नु भएको छ. समय हामीसँग 8 बजेको लागि अब पनि 4 मिनट बाँकी रहेको छ. कार्यक्रमको दोस्रो घण्टामा हुनेछ एजुकेसनल प्रोग्राम टिपन टापन. सुन्न नबिर्सिनुहोला योगदायको साथमा. र आज चाहिँ साथ दिँदै हुनुहुन्छ रूपा दिदीले. र यो एजुकेसनल प्रोग्राम चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रमको दोस्रो घण्टामा 8:28 जाँदाखेरि. पार्ट 1 हुनेछ भने पार्ट 2 चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा. र अवश्य पनि श्रोतालयलाई भने फेरि पनि यो मिठो गीत तपाईँको माझमा राख्ने नै छु. एन्जोय गर्न सक्नुहुन्छ झुमा लिम्बूको आवाजमा रहेको छ र साथै सृजन चापागाईको आवाजमा धानसुकी रापले. एन्जोय गर्नुहोला यो मिठो गीत. र हामी कार्यक्रमको दोस्रो घण्टामा समाचार पश्चात भेट्ने नै छु. स्टे ट्युन्ड मसिनेको साथमा.

0: नेपाली कांग्रेस एकताबद्ध वा अर्को नयाँ कांग्रेस जन्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले यही साउन 29 देखि 3 दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मीन बहादुर विश्वकर्मा,
1: नयाँ पार्टी गठनका लागि अन्तिम तयारी भनेर बुझ्दा कसो होला?
2: दुईटै सम्भावना छ। पार्टी मिलाउने अन्तिम अवसर पनि हो र त्यो अवसरलाई सदुपयोग गर्न सकिएन भने अब राजनीतिक प्राणी हो, पार्टीको विचारले सिन्चित बिपी कोराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टा, गिरिजा प्रसाद कोराला, सुशील कोराला, शर्वा देउवा, जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार, सिद्धान्त, व्यवहार, भावना, उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल, प्रतीक्षा, धैर्यता गर्दा पनि सम्भव नभएपछि 4 प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बिपी स्मृति दिवस पनि मनायौं र फेरि यो बीचमा 22 दिन चाहिँ संवादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक संवाद र छलफल नभएपछि अब एउटा नयाँ कार्य दिशा सहित अगाडि बढौं भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुइटै हुन्छ। पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो, त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्य दिशातर्फ पनि जान सक्छ।
1: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ? अब
2: साउन महिनाभित्र पछि 31 गते कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले त्यो भेलाले के म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
1: संस्थापन भित्रै अटाउने एउटै कुवाको पानी खाने सम्भावना चाहिँ कति देख्नु भएको छ तपाईँले?
2: मलाई चाहिँ आजसम्म नेताहरूसँग सबैसँग कुरा हुँदाखेरि सूत्रबद्ध, सार्थक, फेस टु फेस कुरा नभएको हुनाले नै 7 महिना त्यत्तिकै गयो भने अब 7 दिनमा के हुन्छ होला र भन्ने लागिरहेको छ।
1: डाक्टर शेखर पक्ष चाहिँ नआउने भयो होइन?
2: होइन, शेखर पक्ष नआउने भन्ने छैन। हिजो शशाङ्क कोरालाले आफ्नै मुखबाट हामी दाजुभाइको राम्रो कुरा भएको छ, म विराटनगर आएँ, आजै गरिहाल्नुभयो पत्रकार सम्मेलन, म तिम्रो साथमा छु, रहन्छु, मिडियामा भन्नु परे पनि भनिदिन्छु, हामी एक ठाउँमा छौँ भनेर शेखर दाले भन्नुभएको छ भनेर उहाँले आफै भन्नुभएको हुनाले र अस्ति बिपी स्मृति दिवस मनाउने कुरा त्यो पछिको पनि 11 गतेको बैठकमा हामी सँगसँगै छौँ है भनेर उहाँले भन्नुभएको हुनाले राष्ट्रिय भेलामा चाहिँ उहाँहरूको उपस्थिति हुन्छ।
1: तर डाक्टर शेखरकै मुखबाट त केही पनि आएन, शशाङ्कको मुखबाट मात्रै आयो कुरा।
2: डाक्टर शेखरले भन्नुभएको छ हिजो पनि, म एकताकै पहलमा छु अझै भन्नुभएको छ, हामी पनि एकताकै प्रतीक्षामा छौँ।
1: अनि उतापट्टि पनि त्यही भन्नुभएको छ उहाँले त फेरि?
2: होइन, नेताहरू पहलमा हुनुहुन्छ ठिक कुरा हो, पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर यो ठुलो संख्यालाई यदि समयमै व्यवस्थित गरेर संगठित गर्न सकिएन भने धेरैले पार्टी छोड्नुभयो, यहाँले थाहा पाउनु होला, धनकुटामा पूर्व सांसदको नेतृत्वमा महासमिति सदस्यहरू सहित 19-20 जना जानुभयो, कर्णाली प्रदेशमा झन् 5-6 जना जनप्रतिनिधिले पार्टी छोड्नुभयो, मधेसमा त्यसै गरी छोडिरहनु भएको छ। यदि अहिले नेतृत्वले पार्टी सबैलाई समेटेर जान सकेन भने पार्टी पुरानै अवस्थामा संगठित रहन सक्दैन, त्यसैले विकल्पमा पनि अर्को शक्ति बनाउनु पर्छ भन्ने धारणा अगाडि आएको छ। हामी के भनिराखेका छौँ भने होइन, विकल्प खोज्नु नपरोस्, तपाईँहरू नै ठुलो पार्टीको ठुलो नेता बन्नुहोस्, मिलाएर लैजानुहोस्। मुलुकको आवश्यकता भनेको अहिले बलियो पार्टी र अन्य दलहरूसँग सहकार्य सहितको राष्ट्रिय एकता हो, त्यो बाटोमा जाउँ भनेर हामी प्रस्ताव गरिरहेका छौँ।
1: तपाईँहरूको कुरा सुन्दाखेरि लौ कपालमा तेल लगाइदिन्छु मजासँग भनेर कपालको रौँ चाहिँ उखालेर तालु खैले पनि पार्दिने, अस्ति बिपी जयन्तीमा त्यस्तै सुनियो?
2: होइन, त्यस्तो होइन। त्यो बिपी जयन्तीमा के कारणले विशेष महाधिवेशन भयो र तपाईँहरूले के कारणले हामीलाई बाहिर राख्नुभयो, मञ्चमा माइकको अगाडि बोल्ने हुँदा त सबै गायत्री मन्त्र त हुँदैन नि त, केही न केही असन्तुष्टि हुन्छ, केही गुनासा हुन्छन्, त्यो गुनासालाई चाहिँ कोही व्यक्तिसँग लक्षित भयो भने उसले आरोपको रूपमा बुझ्ने हो। बिपी स्मृति दिवसको मात्रै होइन, विशेष महाधिवेशनमा बोलेको यहाँले सबै सुन्नुभयो होला, त्यो पार्टीका नेतृत्वहरूले अरू पार्टीको फोरममा गएर के भन्नुभयो, त्यसैले यो कसले के भन्नुभयो भन्ने होइन, नेतृत्वमा बस्नेले के गर्ने भन्ने कुरा महत्वपूर्ण होला।
0: काठमाडौँको गोठाटारमा आग लागि हुँदा 14 पसल जलेका छन्। गैराति 9 बजीतिर गोठाटारको पहिलो पुल नजिक बिजुली गडबडी भएर आग लागि हुँदा फर्निचर, मोबाइल, कस्मेटिक, हार्डवेयर, किराना, स्टेशनरी, मिठाई लगायतका पसल जलेको प्रहरीले जनाएको छ। आगो 2 घण्टापछि निभाइएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नौका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

PFBS गोर्खा रेडियो सुन्ने अनुसार कार्यक्रमले हामी छौँ श्रोता यो समय सुनौले बिहानीको सेकेन्ड आवरमा र समय 8 बजेर अहिले 13 मिनट गइसकेको छ र यो मिठो गीत रहेको थियो गोर्खे खुकुरी शान्तिश्री परियार र निश्चल दावतको आवाजमा इन्जोय गरिसक्नु भएको छ र अब गोर्खेकै कुरा गर्दाखेरि हामी सबैजना अहिले जुन यो समाचारबाट चाहिँ नौलो छैनौँ जसरी नेम्स पोर्जा उहाँको जुन यो बोर्ड पिकमा उहाँको त्यो आरुणको समयमा उहाँ चाहिँ अब त्यो आवालाजको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ हिज नो मोर विथ अस यो सबैलाई थापेको कुरा नै हो. उहाँले चाहिँ अवश्य पनि एउटा नेपाललाई चाहिँ एकदमै संसारभरि उहाँले चिनाउन सफल हुनुभएको थियो अनि र साथै उहाँको चाहिँ अवश्य पनि उहाँको वर्कहरू हामी हेर्छौँ भने चाहिँ एकदमै उहाँले चाहिँ हिस्ट्री हिज अ लेजेन्ड र यो चाहिँ एकदम दुःखको कुरा पनि हो. विशेष गरी उहाँ चाहिँ एउटा गोर्खाली हुनुहुन्थ्यो होइन र उहाँको जुन वेहरूमा चाहिँ आफूलाई अगाडि बढेको क्रममा यो सुन्दाखेरि चाहिँ इट्स बिन अ सक नट जस्ट फर द नेपाली बट आई थिङ्क फर एभ्रीबडी इन द वर्ल्ड. र अवश्य पनि यसैको साथमा चाहिँ अब जीवन भन्ने कुरा पनि त्यस्तो भन्ने कुरा चाहिँ हामी देख्न सक्छौँ. लाइफ क्यान बी अनप्रिडिक्टेबल र अवश्य पनि गन टु सुन पनि भन्न चाहन्छु होइन र यसैमा अब यही कुराहरू नै रहेको छ र अवश्य पनि यसै समयमा चाहिँ म एउटा गीत पनि राख्न चाहन्छु तपाईँको समक्षमा चाहिँ विशेष गरी उहाँको जुन लाइफमा उहाँले गर्नुभएको कुराहरू त हामी जति कुरा गरेर पनि यो कमै छ र अवश्य पनि उहाँको ट्रिब्युटमा पनि उहाँको यो गीत म राख्नेछु तपाईँको समक्षमा श्रोता र अहिलेको यो समयमा बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. केही क्षणमा तपाईँले पाउन पनि सक्नुहुनेछ. आजको दिनमा पनि एजुकेसनल प्रोग्राम टिपन टापन तपाईँको समक्षमा रहने नै छ. 8 बजेर 28 मिनट जाँदाखेरि पार्ट वान भने पार्ट टू चाहिँ रहनेछ. यो चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदाखेरि र अहिले समय हामीहरूसँग 8 बजेर 15 मिनट गइसकेको छ श्रोता. यो गीत हाम्रो रहेको छ र संसारभरि विभिन्न ठाउँहरूबाट चाहिँ हामीलाई तपाईँले यो समयमा चाहिँ ट्युनिङ गरेर सुनिरहनु भएको छ र अवश्य पनि अहिलेको यस समयमा ट्रिब्युट फर निर्मल पूर्जा निम्स ताई उहाँको लागि अवश्य पनि यो गीत हामी ट्रिब्युट गर्नेछ एन्ड मोस्ट अफ अल our heart goes out to his family and loved ones pani bhanna chahanchu ra geet tapai ko maatsama

0: SBS गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको आजको सबै सामग्री चाहिँ रातोपाटी.com साभार गरेका छौँ। म अनि रूपा दिदीको साथमा आज कार्यक्रम सुन्दै हुनुहुन्छ। दिदी नमस्कार।
1: नमस्कार भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार, म रूपा राणाको।
0: हजुर, आजको सामग्रीतर्फ लाग्नु पर्दा कागती निचोडेर खाना खाँदा चाहिँ के हुन्छ यस सम्बन्धी पहिलो जानकारी छोटो रहेको छ, हामी सुनाउनेछौँ। अनि स्वास्थ्यको लागि चाहिँ उसिनेको अथवा भिजाएको चना उत्तम, तर त्यस सम्बन्धी पनि चर्चा हुनेछ। भने शरीरमा 21 दिनसम्म तपाईँले खाली पेटमा चाहिँ मेथीको पानी पिउनुभयो भने यस्तो कस्तो खालको चाहिँ स्वास्थ्यमा चाहिँ प्रभाव पार्न सक्छ त्यो पनि हुनेछ। सायद कतिपय तपाईँले पिउनु पनि भएको होला। अनि पानी पिउने चाहिँ सही नियम चाहिँ के रहेछ त आदरणीय श्रोताहरू, त्यस सम्बन्धी पनि सुन्न सक्नुहुन्छ। भने खाना पकायो कति समयपछि चाहिँ फ्रिजमा राख्नु चाहिँ राम्रो हुन्छ त्यो हुनेछ। भने अन्तमा समयले साथ दिएमा नुन पानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ अथवा बेफाइदा, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। दिदीले सुन्नु भएको छ यस्तो तरिका अपनाउनु भएको छ?
1: मैले त गरेको छैन, तपाईँले गर्नुभएको छ?
0: छैन, आज पो फर्स्ट टाइम सुन्दैछु।
1: म पनि फर्स्ट टाइम सुन्दैछु नुन पानीले अनुहार धुँदा होइन।
0: अब साबुन पानीले नर्मली धोइन्छ होइन?
1: हजुर।
0: ल दिदी, कागतीको कुरा रहेछ,
1: अवश्य आउनुहोस्। अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। कागती निचोरेर खाँदा के फाइदा हुन्छ त?

0: कम गर्न मद्दत गर्दछ। ध्यान दिनुपर्ने कुरा चाहिँ कागतीलाई खाना पकाउँदाखेरि होइन खाना खाइसकेपछि हाल्नु पर्दछ, अन्यथा शरीरलाई आवश्यक भिटामिन सी प्राप्त हुन्छ भनेर यो छोटो कागतीको प्रसङ्ग सुन्दै हुनुहुन्थ्यो। निचोडेर खाँदा चाहिँ के हुँदो रहेछ तपाईँले जानकारी पाउनुभयो। ल दिदी दोस्रो विषय।
1: हजुर, आजको दोस्रो विषयमा स्वास्थ्यको लागि उसिनेको वा भिजाएको चना उत्तम हुन्छ त। केही मानिसहरू चनालाई भिजाएर त्यत्तिकै खान रुचाउँछन् भने कोही मानिसहरू उसिनेर खान मन पराउँछन्। चनाको ग्रेभी र चनाको चाट पनि उत्तिकै लोकप्रिय छ। चना खाँदा पनि लामो समयसम्म पेट भरिएको महसुस हुन्छ। चना खानुका अनेक फाइदा छन् भने यद्यपि मानिसहरू चनालाई भिजाएर खाँदा राम्रो हुन्छ कि उसिनेर खाँदा राम्रो हुन्छ भनेर दुविधामा हुन्छन्।
0: 100 ग्राम चनामा 164 क्यालोरी, 27.4 ग्राम कार्बोहाइड्रेट, 7.6 ग्राम फाइबर, 8.9 ग्राम प्रोटिन र 2.6 ग्राम बोसो र 2.89 मिलिग्राम फलाम र 291 मिलिग्राम पोटासियम हुन्छ। चनाले शरीरलाई फस्फोरस, फोलेट र म्याग्नेसियम पनि दिन्छ।
1: भिजेको र उसिनेको चना दुवै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छन्। भिजाउँदा चना नरम हुन्छ, भिजाएर खाएपछि यो छिट्टै पच्छ पनि, र उसिनेको चना भुटेको चना भन्दा छिट्टै पाक्छ।
0: यदि तपाईँलाई कुरुम कुरुम गर्ने अनि काँचो बनावट भएको चना मन पर्दैन भने भिजाएको चना खान सक्नुहुँदछ। संवेदनशील पेट भएकाहरूको लागि उसिनेको चना राम्रो विकल्प हो। उसिनेपछि चना पचाउन सजिलो हुन्छ।
1: र चना खानुका फाइदाहरूको बारेमा पनि अब चर्चा गरौं। चना खाँदा तौल घटाउन मद्दत गर्छ। चनामा प्रोटिन फाइबर प्रशस्त मात्रामा हुन्छ भने पेटलाई लामो समयसम्म भरिपूर्ण राख्न पनि मद्दत गर्छ। र अत्याधिक खानाको सेवन कम हुन्छ। चनामा रहेको डाइट्री फाइबरले पाचनलाई राम्रो बनाउन मद्दत गर्छ।
0: हजुर, चनाले कब्जियत कम गर्न पनि मद्दत गर्दछ। चनामा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ, यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले रगतमा चिनीको स्तर स्थिर गर्न मद्दत गर्दछ। मुटुको स्वास्थ्यलाई फाइदा, चना खानुले मुटुको स्वास्थ्यलाई पनि फाइदा पुर्याउँदो रहेछ।
1: र चनामा पाइने फाइबर, पोटासियम र म्याग्नेजियमले पनि मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ। चना खाँदा कोलेस्ट्रोल व्यवस्थापनमा पनि मद्दत हुन्छ भने चनामा रहेको फलामले हेमोग्लोबिन उत्पादन गर्न मद्दत गर्छ र शरीरमा अक्सिजन प्रवाह सुधार हुनुका साथै शरीरमा ऊर्जा कायम रहिरहन्छ।
0: हजुर, चना खाँदा हड्डीलाई पनि फाइदा हुन्छ। चनामा म्याग्नेसियम र फस्फोरस जस्ता खनिजहरू हुन्छन् जसले हड्डीको राम्रो स्वास्थ्यमा योगदान पुर्याउँदछ भने यो चना त स्वास्थ्यको लागि राम्रो। प्रायसो हामीले भुटेर फ्राई गरेर खान्छौँ होइन, काँचोहरू कति खानु भएको छ दिदीले?
1: हजुर, काँचो भन्नाले पनि कहिलेकाहीँ त्यो चना चटपटेमा त काँचै हुन्छ र कहिलेकाहीँ बोइल गरेर पनि राखिन्छ होइन, र विशेष गरेर नेपालतिर फेरि यसलाई छुट्टै त्यो भुटेर खाने चलन छ नि, प्याकेटमा आउँछ होइन, त्यो पनि मिठै हुन्छ। जसरी खाँदा पनि यो चनाको फाइदा भने त्यत्तिकै रहेछ,
0: एकदम राम्रो हुन्छ। ओके, अब यो मेथीको कुरा छ दिदी।
1: ओके, अब शरीरमा एकदमै भनौँ न अर्को एउटा रोचक प्रसङ्ग छ। शरीरमा के हुन्छ त 21 दिनसम्म खाली पेटमा मेथीको पानी पिउँदा? रगतमा चिनीको उच्च मात्रा अथवा हाई कोलेस्ट्रोल, पेटमा ग्यास र तौल सामान्य समस्या बनेको छ। धेरै मानिसहरूको त यी रोगहरूसँग लड्ने औषधि र महँगो सप्लिमेन्ट समेत लिइरहेका छन्, तर हाम्रो भान्सामा पाइने एउटा साधारण सामग्रीले यी सबै समस्याहरू कम गर्न सक्छ।
0: हजुर, मेथीको पानी प्रयोग गर्ने धेरै जसो सजिलो र प्रभावकारी तरिका छ। लगातार 21 दिनसम्म हरेक बिहान खाली पेटमा यसलाई सेवन गर्नुभयो भने तपाईँले धेरै फाइदाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: मेथीको दानाको पूर्ण फाइदा लिन यसलाई सही तरिकाले पिउनु महत्वपूर्ण रहन्छ। हरेक राति सुत्नु अघि 1 ग्लास पानीमा 1 चम्चा मेथीको दाना भिजाउनुहोस् अनि भोलिपल्ट बिहान यो पानी सबैभन्दा पहिले खाली पेटमा पिउनुहोस्।
0: पिएपछि तल बाँकी रहेका मेथीको दाना नफाल्नुहोस्, बरु तिनीहरूलाई राम्ररी चपाएर खानुहोस्। 21 दिनसम्म यो पानीलाई खाँदा शरीरमा यस्ता फाइदाहरू देखिन्छन् भनेर फाइदा रहेछ दिदी।
1: हजुर, पहिलो फाइदा रहेको छ मधुमेह। मेथीको दानाले इन्सुलिनको प्रभावकारिता बढाउन मद्दत गर्छ। मधुमेह रोगीको लागि पनि प्राकृतिक औषधिको रूपमा काम गर्छ र रगतमा चिनीको स्तर नियन्त्रणमा राख्छ।
0: हजुर, खराब कोलेस्ट्रोलको कुरा छ। यसले रक्त नलीहरूमा जम्मा भएको खराब कोलेस्ट्रोलहरूलाई हटाउन मद्दत गर्दछ जसले मुटु रोगको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ। अर्को ब्लोटिङ र पाचन छ। तपाईँ पेट फुल्ने, ग्यास वा कब्जियतबाट पीडित हुनुहुन्छ भने मेथीको पानीले तपाईँको पाचन प्रणालीलाई ठिक अवस्थामा राख्न मद्दत गर्न सक्छ।
1: त्यस्तै गरी

0: कोलेस्ट्रोल घटाउन पनि मेथीको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ र ती मेथीका दानाहरू चपाउनले पनि पेट लामो समयसम्म भरिएको महसुस हुन्छ र बारम्बार भोक लाग्नबाट बचाउँछ र छिट्टै तौल पनि घटाउन मद्दत गर्छ। अनि डिटक्स, बिहान मेथी पानी पिउनाले शरीरबाट सबै विषाक्त पदार्थहरू बाहिर निस्कन्छ र तपाईँको छालामा पनि प्राकृतिक चमक देखा पर्न सक्छ।
1: हजुर, मेथीको कुरा रहेछ, दिदी प्रयोग गर्नुपर्ने लास्ट भयो,
0: मलाई पनि एकदमै फाइदा लाग्यो। तर मैले यसरी जति हामीले आज सुन्यौँ यो तरिकाले मैले प्रयोग गरेको थिइनँ।
1: ओके, आजबाट चाहिँ सुरु गर्नु पर्ला, 21 दिनसम्म पिउँदा चाहिँ के हुँदो रहेछ त यसको असर, होइन, शरीरलाई कस्तो फिल हुँदो रहेछ।
0: अहिले त पेटभित्र फेरि मेथी उम्रन्छ होला।
1: आदरणीय श्रोता, यो घरेलु उपाय हो र तपाईँले लिइराख्नु भएको छ भने र यसलाई सायद केही चाहिँ महसुस पनि गर्नुभएको होला। यो छोटो जानकारी तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब यो बिचमा छोटो विश्राम लिउँ र त्यसपछि पानी पिउने सही तरिकाको बारेमा हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: आज प्रत्येक 3.6 सेकेंड मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो MOD तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई NHS स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाई फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। UK मा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: हजुर, यो बीएफएस गोर्खा रेडियो नै हो। ट्रिपन टापन तपाईँले सुन्दै हुनुहुन्छ, म अनि दिदी रूपा राणाको साथमा। र अब भने पानी पिउने सही तरिका चाहिँ के रहेछ त, त्यस सम्बन्धी तपाईँलाई जानकारी गराउँछौँ है त। यो सबै घरेलु उपायहरू तपाईँले सुनिराख्नु भएको छ है त। पानी बिना मानिस बाँच्न सक्दैनन् किनकि यो शरीरको लागि आवश्यक छ। तिर्खा मेटाउनुको साथै यसले शरीरलाई हाइड्रेट राख्न, पाचन सुधार गर्न र शरीरको तापक्रम नियन्त्रण गर्न र खाना पचाउन पनि मद्दत गर्दछ। दैनिक सही मात्रामा पानी नपिउँदा शरीरमा अनेक समस्याहरू निम्ताउन सक्छ
1: र सही समयमा र सही तरिकाले पानी पिउन उत्तिकै महत्वपूर्ण पनि हुन्छ। धेरै मानिसहरू एकैचोटि धेरै पानी पिउँछन् वा तिर्खा नलागेसम्म पर्खन्छन्, राम्रो बानी होइन। आजको यस लेखमा पनि हामी सही तरिकाले पानी पिउने नियमहरूबारे चर्चा गर्दैछौ र तपाईँको स्वास्थ्यलाई राम्रो राख्न मद्दत पनि गर्न सक्छ होला।
0: हजुर, बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउने कुरा छ, धेरै श्रोताले पिउनुहुन्छ होला। बिहान खाली पेटमा एक वा दुई गिलास पानी पिउनाले शरीरले हाइड्रेसन पाउँछ र दिनको राम्रो सुरुवात हुन सक्दछ। तपाईँ हलुको मनतातो र तातो पानी पिउन सक्नुहुन्छ, यसले अघिल्लो रातबाट शरीरमा जम्मा भएका अशुद्धताहरूलाई बाहिर निकाल्दछ र तपाईँलाई लामो समयसम्म स्वस्थ राख्दछ।
1: एकैचोटि धेरै पानी पिउनुको सट्टा दिनभरि थोरै मात्रामा पानी पिउनु राम्रो हुन्छ र शरीरलाई पानीको राम्रो प्रयोग गर्न मद्दत गर्छ। त्यसकारण हामीले एक ग्लास एकैचोटि पिउनु भन्दा पनि त्यसलाई बिस्तारै बिस्तारै पिउनु पर्दछ र तीन चार श्वासमा यसलाई पिउनु अझ राम्रो हुन्छ।
0: बसेर पानी पिउने है त, उभेर वा हिँड्दै पानी नपिउनुहोस्, यसले समस्या निम्ताउन सक्दछ। पहिलो त पानी पोखिन सक्दछ, बसेर पानी पिउँदा पानी बिस्तारै पेटमा पुग्छ र पानी चिसो छ भने त झन् उभेर पिउनै हुन्न।
1: र खाना खाए लगत्तै पानी पिउनु पनि हुँदैन, यसले पनि पेट दुख्न सक्छ अथवा अन्य समस्या हुन्छ, पाचनमा बाधा पुर्याउन सक्छ। खानाको एक घण्टापछि मात्र पानी पिउन सक्नुहुन्छ। खाना खाए लगत्तै पानी पिउनु पर्यो भने पनि निकै कम मात्रामा पानी पिउनु होस्।
0: हजुर, पहिला हाम्रो बाबाले भन्नुहुन्थ्यो नानी हो खानासँग मजाले पानी पिउने है भनेर भन्नुहुन्थ्यो कि। तर खास खास खानासँग पानी चाहिँ पिउनु हुँदैन भनेर पछि थाहा भयो। अब त्यो नेपालको त विशेष गरेर पहाडतिरको पानी त्यस्तो अब पानीको चाहिँ स्वाद हुँदैन भन्छ, तर पक्का त्यो जरुवाको पानीको स्वाद हुन्छ नि होइन?
1: सही कुरा। अब भनिन्छ नि जरुवाको पानी अथवा भनौँ न माथिबाट बग्दै आएको कलकल बहने पानी होइन, प्लास्टिकको बोतलमा भरेर राखेको पानी होइन, त्यस्तो पानीहरू मिठो हुन्छ।
0: त्यो लोटाको पानी के होइन, हामी पहिला पहिला माथि माथि त्यो स्टेन लाइफमा चाहिँ बाटो हिँड्दा चाहिँ हिँड्यो हिँड्यो हिँड्यो अनि त्यो पलाको पानी धाराको पानी पिउँदा ओहो यस्तो मिठो पानी होइन। अब यतातिर त सबै केमिकल हालेको पानी त हो, ट्रिट गरेको पानी पिउनु पर्छ होइन। ओके, दिनभरि प्रत्येक घण्टा पानी पिउने, प्रत्येक व्यक्तिको पानीको आवश्यकता फरक फरक हुन्छ। तपाईँलाई चाहिने पानीको मात्रा तपाईँको उमेर, मौसम वा स्वास्थ्यमा निर्भर गर्दछ, यद्यपि यो व्यक्ति अनुसार फरक हुन सक्दछ। त्यसैले तपाईँले दिनभरि प्रत्येक घण्टा थोरै पानी पिउनु पर्दछ, यसले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्न सक्दछ। अब पानी चाहिँ घुटघुट एकैचोटि अब पिउनु भन्दा पनि अब तिर्खा लागेको बेला त हामी घुटघुट नै पिइन्छ, तर अरू बेला चाहिँ अलिक थोरै थोरै तर जो पिइराख्नु चाहिँ राम्रो हुन्छ भनेर तपाईँले सुनिहाल्नुभयो। अब तपाईँहरू एकदम चिसो पानी पिउँदै हुनुहुन्छ भने नोटको कुरा, उभेर पिउनु चाहिँ अलिकति बेफाइदा रहेछ जुन कुरा तपाईँले सुनिसक्नु भएको छ। अब फ्रिजमा त खाना सबैले राखिन्छ, कति घण्टापछि अथवा समयपछि राख्ने त दिदी?
1: हो, यो प्रसङ्गलाई हामी अघि बढाउँ। खाना पकाएको कति समयपछि फ्रिजमा राख्नु पर्दछ त? मानिसहरूले खाना पकाएपछि घण्टौंसम्म बाहिर छोड्छन् र पछि मात्र फ्रिजमा राख्छन्। यो बानीले खानाको गुणस्तर त बिगार्छ नै, फूड पोइजनिङको जोखिम पनि बढाउन सक्छ। खाना र फ्रिज दुवैको सुरक्षा सुनिश्चित गर्न खानालाई पनि सही समयमा फ्रिजमा राख्नु अत्यन्तै जरुरी छ।
0: हजुर, विज्ञहरूको अनुसार पकाएको खाना दुई घण्टा भन्दा बढी कोठाको तापक्रममा राख्नु हुँदैन। यदि मौसम धेरै तातो छ र तापक्रम 32 डिग्री सेल्सियस भन्दा पनि बढी छ भने खाना एक घण्टाभित्र फ्रिजमा राख्नु पर्दछ। लामो समयसम्म छोडिएको खानाले चाहिँ ब्याक्टेरिया बढ्नुको लागि अनुकूल वातावरण सृजना गर्दछ।
1: त्यसै गरी तातो खाना फ्रिजमा राख्नबाट पनि बस्नु होस्। हामीले पकाउँदा पकाउँदै निकालेपछि तुरुन्तै फ्रिजमा उमालेको भाँडो सिधै राख्नुपर्छ भन्ने चाहिँ होइन, धेरै तातो खानाले पनि फ्रिजभित्रको तापक्रम बढाउन सक्छ।
0: अनि फ्रिजमा चिसो खाना मात्र राख्नुहोस्, यसको उपाय भनेको तातो खानालाई कोठाको तापक्रममा केही समयको लागि चिसो हुन दिनु हो। सामान्यत 20-30 मिनट पर्याप्त हुन्छ। यदि खाना ठुलो छ भने यसलाई सानो कन्टेनरहरूमा विभाजन गर्नुहोस् र यसले खानालाई छिटो चिसो पार्नेछ र फ्रिज पछि पनि चिसो हुने सुनिश्चित गर्नेछ
1: र खानालाई सधैँ सफा छोपेर राखिएको कन्टेनरमा राख्नुपर्छ खुल्ला कन्टेनरमा राखिएको खानाले उसिलोपन र गन्ध छोड्न सक्छ र फ्रिजभित्र पनि गन्ध बढी हुन सक्छ
0: अनि फ्रिजमा धेरै भिड गर्नु उचित हुँदैन चिसो हावाको उचित परिसंरचनको लागि भित्र केही ठाउँ हुनु पर्दछ यदि फ्रिज धेरै भरेको छ भने सबै खाद्य वस्तुहरू समान रूपमा चिसो हुन सक्दैनन् जसले गर्दा बिग्रने जोखिम बढ्दछ
1: बाँकी रहेको खाना सामान्यतया तीनदेखि चार दिनभित्रमा उपभोग गर्नुपर्छ लामो समयसम्म भण्डारण गर्नु आवश्यक छ भने यसलाई फ्रिजरमा भण्डारण गर्नु राम्रो हुन्छ
0: सबैभन्दा सुरक्षित तरिका भनेको पकाएको खानालाई थोरै चिसो पार्नु र दुई घण्टाभित्र फ्रिजमा राख्नु हो यसले खानाको ताजापन जोगाउँदछ ब्याक्टेरियाको जोखिम कम गर्दछ र रेफ्रिजरेटरको कार्य सम्पादन लामो समयसम्म सुधार गर्दछ हजुर यो फ्रिजमा खाना कति बेला राख्दा उपयुक्त हुन्छ सुन्दै हुनुहुन्थ्यो र तपाईँले कुनै पनि खाना फ्रिजमा राख्नुहुन्छ भने त्यो कभर नगरी नराख्नु होला त्यो प्लास्टिकको हुन्छ नि एकदमै पातलो त्यसले छोपेर राख्नु होला त्यतिकै राख्नुभयो भने त्यसले पनि अलिकति राम्रो गर्दैन जुन हामीले बारम्बार यही कार्यक्रमबाट चर्चा गरिसकेका छौँ अब नुन पानीको कुरा दिदी
1: अर्को रोचक प्रसङ्ग नुन पानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा हेल्थ लाइनको रिपोर्ट अनुसार पनि नुनले अनुहारमा हल्का स्क्रबको रूपमा काम गर्छ र यसले छालाका मृत कोषहरू हटाउन मद्दत गर्छ छालालाई सफा नरम र केही उज्यालो पनि देखाउँछ यसबाहेक नुनले छालामा अतिरिक्त तेल धुलो र फोहोर हटाउन पनि सहयोग गर्छ
0: यसले रोम क्षेत्रहरू सफा गर्न र तैलीय छाला भएकाहरूलाई केही राहत प्रदान गर्न सक्दछ नुन पानीले अनुहारको छालामा फाइदा पुर्याउने भए तापनि यसलाई दैनिक वा अत्याधिक प्रयोग गर्नु उचित हुँदैन अत्याधिक प्रयोगले छालालाई हानि पुर्याउन सक्दछ यसका केही सम्भावित हानिहरू चाहिँ यस प्रकार छन्
1: नुनले छालाको ओसिलोपन कम गर्छ सुक्खापन निम्त्याउन सक्छ केही मानिसलाई नुन पानीले छालामा जलन हुने चिलाउने रातो हुने वा छाला फुट्ने समस्या पनि हुन सक्छ भने पहिले नै सुक्खा संवेदनशील छाला वा एक्जिमा भएका व्यक्तिहरूको नुन पानीको प्रयोगबाट जोगिनु पर्छ
0: अनि त्यसो भए के गर्ने त यदि तपाईँ आफ्नो अनुहार नुन पानीले धुन चाहनु हुन्छ भने यसलाई दैनिक प्रयोग नगर्नुहोस् उत्तम परिणामका लागि तपाईँले हप्तामा एकदेखि दुई पटक मात्र नुन पानीले अनुहार धुन सक्नुहुन्छ धुँदाखेरि अनुहारलाई बेसरी रगड्ने गल्ती नगर्नुहोस्
1: र छालाको ओसिलोपन कायम राख्न अनुहार धोएपछि मोइस्चराइजर अवश्य लगाउनुहोस् नुन पानीको प्रयोगपछि अनुहारमा जलन भएमा चिलाएमा अथवा कुनै रातो भएमा अत्याधिक सुक्खापन अनुभव भएमा तुरुन्तै यसको प्रयोग बन्द गर्नुहोस् र तपाईँलाई छालासँग सम्बन्धित अरू कुनै चिन्ता छ भने कुनै पनि घरेलु उपचार प्रयास गर्नु अघि छाला रोग विशेषज्ञसँग परामर्श पनि गर्न सक्नुहुन्छ
0: हजुर यो त अब हामीले घरेलु विधिहरू अपनायौँ तर तपाईँहरूलाई शङ्का लाग्छ भने अवश्य पनि डाक्टरहरूलाई भेटेर तपाईँहरूको लागि चाहिँ के उपयुक्त हुन्छ त्यो विधि चाहिँ अपनाउनु होला भनेर पनि हामी डिस्क्लेमर लिन सक्छौँ अथवा लिँदैछौँ सामग्री त सकिएको गएछ त दिदी ठिक ठिकै भएछ आजको
1: हो कहिलेकाहीँ यति धेरै हुन्छ है कहिलेकाहीँ अब
0: तर समय ठिकै पुगेको छ ठक्क पुगेको छ अब यो आज चाहिँ यस्तो भयो कि श्रोतालाई सुनाउँ सुनाउ लाग्दै सकियो होला कि अब त्यो खानाहरू पनि अझै खान्थे भन्ने गरी खानु अरे कि अनि पोस्ट लाग्छ भनेर भनिराख्नुहुन्थ्यो कि पहिला पहिला
1: कुनै पनि चिज बढी भयो भने तितो हुन्छ चिनी पनि गुलियो हुँदा हुँदै पनि तितो हुन्छ अब भने हामी आजको यस कार्यक्रमबाट छुट्टिँदैछौँ अर्को हप्ता भने हामी अन्य विविध विषयमा चर्चा गर्नेछौँ अहिलेको लागि भने म पनि छुट्टिन्छु नमस्ते बाबाई
0: हजुर आदरणीय श्रोताले एक्सर्साइज गर्नु होला अनि हेल्दी खाना खानु होला अनि स्वस्थ रहनु होला अनि मात्रै मस्त भइन्छ जिन्दगी मस्त बिच्छ भनौँ न हजुर मैले पनि बिदा मागेँ नमस्ते बाबाई

0: गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपाल बीच समझदारी भएको छ। जनकपुरमा हिन्दू सम्राट सेनासँग भएको छलफलमा गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा सरकारी प्रतिनिधि बसेको थियो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनी
1: उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ, अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु, लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ, उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ, हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्।
0: उहाँका अनुसार यसअघि पेश गरिएका 13 बुधे मागमा थप केही विषय समेटेर कुल 19 बुधे प्रस्ताव सरकार समक्ष बुझाइएको छ। ती मागलाई सरकारले सकारात्मक रूपमा लिएको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको छ। आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी देखिएका कारण बमोजिम कार्यवाही गर्ने विषयमा पनि समझदारी भएको छ। त्यस्तै सरकारी पक्षबाट माग पूरा हुने आश्वस्त भएपछि सबै प्रकारका आन्दोलन र विरोधका कार्यक्रमहरू सेनाले फिर्ता लिएको छ। सप्तरीको राजविराज नगरपालिका र बोदिर बसाइन नगरपालिकाका मा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू भएको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। दुवै नगरपालिकामा 5 जना भन्दा बढी व्यक्ति भेला हुन, सभा जुलुस धर्न तथा प्रदर्शन गर्न नपाइने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गर्दै निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने बताएको छ। नेपाल र भूटान सहित 50 मुलुकका नागरिकले अमेरिकी भिजा पाउन अबदेखि 30 लाख रुपियाँ हाराहारी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकाले पर्यटक र व्यापारिक भिजामा नयाँ नियम लागू गरेपछि अब अमेरिकी भिजा पाउन $20,000 धरौटी राख्नुपर्ने भएको हो। अमेरिकाले यो भिजाको पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको हो।
2: अमेरिकी विदेश मन्त्रालयले तयार पारेको यो नियमले नेपाल लगायतका कम विकसित र अफ्रिकी मुलुकका आवेदकलाई भार पर्नेछ। व्यापार र पर्यटनको B1 र B2 भिजा अन्तर्गत अमेरिका जान चाहनेले कन्सुलर अधिकारीको निर्णयका आधारमा यो रकम बुझाउनु पर्नेछ। भिजा आवेदन अस्वीकृत भएमा वा भिजा पाएपछि नियम पालना गरेर तोकिएको समयमै फर्किएमा भने धरौटी रकम फिर्ता हुनेछ। यसअघिको परीक्षणकालीन कार्यक्रममा 5,000 देखि 15,000 अमेरिकी डलरसम्मको धरौटी राख्नुपर्ने थियो। अन्तिम नियमले भने सबै विकल्प हटाउँदै $20,000 अमेरिकी पुर्याएको हो। भिजाको अवधि सकिएपछि पनि घर फर्कन नचाहनेका लागि यो नीति लागू गरिएको ट्रम्प प्रशासनको भनाइ छ। प्रशासनका अनुसार गैर कानूनी रूपमा बसेका 1 जना विदेशीलाई पक्रेर देश निकाला गर्न करिब $18,000 भन्दा बढी खर्च लाग्ने देखिएको छ। सन् 2024 मात्रै हाल यो सूचीमा राखिएका मुलुकका करिब 45,000 भन्दा बढी नागरिक भिजाको म्याद सकिएपछि पनि अमेरिकामै बसेका थिए। अमेरिकी विदेश मन्त्रालयले मे महिनाको सुरुमा भिजा बन्ड आवश्यक पर्ने 50 मुलुकको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा नेपाल, भुटान, बङ्गलादेश सहित नाइजेरिया, पपुवा न्युगिनी, युगाण्डा, भेनेजुएला र जिम्बाब्वे लगायतका मुलुकलाई राखिएको छ। आप्रवासन अधिकार कर्मीले भने यो नीतिले गरिब देशका नागरिकलाई अमेरिका यात्रा गर्न, परिवार भेट्न र व्यापारिक अवसर प्राप्त गर्न ठूलो आर्थिक बोझ थोपारेको भन्दै आलोचना गरेका छन्।
0: मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यो खण्डमा 24 पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406.43 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1,792 किलोमिटर लामो हुनेछ।

बीएफबी सरकार भिडियो कार्यक्रमले हामी छौं श्रोता यो समय सुनौलो बिहानीको थर्ड आवरमा र समय हामीसँग 9:15 गइसकेको छ. यसै क्रममा अपकमिङ इभेन्ट्सहरूको बारेमा चाहिँ म जानकारी राख्दै नै गर्नेछु. अब भने 15 अगस्तमा हुन गइरहेको छ सङ्घको सभा समाज युकेको वार्षिक भेला 2026. युकेमा रहनुहुने सम्पूर्ण जिल्लावासीहरूलाई चाहिँ आमन्त्रण गरिएको छ र स्याटरडे 15 अगस्त भेनिचे एम्पायर हल अल्डरसरमा हुनेछ र समय बिहानको 10 बजेदेखि बेलुकी 10 बजेसम्म रहेको छ. टिकट प्राइस एडल्टको लागि 25 पाउन्ड्स र चिल्ड्रेनहरू जो जति 6-12 हुनुहुन्छ उहाँहरूको लागि 13 पाउन्ड्स, ओभर 75 लागि भने 13 पाउन्ड्स रहेको छ. यसै अनुसार अझै गर्नुहोस् र कुनै क्वारिजहरू छन् भने तपाईँले प्रकाश रावत उहाँलाई सम्पर्क गर्नुहोला 0772307-6897 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ. र कार्यक्रममा अहिलेको लागि हामी अगाडि बढ्ने नै छौँ श्रोता. अहिलेलाई पनि जुनी जाला यो गीत रहेको छ सरन गुरुङ र उषा गुरुङको आवाजमा.

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

0: बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आज भोइस अफ गोर्खाजमा म शरीरको तर्फबाट गोर्खालीहरूको आवाज उहाँहरूको यात्राको बारेमा उहाँहरूको अचिभमेन्टहरूको बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु कार्यक्रममा र आज पनि मैले त्यस्तै एकजना दाजु लिएर उपस्थित भएको छु उहाँ गोर्खा हुनुहुन्छ उहाँको जर्नीकै कुरा गर्दाखेरि पनि धेरै नै इन्सपिरेसनल पनि रहेको छ र हालै जसरी केजे यानि कि किङ्स गोर्खा आर्टिलरीको पनि फर्मेसन भएको छ ब्रिगेड अफ गोर्खाजमा नयाँ रेजिमेन्ट अब यसरी थपिएको छ जुन एकदमै राम्रो कुरा पनि हो गोर्खाजको इतिहासमा र यसै क्रममा चाहिँ एकदमै एउटा मेजर अनि इम्पोर्टेन्ट रोल रहेको छ आरएसएम तपाईँले पनि अब बुझिसक्नु भएको छ मैले आज चाहिँ यही केजेका आरएसएम दाजुसँग पनि कुराकानी गर्ने नै छु उहाँ स्वयंबाट नै हामी जान्नेछौ उहाँको आफ्नै गोर्खा रहेको पर्सनल जर्नीको बारेमा त हामी कुरा गर्ने नै छौँ त्यसको साथसाथै किङ्स गोर्खा आर्टिलरीको बारेमा पनि अब के कस्तो रहेको छ फ्युचरमा रहने कुराहरू यसै बारेमा पनि विस्तृत रूपमा हामी दाजुबाट जान्ने नै छौँ उहाँ हुनुहुन्छ W1 आरएसएम किङ्स गोर्खा आर्टिलरीका मिलन राई दाजु त दाजु तपाईँलाई बीएफबीएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ
1: धन्यवाद बहिनी मलाई यो अवसर दिनुभएको छ सम्पूर्ण रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई र सम्पूर्ण परिवारलाई म अभिवादन गर्न चाहन्छु नमस्ते अनि धेरै धन्यवाद पनि भन्न चाहन्छु
0: सर्वप्रथम त दाजु तपाईँलाई नै धन्यवाद दिन चाहन्छु हुन त तपाईँहरू एकदमै व्यस्त हुनुहुन्छ होइन अब यसरी भर्खर नयाँ फर्मेसन भएको अवस्थाहरूमा तपाईँहरूको जुन अहिले यो समयमा रोलहरू कमिटमेन्ट्सहरू निकै नै टाइट रहेको छ यसै क्रममा अस्ति भर्खरै जसरी भएको थियो केजिएको चाहिँ फर्मेसन परेड कस्तो भयो त दाजु
1: हजुर बहिनी फर्मेसन परेड एकदमै सक्सेसफुल भयो त धेरै एफोर्टहरू थियो एउटा कलेक्टिभ एफोर्ट भन्छु म किनभने सबैजना ड्रिल खेल्ने हाम्रो सम्पूर्ण केजिएका दाजुभाइहरूदेखि लिएर हाम्रो माथिल्लो दर्जामा इम्प्लोइ हुनुभएको हाम्रो जिएम साहब एजेन्ट साहबहरू सबैको एउटा कलेक्टिभ डिसिजन र कलेक्टिभ एफोर्टले गर्दा एकदमै सफल हामीले बनाउन सक्यौँ जसमा हाम्रो राजा आउनुभएको थियो हाम्रो फर्मेसन परेडलाई रिभ्युइङ अफिसरको रूपमा आउनुभएको थियो हाम्रो फर्मेसन परेडको लागि
0: हजुर एउटा एकदमै स्पेसल मोमेन्ट पनि होइन गोर्खाजको लागि न्यु फर्मेसन ब्रिगेड अफ गोर्खाजमा यसरी नयाँ रेजिमेन्ट थपिएको छ र यस्तो आइकोनिक यस्तो हिस्टोरिक मोमेन्टमा चाहिँ हिज माजेस्टी द किङ वा चार्ल्स आफै पनि उपस्थित हुनुभएको थियो कतिको सरियल लाग्यो त दाजु त्यो बेला मोमेन्ट
1: एकदमै ओभरवेल्मिङ फिलिङ भयो विशेष गरी हाम्रो जुन यस देशका राजा किङ चार्ल्स थर्ड आउनुभएको थियो त्यसले गर्दा त्यो मोमेन्टलाई चाहिँ एकदमै मोर सिग्निफिकेन्ट र मोर अनरेबल र एकदमै भ्यालुएबल महसुस भएको छ अनि सम्पूर्ण हाम्रो केजिएका सर्भिङ मेम्बर्सहरूलाई पनि त्यही फिलिङ भएको छ र साथै जति पनि स्पेक्टेटर्स आउनुभएको थियो हामीले हाम्रो गोर्खाली युनिटका सम्पूर्ण कमान्डर साहबहरू गोर्खा मेजर साहबहरू आरएसएस साहबहरूलाई पनि हामीले इन्भिटेसन एक्सटेन्ड गरेको थियौँ उहाँहरू पनि आउनुभयो र रोयल आर्टिलरीकै विभिन्न

0: अफिसियली यसरी भएको पनि छ फर्मेसन. अब यसै क्रममा दाजु ब्रिगेड अफ गोर्खासकै यहाँ अब विभिन्न रेजिमेन्ट्सहरू हुनुहुन्छ होइन, अब केजिए पनि एउटा नयाँ रेजिमेन्ट भएको छ, यो बारेमा चाहिँ कतिहरूलाई ज्ञान नहुन सक्छ, के हो त किङ्स गोर्खा आर्टिलरी, यसको के कस्तोहरू कामहरू छ भन्ने विषयमा चाहिँ अन्जान हुन सक्नुहुन्छ, तपाईँले नै बताइदिनुहोस् न. विशेष गरी किङ्स गोर्खा आर्टिलरीको चाहिँ के कस्तो कुराहरू रहेको छ, यसको बारेमा चाहिँ यो रेजिमेन्ट कस्तो खालको रेजिमेन्ट होला?
1: हजुर बहिनी, किङ्स गोर्खा आर्टिलरी अहिले हाम्रो ब्रिगेडमा भएको प्लटुनभन्दा केपेबिलिटीमा चाहिँ फरक छ, तर हाम्रो जुन गोर्खालीको इथोस कायदा र हाम्रो रेजिमेन्टल ट्रेडिसन छ त्यो चाहिँ एउटै हो, एउटा पारिवारिक पल्टन हो केजिए पनि. तर त्यहाँभित्र भएको केपेबिलिटी भनेको चाहिँ अब हाम्रोमा चाहिँ विशेष गरी अलिकति हेभी फायरको इफेक्ट हो हामीले एज अ आर्टिलरीले गर्ने भनेको चाहिँ तपाईँको कुनै पनि अब लडाइँमा जाँदा होस् या अथवा कुनै पनि अपरेसनमा कन्फ्लिक्टमा जाँदाखेरि चाहिँ हाम्रोबाट चाहिँ लङ रेन्ज केपेबिलिटी चाहिँ हो आर्टिलरीको. अनि अहिले हाल केजिएमा चाहिँ हाम्रो जम्मा चारवटा ट्रेडमा चाहिँ हाम्रो दाजुभाइहरूलाई चाहिँ हामीले इम्प्लोय गरिरहेका छौँ. सबभन्दा सुरुमा स्ट्राइक ट्रेड भन्छ, जसमा चाहिँ उनीहरूले चाहिँ लाइट गन युज गर्नुहुन्छ. उहाँले त्यो लाइट गन चाहिँ लगभग तपाईँको 17-25 किलोमिटरसम्मको चाहिँ रेन्ज छ. त्यस पछाडि अर्को ट्रेड भनेको चाहिँ एसिएस भन्छ, आर्टिलरी कम्युनिकेसन सिस्टम. त्यसमा चाहिँ नर्मल अरू रेजिमेन्टहरूतिर चाहिँ जस्तै अब इन्फेन्ट्रीतिर चाहिँ सिग्नल भन्ने चलन छ भनेदेखिलाई कोअर्डिनेटतिर चाहिँ कम्स ट्रुप भन्छ, अनि गर्दाखेरि त्यही हो उहाँहरूको चाहिँ त्यो कम्युनिकेसन साइडको एसिएस. अनि अर्को चाहिँ एफएसटी भन्छ, त्यो चाहिँ आर्टिलरीको वान अफ द बेस्ट ट्रेड भन्ने कुरा चाहिँ यहीँ आएर अनि धेरै आर्टिलरीको सदस्यहरूसँग कुरा गर्दाखेरि चाहिँ उहाँले पनि एफएसटी चाहिँ एकदमै च्यालेन्जिङ हो तर वान अफ द बेस्ट ट्रेड भनेर उहाँले भन्नुहुन्छ. अनि एफएसटीमा पनि छ हाम्रो गोर्खाली दाजुभाइहरू, उहाँहरू चाहिँ नर्मल्ली कन्फ्लिक्टको समयमा अपरेसनमा डिप्लो हुँदा चाहिँ उहाँहरू चाहिँ अगाडि फ्रन्टलाइन ब्याटल ग्रुपसँग चाहिँ एट्याच भएर उहाँले काम गर्नुहुन्छ. उहाँहरूको काम भनेको चाहिँ अगाडि गएर टार्गेटहरू चाहिँ आइडेन्टिफाई गरेर त्यो टार्गेटमा चाहिँ यताबाट आर्टिलेरीको इफेक्टहरू चाहिँ उहाँहरूले चाहिँ डिमान्ड गर्नुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुहुन्छ. अनि त्यो आर्टिलेरीको इफेक्ट चाहिँ फ्रन्टलाइनमा चाहिँ उहाँको आँखाकै अगाडि चाहिँ उहाँहरूले चाहिँ एफएसटी ट्रेडमा भएका हाम्रो दाजुभाइहरूले त्यो चाहिँ देख्नुहुन्छ. अनि अर्को फाइनली G4 लजिस्टिक ट्रेड भन्छ, अनि G4 एकदमै इम्पोर्टेन्ट हो जुनै पनि एउटा आर्मीको एउटा नर्मल साधारण इभेन्ट किन नहोस् G4 को ठुलो भूमिका हुन्छ. अनि त्यसरी नै हाम्रो आर्टिलेरीमा पनि G4 पनि हाम्रो दाजुभाइहरू इम्प्लोय हुनुभएको छ लजिस्टिक ट्रेडमा
0: अवश्य पनि. र यसैमा तपाईँले भन्दै गर्नुहुँदाखेरि चाहिँ अब यहाँ विभिन्न रेजिमेन्ट्सहरूका होइन गोर्खाजहरू उहाँहरू सोल्जर्सहरू चाहिँ कतिहरू केजिएमा आउनु भएर चाहिँ यसरी फर्मेसन पनि भएको छ. सो बेसिकली यहाँ केजिएमा चाहिँ सबै ब्रिगेड अफ गोर्खासको रेजिमेन्ट्सहरू चाहिँ आउनु भएको छ होला कि सर्टेन रेजिमेन्ट्सहरूबाट मात्रै चाहिँ जोइन इन हुनु भएको छ होला त?
1: हजुर बहिनी, विभिन्न ब्रिगेडको सबै रेजिमेन्टहरूबाट ट्रान्सफर आउनुभएको छ, तर यसमा चाहिँ मोर चाहिँ प्रिडोमिनेन्टली चाहिँ हाम्रो आजबाट आउनुभएको छ. आजबाट चाहिँ अहिलेको हाम्रो हिसाबमा चाहिँ जम्मा 73 आजबाट आउनुभएको छ हाम्रो सम्पूर्ण साबहरू गएर. अनि सेकेन्ड लार्जेस्ट डोनर युनिट चाहिँ हाम्रो क्युजिआर छ, जसबाट चाहिँ जम्मा 32 ट्रान्सफर हुनुभएको छ भने इन्जिनियर्सबाट 6 अनि क्विन्स सिग्नल्सबाट चाहिँ 1 आउनुभएको छ ट्रान्सफरमा चाहिँ हामीसँग कोही पनि आउनु भएन. अनि ब्रिगेड ब्यान्डबाट ट्रान्सफरमा चाहिँ कोही पनि आउनु भएन, तर ट्रान्सफरमा चाहिँ हामीसँग चाहिँ 2 ब्रिगेड ब्यान्डका भाइहरू पनि ट्रान्सफर हुनुभएको छ.
0: अब यसरी विभिन्न रेजिमेन्ट्सहरूबाट यसरी उहाँहरू आउनु भएर चाहिँ फर्महरू हुनुभएको छ, एकदमै यो हिस्ट्रीको कुरालाई नै मैले लिइहालेँ होइन, एकदमै नयाँ कुरा पनि हो हाम्रै स्वयं आँखाको अगाडि यो इतिहास चाहिँ आइरहेको बेलामा चाहिँ हामीलाई पनि एकदमै नौलो अनि साथै खुसी पनि लाग्दछ. अब खुसीको साथसाथै जो जति अब विभिन्न रेजिमेन्ट्सहरूबाट यहाँ केजिएमा जानु भएको छ, तपाईँ स्वयं पनि अब क्युजलआरबाट चाहिँ अब केजिएमा ट्रान्सफर हुनु भएको छ होइन दाजु विथ द न्यू रोल. अब यसैमा कस्तो खालको चाहिँ च्यालेन्जेसहरू छ होला यो ड्युरिङ ट्रान्जेक्सन चाहिँ एज अ सोल्जर्सहरू सबैलाई कसरी एडाप्ट गरिरहनु भएको छ त?
1: हजुर बहिनी, सबभन्दा सर्वप्रथम त यो मेरो डिसिजन चाहिँ सायद मेरो 24 करियरमा सबैभन्दा बेस्ट डिसिजन मैले गरेको भन्ने मलाई महसुस भएको छ, किनभने म चाहिँ अहिले लगभग झन्डै 23 चाहिँ हजुरले भनिसक्नुभयो अघि नै क्युजेलआरमा सर्भ गरेँ, अहिले केजिएमाको 1 जस्तो भयो, अनि त्यो चाहिँ मेरो सर्भिसको सबैभन्दा बेस्ट डिसिजन हो. केजिए चाहिँ अहिलेको हालमा चाहिँ पक्कापट भन्नुपर्दा चाहिँ एउटा एकदमै मिस्ट्री छ अनि यो चाहिँ के भन्छ त्यसलाई अलिकति ट्रेजर हन्ट जस्तो हो, यो चाहिँ अनएक्सप्लोर्ड भएको ल्यान्डमा चाहिँ ट्रेजर हन्ट जस्तो हो गदरी केजीएमा आउन चाहिँ च्यालेन्जेसहरू चाहिँ जुनै पनि पल्टनमा आफ आफ्नो च्यालेन्जेस हुन्छ तर विशेष गरी केजीएमा चाहिँ सबभन्दा सुरुमा चाहिँ एक्सटर्नल च्यालेन्ज भन्दाखेरि अलिकति इन्टर्नल च्यालेन्ज छ हामीलाई, कल्चरल च्यालेन्ज सबैभन्दा ठुलो छ। विभिन्न पल्टनबाट आउनुभएको हाम्रो दाजुभाइहरू हामी विभिन्न आफ्नो पल्टन गोर्खाली भए तापनि हाम्रो एउटा कमन कल्चर

0: छँदैछ गोर्खालीको, तर त्यसको बावजुद पनि आफ्नो पल्टनमा आफ्नो कल्चर हुन्छ नि, त्यो कल्चर हुर्केर आएको मान्छे चाहिँ अब एकैचोटि सबैजना यहाँनिर आउँदा चाहिँ त्यो एउटा सबल सुरु त्यो कल्चर च्यालेन्ज छ। तर त्यसलाई च्यालेन्ज भन्दा पनि एक प्रकारको एउटा ब्लेसिङको रूपमा हामीले लिन सक्छौँ, किनभने सबै पल्टनबाट चाहिँ हाम्रो राम्रो राम्रो कल्चर चाहिँ ल्याएर चाहिँ एउटा केजेको नयाँ कल्चर चाहिँ हामीले इस्टाब्लिस गर्न हामीले सकेका छौँ, अनि यहाँ त्यो चाहिँ एउटा ठुलो च्यालेन्जलाई चाहिँ हामीले चाहिँ अपर्च्युनिटीमा चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ बदल्न सकेका छौँ
1: अवश्य पनि। र एकदमै राम्रो कुरा तपाईँले त्यहाँ भन्नुभयो, र यसैमा दाजु म तपाईँलाई चाहिँ रिमाइन्ड पनि गराउन चाहन्छु, तपाईँले चाहिँ एउटा हिस्ट्री नै कोर्नु भएको छ। आई थिङ्क युल बी द टक्ड पर्सन फर मेनी मेनी इयर्स केजीको हिस्ट्रीमा, किन भन्दाखेरि चाहिँ तपाईँ किङ्स गोर्खा आर्टिलरीको चाहिँ पहिलो आरएसएम पनि हुनुहुन्छ होइन। अब कस्तो लाग्छ तपाईँ इतिहासको पहिलो आरएसएम केजीको हुन जानु भइरहेको छ, र तपाईँको नाम त अब फ्युचरभरि नै कुरा गरिनेछ होइन केजीको इतिहासमा, कस्तो लाग्छ त तपाईँलाई यो यसो सम्झिँदाखेरि?
0: हजुर, अघि मैले भने जस्तै मेरो लाइफको सबभन्दा बेस्ट डिसिजन मैले गरेको केजीमा आउनको लागि, अनि त्यसले नै भन्दैछ कि म यति गर्वको साथ म अहिलेको यो मेरो अहिलेको यो पोस्टमा चाहिँ म सर्भ गरिरहेको छु, अनि यो इतिहासमा मेरो नाम लेखिनु त्यो एकदमै अभाग्यको कुरो हो मेरो लागि, अनि म अत्यन्तै खुसी छु। यो अङ्ग्रेजीमा भन्छ राइट टाइम राइट प्लेस भन्छ, सायद मेरो जीवनमा चाहिँ यो कुरा जस्तै केजीए फर्म हुनु, मेरो पालामा फर्म हुनु र म नै यता केजिएमा यो एकदमै प्रेस्टिजियस पोजिसन रेजिमेन्टल सार्जन मेजरमा सेलेक्ट हुनु, त्यो जतिको खुसी र त्यो जतिको एउटा प्राउड मोमेन्ट चाहिँ मेरो जिन्दगीमा छैन बहिनी, अनि त्यसले गर्दा म एकदमै खुसी छु तपाईँ आएर रेजिमेन्टलाई सर्भ गर्न, विशेष गरी ब्रिगेडमा नयाँ पल्टन जन्मिनु, सातौँ पल्टन भनौँ जन्मिनु र त्यसमा म इन्क्लुड हुनु नै मेरो जीवनको सबैभन्दा ठुलो एउटा प्राउड मोमेन्ट हो बहिनी।
1: अवश्य पनि दाजुसँगको अब तपाईँको यो जुन लाइफको एउटा अचिभमेन्ट, इट्स बिग अचिभमेन्ट, तपाईँले त्यो कुरामा पनि एउटा आफ्नो ग्रेटिफिकेसनको कुरा पनि गर्नुभएको छ होइन दाजु। र तपाईँको जसरी स्टोरी सुन्दै गर्दाखेरि भोइस अफ गोर्खाजमा कति धेरै इन्सपायरिङ यङ सोल्जर्सहरू पनि तपाईँ जस्तै एक दिन हुन्छु भन्ने उहाँहरू पनि सपना बोक्नुहुन्छ होला। यो इन्सपिरेसनको कुराहरू हामी नेक्स्ट पार्टमा गर्दै नै गर्नेछौँ, अहिलेको लागि लिउँ श्रोता छोटो ब्रेक।

0: BFBS गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

0: Bí FBS gur gar vídeo sunéan an sásra dar a gadig gram bóis am gur cás maunans am os in égo sátmar a maile gur a gani gari rai gus sú. KGA go the first ever arisim dadu bani un un sáu da iti hásko angsa wa banna sapalo no bai gusa. Ra sáde wako jasiri a King's Court ka átila arisma rai go ki kustoro rai gusa yu formation yu suruwati inisho period of time arma bani gur abin dail amne dili jan gari gur rai rano bai gusa. Rese mazi wako journey as a gur khas soldier bani ami gur So, Wahununsa, 001 RSM, King's Gurkha Artillery, Santos Rai Dazu. Rabi Sigari Dazu, Tavisanga, Yukuragodi Gordakiramila, Bo Regiment or Go Barimabini Kuragorika Sonki Kostoru, Aunu Baikos, Alikati, Bits and Bobs, Rutape Bata Hamili, Short Pipini Paika Soina. Yota Ektami important role ma, Tapai KJ Mahununsa, as a regimental sergeant major. Abo, what does this personally mean to you in the core of your heart?
1: KJ itself say, Ogi, Horobana, just say, or a Itihasco, Panama, Miranam Lichino, Sovereign that Fulo Gorop Kukro, Tara, two Satsate, the Tijana Dajiba Rianira, KJ Mount was a war upon it to Itihasco, Panama, war from Ninam Lichikasa, and two body, or a brigade of Gurkhasco, Itihasma, Ponyo, Noya Panaho, Noya Chapter Ho, Noya Ongsaho, Jasma, Sampuna, Brigade, or a serving under Dajiba Rupani, two Itihasco, Ongsaman, Kinavane, this brigade of Gurkhasco, or Polton or Bata. इसरी केजीए फॉर्म गर्न लाई चाहिँ हाम्रो दाजुभाइहरुलाई चाहिँ उहाँहरुले चेन अफ कमान्डहरुले चाहिँ केजीए आउन रिलीज नगर्नु भएको भए किंग्स गर्ड आर्टिलरी अहिलेको स्टेजमा हुन सक्ने थिएन अनि त्यसले अझै बढी च्यालेन्ज चाहिँ क्रिएट गर्नु थियो तर अरु चेन अफ कमान्डको सपोर्ट र उहाँहरुको एकदमै ओपन हार्टेड र ओपन वेलकमिङ उहाँको जुन त्यो जेस्टरले गर्दा चाहिँ आजको हालतमा केजीए चाहिँ स्टिल फर्मिङमै छौँ हामी अहिले हामी बल्ल ट्रान्स टू मात्रै हाम्रो एचिभ भएको छ अझै ट्रान्स थ्री फोर फाइभ अझै आउनै बाँकी छ अनि त्यसमा पनि हाम्रो केजीएको तर्फबाट हामी एकदमै अपेक्षा गर्छौँ कि उहाँहरूको त्यो सपोर्ट चाहिँ अन्टिल हामी फुल्ली केजीए फर्म नभएसम्म हुन्छ भन्ने त्यो आशामा छौँ
0: अवश्य पनि र यसैमा तपाईँहरू टोटल सी केजीएमा कति नम्बर्सहरू हुनुहुने छ त सबै ट्रान्सहरू कुरा गर्दाखेरि चाहिँ
1: अब अहिले हाल चाहिँ हामी 190 छौँ ट्रान्स वान ट्रान्स टूको गरेर जसमा चाहिँ 20 चाहिँ हामीले लास्ट इयर क्याट्रिकबाट 20 नयाँ इन्टेक 25 भाइहरू 20 आउनुभयो अनि यो साल चाहिँ नोभेम्बरमा 30 नयाँ भाइहरू आउँदै हुनुहुन्छ अनि त्यसले गर्दा चाहिँ हामी चाहिँ यो वर्षको एन्डमा चाहिँ हामी चाहिँ 220 हारमा हुन्छौँ तर हाम्रो सबै ट्रान्स कम्प्लिट हुँदासम्म चाहिँ हाम्रो चाहिँ लगभग 500 प्लस माइनस 10 चाहिँ हामी चाहिँ लगभग 510 हारमा चाहिँ हाम्रो केजीएको क्यापेसिटी चाहिँ हजुर त्यति हुन्छ हामी
0: एकदमै यो खुसीको कुरा पनि हो जसरी गोर्खासहरूको लागि हामी तपाईँले भन्नुभयो जस्तै होइन दाजु एकदमै वाइडर अपर्च्युनिटीहरू चाहिँ यसले खोलेको छ होइन केजीएको फर्मेसनको साथसाथै अब करियर वाइजहरू हाम्रो कति गोर्खा सोल्जर्सहरूको लागि चाहिँ अझै यसले चाहिँ धेरै स्पेसहरू अपर्च्युनिटीहरू खोलेको कुराहरू हामी पाउँदछौँ करियर वाइजहरू यसले कतिको हेल्प गरेको छ जस्तो लाग्छ तपाईँलाई दाजु गोर्खासहरूको लागि
1: करियर वाइज एकदमै मासिभली इनहान्स गरेको छ हाम्रो दाजुभाइहरूको प्रमोसन विशेष गरी प्रमोसनमा हाम्रो एभ्री ट्रान्स वान अफ अफर फर्स्ट इयर झन्डै 24 जस्तो हाम्रो दाजुभाइहरू चाहिँ वान अफ पाउनु भएको थियो तपाईँको एकदमै जुनियर ऱ्याङ्कदेखि लिएर माथि वारेन्ट अफिसरको ऱ्याङ्कसम्म नै वान अफमा हामीले ल्यायौँ सेकेन्ड ट्रान्समा हामी त्यस्तै गरेको छौँ अनि अब थर्ड ट्रान्समा पनि त्यही अफरहरू अहिले भइरहेको छ अहिले रोड सोहरू भइरहेको छ विभिन्न पल्टनमा गएर चाहिँ हाम्रो केजीको बारेमा चाहिँ हाम्रो इम्प्लिमेन्टेसन टिमबाट र आरएचक्यू केजीएबाट चाहिँ त्यो ब्रिफिङहरू उहाँले दिइराख्नु भएको छ के अफर छ त केजीएमा भनेर उहाँले गरिराख्नु हुन्छ अनि त्यो करियर इनहान्स चाहिँ एकदमै मासिभली करियर इनहान्स चाहिँ छ बहिनी
0: र अब यसै गरी दाजु जुन पोजिसनमा आज तपाईँ हुनुहुन्छ त्यसमा अपर्च्युनिटीहरू खुलेको अवस्थाहरूमा चाहिँ अब आएको कुराहरूमा चाहिँ त्यसमा तपाईँको बिहाइन्ड द सिन हार्डवर्क पनि उत्तिकै छ जुन प्रकारले तपाईँले भन्नुभयो होइन मोर देन टु डेकेड्स तपाईँले होइन आफ्नो लिडरसिप स्किल्सहरूलाई यसरी बढाउँदै तपाईँ यो ठाउँसम्म आउनु भएको छ सो तपाईँको करियरको मोमेन्टमा कुनै तपाईँले त्यो मोमेन्ट यसो क्लिक हुन्छ जुन समयमा चाहिँ तपाईँले लागेको थियो एज अ लिडरसिप मलाई ओके यो समयमा चाहिँ गरेको छ भने त्यसो कुनै मोमेन्टहरू तपाईँलाई रिकल हुन्छ
1: अवश्य पनि बहिनी अब यो लगभग 24 दौडानमा हरेक ऱ्याङ्क स्टेज पार गर्दै जाँदाखेरि चाहिँ एभ्री ऱ्याङ्कमा चाहिँ त्यो लिडरसिपको स्किल्सलाई चाहिँ मैले प्र्याक्टिस गर्ने मौका पाएको छु होइन विशेष गरी अब अहिले यो आरएसएमको ओदामा आउने भनेको यो सोल्जर्सको एकदमै पिनाकलमा आइपुग्नुलाई यो लिडरसिपको जति पनि एक्सर्साइजहरू नगरिकन चाहिँ यो ठाउँमा आइपुग्न गाह्रै छ किनभने यो ठाउँमा आउनलाई मान्छेहरूको धेरै स्ट्रगल हुन्छ अनि त्यसले मलाई मेरो यो जागिरको दौडानमा हरेक ऱ्याङ्कमा चाहिँ मलाई चाहिँ एउटा लिडर हुनलाई चाहिँ मेरो एक्सपिरियन्सले मेरो कमिटमेन्टले मलाई सेप गरेको छ अनि त्यो लिडरसिपको स्किल चाहिँ मेरो चाहिँ आफ्नै एउटा लिडरसिपको एउटा कोटेसन छ होइन लिडरसिप इज एन एक्ट द्याट मोटिभेट्स एन्ड चेन्जेस पिपल्स एटिट्युड भन्छ अनि म जहिले पनि त्यसमा मैले जहिले पनि आफूभन्दा मुनिकोलाई चाहिँ मैले कसरी मोटिभेट गर्न सक्छु र उनीहरूको एटिट्युडलाई चाहिँ कसरी चेन्ज गर्न सक्छु भन्ने त्यो मेरो एउटा लिगेसी छ र त्यो लिगेसीमा चाहिँ म एकदमै जहिले पनि फलो गर्छु अनि त्यो लिगेसीले गर्दाखेरि चाहिँ सायद अहिले म यो ठाउँमा छु बहिनी
0: अवश्य पनि र यसैमा चाहिँ दाजु तपाईँसँग कुरा गर्दै गर्दाखेरि यो समयहरूमा के को यो इनिसियल फेजहरूमा अघि हामी होइन धेरै नै यो अवस्थाहरूमा चाहिँ तपाईँहरूले यसरी सम्हालेर चाहिँ आफ्नो रेजिमेन्टलाई चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ र न्युट्रन्सहरूको अझै आउने क्रमहरूमा चाहिँ एकदमै धेरै तपाईँहरूको होइन एकदमै लट अफ वर्क नै छ भन्ने कुरा पनि हामी बुझ्नमा आएका छौँ होइन तपाईँसँग कुराकानीहरू गर्दै गर्दाखेरि सो फ्युचरमा चाहिँ केजिएको लागि चाहिँ के कस्तो कुराहरू होल्डमा रहेको छ त के कस्तो कुराहरू चाहिँ रहनेछ होला यसो अलि तपाईँले जानकारी गराइदिनुहुनेछ कि
1: हजुर बहिनी अब अहिले इमिडिएट भनेको चाहिँ अहिले हाम्रो मेन एफोर्ट भनेकै केजिएलाई चाहिँ फुल्ली फर्म गर्ने मेन हाम्रो अहिलेको मिसनै त्यही छ मेन इन्टेन्ट त्यही हो कसरी हामीले चाहिँ फुल्ली केजिएलाई चाहिँ अघि मैले भने नम्बर हाम्रो 5-10 को हारेमा पुर्याउने भन्ने त्यो छ त्यो च्यालेन्ज पनि छ अनि यो ठाउँमा आएर काम गर्नुलाई ठुलो च्यालेन्ज पनि छ अनि यो मैले ट्रान्सफर केजिएमा भर्नुभन्दा अगाडि नै थाहा गरेको कुरा भने यो च्यालेन्जै एक्सेप्ट गर्छु भन्ने भएर नै म यो ठाउँमा आएको हो अनि त्यो च्यालेन्जेसहरू एभ्री डे बेसिसमा छ तपाईँको अब अहिलेको च्यालेन्ज मेन च्यालेन्ज भनेको चाहिँ कसरी हाम्रो दाजुभाइहरूलाई चाहिँ कोर्स क्वालिफाई गराउने त्यो एक्सपिरियन्स ग्याप छ त्यो एक्सपिरियन्स ग्यापलाई चाहिँ हामीले कसरी फुलफिल गर्न सक्छौँ भन्ने त्यतातिर छ अनि हाम्रो दाजुभाइहरूले एकदमै राम्रो गरिराख्नु भएको छ यहाँनिर अहिले कोर्सेसहरूमा यहाँको रोयल आर्टिलेरीकै अरू सिनेन्सियोजहरूसँग कुरा गर्दाखेरि चाहिँ इन्स्ट्रक्टरहरूसँग कुरा गर्दा चाहिँ उहाँले एकदमै राम्रो फिडब्याक दिइराख्नु भएको छ अनि त्यो चाहिँ सम्पूर्ण क्रेडिट चाहिँ हाम्रै दाजुभाइहरूलाई जान्छ उहाँहरूको चाहिँ त्यो विल टु लर्न एटिट्युड भएको कारणले गर्दाखेरि जति पनि एचिभ गर्नुपर्छ अहिले टप स्टुडेन्टहरू भइराख्नु पर्छ आफ्नो कोर्समा उहाँहरू होइन गर्दाखेरि नट अन्ली पक्कै त्यो जुनियर यङ जुनियर मात्रै नभएर जति पनि सिनियर ऱ्याङ्कमा आउनुभएको हाम्रो गुरुजीहरूले पनि एकदम राम्रो गर्नुभएको छ अनि त्योहरू सुन्दाखेरि चाहिँ म यति गर्व गर्छु कि आज सिपाहीको एउटा भोइस भएको कारणले गर्दाखेरि एउटा सिनियर सोल्जर्स केजिएको भएको कारणले गर्दाखेरि र त्यस्तो प्रतिक्रिया सुन्दाखेरि चाहिँ म एकदमै गर्व फिल गर्छु अनि त्यो सम्पूर्ण क्रेडिट चाहिँ हाम्रो दाजुभाइहरूलाई जान्छ किनकि उहाँहरूले नै त्यो एभ्री कुरा पोसिबल गरिराख्नु भएको छ केजिएलाई चाहिँ फर्म गराउनलाई एभ्री च्यालेन्जेसलाई चाहिँ उहाँले फेस गरिराख्नु भएको छ एकदमै वेलकम गरिराख्नु भएको छ अनि त्यो च्यालेन्जलाई चाहिँ त्यसरी नै फेस गरेर हामी अहिले चाहिँ हामी अघि बढिरहेका छौँ बहिनी
0: अवश्य पनि आज दाजुसँग रहेको कुराकानीहरू हामीले धेरै नै जान्ने मौका पायौँ छोटो समयमा पनि केजिएको बारेमा र यसैमा दाजुलाई वान्स अगेन बिग कङ्ग्रेट्स पनि भन्न चाहन्छु होइन र तपाईँको यो वेलकम दाजु र तपाईँको जुन अहिलेको यो रोलहरूको साथमा तपाईँ अगाडि बढिरहनु भएको छ फाइनली तपाईँ चाहिँ सम्पूर्ण जो जति ऱ्याङ्क्सहरूको हुनुहुन्छ तपाईँको रेजिमेन्टमा चाहिँ उहाँहरूको यो न्यू च्याप्टर अफ रेजिमेन्टको हिस्ट्रीमा चाहिँ उहाँहरूलाई एज डिआरएसएम अफ केजिए के खालको मेसेज चाहिँ तपाईँ दिन चाहनुहुन्छ होला
1: मेसेज चाहिँ म नट ओन्ली अहिले केजिएमा आएको हाम्रो दाजुभाइलाई मात्रै नभएर नयाँ च्यालेन्जलाई चाहिँ एक्सेप्ट गर्नुहुन्छ भने तपाईँहरू केजिएमा चाहिँ तपाईँहरूको लागि चाहिँ त्यो च्यालेन्जेस छ अनि नयाँ केपेबिलिटीमा चाहिँ तपाईँहरू चाहिँ सर्भ गर्न चाहनुहुन्छ भने त्यो अपर्च्युनिटी चाहिँ केजिएले दिँदछ अनि तपाईँलाई यदि अघि भने जस्तै होइन नयाँ च्यालेन्जलाई एक्सेप्ट गर्ने र नयाँ कल्चरमा आएर भिज्ने र त्यो पार्ट अफ हिस्ट्री हुने भने चाहिँ त्यो अफर चाहिँ केजिएले गर्छ अनि केजिए चाहिँ अघि मैले भने जस्तै एउटा एकदमै ट्रेजर हन्ट हो अनएक्सप्लोर्ड ल्यान्डमा चाहिँ ट्रेजर हन्ट हो अनि त्यहाँ सरप्राइजिङ कुराहरू धेरै छ केजिएमा कति मान्छेहरू सरप्राइज भइसकेका छन् किनभने हामी अहिले लगभग 1 वर्ष भयो केजिए इस्टाब्लिस भएको त्यतिमा हामीले धेरै कुराहरू एचिभ गरेका छौँ इन टर्म्स अफ प्रमोसनकै उमा हेर्ने भयो भने हामीले चाहिँ लास्ट इयर आउने बित्तिकै हामीले 10 गनर भाइहरूलाई चाहिँ लास्ट बम्बर्डीमा प्रमोसन गर्न हामी सफल भयौँ अनि त्यसपछि 1 स्टाफ सर्जन गुरुजी डब्लुटुमा प्रमोसन हुनुभयो लास्ट फेब्रुअरीमा त्यसपछि एउटा सर्जन गुरुजी स्टाफ सर्जन प्रमोसन हुनुभयो अनि भर्खरै लास्ट विक मात्रै 5 बम्बार्डियर गुरुजीहरू चाहिँ सार्जनमा प्रमोसन हुनुभयो अनि त्यो एक्साइटिङ न्युज छ यदि तपाईँहरूलाई चाहिँ पार्ट अफ द्याट जर्नी हुन चाहनुहुन्छ भने चाहिँ प्लिज केजिएलाई कन्सिडर गर्नुहोस् विल नट गो रङ भन्छु बहिनी
0: डेफिनेटली पनि यसको साथमा दाजु तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँको समयको लागि
1: थ्याङ्क यू बहिनी फेरि पनि एकचोटि सम्पूर्ण बिएफएस परिवारलाई र रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई पनि धन्यवाद भन्न चाहन्छु

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: गृहमन्त्री सुदन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्। आज जनकपुरमा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच करिब डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुधी मागहरूमा थप 6 बुधा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
1: उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ, अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु, लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ, उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ, हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्।
0: श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले गृहमन्त्री सुदन गुरुङले हिन्दू राष्ट्रका लागि सहमति गरेको भए दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ। धारणा सार्वजनिक गर्दै पूर्व मन्त्री समेत रहेका किराँतीले हिन्दू राष्ट्रको सहमति भएको भए त्यसलाई संविधानको मर्म र भावना विपरीत मानिने बताउनु भएको छ। कतिपय मीडियाले हिन्दू राष्ट्रका लागि सहमति गरेको खबर ल्याएका भन्दै उहाँले दंगा साम्य पार्ने नाममा त्यस्तो सहमति भएको भए त्यसले मुलुकलाई गृह युद्धमा धकेल्ने चेतावनी समेत दिनुभएको छ। प्रजातन्त्र, गणतन्त्र र मधेस आन्दोलनबाट उपलब्धिमाथि खेलभाड गर्ने प्रयास स्वीकार्य नहुने उहाँको भनाइ छ। यही बीच मन्त्री गुरुङले जनकपुर जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित उहाँले पूजा गर्नुभएको हो। धनुषामा कर्फ्यू र निषेधाज्ञाका कारण बन्द भएको रेल सेवा आजबाट नियमित भएको छ। ब्रोड पिकमा निधन भएका आरोहीको शव आज पहिलो शिविरमा ल्याइदिएछ। केटु हिमालमा जाडोयामको पहिलो आरोहणका सदस्य तथा सांसद मिङमा डेभिड शेर्पाले आरोहीको शवलाई भोलि जापानी क्याम्प ल्याउने तयारी ल्याउने जानकारी पाएको बताउनु भएको छ। जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव ल्याइनेछ। आरोहीहरूलाई सम्मानपूर्वक घर फर्काउने योजनामा आफूहरू रहेको उहाँको भनाइ छ। निर्मल पूर्जा एमबीई लगायत आरोहीको निधनमा ब्रिटिस गोर्खास नेपालका कमाण्डर कर्णेल जान रेक्स एमबीओले शोक सन्देश दिनुभएको छ। विश्वचर्चित कृतिमानी आरोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिनुभएका पूर्जाको निधनमा भोलि सोमबारका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नुभएको विज्ञप्तिमा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा निर्मल पूर्जासहित उहाँको टोलीका सदस्यहरूको निधन भएकोमा दुःख व्यक्त गरिएको छ। आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 नेपाली सहित 10 ज्यान गएको थियो। नेपाली काँग्रेसका नेता नयन सिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि देश र काँग्रेस जोड्ने अभियानको घोषणा गर्नुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन 20 गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभयो। पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको भन्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनु भएको छ।
2: सुकेधाराको मिराकल पार्टी प्यालेसमा साउनको 20 गते बिहान 11 बजेदेखि हामी गहन संवाद गर्दैछौँ, जहाँ देशभरका 753 पालिकाबाट 330 प्रदेशको निर्वाचन क्षेत्रबाट 165 संघीय निर्वाचन क्षेत्रबाट र विभिन्न प्रबुद्ध व्यक्ति वर्ग र समाज र नेपाली काँग्रेसको हित चाहनेका तर्फबाट मलाई लाग्छ 2000 जतिको उपस्थितिमा हामी राष्ट्रिय भेला गर्दैछौँ। भेलाको उद्देश्य हामी कसैका प्रति पूर्वाग्रही होइन, देश र काँग्रेस जोड्ने। बीपी कोइरालाले स्थापना गरेको पार्टी भएका कारणले हामीले राष्ट्रियताको सवाललाई प्रमुख एजेन्डा बनाउनु पर्छ। मेलमिलापको दृष्टिकोणमा बीपी कोइराला आफ्ना तमाम मुद्दाहरूलाई थाती राखेर मर्नु परे पनि मर्छु भनेर नेपाल फर्किएको सन्दर्भलाई ख्याल गरेर स्वयं देशभित्र पनि एकताको खोजी गर्नुपर्ने।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानमा आक्रमण रोक्ने सहमति गरेको बताउनु भएको छ। युद्ध अन्त्यका लागि पश्चिमी एसियाली मुलुकहरू सहमति नजिक पुगेकाले आफू पनि आक्रमण रोक्न सहमत भएको उहाँको भनाइ छ। पेन्टागनमा काम गरेका वरिष्ठ संवाददाता बारबरा स्टारका अनुसार भएको भनिएको सहमतिमा पूर्ण विश्वास गर्ने आधार भने छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: Around the world.

गोर्खा रेडियो, गोर्खा रेडियो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfbs
1: the forces station
2: back some music
1: the forces

0: भएको प्रति सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा सहित आरोहीहरू पूर बहादुर गुरुङ युक्त किली पेम्बा शेर्पा किलो, निमा शेर्पा, नवाङ थिन्जु शेर्पा, ग्यालो शेर्पाको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ। आरोहण दलका अन्य चार सदस्यहरूको दुःखद निधनमा पनि मन्त्रालयले दुःख प्रकट गरेको छ। आरोहण टोली विपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेत खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना गरेको छ। आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको जनाएको छ। मन्त्रालयले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। विख्यात आरोही निर्मल पूर्जा सहितका आरोहीको निधनमा सेलिब्रेटीहरूले पनि शोक व्यक्त गरेका छन्। पूर्व रोयल मरिन तथा चर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्सले पूर्जालाई कहिल्यै नबिर्सिने बताउनु भएको छ। बलिउड अभिनेत्री सोनम कपूरले पूर्जाकी श्रीमती र परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। कपूरले पूर्जासँग खिचेका तस्विर समेत सार्वजनिक गर्नुभएको छ। विश्वचर्चित कृतिमानी आरोही निर्मल पूर्जा अब सबैका लागि सम्झनाको पात्र मात्रै बन्नुभएको छ। 8000 मिटर माथिका सबै हिमाल 6 महिनाभित्र चढेर कीर्तिमान बनाएपछि सन् 2019 को नोभेम्बर 1 उहाँ बीएफपीएस काठमाडौँमा आउनुभएको थियो। त्यो बेला उहाँले हामीसँग बाँडेका केही अनुभव।
1: निर्मलजी, ना खुइले अलिकति केले खायो?
2: हावा पानी हिउँ सबै सुतेको भनेको ओन्ली 12 hours त्यही हो, 29 बिहानको 9 बजेदेखि
1: निन्द्रा पुगिरहेछ।
2: निन्द्रा कहाँ पुग्न, अब के गर्ने? स्लिप अन योनि डाइ भन्छ कि म चाहिँ, काम गर्नु पर्यो नि होइन।
1: अब कहिले पुर्याउने निन्द्रा?
2: अब आई थिङ्क अब म

0: जुन डेस्टिनेसन छ त्यसमा यो काम
1: समुदायमा
2: हामीले कहिले पनि लिमिट गर्नुहुन्न होइन, त्यो कुरो एक्जाम्पल भयो। अनि अर्को एज अ नेप्लिज क्लाइम्बरलाई चाहिँ इन्टरनेसनल प्लेटफर्ममा चिनाउने मेरो एम थियो।
3: गएको वैशाखदेखि आजसम्म देशका विभिन्न स्थानमा विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा कुल 4053 विपदका घटना दर्ता भएका छन्। ती घटनामा परि 1218 जना घाइते भएका छन्। सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ, जसबाट 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। चट्याङका 231 घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटो सहमतिमा आउने हो भने इरानमाथि आक्रमण रोक्ने बताउनु भएको छ। इरानको आणविक आकांक्षा र होर्मुज जलडमरू खुलाउने शर्तमा सहमति हुन सक्ने ट्रम्पको भनाइ छ। संवाददाताहरूसँग बोल्दै ट्रम्पले आफ्नो लक्ष्य स्पष्ट छ भन्नुभएको छ।
4: If they did, the Middle East would have been wiped out by now.
3: अहिले सम्मका खबर यति नै। नमस्कार, म सुनिता।
1: यो PFBS गोर्खा रेडियो हो।
5: It's like a breath of fresh air.
6: Gorkha Connection, connecting Gorkhas around the world.
5: Gorkha Connection.
1: One.

0: हुनुहुन्छ तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFPS BFPS Gorkha Radio
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि मद्दत माग्नु
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस् तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: BFBS Gorkha Radio
3: Gorkha Radio
4: BFBS
0: The Forces Station
3: Bags of Music
4: The Forces

0: सवारी दुर्घटनामा परि 8 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा गरी 90 जना घाइते भएको जनाएको छ। काठमाडौँ र लुम्बिनीमा 3 दिन, गण्डकी र सुदूरपश्चिममा 1-1 जनाको दुर्घटनामा मृत्यु भएको छ। सबभन्दा धेरै सुदूरपश्चिममा 17 जना घाइते भएका छन्। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले गृहमन्त्री सुदन गुरुङले हिन्दू राष्ट्रका लागि सहमति गरेको भए दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ। धारणा सार्वजनिक गर्दै पूर्व मन्त्री समेत रहेका किराँतीले हिन्दू राष्ट्रको सहमति भएको भए त्यसलाई संविधानको मर्म र भावना विपरीत मानिने बताउनु भएको छ। कतिपय मिडियाले हिन्दू राष्ट्रका लागि सहमति गरेको खबर ल्याएका भन्दै उहाँले दङ्गा समय पार्ने नाममा त्यस्तो सहमति भएको भए त्यसले मुलुकलाई गृहयुद्धमा धकेल्ने चेतावनी समेत दिनुभएको छ। नेता किराँतीको भनाइलाई सो पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रतिध्वनित गर्नुभएको छ।
1: नेपाल सरकारले जथाभावी गर्नु हुँदैन, जथाभावी गर्नु हुँदैन, हामी गर्न दिँदैनौँ, सरकार हो भनेर चाहिँ यसो होइन, सरकारकै यो देश सबै थोक होइन, यो चिज चाहिँ यता राख्नुपर्छ। र मन्त्रीज्यूहरूले पनि अब साइन गर्दाखेरि जथाभावी साइन गरे त्यो हामी मान्नेवाला पनि छैन, त्यो नलाइन भयो केही पनि हुँदैन।
0: यहीबीच मन्त्री गुरुङले जनकपुर जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित उहाँले पूजा गर्नुभएको हो। कङ्ग्रेसका नेता नयन सिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि देश र कङ्ग्रेस छोड्ने अभियानको घोषणा गर्नुभएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महरले आगामी साउन 20 गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभएको छ। पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचौलाका कारण जनताका मुद्दा ओझेलमा परेको भन्दै उहाँले पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम सुरु गर्नु परेको बताउनु भएको छ।
2: सुकेधाराको मिराकल पार्टी प्यालेसमा साउनको 20 गते बिहान 11 बजेदेखि हामी गहन संवाद गर्दैछौ, जहाँ देशभरका 753 वटै पालिकाबाट, 330 प्रदेशको निर्वाचन क्षेत्रबाट, 165 संघीय निर्वाचन क्षेत्रबाट र विभिन्न प्रबुद्ध व्यक्ति वर्ग र समाज र नेपाली काङ्ग्रेसको हित चाहने का तर्फबाट मलाई लाग्छ 2000 जतिको उपस्थितिमा हामी राष्ट्रिय भेला गर्दैछौँ। भेलाको उद्देश्य हामी कसैका प्रति पूर्वाग्रह होइन, देश र काङ्ग्रेस जोड्ने। बीपी कोइरालाले स्थापना गरेको पार्टी भएका कारणले हामीले राष्ट्रियताको सवाललाई प्रमुख एजेन्डा बनाउनु पर्छ। मेलमिलापको दृष्टिकोणमा बीपी कोइराला आफ्ना तमाम मुद्दाहरूलाई थाती राखेर मर्नु परे पनि मर्छु भनेर नेपाल फर्किएको सन्दर्भलाई ख्याल गरेर स्वयं देशभित्र पनि एकताको खोजी गर्नुपर्ने र काङ्ग्रेसलाई जनतासँग नजोडेका कारणले हामी अहिले प्रमुख प्रतिपक्ष त छौँ, तर साइजमा 182 र 38 को साइज छ, धेरै ठुलो खाडल छ। यो पार्टीलाई पुनर्ताजगी गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ। यो अभियान कुनै व्यक्ति, कुनै गुट, कुनै पदका लागि होइन, अभियान एकताबद्ध काङ्ग्रेस, सुदृढ लोकतन्त्र, समृद्ध नेपालको साझा संकल्प हो।
0: ब्रोड पिकमा निधन भएका आरोहीको शव आज पहिलो शिविरमा ल्याइँदैछ। केटु हिमालमा जाडोयामको विश्वकै पहिलो आरोहणका सदस्य एवं सांसद मिग्मा डेभिड शेर्पाले आरोहीको शवलाई भोलि जापानी क्याम्प ल्याउने जानकारी पाएको बताउनु भएको छ। जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव ल्याइनेछ। आरोहीहरूलाई सम्मानपूर्वक घर फर्काउने योजनामा आफूहरू रहेको उहाँको भनाइ छ। निर्मल पूर्जा एमबीए लगायत आरोहीको निधनमा ब्रिटिस गोर्खाज नेपालका कमान्डर कर्णेल डान ड्रेक्स एमबिओले शोक सन्देश दिनुभएको छ। विश्व चर्चित कीर्तिमानी अरवाही पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलि सोमबारका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकालेको विज्ञप्तिमा पाकिस्तानको प्रपिक हिमाल आरोहणका क्रममा पूर्जासहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ। हिम पहिरोमा परेर 6 जना नेपाली सहित 10 जनाको ज्यान गएको थियो। प्रहरले कोरी प्रहार गरी नियन्त्रणमा लिएका कर्म तामाङको समूहले उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धको सुनको सिक्री लुट्ने गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कर्मलाई गैराती बुढानेलकण्ठ 13 चुनीखेलमा सिक्री लुटेर भाग्दै गर्दा गोली प्रहार गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा कर्मको टिमलाई लुटपाटमा देखिएको प्रहरीको भनाइ छ। युक्रेनले रुसको तेल प्रशोधन केन्द्र डिपो र फौजी हवाई अड्डामा आक्रमण गरेको जनाएको छ। रुसको अर्को अनलाइन बिक्री केन्द्रमा पनि ठूलो आक्रमण भएको खबर छ। बीबीसीका ड्यानी एभरहार्डले थप जानकारी दिनुभएको छ।
3: Ukraine's military has not provided evidence of its strikes, including on the refinery in Saratov, more than 700 kilometers southeast of Moscow. But video posted elsewhere purportedly of that attack shows a large column of smoke rising into the sky. The airbase apparently targeted is at Engels, just across the Volga River from Saratov. It's...
0: BFBS Gurkha Radio.

PFPA स्कोरका रेडियो कार्यक्रममा हामी छौं श्रोता यो समय त्यसरी हल्का फुल्कामा यो दुई घण्टाको कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई हरेक हप्ता तपाईँले पाउन सक्नुहुन्छ र कार्यक्रम हल्का फुल्कामा पनि विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा ल्याउने गर्दछु र आज त्यस्तै निरन्तरता रहने नै छ विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्स यानि कि रोचक तथ्य मात्र नभएर चाहिँ यो एकदम एजुकेसनल कुराहरू पनि रहने गर्दछ तपाईँको माझमा आज म सेयर गर्ने क्रम रहने नै छ र आज म चर्चा गर्नेछु पहिलो चाहिँ रहेको छ न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा यो बारेमा म यो रोचक कुरा राख्ने नै छु सुन्ने गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी गोर्खा रेडियो सुन्नेहरुन्छ कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र चर्चा गर्नेछु न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे त ओठ आज भोलि ओठलाई आकर्षक देखाउन लिपस्टिक लिप टिन्ट लिप ग्लस जस्ता अनेकौँ सौन्दर्य सामग्री सहजै उपलब्ध छन् तर केही सय वर्ष अघि जब यस्ता आधुनिक कस्मेटिक उत्पादनहरू थिएनन् तब राजपरिवार तथा उच्च घरानाका महिलाहरूले आफ्ना ओठ कसरी सुन्दर गुलाबी र आकर्षक बनाउँथे भन्ने प्रश्न निकै रोचक छ इतिहास हेर्दा प्राचीन भारतमा सौन्दर्यका लागि प्राकृतिक सामग्रीको प्रयोग गर्ने परम्परा थियो आयुर्वेदमा पनि छाला र ओठको हेरचाहका लागि विभिन्न जडीबुटी फुल फलफुल तथा वनस्पतिबाट बनेका लेप र रङको प्रयोग गर्ने गरेको उल्लेख गरेको छ रानी महारानीहरूले रसायनयुक्त सामग्रीको सट्टा प्राकृतिक स्रोतबाट प्राप्त हुने रङ प्रयोग गर्थे यस्ता रङले ओठलाई आकर्षक देखाउनको साथै पोषण पनि दिन्थ्यो त्यसैले उनीहरूको सौन्दर्य रहस्य केवल मेकअपमा सीमित थिएन प्राकृतिक सामग्रीको नियमित प्रयोग र हेरचाहमा पनि आधारित थियो र यो बारेमा जानकारी रद्द गर्नेछ श्रोता अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र म चर्चा गरिरहेको छु अहिलेको समयमा चाहिँ न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा. विषयमा यद्यपि आज जस्तो स्थायी लिपस्टिक वा लिप टिन्ट उपलब्ध थिएन, प्राकृतिक रूपमा तयार गरिएका यी रङले ओठलाई हल्का रातो वा गुलाबी आभा दिन्थे. विशेष अवसर, दरबारका समारोह तथा धार्मिक अनुष्ठानका बेला यस्ता प्राकृतिक सौन्दर्य सामग्रीको प्रयोग बढी गरिन्थ्यो. यसै गरी चुकन्दरको रस प्राकृतिक लिप टिन्ट. प्राचीन समयदेखि नै चुकन्दरलाई प्राकृतिक रङको स्रोतका रूपमा प्रयोग गरिँदै आएको मानिन्छ. यसको गाढा रातो रङले ओठमा हल्का गुलाबी वा रातो टिन्ट दिन्छ. साथै चुकन्दरमा बेटालाइन नामक प्राकृतिक रङ द्रव्यका साथै भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले ओठलाई सुक्खा हुनबाट जोगाउन र स्वस्थ राख्न पनि मद्दत गर्छ. आज पनि धेरैले चुकन्दरको रस निकालेर कपासको सहायताले ओठमा लगाउने गर्छन्. यसलाई केही मिनट राखेर हल्का पुस्दा प्राकृतिक गुलाबी रङ देखिन्छ. र अवश्य पनि जानकारी तपाईँको माझमा रद्दै गर्नेछ. अहिलेलाई भने लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपीएस को रेडियो सुन्दै हुनुहुन्छ श्रोता र यो समयमा म चर्चा गरिरहेको छु न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा रहेको छ र यसै गरिरहेको छ यसमा केसर राजपरिवारको विलासी सौन्दर्य सामग्री. केसर संसारकै महँगा प्राकृतिक मसला मध्ये एक हो. प्राचीन भारत फारस र मध्य एसियाका राजपरिवारमा यसको प्रयोग खानाका साथसाथै सौन्दर्यका लागि पनि गरिन्थ्यो. ऐतिहासिक विवरण अनुसार केही रानी महारानीहरूले केसरलाई गुलाब जल वा दुधमा मिसाएर अनुहार र ओठमा प्रयोग गर्थे. केसरले हल्का सुनौलो रातो रङ दिनुका साथै ओठलाई मुलायम राख्न सहयोग गर्ने विश्वास गरिन्थ्यो. त्यसैले यो केवल सौन्दर्य सामग्री मात्र नभई शाही जीवनशैलीको प्रतीक पनि मानिन्थ्यो. र यसै गरी अर्को रहेको छ हेबिस्कस फुलको बारेमा पनि हुनेछ. अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

पीएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले यो समय हुनुहुन्छ हल्का फुल्काको पहिलो घण्टामा म सिनेको साथमा र म चर्चा गरिरहेको छु तपाईँको माझमा भने अहिले न लिपस्टिक न लिप टिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा रहेको छ र यसो गरी हेबिस्कस फुल फुलबाट बनाइने प्राकृतिक लिप कलरको बारेमा पनि जानकारी राख्नेछु। काडा रातो हेबिस्कसको फुल पनि प्राकृतिक लिप कलरका रूपमा लोकप्रिय थियो। यसको पात पिसेर वा रस निकालेर ओठमा लगाइन्थ्यो। हेबिस्कसमा प्राकृतिक रङ द्रव्यका साथै यसी एन्थोसाइनिज जस्ता एन्टिअक्सिडेन्ट पाइन्छ जसले छालाको हेरचाहमा सहयोग गर्छ। कतिपय ठाउँमा हेबिस्कसको रसलाई मौरीको मह घिउ वा तिलको तेलसँग मिसाएर प्राकृतिक लिप बाम जस्तै प्रयोग गर्ने चलन पनि थियो। यसले ओठलाई रङ दिनुको साथै चिरेनबाट जोगाउने विश्वास गरिन्थ्यो। र जानकारीहरू म राख्दै गर्नेछु श्रोता तपाईँको माझमा अहिलेलाई भने लागौ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB's go carry you soon there and Sarah Gary Cromwell Hall Kafu Kamalun Samosanego Sadma Ramazar Saguri Regusu, na lipstick, na lip tint, Ulika Maila, Ruliko City Ranga, the Otmani Bissamaragosa. Risagari Ami Tarzagari Reco Cromati, only practically Samagri Urbani, Brygard team, Jasmati Brachan, you Samima Bibina Chitrama, Uchagarana, Tataras Parivarka, Maila Ruli, Otra Chalagri Sakalagi, Gulab Kopata. अनारको बोक्रा वा दाना यसै गरी मजिस्टा जस्ता प्राकृतिक रङ दिने वनस्पति पनि प्रयोग गर्ने गर्थे कतिपय प्राकृतिक रङलाई घिउ तिलको तेल वा मौरीको महसँग मिसाएर लामो समय टिक्ने पनि गरी चाहिँ लगाइन्थ्यो र यस जानकारीहरूलाई म अगाडि बढाउनेछु कार्यक्रमको सेकेन्ड आवरमा पनि हामी आधुनिक लिप्स्टिक कहिलेदेखि आयो यो रोचक तथ्य राख्ने नै छौँ अहिलेलाई पनि इन्जोय गर्नेछु मिठो गीत र कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा हामी समाचार पश्चात भेट्ने नै छौँ

0: यो त धेरै रिसाएछन् बोलेनन् खै
1: खै यति कर लाँदैन नगाउने के गर्थे
2: यहाँ बिराली छ क्या
3: हे के भनौँ खै

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: गाउँदिनु म।

AM FM online online apps तथा स्मार्ट स्पीकर हरुमा सुनना सकने यो BFBS गोरखा रेडियो हो।

0: काङ्ग्रेस पार्टीले साउन 24 गतेलाई केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य उपस्थित हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। यसअघि सभापति गगन थापासहित पार्टी नेतृत्व तहबाट एकताको प्रयास नभएको भन्दै पूर्व सभापति देउबा समूहले साउन 29 गते काठमाडौँमा राष्ट्रिय पेला राखेको छ। इतर समूहले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोरोलाको नेतृत्वमा 551 सदस्य आयोजक समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले महोत्तरी बर्दिवास 5 को टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको छ। गुरुङले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा गर्नुभएको हो। नेपालको बाबाधाम तथा मधेसको कैलाशका रूपमा परिचित टुटेश्वर धाम पुगेका गृहमन्त्रीले साउने धार्मिक मेला व्यवस्थापनको जानकारी समेत लिनुभएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवका अनुसार मन्दिरका पुजारी श्रीचन्द दासले गृहमन्त्रीबाट विशेष पूजा गराउनु भएको छ। साउन महिनाभर टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतका लाखौं श्रद्धालु जल अर्पण गर्न आउने गर्छन्। तराई मधेसको साम्प्रदायिक तनाव समाधानका लागि मन्त्री गुरुङ हाल मधेसमा हुनुहुन्छ। गृहमन्त्री गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुरमा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच 1.5 घण्टा भएको वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मागमा थप 6 बुन्दा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ।
1: उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन लिनुभएको छ, अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु, लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ, उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्।
0: मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
2: यो खण्डमा 24 पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406 किलोमिटर मध्ये 347 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58 किलोमिटर सड़क मध्ये 12 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ।
0: गएको वैशाखदेखि आजसम्म देशका विभिन्न स्थानमा विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। 4 जना अझै बेपत्ता छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्। ती घटनामा परि 1218 जना घाइते भएका छन्। सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ, जसबाट 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। चट्याङका 231 घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। युक्रेनले रुसको तेल प्रशोधन केन्द्र डिपो र भोजी हवाई अड्डामा आक्रमण गरेको जनाएको छ। रुसको अर्को अनलाइन बिक्री केन्द्रमा पनि ठूलो आक्रमण भएको खबर छ।
3: Ukraine's military has not provided evidence of its strikes, including on the refinery in Saratov, more than 700 kilometers southeast of Moscow. But video posted elsewhere purportedly of that attack shows a large column of smoke rising into the sky. The airbase apparently targeted is at Engels, just across the Volga River from Saratov. It's used by Russian bombers to launch missiles against Ukraine. Meanwhile, Russia's main online retailer, Wildberries, has been struck again. Video shows a massive warehouse being consumed by fire, with smoke pouring from the site in the Samara region.
0: Yo, BFBS, Gorkha Radio.

पीएफपी सरकार भिडियो सुन्ने अनुसार कार्यक्रम हामी हल्का फुल्काको दोस्रो घण्टामा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट। र यसो भन्ने गरी हामी अब अगाडि नै हामीले चर्चा गरिरहेका थियौँ तपाईँको माझमा चाहिँ अहिलेको यस समयमा चाहिँ न लिपस्टिक न लिपटिन्ट उहिलेका महिलाहरूले कसरी रङ्गाउँथे ओठ भन्ने विषयमा चाहिँ यो जानकारीहरू राखिरहेको थिएँ। र अब भने चाहिँ अन्य प्राकृतिक सामग्रीहरू प्रयोग गर्नुको साथसाथै अब भने आधुनिक लिपस्टिक कहिलेदेखि आयो त भन्ने विषयमा पनि हामी चर्चा गर्ने नै छौँ। र आधुनिक लिपस्टिक कहिलेदेखि आयो, आजभोलि प्रयोग हुने लिपस्टिकको आधुनिक स्वरूप भनेको चाहिँ यो 19 शताब्दीको अन्त्यतिर विकास भएको मानिन्छ। त्यसअघि विश्वका विभिन्न सभ्यतामा मानिसहरूले फुल फलफुल खनिज तथा वनस्पतिबाट प्राप्त प्राकृतिक रङ प्रयोग गरेर ओठ सजाउने गर्थे। भारतमा आयुर्वेदिक र प्राकृतिक उपचार पद्धतिको प्रभावका कारण वनस्पति जन्य सामग्रीको प्रयोग विशेष रूपमा लोकप्रिय थियो। अब प्राकृतिक लिप कलर राम्रो विकल्प हुन सक्छ भन्ने विषयमा हामी जानकारी राख्ने नै छौँ। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB Scorecard Beauty Sunday Anunsa, Karikra Maile Hununsa, Tapai, Kar, Yo, Halka Fulka, Kudusurantaba, Mosineko Satma, Ratsasakari Rekusaliko Samema, Na Lipstick, Na Lip Tint, Ulika Maila, Liko Siri Rangati, Oat Pani Bisemasi, Raikosam. This is a Prakritic Lip Color, Ramrubikalpona Saksata, Bani Bisema, Idi Tapai, Rasayan Yukta, Lipstick Kosata, Prakriti Bikalpa Rosna Chanun Sabani Chukandar Kisar Rahabiscus Pata Banika Prakriti Lip Color Prakrana Saknunsa Yedi Pista Prakriti Grong Adonic Lipstick Jati Lamo Sami Tik Denan Ratin Korongpani Halkahunsa Sate Kunibani Prakriti Samagri Prakrana Ogi Allergy Wasamidan Silta Choki Sena Banira Sano Bagma Parikchen Gornu Paikdahunsa Isiri Hirda Rani Maharaniko Sondirigo Rahasya Manga Cosmetic Utpadan Mahaina प्रकृतिले दिएको रंगीन जडीबुटी र फलफूलमा लुकेको थियो उनीहरूले अपनाएका यी प्राकृतिक उपायहरू आज पनि क्लिनिक ब्युटी र हर्बल स्किन केयरको बढ्दो लोकप्रियतासँगै फेरि चर्चामा आउन थालेको छ र अवश्य पनि यो थियो केही जानकारी इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा राखिएको छु र अब भने केही क्षणमा हुनेछ सुरुमा एसी खोल्दा र यसै गरी बन्द गर्नु अघि किन चलाउनु पर्छ त फ्यान मोड भन्ने विषयमा म चर्चा गर्ने नै छु अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBA स्कोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा छौँ र अब चर्चा गर्नेछु सुरुमा एसी खोल्दा र बन्द गर्नु अघि किन चलाउनु पर्छ फ्यान मोड भन्ने विषयमा. अहिले अफिस तथा घरमा एसीको प्रयोग बढ्दो छ. हामी गर्मीबाट एसी भएको कोठामा छिने बित्तिकै कुल मोडमा राखेर तुरन्तै कोठा चिसो बनाउने ध्यानमा लाग्छौँ. तर यो तरिका ठिक हुन नहुने चाहिँ विज्ञहरू बताउँछन्. एसी प्रयोग गर्ने सही तरिका भनेको खोल्ने बित्तिकै सुरुमा 5-10 मिनट फ्यान मोडमा एसी चलाउन उपयुक्त हुन्छ. यो किनभने फ्यान मोडले कोठाभित्रको गुम्सिएर बसेको पुराना हावालाई बाहिर निकाल्छ. यसो भएपछि मात्रै कुल मोड लाउनु राम्रो हुन्छ. अब पहिले फ्यान मोड किन चलाउने भन्ने विषयमा पनि जानकारी रहने नै छ. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता.
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ. कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: BFBS गोर्खा रेडियो.

PFP स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हल्का फुल्काको हामी सेकेन्ड आवरमा सरोचर्चा गरिरहेको छु. सुरुमा एसी खोल्दा र बन्द गर्नु अघि किन चलाउनु पर्छ त फ्यान मोड भन्ने विषयमा रहेको छ. अब पहिले फ्यान मोड किन चलाउने त विशेषज्ञहरूको अनुसार एसी अन गरेपछि तुरुन्तै कम तापक्रममा कुल मोड चलाउँदा कम्प्रेसरमा एकैचोटि धेरै दबाव पर्छ. यस्तोमा मसिनलाई सुरुमै बढी मेहनत गर्नुपर्ने हुन्छ. यदि पहिले केही मिनट फ्यान मोड चलाएर कोठामा गुम्सिएका हावा बाहिर निकालियो भने एसीले बिस्तारै काम गर्न समय पाउँछ. यसले कम्प्रेसरमा अचानक लोड पर्दैन र मसिन राम्रोसँग काम गर्दछ. यसै गरी ओस र दुर्गन्धबाट मुक्त पनि हुन्छ. यो पनि म चर्चा गर्ने नै छु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

PFBA scorecard radio sunnero insa, katikrama lehamial kaful kako, you second hour ma saura tarta kuri rekutu, suruma AC kolda bandara garnogi, kina salanu parsata fan mode, bani bisema rekusa, risagari osura durganta bata mukti, suruma AC lai cool mode ma ragda, kota bitra usilupan jamahunsa, idi AC bandagarno agi fan mode na chalaima, yo osleg pachi kotama dusi jamahune, ra durganda nimtauna saksa. त्यसैले एसी बन्द गर्न अघि पनि 10-15 मिनट फ्यान मोड अनिवार्य चलाउन विशेष रूपमा चाहिँ सल्लाह दिइन्छ यसले भित्रको ओस सुकाउँछ र एसीबाट आउने हावा सफा र ताजा रहन्छ यो तरिका अपनाउँदा एसीमा कम दबदबा पर्छ बिजुली खपत घट्छ र मसिनको टिकाउ पनि धेरै हुन्छ र लास्ट बट नॉट लीस्ट समयमा सर्भिस आवश्यक हुन्छ यो बारेमा चर्चा हुने नै छ तर त्यो भन्दा अगाडि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम अहिले हल्का फुल्काको सेकेन्ड आवरमा हुनुहुन्छ. म सुनेको साथमा र म चर्चा गरिरहेको छु. सुरुमा एसी खोल्दा र बन्द गर्नु अघि किन चलाउनु पर्छ फ्यान मोड भन्ने विषयमा रहेको छ. यसै गरी अन्तमा चिरहेको छ समयमै सर्भिस आवश्यक. सही तरिकाले एसी चलाउनु मात्र पर्याप्त हुँदैन, यसको नियमित सर्भिस पनि आवश्यक छ. यदि फिल्टर र भित्री भागमा धुलो जम्मा भएको छ भने कुलिङ कम हुन्छ र बिजुली बढी खपत हुन्छ. वर्षमा कम्तीमा एक वा दुई पटक एसीको सर्भिसिङ गराउन विज्ञहरू सल्लाह दिन्छन्. आफूले फिल्टर सफा गर्ने हो भने हरेक दुईदेखि तीन हप्तासम्म सफा गरिरहनु पर्छ. यसले हावाको प्रवाह राम्रो राख्छ र एसी लामो समय बिना यो समस्या चाहिँ चल्दछ. र अवश्य पनि श्रोता, आज म चर्चा गरिसकेको छु कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू बारेमा तपाईँले अवश्य पनि जानकारी पाउनु भएको छ भन्ने आशा गर्दछु. यस्तै रोचक तथ्यहरू अर्को हप्ता पनि हामी चर्चा गर्ने नै छौँ. र अहिलेको लागि भने यो मिठो गीत पनि इन्जोय गर्नुहोस्. म सुने पनि बिदा लिनेछु. नेक्स्ट विक भेटौँ. नमस्ते. बाई बाई.

AM FM Online Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: नवलपरासीको सुस्ता क्षेत्रमा बाँध भत्काउन आएको भारतीय सशस्त्र सीमा बल एसएसपीसँग झडप हुँदा 3 जना घाइते भएका छन्। सादा पोसाक र हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता गाउँपालिका 5 थारूटोला क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले हिजो र अस्ति 2 दिन लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।
1: त्यो काम गर्नलाई सरकारले केही करोडको बजेट पनि छुट्याइदिएको थियो, तर त्यो काम इन्डिया सरकारको विरोधमा काम रोकियो। रोकेपछि अहिले बाढी आयो, बाढी आएपछि पुरा गाउँमा पानी पस्यो, पानी पसेपछि अब हामी थाहा भयो कटान हुँदैछ, यो 14 करोडको पनि बजेट हामीलाई जान्छ भनेर अनि सुस्ता पनि रहन्न। हामी पुरा सुस्तावासी एक दिन आफै पुरा प्लान गरेर हाम्रो एकमत भएर कि आज हामी गएर त्यहाँ बाँध बाँधौँ, बाँध भएन भने हाम्रो सुस्ता कट्छ, हाम्रो भूमि नै रहन्न भने हामी बसेर के काम गर्नु। त हामी गयो बाँध बाँध्यो, बाँध बाँधेर हामी 15 गते गर्छौँ, 15 गते र 16 गते 2 दिन काम भयो। आज 17 गते तिनीहरू एसएसपीहरू त्यहाँ आएर त्यो बाँध भत्काउने काम गर्दै थिएन, तिनीहरू सिभिलमा थिएनन्। 10-15 जना तिनीहरू लगभग थिएन र हामी विरोध गरेपछि त्यहाँ थाहा पायौँ कि तिनीहरूको 120 जनाको टोलिया छ, त्यसमा झगडा पनि भएको हो, त्यही 3 जना घाइते पनि भएको हो अनि तिनीहरू लगेपछि गयौँ।
0: अनि नेपाल सरकारको तर्फबाट त्यहाँ उपस्थिति थियो कि थिएन?
1: नेपाल सरकारको सशस्त्र सेना बलको पनि त्यो आउनुहुन्थ्यो, हामीले धेरै पनि त्यसलाई कन्ट्रोल गरेको, हामीले सम्झाएको पनि हो, तर उहाँको रोबरमा चाहिँ त्यो काम लगभग पहिल्यै भइरहेको थियो। अब हाम्रो त्यो भूमि हो, यो त सरकारको त्यो पैसा त नोक्सान हुन्छ हुन्छ नै, हाम्रो सुस्ता नै कट्छ भनेर त्यो अघिको जुन 125 मिटर बाँध थियो नि त्यो बाँधे पार बच्छ, त्यस्तो बाँधेपछि त्यो सुस्ता पानी पर्दैन, बाँध पनि काट्दैन भनेर हामीले आफै गएर त्यो बाँध बाँधेको हो। अरे बाँध बाँधेपछि तिनीहरू एसएसपीहरू आएर त्यही बाँध भत्काइरहेछन्। अब गइसकेपछि तिनीहरूकोबाट के खबर आएको छ, भोलि वार्तामा बसौँ हामी कुरा गरौँ भनेर आएको छ, हामी अहिले सुस्तामै छौँ र हाम्रो समस्या यही हो। हामीले हजुरले पनि भनिदिनु पऱ्यो सरकारसँग, सरकारले हामीलाई मोहरा बनाएको हो। अब यहाँ सबै आधा मान्छेले अनागरिक पनि बनाएर बसेको छ, हामी सबै दिएको देशको लागि लड्ने नागरिकता दिएको छैन, हामी आन्दोलनमा पनि गएको, आज यत्रो दिन तक भइसक्यो त्यस्तो केही सुनवाई गरेको छैन। कमसेकम तिनीहरूको एउटा टिम आएर घरमा एउटा अवलोकन सबको सुस्तावासी हो भनेर तिनीहरूलाई छिटोभन्दा छिटो नागरिकता दिनुपर्छ, एउटा हाम्रो आधार हुन्छ, हाम्रो हतियार हुन्छ लड्नलाई पनि। तर पनि सुस्तावासीलाई अहिले यो 2020 नै यो बस्ती बसेको, तर अहिलेसम्म यो 50-60 साल भयो तर पनि सुनवाई केही गरेको छैन, त्यसको सरकारले केही एक्सन लिँदैन।
0: भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखबाट 300 मिटर नेपालतर्फ आएका थिए। नेपाली कंग्रेसका नेता नयन सिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि देश र कंग्रेस जोड्ने अभियानको घोषणा गर्नुभएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महरले आगामी साउन 20 गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभएको हो।
2: सुकेधाराको मिराकल पार्टी प्यालेसमा साउनको 20 गते बिहान 11 बजेदेखि हामी गहन संवाद गर्दैछौ, जहाँ देशभरका 753 वटै पालिकाबाट 330 प्रदेशको निर्वाचन क्षेत्रबाट 165 संघीय निर्वाचन क्षेत्रबाट र विभिन्न प्रबुद्ध व्यक्ति वर्ग र समाज र नेपाली काङ्ग्रेसको हित चाहनेका तर्फबाट मलाई लाग्छ 2000 जतिको उपस्थितिमा हामी राष्ट्रिय भेला गर्दैछौ।
0: पार्टी विभाजनको संघारमा पुगेर र आन्तरिक किचलका कारण जनताका मुद्दा ओछ्यानमा परेको भन्दै नेता महरले पार्टीलाई एकजुट बनाउन कार्यक्रम सुरु गरिएको बताउनु भएको छ। सरकारले 100 रुपियाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी चिट्ठा मार्फत उपहार पाउने योजना सुरु गरेको छ।
3: सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा 100 रुपियाँ बढी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्।
0: तेल उत्पादक ओपेक संगठनका साउदी अरब, रूस र अरू 5 मुलुकले तेल उत्पादन बढाउने भएका छन्। हर्मुजल घाटीमा तनाव भएका बेला दैनिक 188,000 ब्यारल उत्पादन बढाउन छलफल हुने भएको हो।
4: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
0: हजुर नमस्कार बीए बेस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीए बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन त आदरणीय श्रोता गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कतिको नजिक छ कतिको मेल खान्छ भनेर हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ सायद यसैले पनि हुन सक्दछ श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा अर्को एउटा साङ्गीतिक यात्रामा छौँ यो क्षण यो बेला तपाईँ हामी र अब नि म यो बसाई यो यात्राको प्रारम्भ गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट देशको वास्तविकता टिपेको गीतबाट र आज भन्छ श्रोताहरू म यहाँहरू माझमा गीतकार गोपाल थपलियाको गीत रचना किरण कणेलको सङ्गीत अनि सत्यराज आचार्य सूरज कुमार थापा नररी प्रेमी निशा देशार किरण कडेल र साथीहरूको स्वरमा रहेको एउटा देशभक्ति गीत यहाँहरू माझमा राख्न चाहन्छु कार्यक्रमको उठानमा

देश डुबे हामी डुब्छौ देशभक्त नेपालीले बुझ्नै पर्छ हो आदरणीय श्रोता यो समय यो बेला अनि यो क्षण यो यथार्थ पनि हामीले बुझ्नु पर्छ र यो पनि सही हो कि हामीले यो देश नबचाए अरू कसैले बचाउने छैन जनता हामी जागेनौँ भने अरू कोही जाग्ने छैन त्यसैले देश बचाउने अभिभार हाम्रो हो किनकि यो देश डुब्यो भने हामी डुब्नेछौँ त्यही भएर यो यथार्थ र सत्य हामी नेपाली जन जनले बुझ्नै पर्दछ अपराधले बाँधेको यो राजनीतिबाट मुक्त हुनलाई भ्रष्टाचारी माहौलबाट माथि उठेर सुशासनको अनुभूति दिनका लागि भए पनि अब जनता उठ्नै पर्छ समृद्धिको उज्यालो यसै कहाँ आउँछ र समृद्धिको उज्यालो ल्याउनु छ भने चुनावमा पैसाको खोलो बगाउनेलाई होइन अब सही विचार बोक्नेलाई छान्नु पर्दछ त्यसैले अब जनताले अपराध र राजनीति छुट्याउन सक्नु पर्दछ देशभक्त नेपालीले यति बुझ्दै पर्दछ भ्रष्टाचार कमिसन जब नेताको मुहान अर्थात् शिर बनिदियो भने त्यहाँ विकास गाउँ र शून्य भइदिन्छ शासकहरू दलालीको पन्जाबाट मुक्त नभएपछि देश समृद्धिको बाटोमा कदापि पुग्ने छैन भन्ने भावको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा राखेँ मैले गीतकार गोपाल थपलियाको गीत रचना किरण कडेलको सङ्गीत अनि सत्यराज आचार्य सूरज कुमार थापा किरण कडेल निशा देसार नररी प्रेमी र किरण कडेलको स्वरमा वास्तवमा आदरणीय श्रोता जब राजनीति बिग्रिन्छ तब तन्नेरी युवाहरू झुल्के घामको किरणसँगै देश छोडेर परदेशतिर उड्न थाल्दछ

एउटा बाध्यता अनि आशै आशाको ठूलो चाङ आँखा वरिपरि सङ्गालेर र आफू खेली हुर्केको गाउँ अनि देश छोडेर परदेश लाग्दै गर्दा आफ्नै पुर्खौली घर खेत बन्धक राखेर आमा बुबा र आफ्नाहरूको आँसु हेर्दै लुरु लुरु परदेश लाग्दै गर्दा ती तन्नेरी युवाहरूका मनभित्र पक्कै खुसी त थिएन होला। घरको समस्या अनि चुहिने छानो सम्झेर मनै खल्लो पार्दै विदेशतिर त्यो ठुलो जहाज चढेर जाँदै गरेका युवाहरूको लामले एउटा गीतकारको मनलाई हिर्काउँदाको बिम्ब थियो प्रस्तुत गीत। गीतकार घनबहादुर थापा मगरको गीत रचना, गणेश पराजुलीको सङ्गीत अनि रोशन गुरुङको स्वरमा। आदरणीय श्रोता, एकातिर मनभरि पीडा बोकेर हिँड्नु त छँदैछ, तर यसरी हिँड्ने क्रममै बाटोमा रूपकी रानी मायाको खानी भेट भयो भने थोरै मनलाई खुसी र सकुन चाहिँ दिन्छ है। त्यसपछि त केही नै चाहियो र ज्यानले समेत छुटुक्कै तानेर मनभित्रै राख्ने आतुर बढाइहाल्दछ। अनि त्यही देउराली भन्ज्याङ बरपिपल छायामा बसेर मायाका कुरा माया गाँस्ने चाहना तीव्र भइदिन्छ कि विश्वास लागेन यहाँहरूलाई। उसो भए ठिकै छ, एकैछिन गीतकार लीलाराज कामबाङ, गायक मकरुञ्जन र गायिका मेचु धिमाललाई पो सोध्ने हो कि

0: SBS Gorkha Radio.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो। अझ भनौँ, रेडियोहरूको भिडमा एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो विशुद्ध साङ्गीतिक बसाई, गीतको भाव, सङ्गीतको जानकार अनि स्वरको लयहरू राख्ने यो साङ्गीतिक त्रिवेणीको छुट्टै एउटा साङ्गीतिक यात्रामा तपाईँ यो क्षण बेला हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोमा म तुलसीको साथमा। र फेरि पनि सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै यो यात्रामा उकाली चढ्दै ओह्रालो झर्दै साथ घुम्ती काट्दै मायाको लागि ज्यान दिने दुई प्रेमी मनलाई डाकेर उनीहरूकै प्रेमिल संवाद सुनाउन मन लाग्यो मलाई भने एकैछिन यहाँहरूलाई।

हजुर, आदरणीय श्रोताहरू, मखमली मायाको संसारमा एकली अर्कोको लागि ज्यान दिने बाचा खुलेरै गर्ने गर्दछन् अनि मायाकै संसारमा हराएर आफ्ना खुसीहरू साट्न चाहन्छन्। त्यही भएर त जिन्दगीका धेरै रूपहरू देखेका प्रेमीहरूले मन परेको मान्छेलाई मुटुमै राखेर कसम खाएर तामा तुलसी नै छोएर ज्यानै दिने प्रण गर्न समेत पछि पर्दैनन्। अनि जिन्दगीको असल साथी एउटै भएपछि तपस्या गरेर भए पनि

पुरानो हुँदैन माया जुनी जुनी सम्मलाई आदरणीय श्रोताहरू, जहाँ विश्वास, भरोसा अनि समर्पणयुक्त माया हुन्छ नि, हो त्यस्ता माया कहिले कदापि अनि किमार्थ पुरानो हुँदैन, बरु झनै कसिलो भएर झाङ्गिदिन्छ। त्यस्तो माया चोटै चोट

आएर खारिएको छ भने त अझ धेरै बिर्सनलाई गाह्रो नै भइदिन्छ। त्यही भएर विश्वासमा खोट हुँदैन त्यस्तो मायामा, र त्यस्ता मायालाई प्रमाणित गर्नलाई कुनै दसी प्रमाणहरू जुटाइ राख्न समेत पर्दैन। त्यसैले त पवित्र मायामा ज्यान टाढा भए पनि मन मनसँगै भइरहेकै हुन्छ। गीतकार निलमाङबुहाङ राईको गीत रचना, सुरेश अधिकारीको संगीत अनि कुमार सानु र सञ्जीविनीको स्वरको प्रस्तुत गीतले हो यस्तै यस्तै भाव टिपेको थियो। वास्तवमा आदरणीय श्रोता, माया गर्छु भन्नेहरूले खोज्ने बास भनेको मुटुभित्र नै हो। त्यसैमाथि मनमा भन्दा ठुलो यादको परिकल्पना कहीँ कतै नभइदिएपछि सागरभन्दा गहिरो आकाशभन्दा अग्लो मायाको परिकल्पना गर्नेहरूको लागि त माया संसार हुन सक्दछ। राजनराज शिवकोटीको शब्द सङ्गीतमा यहाँ गायिका मिलन नेवारले यस्तै यस्तै पो भन्दै हुनुहुन्छ है।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोताहरु, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको यो सांगीतिक सुस्खेरामा हुनुहुन्छ, यो सांगीतिक उडानमा हुनुहुन्छ तपाईँ यो क्षण बेला, अनि संगीतका सुमधुर झन्कार, गीतको भाव र स्वरको लयलाई एकसाथ मैले राखिरहेको छु यो सांगीतिक त्रिवेणीमा। अब भने श्रोताहरू, फेरि पनि अर्को एउटा सुमधुर गीतको फालो भइसकेको छ र यस क्रममा म यहाँहरू माझमा राख्न चाहन्छु नारी हस्ताक्षर गीतकार राखी गौचनले लेख्नुभएको एउटा सुमधुर गीत सूरज कुमार थापाको स्वरमा, जसलाई सङ्गीतबद्ध गर्नुभएको छ सङ्गीतकार नारायण सुवेदी आवासले। स्वीकार्नुहोस् अहिलेलाई भने यो सुमधुर गीत नाम बिना कति नाथा।

बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, नाता सम्बन्ध कसिलो र गहिरो हुनको लागि कुनै नाता सम्बन्धको दशी प्रमाण जोडिनु पर्दैन, गाँसिनु पर्दैन। कति नाता यति धेरै गहिरो भइदिन्छ नि, त्यसको लागि सम्बन्धको कुनै अंश केलाइराख्नु समेत पर्दैन। यति हो त्यसलाई महसुस र बुझ्न सक्नु पर्दछ, किनकि यहाँ हेर्ने नजर फरक छन् र कुनै सम्बन्धको अन्तिम बिन्दु तिस्रा समेत होइन। यति हो मनले मनलाई जित्न चाहिँ सक्नु पर्दछ। प्रस्तुत गीतमा गीतकार राखी गौचन यस्तै दशी प्रमाण आफ्नो गीतबाट, सूरज कुमार थापाको स्वर र नारायण सुवेदी आवाजको सङ्गीतको माध्यमबाट पुग्दै थिइन्। हुन पनि आदरणीय श्रोताहरू, यति भएपछि उडी उडी आउने भमरा जस्तै कोही न कोही त मनभित्र बसिहाल्छ नि, विश्वास लागेन? उसो भने म गायिका शिखा भारतीलाई यहाँ ढाकिहाल्छु है त।

हजुर आदर्शदार मिठो मायाको त्यो न्यानो आवाजले मनलाई पुलकित बनाउँदा मन कति आलादेत भइदिन्छ नि हो। यसैको सग्लो भाव टिपेको गीत थियो प्रस्तुत गीत शिखा भारती कुशर्मा र आदर श्रोता रहने कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइबाट ओझेल पोर्ने बेला भइसकेको छ। बिसौनीमा यहाँहरू माझमा अमर बान्तुको शब्द रचना अनि अमर बान्तुकै सङ्गीत रहेको एउटा युगल गीत यहाँहरू माझमा मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको स्वरमा छाड्दै म भने आजको सङ्गीतमय बसाई कार्यक्रम सङ्गीत गङ्गाबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। जिल्लाको सुरक्षा अवस्था मूल्याङ्कनपछि कर्फ्यूको आवश्यकता नरहेको निष्कर्षका आधारमा आदेश फिर्ता लिइएको सूचनामा उल्लेख छ। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। आजै सप्तरीको राजविराज र बोधे वर्षायनको कर्फ्यू पनि हटाइएको छ। जनकपुरधाममा हिजैबाट कर्फ्यू हटाइएको थियो। यसअघि मधेसको राजधानी जनकपुरधाममा केन्द्र सरकारका गृहमन्त्री सुदन गुरुङ लगायतले हिन्दूवादी संगठनका नेतासँग 2 दिनसम्म गरेको वार्तामा आन्दोलन फिर्ता लिन सहमति भएको छ। नवलपरासीको सुस्ता क्षेत्रमा बाँध भत्काउन आएको भारतीय सशस्त्र सीमा बल एसएसबीसँग झडप हुँदा 3 जना घाइते भएका छन्। सादा पोसाक र हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता गाउँपालिका 5 थारूटोल क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले हिजो र अस्ति 2 दिन लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।
4: त्यो काम गर्नलाई सरकारले केही करोडको बजेट पनि छुट्याइदिएको थियो, तर त्यो काम इन्डिया सरकारको विरोधमा काम रोकियो। रोकेपछि अहिले बाढी आयो, बाढी आएपछि पुरा गाउँमा पानी पस्यो, पानी पसेपछि अब हामी थाहा भयो कटान हुँदैछ, यो 14 करोडको पनि बजेट हामीलाई जान्छ भनेर अनि सुस्ता पनि रहन्न। हामी पुरा सुस्तावासी एक दिन आफै पुरा प्लान गरेर हाम्रो एकमत भएर कि आज हामी गएर त्यहाँ बाँध बाँधौँ, बाँध भएन भने हाम्रो सुस्ता कट्छ, हाम्रो घुमि नै रहन्न भने हामी बसेर के काम गर्नु। त हामी गयो बाँध बाँध्यो, बाँध बाँधेर हामी 15 गते गर्छौँ, 15 गते र 16 गते 2 दिन काम भयो। आज 17 गते तिनीहरू एसएसपीहरू त्यहाँ आएर त्यो बाँध भत्काउने काम गर्दै थिएन, तिनीहरू सिभिलमा थिएनन्। 10-15 जना तिनीहरू लगभग थिएन र हामी विरोध गरेपछि त्यहाँ थाहा पायौँ कि तिनीहरूको 120 जनाको टोलिया छ, त्यसमा झगडा पनि भएको हो, त्यही 3 जना घाइते पनि भएको हो अनि तिनीहरू लगेपछि गयौँ।
3: अनि नेपाल सरकारको तर्फबाट त्यहाँ उपस्थिति थियो कि थिएन?
4: नेपाल सरकारको सशस्त्र सेना बलको पनि त्यहाँ हुनुहुन्थ्यो, हामीलाई धेरै पनि त्यसलाई कन्ट्रोल गरेको, हामीले सम्झाएको पनि हो, तर उहाँको ओभरमा चाहिँ त्यो काम लगभग पहिल्यै भइरहेको थियो। अब हाम्रो त्यो भूमि हो, यो त सरकारको त्यो पैसा त नोक्सान हुन्छ हुन्छ नै, हाम्रो सुस्ता नै कट्छ भनेर त्यो अघिको जुन 125 मिटर बाँध थियो नि त्यो बाँधे पार बच्छ, त्यो बाँधेपछि त्यो सुस्ता पानी पर्दैन, बाँध पनि काट्दैन भनेर हामीले आफै गएर त्यो बाँध बाँधेको। अरे बाँध बाँधेपछि तिनीहरू एसएसपीहरू आएर त्यही बाँध भत्काइरहेछन्। अब गइसकेपछि तिनीहरूकोबाट के खबर आएको छ, भोलि वार्तामा बसौँ हामी कुरा गरौँ भनेर आएको, हामी अहिले सुस्तामै छौँ र हाम्रो समस्या यही हो। हामीले हजुरले पनि भनिदिनु पर्यो सरकारसँग, सरकारले हामीलाई मोहरा बनाएको हो। अब यहाँ सबैले आधा मान्छेले अनागरिक पनि बनाएर बसेको छ, हामी सधैँ दिएको देशको लागि लड्ने नागरिकता दिएको छैन, हामी आन्दोलनमा पनि गएको, आज यत्रो दिन चाहिँ भइसक्यो त्यस्तो केही सुनवाई भएको थिएन। कमसेकम तिनीहरूको एउटा टिम आएर घरमा एउटा अवलोकन सबको सुस्तावासी हो भनेर तिनीहरूलाई छिटोभन्दा छिटो नागरिकता दिनुपर्छ, एउटा हाम्रो आधार हुन्छ, हाम्रो हतियार हुन्छ लड्नलाई पनि। तर पनि सुस्तावासीलाई अहिले यो 2020 नै यो बस्ती बसेको, तर अहिलेसम्म यो 50-60 साल भयो तर पनि सुनवाई केही गरेछन् त्यस सरकारले केही एक्सन लिँदैन।
3: भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखबाट 300 मिटर नेपालतर्फ आएका थिए। नेपाली कंग्रेस एकताबद्ध वा अर्को नयाँ कंग्रेस सम्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले ऐसाउन 29 देखि 3 दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मेन बहादुर विश्वकर्मा
5: जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार सिद्धान्त व्यवहार भावना उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल प्रतीक्षा धैर्यता गर्दा पनि सम्भव नभएपछि 4 प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बीपी स्मृति दिवस पनि मनायौं र फेरि यो बीचमा 22 दिन चाहिँ संवादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक संवाद र छलफल नभएपछि अब एउटा नयाँ कार्यदिशासहित अगाडि बढौं भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुइटै हुन्छ, पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो, त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्यदिशातर्फ पनि जान सक्छ।
2: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ, अब
5: साउन महिनाभित्र पछि 31 गते कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले त्यो भेलाले के म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
2: संस्थापन भित्रै अटाउने एउटै कुवाको पानी खाने सम्भावना चाहिँ कति देख्नु भएको छ तपाईँले?
5: मलाई चाहिँ आजसम्म नेताहरूसँग सबैसँग कुरा हुँदाखेरि सूत्रबद्ध सार्थक फेस टु फेस कुरा नभएको हुनाले नै 7 महिना त्यत्तिकै गयो भने अब 7 दिनमा के हुन्छ होला र भन्ने लागिरहेको छ।
2: डाक्टर शेखर पक्ष चाहिँ नआउने भयो होइन?
5: होइन, शेखर पक्ष नआउने भन्ने छैन। हिजो शशाङ्क कोइरालाले आफ्नै मुखबाट हामी दाजुभाइको राम्रो कुरा भएको छ, म विराटनगर आएँ, आजै गरिहाल्नुभयो पत्रकार सम्मेलन, म तिम्रो साथमा छु, रहन्छु, मिडियामा भन्नु परे पनि भनिदिन्छु, हामी एक ठाउँमा छौँ भनेर शेखर दाले भन्नुभएको छ भनेर उहाँले आफै भन्नुभएको हुनाले, र अस्ति बिपी स्मृति दिवस मनाउने कुरा त्यो पछिको पनि 11 गतेको बैठकमा हामी सँगसँगै छौँ है भनेर उहाँले भन्नुभएको हुनाले राष्ट्रिय भेलामा चाहिँ उहाँहरूको उपस्थिति हुन्छ।
2: तर डाक्टर शेखरकै मुखबाट त केही पनि आएन, शशाङ्कको मुखबाट मात्रै आयो कुरा।
5: डाक्टर शेखरले भन्नुभएको छ हिजो पनि, म एकताकै पहलमा छु अझै भन्नुभएको छ, हामी पनि एकताकै प्रतीक्षामा छौँ।
2: अनि उतापट्टि पनि त्यही भन्नुभएको छ उहाँले त फेरि,
5: होइन नेताहरू पहलमा हुनुहुन्छ ठिक कुरा हो, पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर यो ठुलो संख्यालाई यदि समयमै व्यवस्थित गरेर संगठित गर्न सकिएन भने धेरैले पार्टी छोड्नुभयो, यहाँले थाहा पाउनु होला, धनकुटामा पूर्व सांसदको नेतृत्वमा महासमिति सदस्यहरू सहित 19-20 जना जानुभयो, कर्णाली प्रदेशमा झन् 5-6 जना जनप्रतिनिधिले पार्टी छोड्नुभयो, मधेसमा त्यसै गरी छोडिरहनु भएको छ। यदि अहिले नेतृत्वले पार्टी सबैलाई समेटेर जान सकेन भने पार्टी पुरानै अवस्थामा संगठित रहन सक्दैन, त्यसैले विकल्पमा पनि अर्को शक्ति बनाउनु पर्छ भन्ने धारणा अगाडि आएको छ।
3: ब्रोडपिक आरोहणका क्रममा हिमपहिरोमा परि आरोहीहरूको निधन भएको प्रति सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा सहित आरोहीहरू पूर्वबहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यारु शेर्पा लगायत आरोहीको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ। आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राष्ट्रिय दूतावास इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
6: काठमाडौँ उपत्यकाका 7 वटा होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाड़ी र हिमाली जिल्लाका सुकुम्बासीलाई 1.5 रोपनी जग्गा दिने सरकारको तयारी। झापाको बिर्तामोड 8 देउनिया खोलामा पुराणबाट उठाएको पैसाबाट विश्रान्ति घाट निर्माण, बसायममा देउनिया खोलामा आउने बाढ़ीले शब्दाह गर्न कठिन हुने र सब नै बग्ने वर्षौंदेखिको समस्या समाधान। गएको आर्थिक वर्षमा काकड भित्ता नाकाबाट मात्र 24.50 अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, पेट्रोलबाट 5.87 करोड़ र डिजेलबाट 2.93 करोड़ राजस्व संकलन। नेपाली सेनाद्वारा जटिल भूगोलका 32 वटा सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण, हाल कर्णाली करिडोर, दार्चुला टिकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 वटा महत्वपूर्ण आयोजनाको काम हुँदै
3: गएको वैशाखदेखि आजसम्म देशका विभिन्न स्थानमा विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्। ती घटनामा 1218 जना घाइते भएका छन्। सर्वप्रथमश विपदको मुख्य घातक बनेको छ भने जसबाट 54 जनाको ज्यान गएको छ, 668 जना घाइते भएका छन्। चट्याङका घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। बीसौं एसियाली खेलकुद एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै कञ्चनपुरका 9 जना खेलाड़ी सहभागी हुने भएका छन्। जापानमा आयोजना हुने प्रतियोगितामा महिला तथा पुरुष गरी 9 जना खेलाड़ी र 3 प्रशिक्षक सहभागी हुने पुरुष र महिला कबड्डी खेलका प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले बताउनु भएको छ। महिला कबड्डी टीममा कञ्चनपुरका मानमती विष्ट, रविना चौधरी, जयन्ती बडु र मनिषा जोशी हुनुहुन्छ।

0: यो धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशको सन्देश। सन्देश रूपी यस कार्यक्रम लिएर देश विदेशमा छरिएर बस्नुभएका हाम्रा आदरणीय अग्रजहरू, परिवारजनहरू, ब्रिटिस आर्मी अथवा ब्रिगेड अफ गोर्खाजमा भएका आर्मी र परिवार र आम नेपालीहरूले सुन्नुहुन्छ। यहाँलाई सबभन्दा पहिला नमस्कार छ। यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई स्वागत तथा अभिवादन गर्छु र हाम्रा आदरणीय श्रोतालाई हामीले स्वागत गरिसकेका छौँ र एक हप्तापछि आइसकेका छौँ हामी तपाईँको घर आँगनमा। बुधबारको दिन भने गुरु पूर्णिमा परेको थियो। संसारभरि छरेर रहनुभएका हाम्रा गुरुहरूलाई चाहिँ गुरु पूर्णिमाको ढिलो भए पनि शुभकामना टक्र्याउँदै कार्यक्रममा स्वागत गर्छु।
0: तपाईँलाई पनि नमस्कार, होइन? कार्यक्रममा स्वागत छ तपाईँलाई पनि, साथ दिनुभएको छ। गुरु पूर्णिमा भन्दाखेरि तपाईँको मनमा कुन गुरु आउँछ पहिला? बहिनी पहिला यसो कख सिकाउने आउनुहुन्छ कि अलि पिट्ने आउनुहुन्छ?
1: हजुर दाजु, गुरु भन्ने बित्तिकै
0: अलिक कडी कडाउ गर्ने गुरु
1: पक्कै पनि। हजुर, सबैजनाको जिन्दगीमा गुरु भन्ने बित्तिकै सबैभन्दा पहिला त आमा नै आउँछ है दाजु। जो मैले मेरा टिल्पी लाउँदा यी नयनहरू धरतीमा खोले, सबैभन्दा पहिला मैले कसलाई देखेँ त? मेरी आमालाई देखेँ। र जब मैले आँखा खोले त्यो खोल्ने समयदेखि अहिलेसम्म जति पनि कुराहरू मैले सिकेँ, जति पनि कुराहरू व्यवहारमा मैले लागू गरेँ, एक जिम्मेवारी व्यक्ति बने, ती सबैका देन को हुनुहुन्छ त? मेरी आमा हुनुहुन्छ। त्यही भएको भएर मेरी आमा नै मेरो जिन्दगीमा सबैभन्दा पहिला गुरु हुनुहुन्छ। त्यसपछि स्कुल जब म गएँ, मेरो औँलाहरू समय समय क लेख्न सिकाउनुहुने मेरो गुरुआमा हुनुहुन्छ, विष्णु थापा मगर। उहाँ बिरुवा नगरपालिका राङभाङ बस्नुहुन्छ र अहिले पनि गाउँकै एक विद्यालयमा शिक्षिकाको रूपमा काम गर्नुहुन्छ। मैले नभेटेको धेरै वर्ष भयो, तर अहिलेसम्म सायद मेरी गुरुआमा रिटायर्ड पनि भइसक्नु भयो होला। म गाउँ गएँ भने अवश्य पनि मेरो गुरुआमालाई म भेट्नेछु।
0: ल त, यसरी गुरुको सम्झना तपाईँले गर्नुभयो, मलाई चाहिँ तपाईँले आमा र चाहिँ गुरु कुरा गर्नुभयो नि, मलाई चाहिँ चोटीको रौँ
1: तान्ने
0: होइन, किन यति दुख थियो? गुरु देखिने म तर्सिन्थेँ, होइन? त्यतिखेरको पढाइ नै त्यस्तो थियो। तपाईँले केटाकेटीलाई पढाउँदाखेरि गाली गर्न, ठुलो स्वर गर्न पाइन्न भन्ने थियो, होइन? र त्यतिखेर जे जस्तो भयो हामीले उहाँलाई सम्झना त गर्छौँ, होइन? तर त्यो तरिका बिस्तारै परिवर्तन भएको छ नेपालमा पनि। त्यसले गर्दाखेरि जे होस्, गुरु गुरु नै हो, होइन? उहाँले सही ठाउँमा भनौँ न सही बाटो देखाएर हामी यहाँ छौँ। तर त्यो तर कञ्चटीको रौने बहिनी यति उखाल्ने भन्ने हिसाबले गर्दाखेरि म असाध्यै तर्सिन्थे।
1: हजुर, मैले चाहिँ पिटाइ त त्यति खाइनँ दाजु। म सानैदेखि एकदम मेहनती र एकदमै
0: इमानदार
1: स्टुडेन्ट थिएँ म, होइन? अब दिमाग चाहिँ साह्रै तेज पनि होइन, एकदमै पोहोर पनि होइन, होइन?
0: मध्यमले जित्दो रहेछ।
1: मध्यम विद्यार्थी थिएँ म। हाम्रो हेड म्याम, हेड सर हुनुहुन्थ्यो, विशेष गरी बोइजहरूले धेरै कुटे खानुहुन्थ्यो क्या बिचरा है। हजुर, अब जस्तै ग्रुप ग्रुपमा उनीहरूले अब हिँड्थे, अनि अब ग्रुपमा धेरै हिँडेपछि एकजनाले काम बिगार्यो भने सबै ग्रुपलाई नै पिट्ने के त्यो बेला। हजुर, त्यो गर्नुहुन्थ्यो है। अनि हामी चाहिँ त्यही देखेर एकदमै डराउँथ्यौँ, होइन? अब कस्तो भन्दाखेरि एकदम साह्रो हार्ड के उहाँहरूले चाहिँ स्ल्याप गर्नुहुन्थ्यो क्या हाम्रो हेड सरले चाहिँ, कसरी भन्दा लाइन राख्नुहुन्थ्यो, अनि त्यो लाइनमा बस्दाखेरि अब हुन्छ नि यता फर्केर बस्नु भनेर चाहिँ भन्नुहुन्थ्यो, होइन? आफूतिर फर्केर बस्दाखेरि चाहिँ के गर्न लागेको भन्ने पनि थाहा हुन्थेन कि बोइजहरूलाई, र के काम बिगार्यो भन्ने कुरा आफ्टर स्ल्याबमा त थाहा हुन्थ्यो, त्यसरी स्ल्याब हान्नुहुन्थ्यो।
0: तर आजकल यो कुराले के हुन्छ भने यो राम्रो हुँदैन, राम्रो मेसेज आउँदैन, फिजिकल र साइकोलोजिकल इफेक्ट पर्छ विद्यार्थीहरूमा भन्ने कुरा सबैले बुझ्नु भएको छ। र यता कता यस्ता त समाचार त आउँछन्, तर बिस्तारै बिस्तारै यो चाहिँ निर्मूल हुन्छ र हुनु पनि पर्छ भन्ने एउटा मान्यता छ।
1: ल
0: त, गुरु पूर्णिमामा हामीले गुरुलाई र उहाँले देखाइदिएको बाटो अनुसार भाग्य निर्धारण र भविष्य निर्धारण भयो, होइन? सम्मान त गर्नै पर्छ। आउँदा दिनका कार्यक्रम के छन् त मैले यसो हेर्नु भएको छ?
1: हजुर हजुर, अब क्यालेन्डर अनुसार त थुप्रै छन् दाजु, र हाम्रो राजेन्द्र बान्तवादाईले पनि नेपाली क्यालेन्डर हेर्नु हुँदो रहेछ, आज पत्रमा पनि उहाँले पुरा यहाँ चाहिँ कुन कुन बार के पर्छ सबै लेख्नु भएको छ।
0: तपाईँले खिर खाने कुरा त अस्ति गर्नुभएको थियो क्या अरे, होइन, दिन पनि गयो भन्नुपर्छ, होइन, राम्रोसँग खिर चाहिँ खानुभयो होला। ओके, यो भन्दै गर्दा तपाईँहरू फेरि उफ्रिने दिन आउँदैछ नि, आउँदैछ नि, छिटै आउँदैछ क्या अरे, कहिले हो तपाईँको तयारी त भइसक्यो होला?
1: हजुर हजुर, तयारी पनि भइसकेको छ दाजु, र यसपालि त हामी सबैजना दिदी बहिनी मिलेर ब्रिटिस क्याम्प भित्र जानेवाला छौँ।
0: ओके, 30 गते पर्दो रहेछ सोमबार।
1: ओहो,
0: ओके, सोमबार तपाईँहरूले चाहिँ एकदम मजाले इन्जोय गर्नुहुन्छ र साथसाथमा पुरस्कार पनि जित्नुहुन्छ, राफल ड्र हुन्छ, होइन, यसरी यहाँ मात्रै होइन युके, ब्रुनाई र हाम्रा विभिन्न पल्टन र पल्टन बाहिर होइन गैर सैनिक सिचुएसनमा बस्नुभएका हाम्रा थुप्रै नेपालीहरू संसारभरि हुनुहुन्छ, उहाँले यो तिजै भव्य रूपमा मनाउनुहुन्छ। त्यसले गर्दाखेरि तिज चाहिँ यसपालि एकदमै खन्किने भयो, होइन त?
1: हजुर दाजु, एकदमै खन्किने भयो, एकदम रमाइलो गर्नेछौँ यसपालि चाहिँ।
0: यी कुरा गर्दै गर्दा अब हामीले ठेगाना दिनु पर्ला।
1: हजुर हजुर, ठेगाना भन्नुपर्छ, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com, फेसबुक रहेको छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। सम्पर्क नम्बरहरू पनि छन् र ती हुन् 5428055, 5437364 र 5433930।
0: ओके, अब यति नम्बर र ठेगाना पाएपछि हाम्रा श्रोताहरूले सबभन्दा पहिला चाडपर्व कसरी मनाउनु भयो आदि आदि कुरा गर्न सक्नुहुन्छ, होइन बहिनी? विशेष गरेर गुरु पूर्णिमा अनि खिर खाने दिन, खिर तपाईँको कस्तो प्रकारको बन्छ, होइन, अनि आगामी दिनको कार्यक्रमहरूमा के गर्दै हुनुहुन्छ, शुभकामनाको आदान प्रदान गर्नको लागि हामी तपाईँहरूको मेसेजहरू दिनको लागि तयार छौँ, होइन त? यदि भन्दै पहिलो श्रोतालाई स्थान दिइहालौँ, को हुनुहुन्छ उहाँ?
1: हजुर, पहिलो श्रोताको रूपमा आउनु भएको छ उमेश रेग्मीजी, उहाँले हामीलाई विराटनगरबाट पत्र लेख्नु भएको छ दाजु, र आज भने हाम्रो छिनोफानो पनि छ, प्रश्नको उत्तर पनि पठाउनु भएको छ उहाँले, है, विश्रामपछि गर्नेछौँ, तर अहिले पनि हामी उमेश रेग्मीजीको पत्रतर्फ लाग्छौँ।
0: फुटबल सम्बन्धी छ नि, होइन, फिफा अर्गनाइजेसनले कति ब्याङ्कमा पैसा हाल्यो भन्ने छ,
1: हजुर दाजु,
0: र विजेताले कति पाउनु भयो भन्ने छ, कतिले कन्फ्युज हुनु भएको छ, तर पनि कतिजना आउनु भएको छ यसपालिको प्रश्न उत्तरीमा?
1: यसपालि चाहिँ मैले दाजुलाई नै ह्यान्ड ओभर गरेको छु, हजुर, अलिक गाह्रो गाह्रो परेछ, छजनामा जेस् उहाँहरूले एकदमै प्रयास गर्नुभएको छ दाजु,
0: एकजनाले मिलाउनु भयो, त्यति कसले मिलाउनु भयो, यसपालि त त्यो हाम्रो बट्टा चाहिँ अथवा चाहिँ पेन होल्डर चाहिँ हल्लाउनै परेन, होइन,
1: हजुर,
0: ओके, गर्दाखेरि आजको पहिलो श्रोतालाई स्थान दिइहालौँ, उहाँ हुनुहुन्छ, फेरि पनि भनिदिउँ, उमेश रेग्मी, बुढीगङ्गा गाउँपालिका 3, जिल्ला मोरङ नेपालबाट, विथ मोबाइल नम्बर दिनुभएको रहेछ, हामी चाहिँ मोबाइल नम्बर दिन्नौँ। लेख्नुहुन्छ, सर्वप्रथम विनोद सर, निशा जी, सुजन बाला, तुलसी बस्नेत, मिना थापा ज्यूलाई नमस्कार, साथै मिठो मिठो सम्झना, ऑल द वे फ्रम सुनसरी भन्नुभएको छ उहाँले।
1: उमेशजीलाई कार्यक्रममा स्वागत छ, हामी दुवैजनाको नमस्कार छ।
0: ओके, लेख्नुहुन्छ, तपाईँहरूको परदेशको सन्देश कार्यक्रमको म नियमित श्रोता हुँ र नियमित रूपमा सुनिरहेको पनि धेरै वर्ष भयो, यो कार्यक्रम राम्रो छ, धेरै राम्रो छ, गएको महिना म अलिक व्यस्त भएर यानि कि घरायसी कामहरूमा र खेतीपातीको कामहरूमा व्यस्त भएँ, त्यस कारणले परदेशीको कार्यक्रमको लागि पत्र पठाउन सकिनँ, यसको लागि माफी चाहन्छु भन्नुभएको छ।
1: हजुर हजुर, बेला बेलामा उहाँले फोन पनि गरिरहनुहुन्छ दाजु, होइन, र क्विज कन्टेस्टमा त उहाँले जहिले पनि भाग लिनुहुन्छ, आज त पत्रबाटै आउनु भएको छ, फेरि पनि स्वागत छ तपाईँलाई।
0: यो सिजनै त्यस्तो भने खेतीपाती आदि आदि होइन, तपाईँको रोपाई बडो राम्रोसँग भयो होला भन्ने आशा गरौँ, यदि रोप्नु भएको छ भने, होइन, र यो वर्ष नेपालको तराईका केही जिल्लाहरूमा भने जस्तो पानी नपरेकोले धानको खेती कार्यहरू ढिलो हुन पुगेको छ भने केही जिल्लाहरूमा केही ठाउँमा धानको रोपाई अझै पनि बाँकी छ भन्नुभएको छ बहिनी,
1: है, पानी अलिक कम परेर
0: हो नि, कहीँ धेरै कहीँ थोरै अतिवृष्टि अनावृष्टि भयो, होइन, र साउनको मध्यसम्म र अलिकति पछिसम्म धानको रोपाई हुन्छ भनेर सुनेको थिएँ मैले,
1: होइन,
0: तपाईँ हरू जजसको रोप्न पाउनु भएको छैन, राम्रो छ रोपाई होस् हाम्रो शुभकामना त्यही छ। र यो साउन महिनामा नेपालका विशेष चाडपर्वहरू छैनन्, तर भाद्र महिनामा भने भाद्र 12 गते चाहिँ जनै पूर्णिमा, 13 गते गाई जात्रा पर्व, र भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी, 26 गते खुसी औँसी अर्थात् बुवाको मुखेने दिन, अनि 28 गते महिलाहरूको तिजकै कुरा गर्नुभयो होइन। मैले अघि 28 भने कि 29 भने बहिनी हो र उहाँले पाउँछ, म क्यालेन्डर हेरिहाल्छु। खै 29 उहाँ र मेरो त द्वन्द्व पो पर्यो त बहिनी, उहाँले 28 गर्नुभएको छ, दर खाने दिन कुरा गर्नुभएको रहेछ होइन, दर खाने दिन 28 ठिक हो तपाईँ। मैले चाहिँ दर मलाई मतलब भएन, म पनि यो चाहिँ तिजको व्रत लिएको धेरै भयो पनि 15-16 वर्षै भयो मैले पनि होइन, काठमाडौँ नेपाल आएदेखि नै मैले व्रत लिन थाले हो। त्यसले गर्दाखेरि हरितालिका तिज चाहिँ 29 गते, यहाँ चाहिँ महिलाहरूको लागि मात्रै भनिएको छ, त्यसलाई काटकुट गर्नु पर्ला जस्तो लाग्यो मलाई चाहिँ, एडिट गर्नु पर्ला किनभने पक्का भने पनि सबैले बस्नुपर्ने व्रत हो, गर्दाखेरि तिज व्रत भनेर भन्दाखेरि राम्रो होला। ओके, उहाँको यो जानकारीको लागि धेरै धन्यवाद छ। नेपालमा केही वर्षदेखि तिजको दर खाने कुरामा केही नयाँ तरिका र तिजको दर खाने दिनभन्दा एक महिनादेखि नै विभिन्न संघ संस्थान अनि केही महिला समूहबाट सामूहिक दर खाने कार्यक्रमहरू भइरहेका छन् हुन्छन् पनि, र यो दर खाने नयाँ चलन राम्रो हो या राम्रो होइन म केही भन्न सक्दिनँ, केवल यति मात्रै भन्न सक्छु कि तिज पर्वको नाममा अरूको देखासुखीको नाममा सुनका गरगहनाहरू खरिद नगर्नुहोस्, आफ्नो आमदानी अनुसारको खर्च गर्नुहोस् भनेर उहाँले राम्रो सुझाव दिनुभएको छ। कुरा गरे नि होइन, घाँटी हेरेर हाड निल्नु पर्यो होइन, अनि हाड निल्ने त किन नि, किन हाड निल्नु होइन, हाड निल्ने त कुरै छैन, त्यसमा पनि अलिक संशोधन गर्नु पर्ला, खाने त हाड होइन नि होइन। त्यसले गर्दाखेरि कति कुरा हाम्रा पुराना भनाइहरू समय अनुसार अलिक परिवर्तन पनि गर्नु परेछ कि बहिनी। मैले त हाड निलेको त देखाएको छैन कसैले पनि, किन निल्छन् बहिनी,
1: निल्दैन नि,
0: तपाईँले त्यसमा समय दिनुभएको छ, ध्यान दिनुभएको छ, कुनै कुनै जीवहरूले चाहिँ यस्तो ढुङ्गाहरू हाडहरू खान्छन् किनभने उसको पाचन सिस्टमलाई चाहिँ त्यसले राम्रो गर्छ भनेर भन्छन्, तर मान्छेले चाहिँ हाड जानी जानी निलेको चाहिँ मैले देखाएको छैन, खाँदाखेरि एउटा दुइटा टुक्रा जाला अर्कै कुरा हो
1: नि,
0: तर हाड चाहिँ लिने भएन, मतलब घाँस चाहिँ घाँटी हेरेर बनाउनु पर्छ भनेर भन्नु पर्ला होइन बहिनी,
1: दाजु अब त्यसलाई संशोधन गर्नुपर्छ
0: हो नि। अब उमेशजी के भन्नुहुन्छ, ओके एनिवे अगाडि बढौँ, उहाँ के भन्नुहुन्छ, अन्त्यमा म आज म नेपाली चलचित्र कन्यादानको गीत तिजको रहर आयो बरी लै भन्ने सुन्न अनि सुनाउन चाहन्छु, साथै मेरा साथीहरू रमा सापकोटा, मिना श्रेष्ठ, अनिता जोशी, एडमन्ड पराजुली, अरुण नदी खत्री, अन्जु दहाल बराल, अर्जुन खतिवडा, युक्त प्रसाद श्रेष्ठज्यूको मिठो मिठो सम्झना गर्दै यो गीत सुनाउन चाहन्छु। म पनि सुन्छु भन्नुभएको छ
1: है, अब त उहाँले कति छिटो भदौ 28-29 भनेपछि त अहिले नै सुन्न चाहनु भएको छ,
0: अब तिजको अब रौनक उहाँले नै सुरु गरिदिनु भयो, मैले पनि कहिलेदेखि तिजको गीत बजाउँ बजाउँ भइरहेको थियो, उहाँकै अब यो अनुरोधको गीतबाट तिजको गीत यानि कि रौनक सुरु भयो बहिनी,
1: एकदमै
0: नयाँ नयाँ तिजको गीतहरू आउनु थालिसकेको छ,
1: आइसकेको छ दाजु, तर यो पुरानो जस्तो एकदम त्यो हुन्छ नि फ्लेभर टेस्ट चाहिँ अलिकति नहुने होइन, तर पनि अब हामीले नयाँलाई पनि स्वीकारेका छौँ र हामीले राखिरहेका छौँ। आज भने हामी बिल्कुलै पुरानो गीत कन्यादान चलचित्रबाट होइन दाजु, गौरी मल्ल दिज्यूले ज्वलन्त अभिनय गर्नुभएको चलचित्र गीत राख्दैछौँ दाजु हामी।
0: ओके, गौरी मल्ल कुरा गर्नुभयो नि होइन, नेपाली भेटा छु मैले, यहाँ पनि आउनु भएको छ र बिहेभियर्सलाई राम्रो चिन्नुहुन्छ, र अहिले के कमेडी च्याम्पियन के भन्नेमा जज हुनुहुन्छ, एकदमै उहाँको कपाल सिधै भयो कि बनाएको मलाई थाहा छैन, तर सुहाएको छ कि,
1: एकदमै नेचुरल हो
0: र एकदम सुहाएको छ, ओजस्वी देख्नु भएको छ बहिनी,
1: एकदमै
0: उहाँको त्यो पर्सनालिटीलाई झन् राम्रो बनाएको छ, त्यस कारणले कपाल कलर गर्नेहरूलाई चाहिँ उहाँले एकदम राम्रो बाटो सिकाइदिनु भएको छ। ओके, यदि भन्दै यो गीत सुनौ है त।

0: ओके सबैलाई रहर आएको छ रहर र चाहिँ फेरि करले गर्नुहुन्न के पुरा चाहिँ बहिनी होइन आफ्नो गच्छे अनुसार भनेर भनिन्छ नि होइन त्यो चाहिँ आजको हाम्रो श्रोताहरू जीले पनि भन्नुभयो उमेश रेग्मीजीलाई धेरै धन्यवाद छ आफ्नो ल्याकत अनुसारको एक्सपेक्टेसन पनि हुनुपर्छ एउटा कुरा चाहिँ के नि बहिनी त्यो जे जस्तो भयो कोही धनी होलान् कोही गरिब होलान् कोही बिरामी होलान् कोही तन्दुरुस्त होला आफ्नो ठाउँ छ होइन बहिनी तर कहिले पनि झुट चाहिँ बोल्नुहुन्न कि बहिनी छ भनेर सुकुल गुन्डा के भन्छ नि होइन सुकुलमा सुत्ने तर फुर्ती चाहिँ बढ्दा गर्यो भने चाहिँ त्यसले एक झुटबाट अर्को झुट हुँदा हुँदा त्यसले सयौं झुट बोल्नुपर्छ त्यस्ता व्यक्तिहरूले केटा होस् या केटी महिला पुरुष सबैले चाहिँ आफ्नो वास्तविकतामै चित्त बुझाउनु पर्छ जस्तो लाग्छ क्या मलाई
1: होइन
0: ओके अगाडि बढौँ खुसी हुनुपर्छ
1: अब हाम्रो उमेशजीलाई धेरै धन्यवाद भन्दै अब दोस्रो पत्रतर्फ लाग्छौँ दाजु र त्यो पत्रतर्फ लाग्नुभन्दा अगाडि यो कन्यादान चलचित्रकै कुरा गर्न मन
0: लाग्छ
1: म सानो हुँदाखेरि हामी चाहिँ स्याङ्जाको सदरमुकाममा बस्थ्यौँ दाजु है काठमाडौँ आउनुभन्दा अगाडि चाहिँ त्यति बेला कन्यादान चलचित्र भर्खर भर्खर रिलिज भएको जस्तो लाग्छ मलाई किन भन्दाखेरि त्यो हलहरूमा चाहिँ फिल्म हलहरूमा यो गीतहरू एकदमै चल्थ्यो कि दाजु र पोस्टरहरू देख्थ्यौँ हामीले होइन ठुल्ठुला पोस्टरहरू टाँसेका देख्थ्यौँ अनि त्यहाँ गौरीमल्ल दिदीहरूको फोटो देख्थ्यौँ हामीले र उहाँले चाहिँ एउटा विधवाको भूमिका गर्नुभएको छ यो कन्यादानमा है उहाँलाई चाहिँ कन्यादान गरिएको हुन्छ र उहाँको चाहिँ श्रीमान बित्नुहुन्छ होइन र उहाँ चाहिँ सेतो साडीमा हुन्छ अनि दिदी बहिनीहरू अब रातो होइन हरियो लुगा लगाएर एकदमै नाच्नुहुन्छ यो तिजको गीतमा अब उहाँ चाहिँ एकदम स्याड मुद्रामा हुनुहुन्छ हेरिराख्नुहुन्छ एकदमै माया लाग्दो सिन छ क्या त्यो चाहिँ हो लास्टमा चाहिँ त्यही
0: हजुर
1: र त्यो हाम्रो स्याङ्जामा चाहिँ के हुन्छ भने अलिक फाँट फाँट हो कि दाजु त्यहाँ चाहिँ आलु एकदमै उब्जनी हुन्छ कि अब म सानो हुँदाखेरि चाहिँ मैले आफूले आफूलाई के ठान्थेँ एउटा कलाकार जस्तो कि अब त्यहाँ अम्बाको रुखहरू पनि हुन्थ्यो अनि त्यसपछि के हुन्छ त्यो आलु पनि रोप्थ्यो कि त्यो अनि अरूको आलु बारीमा गएर अनि त्यो गीत बस्दाखेरि हलबाट बस्दाखेरि सुनिन्थ्यो त्यो सुन्ने नाच्ने हो नि त्यसपछि
0: धेरै आलु बिगार्नु
1: अनि आलु बारीमा गएर नाच्ने हेर्नु होइन अनि त्यो अम्बाको रुखहरू पनि हुन्थ्यो त्यहाँ अम्बाको रुखहरूमा पुरा हिरोइन जस्तो भएर है त्यसरी नाचिन्थ्यो क्या याद आउँछ मलाई है
0: कन्यादानमा आदि आदिले कति प्रभाव पार्दछ होइन बाल मस्तिष्कमा र भोलि पछि हिरोइन बन्छु भन्ने हिरो बन्छु भन्ने होइन फाइट खेल्छु भन्नेहरू हुन्छ नि बहिनी तर त्यो चाहिँ वास्तविकता होइन द्याट्स कल्ड रियल लाइफ होइन रियल लाइफ अर्कै हुन्छ बहिनी अब पालो अगाडि बढौँ त बहिनी
1: हजुर अब यो पत्रतर्फ लाग्छौँ अब यो गीतले बाल्यकालको सम्झना दिलायो है कार्यक्रममा अब हाम्रो दोस्रो पत्र पठाउनु हुने हाम्रो श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ उहाँले हामीलाई फिल्थम लन्डनबाट यो पत्र लेख्नु भएको छ नेपालको ठेगाना भोजपुर हो उहाँ अगाडि लेख्नुहुन्छ ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस अर्थात् बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद ध्वज खड्का ज्यू प्रति फौजी कायदा अनुसार सलाम भन्नुभएको छ
0: ओके यहाँलाई पनि सलाम छ गोर्खे सलाम छ नमस्ते छ दर्शन नमस्ते र कार्यक्रममा हार्दिक स्वागत छ
1: पर्दैजीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका निशा गुरुङ सह सञ्चालिका तथा आजको नारीका प्रस्तोता सुसन बालाज्यू सहयोगी चेली मिना थापाजी त्यस्तै गरी स्वर्णिम संगम सञ्चालक तुलसी बस्नेतजी नर्जङ गुरुङजी लेखा फाँटका कृष्ण शर्मा समाचार फाँटका भीम आत्रेयजी आरतीजी निराजी र कृष्ण लगायत सम्पूर्ण कर्मचारीहरूलाई एकमुष्टमा अभिवादन भन्नुभएको छ दाजु
0: ओके सबैलाई सम्झना गर्नुभयो तिजको कार्यक्रमको नजिक नजिक सबैले ल्याउनु पर्ला जस्तो भयो त है नाच गान गर्नु पर्ला जस्तो भयो त होइन बहिनी गायक गायिका सबै हुनुहुन्छ नि हाम्रो टिममा डान्सर पनि हुनुहुन्छ र म मात्रै हो नगाउने तर म चाहिँ साथमा साथ दिइहाल्छु नि होइन तिजको एउटा चाहिँ मजाको एउटा कार्यक्रम गर्नु पर्ला है त
1: हजुर हजुर एकदमै अब मेरा अति आदरणीय मेरा मान्यजन आफन्तजन अनि साथीहरूमा साइन अनुसारको सेवा छ त्यसै गरी हौवा सेवारो जोजोलोपा छ्याजालो झोर्ले तसिदी लेक फ्याफुल्ला सेवाङमी खामरी सेवानुङ झोरलाङ प्रणामजी जयरामजी अनि दर्शन नमस्ते भनेर लेख्नु भएको छ
0: ओके कति राम्रो कुरा सबैलाई प्रतिनिधित्व गर्दै होइन यो यहाँले सबभन्दा अभिवादन गर्नुभयो समग्र रूपमा थ्याङ्क यू सो मच यति धनी छौँ हाम्रो भाषाभाषी यति यति धेरै छ होइन, र पूर्वदेखि पश्चिमसम्मका सबैलाई गर्ने भने त 125 भाषाभाषी छ क्या अरे जस्तो लाग्छ मलाई. अझ बढ्दो छ, अझै अनुसन्धान भइरहेको छ. गर्दाखेरि वी आर सो रिच इन आवर कल्चर.

0: भाषाभाषीको नयाँ नौला यहाँ चाहिँ अभिवादन पनि टक्राउनु भएको छ दाजु है, त्यसको लागि धन्यवाद छ। नेपालमा खिर खाने पर्व थियो, सबैले खानुभयो होला भन्नुभएको छ। हजुर हामीले खायौँ दाजु, साउन 15 गते हामीले खिर पनि खायौँ, शुक्रबारको दिन थियो। एकदमै हामीले चाहिँ अब सुगर अलिक कम राखेर मजाले मिठो तरिकाले बनाएर खायौँ।
1: तपाईँले अस्ति भन्नुभएको थियो कसरी पकाउँछु भन्नुभएको थियो नि।
0: हजुर हजुर, एकदम सिम्पल तरिकाले
1: सिम्पल।
0: हजुर राजेन्द्र दाईले पनि खानुभयो होला। र अनि नेपाली आमा दिदीबहिनीहरूले मेहन्दी भन्ने जस्तै लाग्छ त्यो हातमा बुट्टाभरि हरियो चुरा हरियो साडी लगाए चिटिक्क हुनुभयो होला भनेर भन्नुभएको छ। बोलबम पनि जानुभयो होला भन्नुभएको छ। अब श्रावण महिनाको हरेक सोमबार होइन दाजु बोलबम हुँदैछ। हाम्रा दिदीबहिनीहरू एकदमै गेरु रङको वस्त्र धारण गरेर हिँड्नुहुन्छ बाटो बाटोमा, उहाँले चाहिँ निरन्तरता दिइराख्नु भएको छ।
1: यति हो कि हामी त्यही त विविधताभित्रमा चाहिँ एकता हुनुपर्छ होइन। हालसाल भएको यो दुर्घटना छ नि सुनसरीमा, यस्तै यस्तै हो, एक अर्कालाई सहन सक्ने परिस्थिति आओस् होइन, त्यो क्षमता आओस्, एकअर्काको धार्मिक आस्था मान्यता तौर तरिकाहरूलाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ कि बहिनी, स्वीकार्नुपर्छ र आफू पनि वेलकमिङ हुनुपर्छ कि बहिनी होइन। मै ठुलो हाम्रै राम्रो भन्यो भने त कहिले पनि मिल्दैन होइन। त्यति सानो कुराले ठुलो फ्लेयर एकजनाको ज्यान पनि गयो होइन। मलाई त के छ भने मलाई कस्तो लाग्छ भने नि बहिनी, भेरी अनेस्टली जति पनि म यहाँ हेर्छु कि चाडपर्व, मलाई कसैले बोलाइदिए हुन्थ्यो त्यहाँको खानपान कस्तो थियो होइन, चौर तरिका के छ, किन गर्छन्, कुन खाना मिठो, कुन किन नाच्छन्, के प्रकारले नाच्छन्, कुन उद्देश्यले नाच्छन् होइन, यो पहिरन किन भनेर बुझ्न मन लाग्छ क्या होइन। अनि त्यो गर्दाखेरि के भयो त आफ्नो साथीभाइ बढ्ने, मित्रता बढ्ने, अनि आफ्नो पनि बोलाउने बहिनी
0: होइन।
1: अन्तखेरि यसो रिच इन आवर कल्चर, हाम्रो यति इभेन्टहरू छन्, यो महिना हेऱ्यो भने रातो रातो देखिन्छ नि होइन। अब यतातिर हरितालिका ती छ, गाई जात्रा छ, कृष्ण जन्माष्टमी छ, एकै महिनामा परेको छ क्या बहिनी होइन। त्यो भदौ महिनामा हेर्नुहोस् त चारैतिर यस्तो यस्तो राम्रो छ, संविधान दिवस पनि रहेछ, गोर्खाली पूजा छ, अनेक अनेक छ क्या बहिनी होइन। त्यो प्रकारले लेस इन्जोय इट भन्न खोजेको मैले
0: होइन।
1: त्यो गर्दाखेरि अब हामी मिलिजुले नै भन्नुपर्छ, किनभने सब चिज चेन्ज गर्न सकिन्छ अरे, छिमेकी चेन्ज गर्न सकिँदैन कि होइन। सो मिलेर बस्नुपर्छ क्या बहिनी। बेलातिर पनि कहिले कहिले त्यस्तै घटनाहरू सुनिन्छ, एउटा छिमेकीले अर्कालाई दुःख दिनको लागि ठुल्ठुलो रुख हलक हलक बढ्ने रुख पारिदिने, उहाँलाई छाया पारिदिने क्या बहिनी। घामको यति महत्त्व हुन्छ कि बेलातिरमा, अर्को नमिल्ने छिमेकीले ठुल्ठुलो रुख राख्दियो भने बिचरा सानो एउटा चौटा गार्डनमा घाम गएन भने उसलाई त दुःख हुन्छ नि होइन। त्यति कन्सिडर त गर्नुपर्छ नि होइन। जानी जानी गर्नेहरूलाई चाहिँ केही सिप लाग्दैन, बरु भएको पनि काटिदिनुपर्छ के भन्नु, अनि द्याट्स मेलमिलाप नि होइन त बहिनी। लेट्स डु द्याट भन्न खोजेको मैले।
0: हजुर उहाँले अब त्यही भन्नुभएको छ, बोलबमको पनि शुभकामना दिनुभएको छ। त्यस्तै गरी अब युकेको बारेमा मौसम भन्नुपर्दा गर्मी नै छ र 15 बढीमा 28 डिग्री सेल्सियस भएको छ भन्नुभएको
1: छ गर्मी नै रहेछ होइन।
0: अनि अर्को कुरा, मे महिनाको सुरुवातदेखि लगातार जमघट चलिरहेको छ, नेपालदेखि र भारत सिक्किम दार्जिलिङबाट आउनुभएका कलाकारहरू छपक्कै हुनुहुन्छ, त्यसैले गर्दा शनिबार र आइतबार कार्यक्रमहरू लगातार हुँदा निकै व्यस्त भएका छौँ र यो क्रम जाडो सुरु नहुन्जेल चलिरहनेछ।
1: मैले थाहा भएको, म चाहिँ मन्त्र ब्यान्डले एकदमै धमाका गरेको भनेर सुनेको थिएँ मैले।
0: हजुर, अनि एउटा कुरा, हाम्रो नेपालमा खुट्टा तान्ने भनिने शब्द प्राय जसले प्रयोग गरेको सुनिन्छ, म चाहिँ यो भन्छु कि यदि तपाईँको कुभलो चिताउने विरोधीलाई तपाईँले बदला लिनु छ भने एउटै मात्र उपाय हो, आफूले प्रगति गरेर देखाउनु। ऊ ईर्ष्याले जलिरहनेछ अनि उसले तपाईँको खुट्टा तान्नै पर्दैन
1: भन्नुभएको।
0: एकदमै अब उहाँले जाँदा जाँदा गीत पनि रोज्नु भएको छ, अनि गीतको बोल छ, मेरी माया फुल जस्ती पूर्ण राईले गाउनु भएको गीत सुन्न चाहन्छु र मेरो घर परिवारमा धेरै माया र आशीर्वादको साथमा यो गीत सुनाउन चाहन्छु। आफन्तहरू सबैलाई साइन अनुसारको ढोग छ, आशीर्वाद अनि म जन्मे हुर्किएको गाउँ र गाउँले इष्टमित्रहरूलाई पनि सम्झना छ। जिल्लावासी, धरानवासी, रेडियो नेपालमा कार्यरत सबै कर्मचारी र बिएफएस काठमाडौँ, ब्रुनाई र युकेका कर्मचारीहरूलाई पनि मेरो धेरै धेरै सम्झना अनि नमस्कार छ। मलाई सधैँ सम्झिरहनुहुने साथीहरू हुनुहुन्छ शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, दर्पण देवीका रोदुङ, निला चामलिङ, सङ्गीता बाइम राई, देवी बान्तवा, सुनिता पुन, सुम्निमा राई, गौतम बान्तवा, रोशनी बान्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुन्धती खत्री, सरिता स्वरूप, रमिला बान्तवा, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, मानबहादुर

0: लिम्बु अमर निर्दोष राजाराम राय माझी ओम मणि सापकोटा काली बहादुर तामाङ र राम पुगा राय हवस् त धन्यवाद आजलाई आज्ञा चाहन्छु भवदीय राजेन्द्र बान्दवराई पोखरी कान्छा जन्मघर भने वासिङ थर्पु भोजपुर भनेर उहाँले यो पत्र टुङ्ग्याउनु भएको छ
1: उहाँलाई धेरै धन्यवाद छ पत्रको लागि सुझावको लागि सुख दुःखको कुरा गर्नुभयो होइन चाडपर्वको कुरा गर्नुभयो भन्दै अब पूर्ण राईको गीततर्फ लागौँ है त

0: BBS Gorkha Radio.
1: हजुर, बीबीएस गोर्खा रेडियोको प्रस्तुति रेड नेपालबाट यहाँले सुन्दै हुनुहुन्छ परदेशको सन्देश कार्यक्रम। र छोटो विश्रामपछि फेरि हामी आएका छौँ। म सञ्चालक विनोद, नमस्कार, यहाँलाई हार्दिक स्वागत छ।
2: हजुर, साथमा छु म निशा गुरुङ, यहाँहरू सबै सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु। र अब भने हामी छोटकरीमा ठेगाना भन्छौँ, त्यसपछि भने प्रश्न उत्तर तर्फ
1: लाग्नेछौँ। प्रश्न के थियो भनिदिनुहोस् तपाईँले, पहिला ठेगाना भन्नुहोस्।
2: हजुर हजुर, ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 367 र 54 33 930।
1: ठेगाना यो हो भने नयाँ नयाँ श्रोताहरू आउनुहोस्, आफ्नो सुख दुःख सेयर गर्नुहोस्, तपाईँमा केही लेख्ने प्रतिभा छ भने त्यो पनि दर्शाउन सक्नुहुन्छ, होइन, लेख्न सक्नुहुन्छ। कविता, मुक्त, चुटकिलादेखि लिएर अनेक साहित्यिक भनौँ न पाठका कृतिहरू ल्याउन सक्नुहुन्छ भने आफ्नो पोइन्ट अफ भ्यू पनि कहिले कहिले राख्न सक्नुहुन्छ। आजको अथवा गएको हप्ता हामीले प्रश्न राखेका थियौँ फुटबल फिभरमा, फिफा वर्ल्ड कप सम्बन्धी। हेर्नु तपाईँले फिफाको ब्याङ्क अकाउन्टमा कति आयो, कति सेभ हो भन्ने कुरा छोडौँ, अनि प्राइज मनी चाहिँ ओभरअल कति जम्मा जम्मा खर्च भयो भन्ने डलरमा थियो, होइन बहिनी, ठ्याक्कै कति हो भनेर म भनिदिउ त।
2: हुन्छ हुन्छ,
1: ओके। धेरैले धेरै प्रकार लेखेका छन्, छजनाले भाग लिनुभयो, तर छजनाको छ प्रकारको छ, होइन, मतलब विभिन्न प्रकारको उत्तर छ। सही उत्तर चाहिँ टोटल प्राइज पुल मनी चाहिँ जम्मा जम्मा युएस डलर चाहिँ 871 मिलियन बहिनी। र सही उत्तर मिलाउनु हुने छ जनामा यसो हेर्दाखेरि बहिनी दुईजना चाहिँ पर्नुभयो नि, होइन,
2: दुईजनाले मिलाउनु भएको छ
1: है। यो होस् यसपालिको फिफा वर्ल्ड कपको प्राइज पुल मनी चाहिँ 871 डलर हो, मिलियनमा, होइन, 871 मिलियन डलर्स पुरस्कार भयो। र पहिलो दोस्रोलाई हामीले सोधेका थिएनौँ, तर पनि स्पेनले चाहिँ झन्डै 50-51 मिलियन चाहिँ प्राप्त गरेको छ। अहिलेसम्मको सबभन्दा ठुलो विनरले लगेको धनराशि यही हो बहिनी, होइन, त्यति मात्रै भनौँ। तर भाग लिने सब पहिले पाउनुभयो, ग्रुप स्टेजमा पनि पहिलो स्टेजमै जानुहुने टिमले पनि, जाने देशले पनि 9 मिलियनसम्म प्राप्त गर्यो के बहिनी। राउन्ड अफ 32 चाहिँ 11 मिलियन, राउन्ड अफ 16 15 मिलियन, क्वार्टर फाइनल्सको 19 मिलियन, फोर्थ प्राइज 27 मिलियन, थर्ड प्लेसमा 29 मिलियन चाहिँ बेलायतले लग्यो, फ्रान्सले 27 मिलियन र दोस्रो हुने अर्जेन्टिनाले 33 मिलियन लग्यो, होइन त,
2: यति
1: नै भनौँ। तर अब हामीले दिने चाहिँ पुरस्कार चाहिँ जित्नेमा दुईजना हुनुहुन्छ क्या अरे, होइन, ट्रिलियन डलर, बिलियन होइन, ट्रिलियन डलर। उहाँ हुनुहुन्छ छवि थापा, अल द वे फ्रम युके फोक्सटन। उहाँले 871 मिलियन युएस डलर भनेर ठक्कै भन्नुभयो भने, अरुण नदी खत्रे पासीकोटबाट लेख्नुहुने सन् 2026 फिफा विश्वकप फुटबलमा कुल 871 मिलियन डलर, यानि कि 87 करोड 10 लाख भनेर उहाँले त्यो पनि भन्नुभएको छ। अमेरिकी युएस डलर पुरस्कार दियो, विजेता 5 करोड आदि आदि भन्नुभएको छ। ल त अरूको कुरा नगरौँ, तपाईँ दुवैजना विजेता हुनुहुन्छ, त्यस कारणले हाम्रो तर्फबाट के गरौँ, दुइटामा एकजनालाई गर्दाखेरि ठक्कै मिलाउनु भएको छ, मन दुख्ला, होइन, फुटबल फिभर सक्यो, त्यस कारणले भाग लिनु भएकोमा दुवैलाई हाम्रो तर्फबाट
2: पुरस्कार
1: विजय हो। त्यस कारण दुईजनामा एकजनालाई छुट्याउन मिलेन अथवा चाहेनौ, दुवैलाई तालीको साथमा हाम्रो पुरस्कार छ है। ओके, ट्रिलियन डलर हाम्रो तर्फबाट, होइन,
2: तर्फबाट एकदमै बधाई छ छवि थापा दाई र अरुण नदी खत्रीजी, दुवैजना एकदमै निरन्तर रूपमा भाग लिनुहुन्छ होइन दाजु।
1: जसले भाग लिनुभयो उहाँलाई धेरै धन्यवाद छ, भाग लिनुलाई पनि एकदमै फुलको माला है, तपाईँ सुनको माला दिनु सकेन, फुलको माला।
3: ओम मणी सापकोटा नवलपुर गैंडाकोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद धोज, खड्का, सुसन बाला राई, आरती लम्साल, मिना राणा भाग, मिना थापा, नरजङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार, साथै मिठो सम्झना, साथै रेडियो नेपालमा कार्यरत आर्यहरू सम्पूर्णमा नमस्कार, साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूरदराजमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मिठो सम्झना एवं नमस्कार। र म केही मित्रहरूको नाम दिन गइरहेको छु। नरेन्द्र रिमाल, लोकप्रसाद ढकाल स्याङ्जा, सुनि लिम्बू तेह्रथुम, पम्पा गौतम कञ्चनपुर, शुक्रम लामा दक्षिणकाली, निशा लामा दोलखाचारीकोट, जीवन सहयात्री काभ्रे गगन तेरथमी कान्छा धरान श्रीराम दाल भक्तपुर अरुण नदी खत्री पार्सीकोट उज्यालो बस्ती राम पुकार राय रौतहत गणेश श्रेष्ठ रूपन देवी नगेन्द्र रिजाल विमला एम्फो मुना राई लिम्बू धनकुटा धनवीर पूर्ण म्याग्दी घोडीपानी राम बहादुर खड्का पूर्वी चितावन जीर्णा खैरेनी राजेन्द्र बान्तवा राई भोजपुर सूर्य लामा मकवानपुर अमर निर्दोषी पर्साको छोरी विजय बस्ती राजा राम राय माझी पालुम शेखरकोट मकवानपुर पूर्णिमा राणा मगर नवलपुर विनय त्रिवेणी भन्दै म हजुरको यस बसाईबाट बिदा हुन्छु। बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि बुद्धस्तो भन्दै म हजुरको यस बसाईबाट बिदा हुन्छु। है त निशाजी

0: अब हामी पत्रतर्फ जाउँ।
1: हजुर, अरुण नदीजी नै आउनु भएको छ, आज पुरस्कृत श्रोता हुनुहुन्छ। अरुण नदीजीको छोटो पत्र हामी पढ्छौँ दाजु।
0: मलाई दिनु भएको छ तपाईँले भाग। लेख्नुहुन्छ अरुण नदीजी, बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ। We all know that, होइन? यो कार्यक्रम मार्फत निशा गुरुङ, सुजन बाला, विनोद धोस खड्का, आरती लम्साल, निरा राणाबाद, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढालिन कटा पासीकोटबाट उज्यालो बस्ती पनि लेख्नु भएको छ। नमस्कार छ
1: भन्नुभएको छ र यहाँले पनि पत्रको उत्तर अथवा प्रश्नको उत्तर मिलाउनु भएको छ, बधाई छ।
0: ओके, र उहाँले हाम्रो सम्पूर्ण कर्मचारी चिन्नुहुन्छ, सबैको नाम लेख्नुभयो, जान्नुहुन्छ होइन त। र भन्नुहुन्छ, निशा गुरुङ, विनोद दाजु र सुजन बाला दिदीहरूसँग फेसबुकमा साथी बने ठुलो इच्छा छ मेरो भनेर भन्नुभएको छ। के गरे त्यसलाई भन्नुहोस्, ए हामी त्यसै साथी छौँ नि, किन फेसबुक हुनु पर्यो होइन? अब तपाईँले पठाइहाल्नु भयो भने फ्रेन्ड रिक्वेस्ट, अब मेरो ठाउँ भयो भने त म एक्सेप्ट गर्छु होइन। कहिले कहिले ठाउँ हुँदैन कि बहिनी, किनभने कतिवटा लिमिट हुँदो रहेछ। तपाईँको त्यस्तो भएको छ कि छैन?
1: मेरो चाहिँ छैन, मेरो चाहिँ लक भएको कारणले गर्दा त्यस्तो छैन। दाजुको हेरेको छैन रहेछ, तपाईँको चाहिँ के अरे, अब मिल्दैन रहेछ।
0: मिल्दैन, अरूले एउटालाई काट्नु पर्यो होइन?
1: हजुर,
0: काट्यो भने मन काटिन्छ नि बहिनी।
1: त्यही त,
0: त्यसले गर्दाखेरि के गरौँ के गर्नु भएको छ। पैसा तिरेर बढाउनु मिल्छ कि क्या हो, के बनाउनु मिल्छ भने बढाउँ होइन? नभए चाहिँ अब कि फेसबुकलाई लेख्नु पर्यो, म त फलानु, मलाई अलिकति ठाउँ देऊ न भनेर भन्नु पर्ला जस्तो लाग्यो होइन? टेक्निकल टिमलाई सोध्नु पर्ला है त। लेख्नुहुन्छ, साउने संक्रान्तिको दिनमा नै गृहमा म कवच मन्त्र पुरस्कार ग्रहण गर्न पुगेको थिएँ। साथीकार दाजु नरेन्द्र राज परसाई र दिदी इन्दिरा परसाईसँग करिब डेढ घन्टा जति लामो गफ गरेर घर फर्के भन्नुहुन्छ बहिनी।
1: उहाँ
0: गृहमा होइन, र 2083 सालमा मैले 25 जनाको जीवनी लेखेर सके भन्नुभएको छ बहिनी।
1: 25 जनाको
0: स्याङ्जाको नरेन्द्र रिमाल, वीरगंज गाउँमा बस्नुहुने पुरानो मित्रलाई सम्झना गर्नु भएको छ। तर म चाहिँ उहाँलाई सोध्न चाहन्छु, कस कसको जीवनी लेख्नु हो? खै हामीलाई सोध्नु भएन त
1: होइन,
0: हामी पनि दिन्थ्यौँ नि होइन, किनभने हाँसो मात्रै हो। लेख्नुहुन्छ, उहाँ चाहिँ अब सम्झनातिर लाग्नु भएको छ। स्याङ्जाको नरेन्द्र रिमाल, वीरगंज गाउँमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, र इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र किरण भट्टराई, सानु काजी र ठालुमान मावो, बर्दिया बस्नुहुने पुरानो मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, उम्मणि सापकोटा, सिमला चिम्सी अनि बिमला याम्फु, पञ्चा खुजुम पारकरी, सुनिल निर्दोष पारकरी, नानु करुणा, सामना तामाङ, दर्पण देविका राई, रौतहटमा बस्नुहुने रामपुखा राई, बेलायतमा बस्नुहुने राजेन्द्र माधव राई, फेरि बेलायततिर लाग्नु भएको छ उहाँ, र छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, बनाइदिनु होला रे रे।
1: ओके,
0: र अरुण थापाले गाउनु भएको एउटा पुरानो गीत भुलुङ भुलुङ लाग्यो मलाई सपनीमा बोलको गीत सुनाइदिनु होला भनेर बिदा लिनु भएको छ बहिनी उहाँले।
1: हजुर, उहाँको निम्ति हामी गीत सुनाउँछौ, एकदमै पुरानो तर सदाबहार गीत होइन दाजु। अरुण थापाज्यूलाई हामी सम्झँदै यो गीत उहाँको लागि राख्छौ।

0: हजुर अरुण थापाको पुरानो गीत हाम्रो श्रोताले सुन्ने इच्छा गर्नुभयो, हामीले राखिदिउँ। पुरानो कुरा मैले दोहोऱ्याइदिएँ होइन बहिनी, सम्झना पनि गरेँ। ओके, र हाम्रो पत्र पठाउनु हुने साथीलाई धेरै धन्यवाद छ, भन्नु छ अरुण नदी खत्री।
1: हामी पनि आज बिदा माग्नुपर्छ दाजु।
0: हवस् त, आजको बसाई पनि सकियो। सञ्चालक विनोद हजुरहरूसँग बिदा माग्ने अनुमति माग्दै आजलाई बिदा चाहन्छु। फेरि अर्को हप्ता यस्तै सुख दुःखका कुराहरू, रमाइला कुराहरू, इभेन्टका कुराहरू गर्दै तपाईँहरूका सम्झना सन्देशहरू राखौँला। अहिलेलाई मलाई बिदा दिनुहोस्। दर्शन, नमस्ते, बाइ बाइ।
1: हजुर, अन्तमा कार्यक्रममा भाग लिनुहुने सबै श्रोतालाई धन्यवाद भन्दै निशा गुरुङ पनि आग चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।

0: धनुषाको जनकपुर धाममा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। हिजो कर्फ्यू हटाएर जारी गरिएको निषेधाज्ञा भोलि बिहानदेखि हटाइएको सिडिओ प्रेमप्रसाद लुइटेलले बताउनु भएको छ। जनजीवन सामान्यकरणतर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ। गृहमन्त्री सुदान गुरुङले 72 प्रतिवास 5 को टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको छ। गुरुङले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा गर्नुभएको हो। नेपालको बाबाधाम तथा मधेसको कैलाशका रूपमा परिचित टुटेश्वर धाम पुगेका गृहमन्त्रीले साउने धार्मिक मेलाको व्यवस्थापनको जानकारी समेत लिनुभएको छ। तराई मधेसको साम्प्रदायिक तनाव समाधानका लागि 4 दिनदेखि मधेसमा रहेका मन्त्री गुरुङ काठमाडौँ फर्किनु भएको छ। झापामा पछिल्लो 16 वर्षमा जंगली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा 28 हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 सालमा हात्तीको आक्रमणबाट 3 महिलासहित 8 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 हात्ती मारिएका छन्। सरकारले 100 रुपियाँ भन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर चिट्टा मार्फत उपहार पाउने योजना शुरू गरेको छ।
1: सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा 100 रुपियाँ बढी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण राखेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सक्ने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना राखी बिल दर्ता गर्नुपर्नेछ। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्न कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ। आन्तरिक राजस्व विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ। विभागले साउन 1 गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो 15 दिनको नतिजा आउँदो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ।
0: हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पिटर म्याक्यारले ड्यानुब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि बन्द गर्नु परेको जानकारी दिनुभएको हो। बुडापेस्टको दक्षिणमा रहेको 2000 मेगावाट क्षमताको केन्द्रले हंगेरीको आधा विद्युत माग पूरा गर्दै आएको छ। केन्द्रका उपकरण चिस्याउन ड्यानुब नदीको पानी प्रयोग गरिन्छ, तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ। हंगेरीमा आगामी दिनमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। युक्रेनले रुसको तेल प्रशोधन केन्द्र डिपो र फौजी हवाई अड्डामा आक्रमण गरेको छ। रुसको अर्को अनलाइन बिक्री केन्द्रमा पनि ठूलो आक्रमण भएको खबर छ। बीबीसीका ट्यानी एभरहार्डले थप जानकारी दिनुभएको छ।
2: Ukraine's military has not provided evidence of its strikes, including on the refinery in Saratov, more than 700 kilometers southeast of Moscow. But video posted elsewhere purportedly of that attack shows a large column of smoke rising.
0: बेलायती फुटबल संघका पूर्व प्रमुख मार्क पालियोसले फिफा अध्यक्षमा ज्यानी इन्फान्टिनोलाई हटाउन गैर युरोपेली उम्मेद्वार उत्कृष्ट हुन सक्ने बताउनु भएको छ। फुटबल प्रतियोगितामा निजी लगानीको विषयमा इन्फान्टिनोको प्रस्ताव अस्वीकार भएर फिर्ता लिनु परेपछि उहाँको राजीनामाका लागि दबाव परेको छ।

नमस्कार, बीएबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्नेछौ र साथै यो वर्षको लागि नेपाली ओपन कन्सर्टमा तयार पारिएको रिपोर्ट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। नेपाली ओपन कन्सर्ट हरेक वर्ष मगर एसोसिएसन युकेले आयोजना गर्ने कार्यक्रम हो, ओपन फिल्डमा हुने गर्छ र यस वर्ष पनि धेरै कलाकारहरू द भोइस अफ नेपाल सिजन सेभेनकी विनर नीता कुमारी थापा अनि त्यस्तै गरी मन्त्र ब्यान्ड लगायत अन्य विभिन्न कलाकारहरूको प्रस्तुतिहरू तपाईँहरूले नजिकबाट इन्जोय गर्नुभयो। शनिबार 25 जुलाईको दिनमा यो कार्यक्रम रसमोर एरेनामा भएको थियो, एकदमै बवाल भएको थियो। यो सम्बन्धी तयार पारिएको रिपोर्ट भने तपाईँहरूले सुन्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु जगदीश समालले गाउनु भएको यो गीत।

0: रेडियो नमस्कार बीएफबीएस कर्खा रेडियोबाट म रूपा राणा यो वर्ष सन् 2026 को लागि नेपाली ओपन कन्सर्ट भने रसमोर एरेनामा भइरहेको छ र यसभन्दा अगाडिका वर्षहरूमा भने नेपाली ओपन कन्सर्ट विभिन्न स्थानहरूमा हुने गर्दथ्यो र यो वर्ष भने नेपाली ओपन कन्सर्ट रसमोर एरेना ओल्ड सर्टमा भएको छ एकदमै ओपन फिल्ड र पब्लिकलाई पनि डिस्टर्ब नगर्ने यहाँदेखि घरहरू पनि निकै टाढा छ रातको 10 बजेसम्म पनि यो कार्यक्रम कन्टिन्यू रूपमा दर्शकहरू र मन्त्र ब्यान्डको प्रस्तुतिबाट एकदमै रमाइलो भइरहेको थियो आउनुहोस् अब यस कार्यक्रममा सबैभन्दा पहिला त एम्बासी अफ नेपाल लन्डनका कार्यवाहक राजदूत विपिन डुवाडी उहाँ नै यस कार्यक्रमको चिफ गेस्ट हुनुहुन्थ्यो उहाँले दिनुभएको स्पिच सुनौ
1: यो कन्सर्टमा पहिलोचोटि मेरो पहिलोचोटि हो र यसमा मलाई पनि इन्भाइट गरिदिनु भएकोमा आयोजकलाई विशेष धन्यवाद यो खुला जमिनमा चौरमा यति धेरै सेटअप हिजो लेट आवरसम्म बसेर काम गर्नु भएको रहेछ यो कसको लागि भन्दाखेरि समाजको लागि तपाईँ हामीलाई नै रमाइलो गर्नको लागि मगर एसोसिएसनले यो दुःख यो मेहनत गरेका छ हामीलाई भन्दा हाम्रो अघि हामी माथिबाट गयौँ नि हामी झर्यौँ तपाईँ हामी सबैजना झर्यौँ बाजा गाजा हाम्रो पुरानो मौलिक बाजा सहित झाँकी सहितको खाना नेपाली खानाहरू पस्किराख्नु भएको छ यहाँ फुड स्टलहरू रहेछन् धेरै यहाँ स्टलहरू यो सबै सेटअप र आजको प्रस्तुति पनि साङ्गीतिक प्रस्तुति सङ्गीत सँगसँगै हाम्रो कला पनि भयो पहिचान पनि भयो हामी हाम्रै झन्डाको वरिपरि छौँ छेउमा हेर्नुहोस् हाम्रो देशकै झन्डा छ झन्डा मुनि बसेर हामीले हाम्रो जन्मभूमिलाई सम्झिराखेका छौँ बेलायतमा बसेर पनि हामीलाई नेपालतिर लैराख्नु भएको छ यो धन्यवादको पात्र आयोजक अध्यक्षज्यू र यो विशेष कार्यक्रम आयोजना गर्ने समिति तपाईँहरू सबैलाई र तपाईँ यो आयोजक समितिलाई साथ दिने म लगायत मेरो दूतावास परिवार अनि त्यस पछाडि गएर यहाँ तपाईँहरू सबै जो उपस्थित हुनुहुन्छ तपाईँहरू सबैको तर्फबाट मैले आयोजकलाई धन्यवाद दिन्छु दुईटा देशको बिचको सम्बन्ध औपचारिक रूपमा भन्दा पनि यस्तै तपाईँ हामी जस्तै जनस्तरमा प्रत्येक जनताले निर्वाह गर्ने भूमिका हो टाढा भएर देशबाट जन्मेको ठाउँबाट टाढा भएर पनि हामी आफ्नो ठाउँलाई बिर्सिन सक्दैनौँ अझै बढी सम्झिने हुँदो रहेछ र मगर एसोसिएसनले मगरहरूको मात्रै प्रमोट गरिराखेका छैन यहाँ नेपाललाई नै प्रमोट गरिराखेका छ हाम्रै संस्कृतिलाई जगेर्ना गर्ने काम गरिराखेका छ नेपाललाई नै देखाइराखेका छ अरू विदेशीहरूको सामु र यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा पनि फेरि पनि धन्यवाद दिन चाहन्छु आयोजकलाई र यो सँगै नेपालका ख्यातिप्राप्त कलाकारहरू आज ज्वाइन गर्नुभएको छ प्रस्तुति दिँदै हुनुहुन्छ भन्ने सुनेको छु ब्यान्ड पनि ल्याउनु भएको छ मन्त्र ब्यान्ड भन्नुभयो उहाँहरूको पनि पर्फर्मेन्स छ भन्ने सुनेको छु आजको यो प्रस्तुतिले तपाईँका हाम्रा सबै वर्किङ डेजका तनावहरू पनि अलिकति शान्त बनाउन् पारिवारिक तनावहरू पनि एकछिन बिसाएर सबैले रमाइलो पनि गर्नुहोला सँगसँगै हामीलाई यो साङ्गीतिक प्रस्तुति मार्फत मनोरञ्जन दिने र यो अवस्था जुटाइदिने र फेरि नेपालमै जोडिदिने नेपाललाई नै जोडिदिने जतिखेर पनि सम्झाइरहने यो सबै कन्ट्रिब्युसन गर्नुभएकोमा मेहनत गर्नुभएकोमा र यो सेतुको रूपमा काम गर्नुभएकोमा आयोजकलाई फेरि धन्यवाद दिन्छु तपाईँहरूको दिन शुभ रहोस् फेरि पनि धन्यवाद
0: यहाँहरूले सुनिराख्नु भएको थियो नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत विपिन डुवाडीबाट नेपाली ओपन कन्सर्टको लागि उहाँले दिनुभएको स्पिच हामीले सुन्यौं।

0: यो तिम्रो मायालाई सम्हालिराख्नेछु गिनिस ब्यान्डबाट यो गीत यहाँहरूले सुनिराख्नु भएको थियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन् आत्मविश्वास र आत्मसम्मान लचिलोपन चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता लक्ष्य निर्धारण हजुर यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ पाँच आधा दिनको अनलाइन तालिम वा तीन पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ यति मात्र होइन प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk यो PFBS

0: मगर एसोसिएसन युके का प्रेसिडेन्ट हुनुहुन्छ मिस्टर लालबहादुर पुनज्यू। उहाँले नेपाली ओपन कन्सर्टमा सहभागी हुनुभएका यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दर्शकहरू अनि त्यस्तै गरी उपस्थित हुनुभएका विशिष्ट पाहुनाहरू चिफ गेस्ट लगायत सम्पूर्ण दर्शकहरूलाई दिनुभएको सन्देश अब हामी सुनौ।
1: शुभ नमस्कार, म मगर संघ युकेको अध्यक्ष लालबहादुर पुन। आजको यस विशेष अवसर 18 नेपाली ओपन कन्सर्टमा उपस्थित सम्पूर्ण मानवभाव जीवहरूलाई हृदयदेखि नै हार्दिक स्वागत सलाम तथा धन्यवाद व्यक्त गर्दछु। मगर संघ युके तथा नेपाली ओपन कन्सर्ट आयोजक टोलीको तर्फबाट उपस्थित सम्पूर्ण अतिथि, कलाकार, सहयोगी, प्रायोजक तथा नेपाली समुदायका सबै सदस्यहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। 18 नेपाली ओपन कन्सर्टका प्रमुख अतिथि नेपाली एम्बेसी लन्डनका स्थानीय प्रमुख आदरणीय विपिन डुवाडीज्यू, नेपाल एम्बेसीबाट पाल्नुहुने स्थानीय प्रतिनिधिज्यूहरू, त्यसै गरी वर्सिप फुल मेयर जीव बेलबासेज्यू, त्यसै गरी काउन्सिलरज्यूहरू, यहाँ नारायण युकेका वरिष्ठ उपाध्यक्ष आदरणीय अनिल मल्लज्यू, त्यसै गरी नेपेन युकेका अध्यक्षज्यू तथा विभिन्न सङ्घ संस्था जिल्लाका अध्यक्षज्यूहरू, प्रमुखज्यूहरू, त्यसै गरी मगर सङ्घ युकेका पूर्व अध्यक्षज्यूहरू, ट्रस्टीज्यूहरू, संरक्षकज्यूहरू, एडभाइजरज्यूहरू, यहाँहरू सबैलाई अभिवादन र धन्यवाद पनि दिन चाहन्छु। आदरणीय गोर्खा वरियर पर्वतारोही डाक्टर हरि भुडम एमबी लगायत उपस्थित गोर्खा वरियर जीवहरू, त्यसै गरी ब्रिटिस आर्मीमा अन सर्भिसमा या अवकाशमा रहनुहुने लेफ्टेन्ट कर्नेल अफिसर साहबजीवहरू, सिजिसी, एमसी, डिसिएम, हनेरी एमबी, एमबिओ प्राप्त सम्मानित मान्यजनजीवहरू, एफएनजी युके, फोनिस युकेका अध्यक्षजीवहरू, बिएफबिएस लगायत उपस्थित सम्पूर्ण आदरणीय मिडिया पत्रकारजीवहरू, व्यापारी उद्यमी साथीहरू, उपस्थित सम्पूर्ण मानवजीवहरूमा गहिरो अभिवादन र धन्यवाद व्यक्त गर्दछु। आज दार्जिलिङबाट नेपालीपन र नेपाली मन बोकेर पाल्नुभएका मन्त्रबेनका कलाकारहरू, त्यसै गरी निता थापाज्यू तथा नेपालबाट साङ्गीतिक भ्रमणका क्रममा बेलायतमा आई नेपाली मौलिक गीत, सङ्गीत र संस्कृतिको प्रचारमा योगदान पुर्याइरहनुभएका सम्पूर्ण कलाकार भाइ बहिनीहरूलाई हार्दिक स्वागत र धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाउन धेरै व्यक्तिहरूले अथक मेहनत, सहयोग र समन्वय रहेको छ। उहाँहरू सबैप्रति म हृदयदेखि नै कृतज्ञ व्यक्त गर्न चाहन्छु। हाम्रो प्रमुख अथवा मुख्य उद्देश्य सङ्गीत मार्फत बेलायतमा रहेका नेपाली समुदाय बीच आपसी एकता र भाइचारा अझ सुदृढ बनाउनु हो। यस कार्यक्रमलाई सफल बनाउन दिनरात खटिनुभएका आयोजक टिम, स्वयंसेवक, प्रायोजक तथा सहयोगी संस्थाहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बेलायतका स्थानीय काउन्सिलर, काउन्सिल, यामोडी, सम्बन्धित निकायहरू तथा सम्पूर्ण नेपाली समुदायबाट प्राप्त साथ, सहयोग र सहभागिताप्रति पनि हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। अब हामी सबै उत्कृष्ट कलाकारहरूको मनमोहक प्रस्तुतिको प्रतीक्षामा छौँ। त्यसैले कार्यक्रमलाई शान्तिपूर्ण, सभ्य, सुरक्षित र अविस्मरणीय बनाउन यहाँ उपस्थित सम्पूर्ण मानवभाव जीवहरूमा सहयोगको लागि पनि म विनम्र अनुरोध गर्दै अन्तमा यहाँहरूको माया, साथ र उपस्थितिले आजको कार्यक्रम अविस्मरणीय बनेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ र एकता कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आज नेपाली पन, नेपाली संस्कृति र रक सङ्गीत सहित भरपूर इन्जोयको साथ रमाउनु होला भन्दै जय नेपाली ओपन कन्सर्ट, जय मगर संघ युके।
0: हजुर, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो मगर एसोसिएसन युके का प्रेसिडेन्ट हुनुहुन्थ्यो मिस्टर लालबहादुर पुनज्यूले दिनुभएको सन्देशपछि। भने अब यो नेपाली ओपन कन्सर्ट के कस्तो भइरहेको छ त हामी सुनौ। यस कार्यक्रमका चीफ कोअर्डिनेटर मगर एसोसिएसन युके का जेनरल सेक्रेटरी हुनुहुन्छ गुमान सिंह पुनज्यूबाट।
2: नेपाली ओपन कन्सर्टको लागि अहिले हामी रसपुर एरेनामा छौँ, एकदमै राम्रो पर्फर्मेन्स भइरहेको छ। यसै क्रममा मैले मगर एसोसिएसन युके का जनरल सेक्रेटरी हुनुहुन्छ गुमान सिंह पुन भाई, तपाईँलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन।

0: सुन्दरी तपाईँको चाहिँ मन्त्र बिहान भोइस अफ नेपाल सिजन सेभेनका विनर निता थापा मगर लगायत नेपालबाट पहिले नै यहाँ आइसक्नुभएका कलाकारहरू तपाईँको चाहिँ लोकविधा आधुनिक विधाका कलाकारहरूलाई पनि हामीले निमन्त्रण गरेर चाहिँ सबै हाम्रो दर्शकवृन्दहरूलाई चाहिँ हामी इन्टरटेन्मेन्ट गर्ने हामी कोसिस गरेका छौँ र मलाई जहाँसम्म लाग्छ आजको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुनेछ। अझ तपाईँको चाहिँ मन्त्र बिहानको सो अझ आउनु बाँकी नै छ। यदि नजिक हुनुहुन्छ भने आदिवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई म फेरि पनि आह्वान गर्न चाहन्छु। अझै समय छ, मन्त्र बिहानको कन्सर्ट सुरु हुन बाँकी छ, कृपया आएर तपाईँको चाहिँ भरपूर मनोरञ्जन लिनुहुन्छ भन्ने हामी आशा लिएका छौँ।
1: विशेष गरेर यो रसपुर एरेनामा आउनुको लागि हाम्रो कतिपय दर्शकहरूले साइन पोस्टेड पनि राम्रोसँग क्लियर भएन भन्नुभएको छ, यसको लागि तपाईँहरूले के कस्तो व्यवस्था गर्नुभएको थियो?
0: थ्याङ्क यू भेरी मच, धेरै राम्रो क्वेसन सोधिनु भयो। यो चाहिँ के हो भने दिदी, तपाईँको चाहिँ हामीले साइन बोर्ड पनि राखेका छौँ, भोलिन्टियरहरू पनि खटाएका छौँ र सेक्युरिटी गार्ड पनि खटाएका छौँ। समस्या कहाँनिर भइदियो भने साइन बोर्डले देखाएको बाटोतिर जाँदाखेरि साइन बोर्ड नदेखिदिने कारणले मिस्टेक भएको हो। साइन बोर्ड छ त साइन बोर्ड फलो गरिदिनु होला, एनओसी साइन छ त्यो फलो गरिदिनु होला पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु।
1: हजुर, अब यो वर्ष जति आउनुभयो दर्शकहरूले पक्कै पनि प्रचार गर्नुहुनेछ अथवा उहाँहरूले अरूलाई पनि भन्नुहुनेछ र नेक्स्ट इयर भेन्यूको प्लान के छ भाइ, यहीँ गर्नुहुन्छ कि अथवा अन्य भेन्यूमा पनि तपाईँहरूले नेपाली ओपन कन्सर्ट गर्ने प्लान गर्नुभएको छ?
0: थ्याङ्क यू भेरी मच दिजु, फेरि पनि राम्रो प्रश्नको लागि। हामीले चाहिँ यो आजको प्रोग्राम अठार नेपाली ओपन कन्सर्ट हामी भव्य र सभ्य रूपमा सम्पन्न भइरहेको छ र हामी आगामी वर्षमा पनि हामी चाहिँ एमओडीसँग फेरि मिटिङ बसेर चाहिँ तपाईँको यदि पाइहाल्यो भने हामी चाहिँ यो पब्लिक मास फेरि सूचनाहरू न्युजहरू तपाईँ मार्फत हामी सबैलाई तपाईँको चाहिँ सूचना प्रसारण गरिनेछ। दिदी
1: दर्शकहरूले उहाँहरूको आफ्नो पीडा आफ्नो ठाउँमा होला तर कम्प्लेन गर्न जति सजिलो छ यो आयोजना गर्न पनि त्यत्तिकै गाह्रो छ र यो बेलायतमा एकमात्र नेपाली ओपन कन्सर्ट मगर एसोसिएसन युकेले गर्दै आएको छ। भाइ तपाईँहरूको यो ह्युज सक्सेसको लागि वान्स अगेन थ्याङ्क यू भेरी मच।
0: थ्याङ्क यू भेरी मच दिदी बिएबिएस गोर्खालाई। म के भन्न चाहन्छु भने आयोजक कमिटीको तर्फबाट र मगर संघ युकेको तर्फबाट र नेक्स्ट टाइम हामीले फेरि यसलाई अझ राम्रो गर्ने प्रयास गर्नेछौँ दिदी।
1: तपाईँहरूको प्रयास एकदमै राम्रो छ, नेपालको हेभी मेटल ब्यान्डहरूलाई लिएर तपाईँहरूले बेलायतमा नेपालीहरूको लागि यति राम्रो कार्यक्रम गरिराख्नु भएको छ। वान्स अगेन तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
0: थ्याङ्क यू भेरी मच दिदी, युनिटी फर म्युजिक, म्युजिक फर युनिटी दिदी, धन्यवाद दिदी, थ्याङ्क यू सो मच।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट यो बीएसबीएस गोर्खा रेडियो हो

SBS गरेका रेडियो सुनिराख्नु भएको छ। ब्याकग्राउन्डमा भने नीता पुनले गाइराख्नु भएको छ। नेपाली ओपन कन्सर्टमा हाम्रो गायिका नीता पुन उहाँ द भोइस अफ नेपाल सिजन 7 के विनर हुनुहुन्छ। त्यसै गरी यो स्टेजमा भने निरुता पुन पनि हुनुहुन्छ र निरुता पुनले भने आफ्नो पर्फर्मेन्स दिइसक्नु भएको छ। उहाँको अनुभव हामी सुनौ र

0: सुकुन मगर मेरो घर चाहिँ म्याकी धौलागिरी गाउँपालिका छ मराङ
1: बेलायतमा विभिन्न स्टेजहरू सेयर गरिसक्नु भएको छ तर यो नेपाली ओपन कन्सर्टमा तपाईँले गीत गाउँदा कस्तो फिल गर्नुभयो
0: कन्सर्ट भनेको

0: भयो भने गाउँको पार्टीमा गाउँले मात्रै हेला भयो भने त्यही वरिपरिको मात्रै हुन्थ्यो भने यहाँ चाहिँ नेपाली जति युकेमा बसोबास गर्नुहुन्छ उहाँहरू सबैजनासँग भेट हुन पाइयो, खुसी लाग्छ। थ्याङ्क यू।
1: तपाईँको बसाइ कति लामो छ?
0: मेरो

0: लागि पनि समय हुनुहुन्छ अनि अब जे होस् सेप्टेम्बरसम्म अक्टोबरको फर्स्ट विकसम्म सायद हजुर
1: बहिनी बाँकी समय पनि इन्जोय गर्नु होला धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद सबै सबैलाई धन्यवाद विशेष गरेर हजुरलाई धन्यवाद पहिलोचोटि युके आउँदा बित्तिकै तपाईँसँग कुराकानी भएको थियो टेलिफोनमा तर प्रत्यक्ष देख्न पाएँ भेट्न पाएँ थ्याङ्क यू सो मच
1: अहिले हामीसँग पुनम गुरुङ दर्लामी पनि हुनुहुन्छ र उहाँले पनि आजको नेपाली ओपन कन्सर्टमा एकदमै दमदार प्रस्तुति दिइसक्नु भएको छ पुनमजी यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ
2: थ्याङ्क यू सो मच दिदी धन्यवाद अनि सम्पूर्ण हाम्रो बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका दर्शक श्रोताहरूलाई पनि नमस्ते
1: बेलायत कहिले आउनुभएको बहिनी
2: म चाहिँ बेलायत आएको चाहिँ तपाईँको अलमोस्ट 3 मन्थ जति भयो होला अहिलेको चोटि चाहिँ त्यही 3 महिना जति भयो हजुर
1: तपाईँको श्रीमान यहीँ बस्नुहुन्छ तपाईँ यहीँ बेलायतमै बस्ने कि ब्याक टु नेपाल जाने
2: म चाहिँ अहिले चाहिँ एकचोटि चाहिँ नेपाल जान्छु होला त्यस पछाडि चाहिँ बस्ने त यहीँ हो तर जाने आउने गइरहेको छु हजुर
1: र आजको नेपाली ओपन कन्सर्टमा तपाईँले विभिन्न किसिमको गीतहरू गाएर हाम्रो दर्शकहरूलाई नचाउनु भयो र अन्य स्टेज र नेपाली ओपन कन्सर्टमा गाउँदा के फरक पाउनुभयो
2: सो जे होस् आज मलाई मगरसङ युकेले यहाँ चाहिँ मलाई जसरी सम्झिएर चाहिँ बोलाउनु भयो त्यो मेरो लागि एकदमै ठुलो कुरा थियो सो सम्पूर्ण हाम्रो यो चाहिँ नेपाली ओपन कन्सर्ट आयोजक हाम्रो मगरसङ युकेलाई चाहिँ मेरो तर्फबाट चाहिँ एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु र विशेष यो अवसरको लागि हाम्रो रुख आले दाईलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु
1: र आज नेपाली ओपन कन्सर्टमा कतिवटा गीत गाउनुभयो
2: आज मैले मेरो आफ्नै गीत आँखा नलाऊ काले दाई हाम्रो आदरणीय दाई खेम सेन्चुरी र मेरो आवाजमा रहेको गीत हो आँखा नलाऊ काले दाई त्यो गीत गाएको हो तर आज चाहिँ मैले यहाँ चाहिँ त्यो गीतमा एक अंशमा एक अन्तरामा चाहिँ मैले डान्स गरेँ आज चाहिँ नृत्य प्रस्तुत गरेँ अनि त्यस पछाडि चाहिँ कति राम्रो कमलफुल हिलेमा मैले भोइस अफ नेपालमै गाएको गीत गाएँ अनि त्यस पछाडि अर्को चाहिँ एउटा नेपाली म्यासअप छ जुन चाहिँ युवादेखि लिएर वृद्धदेखि लिएर बच्चासम्मले पनि मन पराउने खालको एउटा नेपाली म्यासअप छ त्यो गीत प्रस्तुति दिएँ
1: भर्सटाइल सिङ्गर तपाईँ राम्रो गीत गाउनुहुन्छ यसको अलावा तपाईँ डान्स पनि गर्नुहुन्छ अरू के गर्नुहुन्छ पुनमजी
2: हजुर म चाहिँ कमेडी पनि गर्छु कमेडी रिल्सहरू कन्टेन्टहरू बनाउँछु अनि डान्स चाहिँ खास म पहिलेदेखि डान्स नै रुचाउने मान्छे हो तर पछि गएर मैले चाहिँ सिङ्गिङलाई नै बेसी प्रायोरिटी दिएँ सो डान्स सिङ्गिङ कमेडी जस मैले सकेसम्म मैले जानेसम्म म सबै कुरा गर्न अगाडि सर्ने मान्छे भएर होला हजुर
1: अब तपाईँको कमेडियन अलिकति हामी सुनौ न तपाईँले कुन विषयमा कमेडी गर्नुहुन्छ त्यो पनि हाम्रो दर्शकहरूलाई थोरै सुनौ न
2: कमेडी चाहिँ मेरो कस्तो छ भने मैले चाहिँ एउटा जस्तो एउटा कथाहरूलाई चुट्किलाहरूलाई चाहिँ नि त्यसलाई चाहिँ एउटा आफैले एक्ट गरेर चाहिँ प्रेजेन्ट त्यो गर्छु होइन त्यो चाहिँ कस्तो छ भने मेरो फेसबुकमा पुनम गुरुङ गुरुङ पुनम छ फेसबुकमा टिकटकमा पुनम गुरुङ 9 छ यहाँले त्यहाँ पनि हेर्न सक्नुहुन्छ मैले चाहिँ यसरी भिडियोहरू बनाएर चाहिँ पोस्टहरू गरेको हुन्छु हजुर
1: ओके पुनमजी एकदमै खुसी लाग्यो तपाईँको त्यो जुन एक्टिङ हाम्रो रेडियोमा देखाउन मिलेन टेलिभिजन भएको भए हुन्थ्यो होइन केही समयपछि भने हामी मन्त्र ब्यान्डको प्रस्तुति पनि हेर्दैछौँ र तपाईँको युके बसाई एकदमै राम्रो होस् धेरै धेरै धन्यवाद
2: थ्याङ्क यू सो मच दिदी धेरै धेरै धन्यवाद हजुरलाई पनि अनि प्लस हाम्रो बिओबिएस गोर्खा रेडियोले चाहिँ मलाई प्राय सम्झिराख्नुहुन्छ हाम्रो नेपालबाट यहाँ युकेबाट पनि सम्झिराख्नुहुन्छ सो मलाई सम्पूर्ण हाम्रो बिओबिएस फ्यामिलीलाई धेरै धेरै मनैबाट हार्दिक आभार अनि थ्याङ्क यू सो मच धेरै यो मायाको लागि भन्न चाहन्छु थ्याङ्क यू
3: बिएबिएस गोर्खा रेडियोबाट त्रिवेणी कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्नको लागि भने म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। यस्तै सुनसरीको अधिकांश क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै देवानगंज, पोखरा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने उल्लेख गर्नुभएको छ। यसअघि सुनसरीका 10 स्थानीय तहमा निषेधाज्ञा कायम राखिएको थियो। प्रशासनले निषेधाज्ञा कायम राखेका क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन, जुलुस प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरिएको छ। आजै सप्तरीको राजविराज र बोधे वर्षानको कर्फ्यू पनि हटाइएको छ। जनकपुरधाममा हिजैबाट कर्फ्यू हटाइएको थियो। यसअघि मधेसको राजधानी जनकपुरधाममा केन्द्र सरकारका गृहमन्त्री सुदन गुरुङ लगायतले हिन्दूवादी संगठनका नेतासँग 2 दिनसम्म गरेको वार्तामा आन्दोलन फिर्ता लिन सहमति भएको छ। रासोपा नेता मनिष झाले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यहरूसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा संचारकर्मीसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको उल्लेख गर्नुभएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभएको छ।
4: रासोपाको सदस्यहरूको जीवनको अर्को अंश पनि हुन्छ र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गर्यौँ र त्यसको सम्भावना भएको मागहरू प्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
3: पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घन्टा वार्ता गरेको थियो। ब्रिटिस गोर्खा तथा रोयल मरिन्सका पूर्व सदस्य आरोही निर्मल पूर्जा एमबीएको सब ब्रोड पिकमा फेला पारिएको छ। पाकिस्तानमा पर्ने हिमालको 5,700 मिटर उचाइमा आरोही पूर्जाको सब भेटिएको उद्धारकर्मीले बताएका छन्। 43 वर्षीय पूर्जा र अरू 9 जना आरोहीले आरोहण सकाएर फर्किने क्रममा हिमपहिरो आउँदा मृत्युवरण गर्नु परेको हो। पूर्जाको आरोहण कथालाई लिएर नेटफ्लिक्समा वृत्तचित्र समेत बनेको छ। मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहदेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
5: यो खण्डमा 24 वटा पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406 किलोमिटर मध्ये 347 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58 किलोमिटर सड़क मध्ये 12 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1,792 किलोमिटर लामो हुनेछ।
3: दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनमको अभाव भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लम्बही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मस्ताद सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश सरसाईलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मस्ताद न्यून रहेकाले समस्या हुन सक्ने उल्लेख गर्नुभएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 जनाको मृत्यु भएको थियो। इरानको आग्रहअनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपतिले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोक्ने ट्रम्पले बताउनु भएको थियो। मध्यपूर्व मामिला विश्लेषक तारा कंगारलुले सम्भावित थप भिडन्तका लागि इरान तयार रहेको देखिएको बताउनु भएको छ।
2: What the Iranians are essentially demanding as of today, we can sum it up to say more control over the Strait of Hormuz, and they also want still some right to charge with that control, a fee, a VAT, however they want to phrase it. But ultimately, the government

बीएफबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। त्रिवेणी कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश गरिसक्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। कार्यक्रमको दोस्रो घण्टामा पनि हामी नेपाली ओपन कन्सर्टमा तयार पारिएको रिपोर्टको केही अंशहरू भने हामी कार्यक्रमको दोस्रो भागमा पनि सुन्नेछौ र नेपाली ओपन कन्सर्टमा विभिन्न कलाकारहरू अनि धेरैभन्दा धेरै दर्शकहरूको सहभागिता रहेको थियो। नेपाली ओपन कन्सर्टमा उपस्थित हुनुभएका दर्शकहरूको विचारहरू हामी सुन्दै जानेछौ। अहिलेको लागि भने स्वीकार्नुहोस् यो मिठो गीत।

0: आजको नेपाली ओपन कन्सर्टमा एक धेरैभन्दा धेरै दर्शकहरूको सहभागिता रहेको छ र यसै क्रममा यहाँको पुरा परिचय के होला?
1: मेरो नाम चाहिँ इभो राइट, म चाहिँ यहीँ अलरसबाट हजुर लोकल
0: लोकल तपाईँहरूले एभ्री इयर नेपाली ओपन कन्सर्ट इन्जोय गर्नुहुन्छ कि?
1: हामी चाहिँ अभाग्यवश यही वर्ष आउन पाइयो, अहिले नै थाहा पाइयो मगरको पनि यत्रो समाज हुँदो रहेछ। एकदम नेक्स्ट इयर स्योर, अब त रेगुलर रेगुलर
0: बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दिदी।

0: भइरहँदा छापी माया दिदीलाई देखिरहेको छु। छापी दिदी, तपाईँले कतिको इन्जोय गर्नुभएको छ?
1: हजुर नमस्कार रूपा बहिनी, एकदमै एकदमै हजुरलाई धन्यवाद। एकदम इन्जोय गरिरहेको छु होइन, एकदमै रमाइलो भइरहेछ होइन। मन्त्र प्राणले एकदमै रमाइलो बनाउनु भएको छ कि हामीलाई होइन। अब नाच्न आउँदैन र पनि नाचिरहेको छु है म चाहिँ। थ्याङ्क यू हजुर
0: दिदी। विशेष गरेर तपाईँ कुन गीतमा बढी मन पराउनु भयो आजको नेपाली ओपन कन्सर्ट?
1: म चाहिँ सधैँ भन्ने गीत चाहिँ हुन्छ एकदमै, त्यो चाहिँ हामी बच्चा हुँदाखेरि सुनिरहेको गीत हो होइन। त्यो चाहिँ मलाई एकदमै मनपर्छ, त्यो चाहिँ त्यसमा चाहिँ म रमाउँछु है। त्यो गीत आउनै बाँकी छ होइन,
0: बाँकी समय पनि इन्जोय गर्नु
1: होला। हस् थ्याङ्क यू सो मच रूपा बहिनी, हस् थ्याङ्क यू, भेटेर खुसी लाग्यो है त। थ्याङ्क यू
0: मगर एसोसिएसन केन ब्रान्चको चेयरम्यान हुनुहुन्छ दाजु प्रेम आलेलाई देखिरहेको दाजु, आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभयो?
2: असाध्यै बहिनी, नेपाली ओपन कन्सर्ट हाम्रो मगर एसोसिएसन युकेले जुन अर्गनाइज गरेको एकदमै राम्रो गर्छ। विशेष गरी यो मन्त्र ब्यान्डले अहिले चाहिँ भयङ्कर गरेको छ, अनि हाम्रो भोइस अफ सिजन 7 हाम्रो नानीले पनि एकदमै राम्रो गर्यो, त्यसले गर्दाखेरि अल इन अल भेरी गुड
0: दाजु। बाँकी समय पनि इन्जोय गर्नु होला।
2: हस् धन्यवाद
0: दिदी। नमस्ते।
1: ए नमस्ते बहिनी, ल थ्याङ्क यू
0: दिदी। आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभयो?
1: एकदमै इन्जोय गरेँ बहिनी, जो आएदेखिको है निकै लामो घन्टासम्म गरियो, रमाइलो भयो, दिन पनि राम्रो भयो।
0: कतिको नाच्नु भयो?
1: अलिअलि
0: बाँकी समय पनि इन्जोय गर्छु,
1: हेर्दैछु बहिनी त।
0: दिदी नमस्ते, हजुरलाई बिएबिएस गरका रेडियोमा वेलकम
3: छ। धन्यवाद बहिनी।
0: आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभयो?
3: एकदमै गऱ्यो बहिनी, कहिले पनि देखेको थिइनँ, राम्रो लाग्यो,
0: एकदमै रमाइलो भइरहेछ है,
3: एकदम रमाइलो।
0: बाँकी समय पनि इन्जोय गर्नु होला।
3: थ्याङ्क यू बहिनी।
4: गोर्खा रेडियो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो
1: नेपाली ओपन कन्सर्टमा यहाँ विशिष्ट पाहुनाहरूदेखि लिएर गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट पनि हाम्रो दाजुभाइहरू मैले देखिरहेको छु, र यसै क्रममा लेफ्टिनेन्ट कर्नल देवेन्द्र आले दाजुलाई पनि मैले देखिरहेको छु, उनलाई बिएमएस गोर्खा रेडियोमा वेलकम छ।
2: हस्, धन्यवाद बहिनी। हजुर, फेरि पनि
1: दाजु, आजको नेपाली ओपन कन्सर्ट यहाँले कतिको इन्जोय गर्नुभयो?
2: हजुर, एकदमै आज सुरुमा चाहिँ अब मौसमदेखि लिएर होइन एकदमै सुटेबल आइडियल मौसम भनौँ आजको लागि होइन, अनि जति नि कलाकारहरूले प्रस्तुति गरे नि आज, नृत्य देखाउने कलाकारहरूदेखि लिएर गायन कलाकारहरूले चाहिँ एकदमै भेराइटी भेट्यौँ आज हामीले होइन, लोकदेखि लिएर आधुनिक, अब अहिले मन्त्रले गाउनु हुँदैछ, अब उहाँहरू त अब एकदमै चर्चित ब्यान्डै पऱ्यो होइन, एकदमै पक्का राइट मिक्सर अब सबै होइन, अब अडियन्सको हिसाबले पनि लोक मनपर्नेदेखि लिएर होइन, जस्तो अलिकति हामीभन्दा अलि सिनियर दर्शकहरूदेखि लिएर आज अलिकति यङ्गर अनि हाम्रो एजकोदेखि लिएर हामीभन्दा यङ दर्शकहरू सबैलाई एकदमै समेटेर मिलाएको जस्तो लाग्यो मलाई पनि। हजुर, एकदमै
1: दाजु। हजुर, एभ्री इयर नेपाली ओपन कन्सर्टमा आउने गर्नुहुन्छ, र अघिल्ला वर्षहरूमा र यो वर्षमा के फरक पाउनुभयो?
2: यति बेला अघिल्लो सालमा हुने बन्द भइसक्थ्यो होइन, किनभने हाम्रो भेन्यूको कारणले गर्दाखेरि, तर यो साल चाहिँ नै हामी रसमुर एरिनामा अलिक ओपन एरिना यहाँ होइन, यहाँ चाहिँ त्यो रिस्ट्रिक्सन चाहिँ छैन, नभएको कारणले अलिक लामो अब अहिले बल्ल माहौल तातेको जस्तो देखिरहेछौँ होइन, अब यस्तो राम्रो राम्रो ब्यान्डले यसरी जति साँझ पर्दै गयो त्यति चाहिँ के अरे इन्टरटेन्मेन्ट दिइरहेको, त्यो चाहिँ एउटा चाहिँ अलिक लामो अनि अलिक भिन्नै इन्टरटेन्मेन्ट, अलिकति आफ्नै खुसीमा होइन रमाउनु पाएको जस्तो लाग्छ मलाई अडियन्सहरू चाहिँ। हजुर,
1: साँच्चै नै दाजु, हजुरले भन्नुभयो जस्तै यो वर्ष ओपन एरिया भएको हुनाले म्युजिकको नोइज पनि लेस भयो, र हरेक कुराले यो भेन्यू एकदमै पर्फेक्ट छ, बाँकी समय पनि इन्जोय गर्नु होला। थ्याङ्क यू भेरी
2: मच। थ्याङ्क यू बहिनी, धन्यवाद फेरि पनि। अनि हजुर पनि इन्जोय गर्नु होला है। हस,
1: थ्याङ्क यू, थ्याङ्क यू।
3: हजुर, मेरो नाम दीपा गुरु।
1: कहाँदेखि आउनुभयो आज यो नेपाली ओपन कन्सर्टको लागि?
3: I'm all the way from the Feltham.
1: कतिको इन्जोय भइरहेको छ नेपाली ओपन कन्सर्ट?
3: Oh my god, it's just awesome. एकदम रमाइलो भइरहेछ हैन, नेक्स्ट टाइम चाहिँ अब नेक्स्ट इयर चाहिँ होप अरू नेपालीहरू पनि आउनुहुन्छ भन्ने चाहिँ हैन, अब त्यो चाहिँ म विश्वास गर्छु। And it's so much fun. We are enjoying here.
1: Thank you, thank you.
3: No worries, thank you too. Enjoy, bye.
4: हामी चाहिँ यहीँको लोकलै हो।
1: अनि तपाईँको नाम के पर्यो?
4: मेरो नाम चाहिँ इभो।
1: आजको नेपाली ओपन कन्सर्ट कतिको इन्जोय गर्नुभएको
4: छ? एकदमै।
1: तपाईँहरू एभ्री इयर आउनुहुन्छ?
4: हजुर, एभ्री इयर मगरको लागि त आउने,
1: बाँकी समय पनि इन्जोय गर्नुहोला।
4: हस् दान, धन्यवाद।
5: हजुर नमस्ते, मेरो नाम चाहिँ जानकी फोन, म चाहिँ आज मगर युथको टिमबाट भोलिन्टियर गर्न आएको थिएँ। म र मेरो बहिनी चाहिँ हामी खरपाकको लागि कता जाने उहाँहरूलाई दुःखहरू दिने।
1: यो नेपाली ओपन कन्सर्ट यहाँले कतिको इन्जोय गर्नुभएको छ?
5: एकदम रमाइलो भइरहेछ। सबभन्दा ठुलो कुरा त आई थिङ्क हामी सबै कम्युनिटीहरू म्युजिकले हामीलाई सबैलाई टुगेदर ल्याउँछ नि त होइन, एउटै ठाउँमा, अनि त्यो देख्दा यत्तिकै पनि रमाइलो हुन्छ। तर त्यही माथि अब नेपालबाट आउनुहुने कलाकारहरू हुनुहुन्छ यति राम्रो राम्रोहरू, सो एकदमै रमाइलो भइरहेछ, इन्जोय भइरहेछ।
1: जानकी, थ्याङ्क यू भेरी मच।
5: हजुर, थ्याङ्क यू सो मच, लभली टु सी यु,
1: लभ यु, थ्याङ्क यू, बाई। नेपाली ओपन कन्सर्टमा हाम्रो गायिका द भोइस अफ नेपाल सिजन 7 की विनर हुनुहुन्छ निता थापा मगर, उहाँलाई हामीले टेलिभिजनमा त देखिराखेको तर अहिले भने हामी प्रत्यक्ष देखिरहेका छौँ। नेपाली ओपन कन्सर्टमा उहाँले आफ्नो दमदार प्रस्तुति दिएर आउनुभएको छ, र उहाँको घाँटी पनि सुकेको छ, अहिलेसम्म त मेरो पनि घाँटी सुकेको छ। र निताजी, तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम। वेलकम छ.
0: थ्याङ्क यू सो मच हजुरलाई पनि.
1: कस्तो मिठो सुदिन भोइस है. त्यति धेरै गीत गाउँदा पनि तपाईँको भोइस जस्ताको तस्तै छ.
0: होइन होइन, हल्का घाँटीमा चाहिँ बसिरहेछ बस्ने चिज.
1: अघि स्टेजमा उद्घोष गर्दा मलाई सबै मन पर्यो, विशेष गरेर मेरो हुनेवाला सासु ससुरा भन्नुभयो कि मलाई यस्तो मन पर्यो.
0: हजुरको पनि छोरा हुनुहुन्छ.
1: मेरो पनि छोरा छ.
0: त्यसो भए ल विचार गर्नु पर्यो.
1: एकदम राम्रो ब्युटिफुल सिङ्गरलाई हामीले भेट्न पायो भने, आफ्नो घरमा ल्याउन पाइयो भने त एकदमै राम्रो. एनिवे युकेमा हुने, मैले भित्राउन नपाए पनि युकेमा हुने कसैले पनि उहाँलाई आशा गर्नुहुन्छ भने प्लिज निताजी कहिलेसम्म बसाइ छ तपाईँको युकेमा?
0: म 2-3 महिना बस्छु होला. हजुर.
1: आज कतिवटा गीत गाउनु भयो नेपाली ओपन कन्सर्टमा?
0: मैले 10-11
1: 10-11 गीत कन्टिन्यू गाउँदा पनि
0: तपाईँ
1: 12-13 है.
0: हजुर.
1: अझै पनि गाउनुहुन्छ होला. तपाईँको भोइस तपाईँलाई जति गीत गाउन दियो त्यति नै गाउन सक्ने शक्ति छँदैछ. र यो माहौल, यो दर्शकहरूलाई कस्तो फिल गर्नुभयो तपाईँले बेलायतमा?
0: ओ माई गड, मैले सोचेको पनि थिएन होइन, अनि अलि डर लागिरहेको थियो सुरु सुरुमा त, अनि ल सक्दैन कि क्या हो भइरहेको थियो. अनि पछि माहौल बन्दै गयो, एकदमै सबैजना नाच्नुभयो अनि रमाइलो गर्नुभयो, अनि एकदमै खुसी लाग्यो मलाई. हजुर
1: निताजी, एकदमै खुसी लाग्यो. हामीले नाच्यौँ, तपाईँको गीतमा झुम्यौँ है. बाँकी समय पनि इन्जोय गर्नु होला. थ्याङ्क यू भेरी मच.
0: धन्यवाद हजुरलाई, अनि बेबिएस गोर्खा रेडियो सुन्नुहुने सबैजनालाई धन्यवाद, अनि हजुरलाई पनि थ्याङ्क यू.
1: थ्याङ्क यू, बाबाई.
6: बीएफबीएस गोर्खा रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको छ आजको त्रिवेणी कार्यक्रममा नेपाली ओपन कन्सर्टमा तयार पारिएको रिपोर्ट. अब भने हामी अर्को सांगीतिक विश्राम लिऊं. अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अर्को गीत. गाउने कलाकार रचना रिमाल र प्रकाश कार्की रहेका छनृ

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: श्रोताहरू, अहिले हामी नेपाली ओपन कन्सर्टमा छौँ, एकदमै रमाइलो भइरहेको छ। र यसै क्रममा यस कार्यक्रमको चिफ कोअर्डिनेटर हुनुहुन्छ गुमान सिंह थापा मगर। उहाँ मगर एसोसिएसन युकेको लामो समयसम्म उहाँले यस मगर एसोसिएसनसँग आबद्ध भएर काम गर्नुभएको छ। र यस पटकको नेपाली ओपन कन्सर्ट कस्तो भयो त हामी उहाँबाट कुराकानी सुन्नेछौँ। सबैभन्दा पहिला त यस कार्यक्रमको चिफ कोअर्डिनेटर गुमान सिंह थापा भाइ, तपाईँलाई बिएबिएस गरकारी रेडियोमा वेलकम छ।
1: धन्यवाद रूपा दिदी, नमस्ते सम्पूर्ण बिएफबिएस रेडियो सुनेर बस्नुभएका श्रोताहरूमा। हजुर, हजुरको प्रश्नको लागि धेरै धन्यवाद, कभरेज गरिदिनु भयो, थ्याङ्क यू भेरी मच। हाम्रो ओपन कन्सर्ट यो वर्ष चाहिँ यो रसमर एरिना बाहिर ओपन फिल्डमा छ। गएको वर्षहरूमा हामीले ओपन कन्सर्ट गर्थ्यौँ जुन चाहिँ बेलुकी 8 बजे हामीले एन्ड गर्थ्यौँ एभ्री इयर, तर यो वर्ष भने चाहिँ हामीले रसमर एरिनामा लेटसम्म कन्सर्ट सो रन गर्न पाइने हुनाले र यो ओपन फिल्ड भएको हुनाले सो नेबरिङ एरियालाई पनि डिस्टर्बेन्स त हुन्छ, स्टिल लेस इम्प्याक्ट हुने हुनाले यो एरिया पनि ओपन भएको हुनाले वी क्यान रन आवर कन्सर्ट अन्टिल लेट लाइक 10:30-11 डिपेन्ड्स, तर यो वर्ष हामीले अन्टिल 10:30 रन गर्ने प्लान गरेका छौँ। सम्पूर्ण हाम्रो दर्शक श्रोताहरू, अडियन्सहरू, कन्सर्टका पारखीहरू भनौँ, युकेको विभिन्न सहरहरूबाट लङ डिस्टेन्स ट्राभल गरेर आउनु भएको छ र उहाँहरूले भरपूर मनोरञ्जन लिनुभएको छ। सोफार कार्यक्रम स्मुथली गइरहेको छ, थ्याङ्क यू।
0: तपाईँले भने जस्तै यहाँ एकदमै रमाइलो भइरहेको छ र हरेक वर्ष मगर एसोसिएसन युकेले आयोजना गर्ने नेपाली ओपन कन्सर्ट यो वर्ष पनि एकदमै भव्य र सभ्य दमदार प्रस्तुति दिइरहेका छन् यहाँका आर्टिस्टहरूले, एकदमै रमाइलो भइरहेको छ। र अब फ्युचरमा नेक्स्ट इयर भनौँ न, तपाईँहरूको यो नेपाली ओपन कन्सर्ट अभियसली भइहाल्छ, कुन भेन्यूमा गर्दै हुनुहुन्छ भाइ?
1: हजुर, हाम्रो नेपाली ओपन कन्सर्ट चाहिँ क्यालेन्डर इभेन्ट हो, एभ्री इयर हुने मगर सङ्घको वान अफ द बिगेस्ट एन्युअल इभेन्ट हो, हरेक वर्ष हुन्छ र यो वर्ष रसमर एरिनामा गर्न सफल भएका छौँ, यो कन्टिन्यू हुनेछ। दिदी
0: तपाईँ एकदमै व्यस्त हुनुहुन्छ, बाँकी समय पनि इन्जोय गर्नुहोला, तपाईँको सम्पूर्ण इन्टायर टिमलाई ह्युज कङ्ग्रेचुलेसन।
1: धेरै धेरै धन्यवाद, थ्याङ्क यू भेरी मच। हाम्रो रूपा दिदी, स्पेसल्ली बिएफबिएस टिम, हाम्रो योग सर, आशा पुन दिदी र अरू टिम मेम्बरहरूलाई थ्याङ्क यू भेरी मच। उहाँदेखि आइदिनु भयो, समय दिनुभयो, कभरेज गर्नुभयो, आई होप यु इन्जोइङ द सो अल्सो, थ्याङ्क यू दिदी।
0: हामीले पनि पक्का इन्जोय गरेका छौँ भाइ, थ्याङ्क यू सो मच।
1: थ्याङ्क यू दिदी, नमस्ते, सी यु नेक्स्ट इयर।
0: अभियसली नेक्स्ट इयर भेट्नेछौँ, अहिलेको लागि धेरै धेरै धन्यवाद,
1: थ्याङ्क यू।
0: हजुर आदरणीय श्रोताहरू, यहाँहरूले पनि एकदमै रमाइलो गर्नुभयो होला यो वर्षको नेपाली ओपन कन्सर्ट हेभी मेटल मन्त्र ब्यान्डको प्रस्तुतिमा झुम्नेहरू, त्यस्तै गरी विभिन्न आर्टिस्टहरूको प्रस्तुतिमा पक्का यहाँहरूले इन्जोय गर्नुभयो। अब भने नेक्स्ट इयरको लागि पनि हामीले प्रतीक्षा साँच्नै पर्ने हुन्छ र नेक्स्ट इयर अन्य दर्शकहरू पक्कै पनि तपाईँहरू रमाइलो गर्न आउनुहुनेछ। यस वर्षको लागि नेपाली ओपन कन्सर्टमा जसले सहभागिता जनाउनुभयो, इन्जोय गर्नुभयो, उहाँहरूले पक्का त्यो दिन परिपूर्ण रूपमा इन्जोय गर्नुभयो। अब नेक्स्ट इयर तपाईँको पनि पालो हुनेछ। यति भन्दै मगर एसोसिएसन युकेलाई धेरै धेरै धन्यवाद। मगर एसोसिएसन युकेले धेरै पहिलादेखि नै ओपन कन्सर्ट गर्दै आइरहनु भएको हो र यस पटक भने अझ रमाइलो भयो। हामी आशा गर्छौ नेक्स्ट इयर पनि यसरी नै रमाइलो हुनेछ।

त्रिवेणी कार्यक्रममा यहाँहरूले मलाई साथ दिनुभयो, दुई घण्टाको समय अवधिभर सुनेर रमाइलो पनि गर्नुभयो होला। त्रिवेणी कार्यक्रम यहाँहरूलाई के लाग्यो, कस्तो लाग्यो, तपाईँको कुनै पनि सुझाव सल्लाह र प्रतिक्रिया छ भने बीएफबीएस गरेका रेडियोमा पठाउन सक्नुहुनेछ। हवस् त आदरणीय श्रोता, यति भन्दै अर्को हप्ता भने अन्य विविध जानकारी र मिठा मिठा गीतहरूको साथमा उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। नमस्ते, बाय।

0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार आज राति 12:01 लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 5 रूपियाँ वृद्धि गरिएको छ। यो वृद्धिसँगै काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर 200 रूपियाँ पुगेको छ। यसअघि यी क्षेत्रमा पेट्रोल 197 र डिजेल 195 रूपियाँमा बिक्री भइरहेको थियो। त्यस्तै पहिलो र दोस्रो वर्गका क्षेत्रमा पनि यही अनुपातमा मूल्य समायोजन गरिएको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 20 रूपियाँ बढाएर नयाँ मूल्य 249 रूपियाँ कायम गरेको छ। अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलो लिटर 131 अमेरिकी डलर बढाइएको छ। पोखरा र भैरहवाको हकमा ब्रेक इभन नाफा नोक्सान रहित बिन्दुमा बिक्री मूल्य तोकिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर 2060 रूपियाँमा यथावत राखिएको निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा संचारकर्मीसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको उल्लेख गर्नुभएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभएको छ।
1: राष्ट्रपतिको सदस्यहरूको जीवनको अर्को अंश पनि हुन्छ र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गऱ्यौँ र त्यसको सम्भावना भएको मागहरू प्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
0: पार्टीको सदस्य र धार्मिक आस्थाको आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घण्टा वार्ता गरेको थियो। झापामा पछिल्लो 16 वर्षमा जंगली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्।
2: डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्दमा 28 वटा हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 सालमा हात्तीको आक्रमणबाट 3 महिलासहित 8 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 वटा हात्ती मारिएका छन्।
0: दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनमको अभाव भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौजदात न्यून रहेकाले समस्या हुन सक्ने उल्लेख गर्नुभएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 जनाको मृत्यु भएको थियो। इरानको आग्रह अनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोकेको ट्रम्पले बताउनु भएको थियो। मध्य पूर्व मामिला विश्लेषक तारा कंगालुले सम्भावित थप भिडन्तका लागि इरान तयार रहेको देखिएको बताउनु भएको छ। अमेरिकीले 44 वर्षपछि पहिलो पटक आफ्नो

0: तिम्रो पनि र मेरो पनि
1: यात्रा, तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

जीवनमा केही सम्बन्धहरू यस्ता हुन्छन् जुन शब्दले होइन विश्वासले बाँधिएका हुन्छन् मनको डोरोले, तर कहिलेकाहीँ समयले त्यही विश्वासको त्यही मनको डोरोको परीक्षा पनि लिन्छ। आजको कथा यस्तै छ, ज्योति र समीरको कथा, एउटा प्रेमको बाचा, त्यो 7 वर्षको पर्खाई अनि त्यसपछिको त्यो सम्बन्ध कस्तो होला त यो प्रेमको कथा, ज्योति र समीरको प्रेमको कथा। आज म तपाईँलाई सबै सबै उहाँहरूको जीवनको कथा सुनाउने छु यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भए र आज समीर र ज्योतिको कथा सुनाउनु भन्दा पहिला तपाईँसँग म अनुरोध गर्दछु, तपाईँका पनि जीवनका उतार चढावहरू छन्, तपाईँको जीवनको भोगाई छ, तपाईँको एउटा अनुभूति छ, तपाईँले यात्रा गरेको बाटोको केही सम्झनाहरू पक्कै तपाईँसँग छ, जे छन् तपाईँले हामीसँग साट्न बाँड्न सक्नुहुन्छ। हामीलाई तपाईँले आफ्नो कथा लेखी पठाउनको लागि मेरो इमेल ठेगाना mandira.dhungel3@gmail.com यो ठेगाना तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। आफ्ना कथा व्यथा जीवनका भोगाई जे छन् लेखी पठाउन सक्नुहुन्छ। त यात्रा जिन्दगीको लागि सुरु गरौँ। तपाईँलाई थुप्रै थुप्रै माया, तपाईँको जीवनमा सुख शान्ति समृद्धि आओस् भन्ने शुभेच्छाका साथ यो पहिलो गीत तपाईँको नाममा समर्पित गर्दछु। अनि यो गीतपछि सुनाउँला हामी ज्योति र समीरको जीवनको कथा।

तपाईले यति बेला यात्रा जिन्दगीको जहाँ तपाई हाम्रै जीवनका भोगाईहरू हामी सुन्ने गर्दछौँ र आज सबिर र ज्योतिको जीवनको कथा छ आजको हाम्रो यात्रा जिन्दगीकोमा। कसरी सुरु हुन्छ त यो कथा? काठमाडौँको एउटा शान्त बस्ती, त्यही एउटा साधारण मध्यम वर्गीय परिवार छ र त्यही मध्यम वर्गीय परिवारमा जन्मिएकी थिइन् ज्योति। आफ्नो त्यही धरातलमा त्यही परिवेशमा खेल्दै पढ्दै रमाउँदै उनी 18 वर्षकी भइन्। उनको उज्यालो अनुहार, नम्र स्वभाव, पढाइ लेखाइमा निकै नै मेहनती अब्बल, आमा बुवाले आफ्ना सपना पुरा गर्न नसके तापनि उनीहरूले आफ्ना सपनाहरू यही छोरीमा देखेका थिए। ज्योतिका आमा बुवाले सधैँ कुरा गर्ने गर्दथे, हामीले हाम्रो सपना पुरा गर्न नसके तापनि हाम्रै छोरीले हामीले देखेको संसार देख्नेछे, हाम्रा सपनालाई पुरा गर्नेछे, कति मेहनती छे। बाबु आमाले यसरी आफ्नो छोरीप्रति गर्व गर्दै दङ्ग परेर नाक फुलाउँथे। ज्योतिले थाहा नपाएकी त होइन, तर थाहा पाएर पनि थाहा नपाएकी जस्ती बुझपचाएकी जस्ती गर्थी। धन सम्पत्ति उनीहरूसँग धेरै थिएन। उनको माता पिताले, उनका आमा बुवाले चाहिँ आफ्नै छोरीलाई संस्कार सिकाउनु पर्छ भनेर त्यो बालापनदेखि नै संस्कार सिकाए, एउटा आदर सिकाए, सम्मान गर्न सिकाए, व्यवहारिक ज्ञान सिकाए। यसरी हुर्किएकी हुन् ज्योति। यसै सहरमा अर्कोतिर एउटा प्रतिष्ठित व्यवसायीको घर छ। उनी सहरकै प्रतिष्ठित व्यवसायीमा पर्छन् र उनको सन्तानमा एक्ला छोरा मात्रै थिए, सबिर। उनी पनि एक्लो सन्तान, के खाई को खाई गरी गरी यति पुलपुल्याएर हुर्काएका हुन्। यसै गरी हुर्किँदै बढ्दै हरेक कुराको सुविधा पाए। त्यो सुविधा पाएर उनी मातिएका थिएनन्। उनको उमेर भने 20 वर्षको थियो। सबिर सम्पन्न परिवारका थिए, तर अहंकार, घमण्ड, कुञ्चराको नाम थाहा थिएन उनलाई। उनी मिलनसार अवश्य थिए, पढाइमा अब्बल। सबिर जुन कलेजमा पढ्थे त्यही कलेजमा ज्योति पनि भर्ना हुन पुगिन्। संयोगवश उनीहरूको पहिलो पटक त्यही कलेजमा भेट भएको थियो। सबिर त्यो कलेजमा 4 वर्षदेखि अध्ययनरत थिए, तर ज्योतिलाई उनले देखेको केवल 2 वर्ष भयो। उनी 2 वर्ष पुरा गरिसक्दा बल्ल ज्योति भर्ना भएकी थिइन्। त्यही बेलामा खोइ कसो कसो गरी उनीहरूको पहिलो पटक भेट भयो। सायद उनीहरूले कल्पना पनि गरेका थिएनन् होला उनीहरूको यसरी भेट हुन्छ अनि उनीहरू एक मिल्ने साथी बन्छन् भनेर। ज्योतिका ग्रुप एउटा नियमित समयमा चिया खान क्यान्टिनमा पुग्थे। त्यो समयमा सबिरको भने कक्षा छुट्ने समय हुँदो रहेछ अनि उनीहरू चाहिँ त्यो समयमा सदैव क्यान्टिनमा बसेर गफसफ गर्दै खाजा खाने गर्दा रहेछन्। उनीहरूको त्यो समय मिलेको हुनाले प्राय उनीहरू एकैचोटि क्यान्टिनमा भेट्दा रहेछन्। यसरी क्यान्टिनमा बसेर चिया खाने क्रममा एउटै टेबल कहिलेकाहीँ कहिलेकाहीँ सँगसँगैको टेबलमा यिनीहरू बसेर चिया खाँदा खाँदै यिनीहरूको एकदम घनिष्ठ मित्रता भएको थियो। यिनीहरूलाई के थाहा यसरी चिया खाँदा खाँदै एक दिन एकअर्काको जीवन बन्नेछन् भनेर। त्यो त समयको कुरा हो, समयको गर्व मानि थियो।

बित्दै गयो। सबैको ब्याचलर सिद्धियो, मास्टरको कक्षा सुरु भयो। साथीहरू फेरिए, कक्षा फेरिए, तर एउटा कुरा फेरिएन, ज्योतिको र उनको साथ। उनीहरूको त्यो क्यान्टिनमा चिया खाने क्रम कहिले टुटेन। ज्योतिको एग्जाम परीक्षा आउँदा सबैले सिकाइदिन्थे, क्यान्टिनमै बसेर भए पनि, लाइब्रेरी जाँदाखेरि पनि सँगै जान्थे, सँगै पढ्थे। यसरी साना साना सपनाहरू हुर्किन थाल्यो अनि बिस्तारै बिस्तारै ती सपनाहरू एक अर्कामा साटिन थाल्यो। न सबैले प्रेमको प्रस्ताव राखे, न ज्योतिले म तिमीलाई मन पराउँछु, माया गर्छु, तिमी बिना बाँच्न सक्दिन भनी, केही पनि भएन। जुन फिल्मी शैलीमा हुन्छ यस्तो यिनीहरूको जीवनमा कतै पनि भएन। न भ्यालेन्टाइन्स डे आउँदा उनले फुलको गुच्छा दिए, न उनले त्यसको अपेक्षा गरिन्, न कुनै ठूलो समारोह, न के अह, उनीहरूको सामान्य साधारण जीवन अगाडि बढिरह्यो। एक अर्काका सच्चा मित्र जस्तो गरी एक अर्कालाई केही पढ्दा एक फोनको भरमा एक अर्काका लागि उनीहरू तुरुन्तै हाजिर हुन्थे। कलेजबाट घर आउँदा सँगसँगै बाटोमा कुरा गर्दै आउँथे अनि चिया खाँदा धेरै समय मौनता छाइरहन्थ्यो। नजरले बोल्थ्यो, भावना बोल्थ्यो, मन मौनतामा मुस्कुराइरहन्थ्यो। कस्तो व्यक्तै नगर्दा पनि अव्यक्त प्रेम दुवैजना एकअर्काको साथ पाउँदा खुसी हुन्थे। जब कुनै विषयमा छलफल गर्नुपर्दा उनीहरू त्यो विषयमा बसेर छलफल गर्थे। परिपक्वको प्रेम भन्दा पनि हुन्छ। सबैले एक दिन मुस्कुराउँदै भने, ज्योति कि तिमी जीवनभर मेरो सबैभन्दा मिल्ने, सबैभन्दा माथिको, सबैभन्दा आत्मीय साथी बन्न सक्छौ। मुस्कुराएर ज्योतिले उनको अनुहारमा हेरिन् अनि लजाउँदै अलिकति मुस्कुराउँदै केवल उनले टाउको हल्लाइन्, मौन स्वीकृति दिइन्। बस दुवैको मनलाई एउटै यात्रामा यही एउटा वाक्यले जोडिदियो। हुन त मनको नाता पहिले नै जोडिसकेको थियो, तर एक वचन सोध्नुपर्छ, नारीको इज्जत गर्नुपर्छ, नारीको मनको कुरा बुझ्नुपर्छ, त्यसपछि मात्रै पाइला अगाडि सार्नु भन्छन्। त्यही भएर सबीरले मुख फोडिहाले, अनि त के चाहियो र। उनले हल्का मुस्कुराएर टाउको निहुराएर अलिअलि टाउको हल्लाइन्। त्यही मौन स्वीकृतिले दुवैलाई एउटै यात्रामा जोडिदियो। उनीहरूको सम्बन्ध अब लुकेन। साथीहरूलाई थाहा भयो, घर परिवारलाई पनि थाहा भयो, किनकि त्यो सम्बन्ध आवेगमा होइन, सम्मान र विश्वासमा जोडिएको थियो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसु,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ तपाईँको छेउमा मान्दिरा छु र आज हामी यात्रा जिन्दगीकोमा सबिर र ज्योतिको कथा सुन्दैछौ ज्योतिको र सबिरको कथा अझ अगाडि यसरी बढ्छ अब घरसम्म कुरा पुगिसकेपछि ज्योतिका आमा बुवाले त सबिरलाई मन पराउँथे धनी घरको छोरो व्यवहारिक छ आफ्नै छोरीलाई माया गर्छ मन पराउँछ भनेपछि ज्योतिका आमा बुवाले आफ्नो छोरीको सुन्दर भविष्य देखे सबिरका आमा बुवाले पहिला यो सम्बन्धलाई मन पराएनन् हैसियत मिल्दैन भनेर युवती हामीलाई मन पर्छ मेहनती छिन् सरल छिन् उनको मेहनतको प्रशंसा गर्न मन लाग्छ उनको व्यवहारको प्रशंसा गर्न मन लाग्छ तर हाम्रो हैसियत मिल्दैन छोरा सबिरका आमा बुवाले भन्दा सबिरले मन दुखाएका थिए मौन बसेका थिए उनले त्यति दुई चार दिनसम्म खान पनि मन पराएनन् केही प्रतिक्रिया पनि दिएनन् आफ्नो एक्लो छोरो यसरी भित्रभित्रै पिल्सिएको दबिएको अनि दुखी भएको उनका आमा बुवाले देख्न सकेनन् त्यसपछि आमा बुवा दुवैले उनलाई सम्झाए फकाए तिमीलाई ज्योति मन पर्यो ठिक छ ज्योति हाम्रै घरमा आएपछि सबै कुरा सिक्छिन् पढ्छिन् तिम्रो साथी बन्छिन् हामीलाई अब कुनै गुनासो छैन जीवनले जुन बेला जे मोड लिएर आउँछ त्यही राम्रो हुन्छ हामी तिम्रो प्रेमलाई बाधा पुर्याउँदैनौ उनका आमा बुवाले यसो भन्दा जति बेला जस्तो परिस्थिति हुन्छ त्यति बेला हामी तिम्रो अगाडि तिम्रो साथमा खडा हुनेछौ सबै कुरा ठिक हुन्छ बाबु तिमी चिन्ता नगर आमा बुवाले यसरी राम्रोसँग सम्झाउँदा सबिर खुसी भएका थिए यसरी सबै कुरा राम्रै सबै कुरा ठिक भएको जस्तो देखिन्थ्यो अब के भयो होला त सबिर र ज्योतिको जीवनमा प्रतीक्षा गर्दै गर्नुहोस् म तपाईँलाई उनीहरूको जीवनको कथा सबै सुनाउँदै जान्छु यो गीतपछि

यसरी उनीहरू खुसी खुसी आफ्नो पढाइ पढ्दै अगाडि बढिरहेका थिए। एक दिन सबीरले ज्योतिलाई एउटा खबर सुनाए। त्यो खबरले उनीहरूको जीवनको गोरेटो नै अर्कै दिशातर्फ मोडिदियो। सबीर खुसी हुँदै भन्दै थिए, ज्योति मैले बाहिर अप्लाई गरेको थिएँ, स्कलरसिपमा एडमिसन लेटर आइपुग्यो। अब यो खबरमा ज्योति खुसी हुने कि दुखी हुने सोच्नुहोस् न तपाईँ। कहिलेकाहीँ जीवनले हामीलाई यस्तो मोडमा ल्याएर उभ्याइदिन्छ जहाँ खुसी पनि हुन्छ र आँसु पनि। एउटै समयमा खुसी र एउटै समयमा आँखामा आँसु पनि छल्किन्छ। त्यो खुसीको आँसु भन्नु कि दुःखको आँसु, ज्योति र सबीरको जीवनमा पनि यस्तै त्यो दिन भयो। कलेजको अन्तिम वर्ष थियो सबीरको। सबीरको घरमा खुसियाली छायो। अमेरिकाको एउटा प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षाका लागि आएको त्यो एडमिसन लेटर। घरमा सबै खुसी थिए। सबीरका बुबाले गर्वका साथ भने, छोरा यो अवसरलाई गुम्न दिनु हुँदैन, यो अवसर सबैले प्राप्त पनि गर्दैनन्, यसलाई राम्रोसँग तिमीले जीवनमा उपयोग गर्नु। सबीर पनि खुसी थिए, तर उसको मनमा एउटा चिन्ताले घर बनाइरहेको थियो। त्यो चिन्ता थियो उसको प्रेम ज्योति। त्यही साँझ ज्योति र सबीरले भेट्ने निर्णय गरे अनि उनीहरू थानकोटको त्यो पार्कमा पुगे। एउटै बेन्चमा हात समाएर उनीहरू एकअर्कालाई महसुस गरेर मौन बसिरहे। हावा बिस्तारै चलिरहेको थियो, रुखका पातहरू हल्लिरहेका थिए। दुवै धेरै बेरसम्म मौन बसे। एकअर्काको हातको स्पर्शले विभिन्न कुराहरू उनीहरूको अन्तस्करणमा खेलिरहेको थियो। अन्तत सबीरले आफ्नो ब्यागबाट एडमिसन लेटर ज्योतिको हातमा थमाइदिए। ज्योतिले पढिन्, आँखामा खुसीका आँसु छल्किए अनि अर्कोतिर बिछोडको डर पनि उसको अनुहारमा देखियो। उनले मुस्कुराउँदै भनिन्, मलाई तिमीमाथि गर्व छ सबीर। तर त्यो मुस्कान भित्र आँसुले लुकामारी खेलिरहेको थियो, मन भक्कानी रहेको थियो, बोली लर बनिरहेको थियो।

दिन बित्यो यस्तै गरी सबिरको घरमा सबिर जानका लागि तयारी हुँदै थियो। यता साँझ साँझतिर सबिर र ज्योति कहिले बाटोमा यत्तिकै वक गर्दै हिँड्थे, कहिले रेस्टुरेन्टमा बसेर चिया खान्थे, कहिले पार्कमा पुग्थे, भविष्यका कुराहरू गर्थे। अनि सबिरले त्यही समयमा भने ज्योतिको हात समाउँदै, ज्योति यदि तिमी पनि मसँगै विदेश जान पाए कति राम्रो हुन्थ्यो, त्यो मौका मिलेन, तिमी आफ्नो तर्फबाट प्रयास गर, तिम्रो स्कलरसिपमा मिल्यो भने अरू म हेरौँला। उनले

सबैको कुराले उनलाई अलिकति बलियो पनि बनायो। भित्रभित्रै उनी मौन बसेर चुपचाप मनभित्र कुराहरू खेलाइरहिन्। उनलाई आफ्नो गरिबी, आफ्नो धरातल, आफ्नो व्यवहार भन्दा पनि बढी अब सबिर टाढा जाने भयो भन्ने त्यो दूरीले गर्दा नै उनको मन आत्तिसकेको थियो। अब यो दूरीले गर्दा हाम्रो सम्बन्ध के होला? कतै उता राम्रो युवती पाए अथवा उतै गएर उतै उतै भुल्दा मलाई बिर्से भने के हुन्छ होला? म साधारण युवती हुँ। यसरी ज्योतिको मनमा एउटा सानो शङ्काले ज्वरो गाड्यो। उनी मौन भइन् तर केही बोलिनन्। अनि सबिरले उसको हात समातेर भन्यो, तिमी किन पिर गरेकी? म माथि विश्वास छैन। 2 वर्ष मात्रै त हो नि, म त्यहाँ पुगेर राम्रोसँग पढ्छु, काम गर्छु, आफूलाई त्यहाँ स्थापित गर्छु, अनि सबैभन्दा पहिले म तिमीलाई बोलाउँछु। तिमी पढेर कलेजहरूमा अप्लाई गर्दै गर। यो अहिलेको हाम्रो बिछोड अन्तिम हो र के? हामी कहिले नभेट्ने हो र? हाम्रो भविष्यको सुरुवात हो यो, त्यसकारणले चिन्ता नगर। सबिरले ज्योतिलाई यसरी सम्झाए। ज्योतिले उसको आँखामा हेरिन्, त्यहाँ झुटो देखिँदैन थियो, उनको मन बोलिरहेको थियो। त्यहाँ थुप्रै सपना थिए, त्यहाँ सपनामा विश्वास थियो, त्यो सपनामा, त्यो बोलीमा, त्यो वचनमा विश्वास थियो। उनले बिस्तारै भनिन्, म तिमीलाई कुरी बस्नेछु, म तिमीलाई पर्खिनेछु, चाहे जति वर्ष किन नलागो।

समय त रोकिदैन, आज भन्यो भोलि भन्यो, यो समय बग्दै जान्छ। सबिरको विदेश जाने दिन पनि आयो। एयरपोर्टमा सबिरका परिवार, साथीहरू र ज्योति सबै थिए त्यहाँ। सबैजनाले उनलाई शुभकामना दिइरहेका थिए, तर ज्योति र सबिरका लागि भने त्यो भिड नै एउटा सानो संसार भएको थियो। त्यत्तिकैमा बोर्डिङ तर्फ लाग्नका लागि अनाउन्समेन्ट भयो। सबिरले आफ्नो झोला काँधमा राखे, ज्योतिको हात समात्दै अन्तिम पटक भने, जति टाढा भए पनि मेरो मन तिमीसँगै रहनेछ। ज्योतिको आँखाबाट झरेका बलिन्द्र धारा आँसु सबिरले पुस्दै भने, मेरो बाटो आँसुले रोक्छौ, मलाई मुस्कुराएर विदा गर, केही वर्ष हो म तिमीलाई उतै बोलाउँछु। उनले मुस्कुराउने प्रयास गरिन् र भनिन्, म तिम्रो सफलताको कामना गर्दछु, म तिमीलाई पर्खिनेछु, तिम्रो बाटो हेरिरहनेछु, तिम्रो प्रतीक्षा गर्नेछु। दुवैले एकअर्कालाई अन्तिम पटक हेरे। सबिर बिस्तारै गेटतिर लागे, ज्योति त्यही उभिरहिन्। जहाज आकाशतिर उड्दै

जाँदा उनले मनमनै भनिन्, हे भगवान्, मेरो विश्वासलाई टुट्न नदिनुहोला, मेरो विश्वासलाई कायम राख्नुहोला, मेरो शरीरको रक्षा गर्नुहोला, मेरो शरीरको मनमा म प्रति प्रेम विश्वास भरोसा जगाइदिइरहनुहोला। उसको मन नबदलियोस्, उसको स्वास्थ्य स्वस्थ रहोस्, यो यात्रा सफल रहोस्। यसरी उनले शरीरका लागि प्रार्थना गरिन् र भारी मन लिएर उनी

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि,
4: केही आँसु केही हाँसो,
5: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
4: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, सबिर जहाजमा आकाशमा अनि ज्योति धरतीमा गाडीमा। त्यो दिन दुवैलाई लागिरहेको थियो दुई वर्ष पर्खिनु धेरै ठूलो कुरा होइन, तर उनीहरूलाई थाहा थिएन कहिलेकाहीँ समयभन्दा ठूलो मानिसको जीवनमा आउने कुनै कुनै घटना, कुनै कुनै परीक्षा जस्ता हुन्छन्। मानिसको मनले एउटा कुरा सोच्छ, समयले अर्को स्वाद चखाइदिन्छ। जब मौनताले सम्बन्धलाई जित्न थाल्छ अनि भनिन्छ सम्बन्ध एकै दिनमा टुट्दैन, त्यो सम्बन्ध बिस्तारै बिस्तारै साना साना मौनताहरूमा हराउँदै जान्छ। अब ज्योति र सबिरको जीवनमा पनि सायद यस्तै मौनता छाउँछ कि, वा अझ अगाडि यो सम्बन्ध मौलाउँदै जान्छ। त्यो समयले कस्तो स्वाद चखाउँछ त्यसका बारेमा हामी अझ अगाडि ज्योति र सबिरको कथालाई लान्छौँ। समय कसैका लागि रोकिँदैन, क्यालेन्डरका पानाहरू फेरिँदै गए, ऋतु फेरिँदै गए, नेपालमा दसैँ आयो, तिहार आयो, नयाँ वर्ष आयो, तर ज्योतिको जीवनमा एउटा कुरा भने बदलिएको थिएन। उनी अझै पनि सबिरको एउटा फोनको प्रतीक्षामा हुन्थिन्। कसैको फोन बज्यो भने उनको मुटु ढुक्क हुन्थ्यो, सबिरको फोन आयो कि दौडेर त्यो फोन हत्तनपत्त उठाइहाल्थिन्। सुरुका दिनहरूमा सबिरले आफै फोन गर्थे, साँझ बिहान दिउँसो राति जति बेर सबिरलाई फुर्सद हुन्थ्यो त्यहाँ जब एक्ला हुन्थे। अहिले त्यहाँको वातावरणमा भिजिसकेका थिएनन्। त्यति बेलासम्म सबिरले ज्योतिलाई फोन गरी गरी हरेक कुरा बताउँथे, आज के भयो, अहिले के भयो, मलाई तिम्रो याद आयो आदि इत्यादि। आज यस्तो प्रेमिल जोडीलाई हात समातेर हिँडेको देखेको थिएँ, मैले तिमीलाई कति मिस गरेँ। यस्ता प्रेमिल कुराहरू हुन्थे, सबिरले आफै फोन गर्थे। अब समय बित्दै गयो, क्यालेन्डरका पानाहरू अझ बढी पल्टिन थाले। अब ज्योतिले फोन गर्नु पर्थ्यो, पहिले सबिर घन्टौँ कुरा गर्थे, अब एक दुई मिनट हुन पाउँदैनथ्यो मनका कुरा व्यक्त गर्न नपाउँदै। ज्योति अहिले मिटिङमा छु, पछि कुरा गरौँला है, वा आज धेरै असाइनमेन्ट छ, कहिले के कहिले के, कहिले साथीहरूको बिचमा छु, यस्तै भनेर उनले फोन काटिरहन्थे, कहिले उठाउँदैनथे। ज्योतिले कहिले गुनासो गरिनन्। उनलाई लाग्थ्यो विदेशमा सङ्घर्ष गर्न सजिलो हुँदैन, साँच्ची नै उनी व्यस्त हुन सक्छन्, तर उता सबिरको जीवन भने साँच्ची नै व्यस्त हुँदै गइरहेको थियो, किनकि सबिर त्यहाँको माहौलमा ढलिसकेका थिए, त्यहाँको जीवनमा उनी रमाइसकेका थिए, त्यहाँ उनले एउटा बेग्लै संसार भेटिसकेका थिए। पढाइ, पार्ट टाइम जब, नयाँ साथीहरू, नयाँ जिम्मेवारी, सबैसँग तालमेल मिलाउँदै अगाडि बढ्नुपर्ने, कहिले घुम्न गयो कहिले आफै थाकिन्छ, यस्तै यस्तै क्रममा एक नेपाली युवतीसँग चिन्जान भयो, अनिता। सुरुमा अनितासँग नेपाली भएको नाताले कुराकानी भयो, कहाँबाट आएको, कहाँ बस्छौ अनि कहिले आएको, यताउता कुरा गर्दा गर्दै बिस्तारै बिस्तारै उनीहरूको मित्रता अलि बलियो हुँदै आयो। सबिरलाई आफैलाई पनि थाहा थिएन कहिले त्यो मित्रता भावनात्मक रूपमा एकदमै झाङ्गिसकेको थियो, मजबुत भइसकेको थियो। भनिन्छ नि टाढा हुँदा त्यो टाढाको माया गाढाको सट्टा खाटा लाग्दै जाँदो रहेछ। धेरै वर्षपछि राम्रो फोटो पनि उड्दै उड्दै जान्छ अनि एक दिन त्यसको नाम निशानै हुँदैन। सायद टाढा भएको मायाले पुगेन, उनीसँगै हाँस्ने, उनीसँगै रुने, उनीसँगै खाने, उनीसँगै बाँच्ने त्यो साथी नजिक हुँदो रहेछ। मानिसको जीवनमा प्रेमको अनुभूति पनि सबैको फरक फरक। अब टाढाको मायालाई बिर्सेर सबिर अनिताको मायामा, अनिताको प्रेममा, अनिताको साथमा रमाउन थालिसकेका थिए।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। यति बेला हामीले सबिर र ज्योतिको कथा सुनिरहेका थियौँ। अब अर्को साता यो कथा कसरी अगाडि बढ्छ, के ज्योतिले सोचेको सही हो, सबिर व्यस्तै भएर उनलाई फोन नगरेका हुन्, वा सबिर उतै भुले, वा सबिरले ज्योतिलाई भुले, वा सबिर कसैलाई नभनिकन नेपाल फर्किए, के हुन्छ त यो कथा? ज्योतिको जीवन कतातिर अगाडि बढ्छ, सबिरको जीवन कतातिर अगाडि बढ्छ, वा यी दुवैको अत्यन्तै सुन्दर मिलन हुन्छ? अर्को साता ज्योति र सबिरको बाँकीको कथा हामी सुन्नेछौँ यात्रा जिन्दगीकोमा, रेडियो स्टेशन बीएफबीएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। र बाँकीको कथा म अर्को साता तपाईँका लागि अवश्य लिएर आउने नै छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, आजलाई बिदा पाऊ, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ. सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ. प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो. साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोल बजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो. यस्तै सुनसरीका अधिकांश क्षेत्रमा पनि निषेधाज्ञा हटाइएको छ. प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै देवानगंज, पोखराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने उल्लेख गर्नुभएको छ. यसअघि सुनसरीका 10 स्थानीय तहमा निषेधाज्ञा कायम राखिएको थियो. प्रशासनले निषेधाज्ञा कायम रहेका क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन, जुलुस प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ. आजै सप्तरीको राजविराज र बोधे वर्षाइनको कर्फ्यू पनि हटाइएको छ. जनकपुर धाममा हिजैबाट कर्फ्यू हटाइएको थियो. धनुषाको जनकपुर धाममा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ. ब्रिटिश गोर्खा तथा रोयल मरिन्सका पूर्व सदस्य आरोही निर्मल पूर्जा एमबीको शव ब्रोड पिकमा भेला पारिएको छ. पाकिस्तानमा पर्ने हिमालको 5,700 मिटर उचाइमा आरोही पूर्जाको शव भेटिएको उद्धारकर्मीले बताएका छन्. 43 वर्षीय पूर्जा र अरू 9 जना आरोहीले आरोहण सकेर फर्कने क्रममा हिम पहिरो आउँदा मृत्युवरण गर्नु परेको हो. पूर्जाको आरोहण कथालाई लिएर नेटफ्लिक्समा वृत्तचित्र समेत बनेको थियो. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ. निगम सञ्चालक समितिको निर्णय अनुसार आज राति 12:01 लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ़ाइएको हो. पेट्रोलमा प्रति लिटर 3 रूपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 5 रूपियाँ वृद्धि भएको छ. यो सँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपालमा 200 रूपियाँ, सुर्खेत र दाङमा 179 रूपियाँ कायम हुने भएको छ. यस्तै चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा मूल्य 197.50 रूपियाँ पुगेको छ. निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 20 रूपियाँ वृद्धि गरी नयाँ मूल्य 249 रूपियाँ कायम गरेको छ. अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँको लागि प्रति किलोलिटर 131 अमेरिकी डलर बढ़ाइएको छ. एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ. पश्चिम नवलपरासीको सुस्तालाई नारायणी नदीको कटानबाट जोगाउन निर्माण गरिएको अस्थायी बाँधलाई भारतीय एसएसपीले भत्काइदिएको छ. नारायणले कटान गर्न लागेपछि स्थानीयले बस्ती र जमिन जोगाउन साउन 15 गते अस्थायी बाँध निर्माण गरेका थिए. बोरामा बालुवा भरेर निर्माण गरिएको बाँधलाई सादा पोसाकमा आएको एसएसपीको समूहले भत्काएको सुस्ता बचाऊ युवा अभियानका संयोजक योगेन्द्र गौतमले जानकारी दिनुभएको छ. यसअघि नारायणी नदी किनारको 1 किलोमिटर क्षेत्रमा तटबन्धन निर्माण भइरहेको थियो. त्यही तटबन्धनसँग जोडेर पूर्वतर्फ 132 मिटर क्षेत्रमा 2 महिना अघि तटबन्धन निर्माण गर्न लाग्दा एसएसबीले अवरोध गरेको थियो. त्यही ठाउँमा नदीले कटान गर्न थालेपछि स्थानीयले बोरामा बालुवा भरेर अस्थायी बाँध बनाएका थिए. त्यही बाँधलाई एसएसबीले भत्काएको संयोजक गौतमले बताउनुभयो. यस क्रममा एसएसबी टोली र स्थानीय बीच झडप समेत भएको छ. इरानको आग्रह अनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ. इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ. छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोकेको ट्रम्पले बताउनु भएको थियो. मध्य पूर्व मामिला विश्लेषक तारा कंगारलुले सम्भावित थप भिडन्तका लागि इरान तयार रहेको देखिएको बताउनु भएको छ.
4: Still some right to charge, whether that be a toll, a fee, a VAT, however they want to phrase it, but ultimately the recognition that they are in control.
3: हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ. प्रधानमन्त्री पिटर म्याकारले च्यानुब नदीको पानी सतह कीर्तिमानी रूपमा घटेपछि बन्द गर्नु परेको जानकारी दिनुभएको हो। बुडापेस्टको दक्षिणमा रहेको 2000 मेगावाट क्षमताको केन्द्रले हंगेरीको आधा विद्युत माग पूरा गर्दै आएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्रेको छ।
2: नमस्ते श्रोताहरू, आज कार्यक्रम दोहानको समय सुरु भइसकेको छ। हाम्रा समस्त श्रोतावर्गमा हामी हार्दिक नमस्कार तथा स्वागत गर्दछौँ। विगतको समयमा पनि दोहानबाट हामीले मोतीराम भट्टका विषयमा राम्रा राम्रा जानकारीहरू श्रोतावर्गलाई पस्किएका थियौँ। त्यो जानकारी उहाँको विषयका सन्दर्भहरूमा विभिन्न विद्वानहरूले भन्नुभएका कुराहरूले वास्तवमा हाम्रा श्रोताहरूलाई अवश्य पनि लाभ पुर्यायो होला। र अस्ति हामीले भदौ महिनामा विशेष गरिकन मोतीराम भट्टलाई अलिकति अगाडि ल्याउने प्रयत्न गरेका थियौँ र नेपाली साहित्यमा मोतीराम भट्ट अनि कुशी औँसी भन्ने बित्तिकै भदौ महिना सम्झिन्छौँ। त्यस्तै गरिकन श्रोताहरू, अहिले चाहिँ हामी कार्तिक महिनामा छौँ र यो कार्तिक महिना भन्ने बित्तिकै लक्ष्मी पूजा भन्ने बित्तिकै वास्तवमा श्रोताहरू, हामी सबै नेपाली साहित्यका पाठक श्रोताहरूले के सम्झन्छौँ भने लक्ष्मीप्रसाद देवकोटा भनेर सम्झन्छौँ। किनभने श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा 1966 साल कार्तिक महिना 27 गते लक्ष्मी पूजाकै दिन जन्मनु भएको थियो। त्यसो भएर उहाँको नाम पनि पछि लक्ष्मीप्रसाद देवकोटा नै राखियो र हरेक वर्ष चाहिँ वास्तवमा नेपाली साहित्यकारहरूले, नेपाली साहित्यका प्रेमीहरूले त यो कार्तिक महिनामा लक्ष्मी पूजाका दिन र चाहिँ अक्सर गरेर कार्तिक महिनाभरि नै कुनै न कुनै रूपमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा चर्चा परिचर्चा, उहाँका काव्यकृतिहरूको वाचन गरिरहेका हुन्छन्, उहाँलाई कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छौँ। त हामीले पनि अहिले यहाँ वास्तवमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिने जमर्को गरेका छौँ। त महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ज्यादै धुरन्धर, प्रातिभ र सारस्वत कवि हुनुहुन्थ्यो। ज्यादै मौलिक ढङ्गमा काव्य कविताहरूको रचना गर्न सक्ने, त्यस्तै गरिकन अत्यन्त चाखलाग्दो ढङ्गले कविताहरू उहाँ वाचन गर्नुहुन्थ्यो भनेर हामीले समकालिकहरूको मुखबाट हामी सुन्दछौँ। उहाँको वाचन शैली पनि त्यस्तै राम्रो थियो। एकदमै आकर्षक ढङ्गले आफ्ना रचना, आफ्ना विचारहरू सुनाउनुहुन्थ्यो भनेर हामी सुन्दछौँ। वास्तवमा यस्ता राष्ट्रिय प्रतिभा हाम्रो नेपालको लागि मात्रै नभएर संसारको लागि एउटा महत्त्वपूर्ण व्यक्ति अथवा व्यक्तित्व हुनुहुन्छ र अहिले नेपालमा हामी साहित्यमा चाहिँ लागेकाहरूले त उहाँलाई आदर गर्छौँ गर्छौँ। नेपालभन्दा बाहिर गएका विभिन्न देशमा बस्नुभएका, चाहे अस्ट्रेलियाको कुरा गरौँ, चाहे चाहिँ क्यानाडाको कुरा गरौँ, बेलायतमा बस्ने नेपालीहरूको कुरा गरौँ, अथवा अमेरिकामा बस्ने कुरा किन नगरौँ, धेरै देशहरूमा लक्ष्मी जयन्ती मनाएको खबर हामीले विभिन्न सञ्चारका माध्यमहरूमा हेरिराखेका छौँ। जहाँ जहाँ नेपाली जाति पुगेका छन्, जहाँ जहाँ नेपाली भाषाभाषीहरू पुगेका छन्, तिनीहरूले तिहारको चाहिँ रौनकमा लक्ष्मीप्रसाद देवकोटालाई नसम्झने कुरै भएन। त्यसले गर्दाखेरि त उहाँलाई चाहिँ अब धेरै नेपालीहरूले देश विदेशमा सम्झिएका छन्। त उहाँ 1966 साल कार्तिक 27 गते जन्मनु भएको कुरा हामीले चाहिँ है भनिसक्यौँ। त उहाँको बाल्यकाल चाहिँ अब काठमाडौँमै जन्मनु भएको हुनाले राम्रै चाहिँ देखिन्छ। उहाँले वास्तवमा चाहिँ दरबार हाईस्कुलमा पढेर त्यहीबाट चाहिँ उहाँले एसएलसी, त्यतिखेर सायद म्याट्रिक भनिन्थ्यो होला, त्यो उत्तीर्ण गर्नुभयो र त्यसपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्नुभयो र त्यो तह पास गरेपछि उहाँले चाहिँ यता मानविकीतिरको विषय रोज्नुभयो, अङ्ग्रेजी साहित्य रोज्नुभयो, त्यसैबाट उहाँ अगाडि स्नातक तहसम्म उत्तीर्ण गर्नुभयो। उहाँले एमएको पनि तयारी गर्नुभएको थियो भन्ने कतिपय अनुसन्धाताहरूले उल्लेख गरेको पाइन्छ, तर उहाँले त्यो तह भने विभिन्न अप्ठ्याराले गर्दाखेरि पुरा गर्न सक्नु भएन। त्यसपछि उहाँ व्यावहारिक जीवनमा फर्कनुभयो र उहाँको चाहिँ सुरुमै उहाँको चाहिँ सायद 10 वर्षकै उमेरमा घनघोर संसार तर्नलाई नगरे घमण्ड मर्नु छ हामीलाई भनेर चाहिँ कविता लेख्न आरम्भ गर्नुभएको थियो। त्यो 10 वर्षकै उमेरमा उहाँले आरम्भ गरेको काव्य यात्रा उहाँको जीवन पर्यन्त रहिरह्यो र उहाँले चाहिँ एकपछि अर्को अनमोल ग्रन्थहरू नेपाली साहित्यलाई चाहिँ दिनुभयो। त उहाँले स्कुलमा पढ्दाखेरि नै एउटा मजा मजा कविता सुनाउनुहुन्थ्यो अरे, अनि अरू साथीहरूले चाहिँ तैँले लेखेका होला भन्थे अरे, अनि साथीहरू अगाडि लेखेर पनि सुनाउनुहुन्थ्यो अरे र शिक्षकहरूले एउटा उदीयमान प्रतिभा उदीयमान कवि भनेर चाहिँ देवकोटालाई भन्नुहुन्थ्यो अरे भन्ने पनि कतिपय लेखकहरूले लेख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँ त्यस्तो एउटा सारस्वत कवि प्रतिभा हुनुहुन्थ्यो। त्यसो भएर उहाँले चाहिँ श्रोताहरू 700 भन्दा बढी कविताहरू उहाँका विभिन्न सङ्ग्रहहरूमा छापिएका छन्, त्यसै गरिकन 200 भन्दा बढी खण्डकाव्य वा खण्डकाव्य स्तरका कृतिहरू प्रकाशित भएको हामी पाउँछौँ, त्यस्तै गरिकन 30 दर्जनभन्दा बढी महाकाव्य प्रकाशित भएका छन्, जसमा शाकुन्तल महाकाव्य जस्तो ज्यादै प्रौढ ज्यादै गम्भीर महाकाव्य नेपाली साहित्यले उहाँबाटै पाएको छ। त्यो एउटा बेजोड काव्यकृति नेपाली साहित्यका लागि ज्यादै महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ। उहाँका अनगिन्ती कविताहरूमध्ये श्रोताहरू जस्तो अब गरिबकै कुरा लिउँ न, होइन, गरिबमा कस्तो मिठोसँग उहाँले भन्नुभएको छ, गरिब भन्छौ सुखको मझै धनी मिल्दैन संसारभरि संसारभरि कतै पनि विलासको लालसा दास छैन म मिठो छ मेरो रसिलो परिश्रम। कस्तोसँग उहाँले परिश्रमलाई यहाँ परिभाषित गर्नुभएको छ, निधार मेरो पसिना जडाउ छ मोती तिनैको अनमोल भाउ छ स शान्तिको सुन्दर दीप बासमा पिउसको स्वाद स ग्यास ग्यासमा। यसरी उहाँका अब 700 वटा कविताहरू एकपछि अर्को अर्को पछि अर्को झन् झन् चाहिँ राम्रा र साहित्य दृष्टिकोणले व्यङ्ग्यका दृष्टिकोणले होइन र चाहिँ अलङ्कारका दृष्टिकोणले पनि उहाँका चाहिँ काव्यकृतिहरू अथवा कविताहरू ज्यादै नै चाहिँ महत्त्वपूर्ण छन् भन्ने चाहिँ लाग्दछ र नेपाली समीक्षकहरूले पनि देवकोटालाई एउटा सारस्वत र प्रातिभ कविको रूप चाहिँ दर्जा चाहिँ दिएका छन्। त्यसले गर्दाखेरि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय स्थान रहेको हामी पाउन सक्छौँ। त उहाँले अब मुदामदन जस्तो खण्डकाव्य नेपाली साहित्यलाई दिनुभएको छ, महाकाव्यमा शाकुन्तलै भयो, त्यसपछि गएर अब वनकुसुमै भयो, प्रमिथसै भयो, अरू पनि काव्यकृति छ र उहाँले नेपालीमा त होइन श्रोताहरू अङ्ग्रेजी साहित्य र संस्कृत साहित्यमा संस्कृत भाषामा समेत उहाँले महाकाव्य लेख्नु भएको चर्चा पाइन्छ। उहाँको पछि अङ्ग्रेजी साहित्यको काव्य त साझा प्रकाशनबाट छापिएको पनि छ, त्यसरी गरिकन संस्कृतको महाकाव्य चाहिँ देवकोटाले लेखेर योगी नरेन्द्रनाथलाई दिनुभएको र उहाँले चाहिँ आफूले भाषा सम्पादन गरेर अनि देवकोटाकै भानिसलाई चाहिँ दिएको कुरा योगी नरहरिनाथको एउटा अन्तर्वार्तामा मैले पढ्ने अवसर पाएको थिएँ। त्यो अनमोल संस्कृतमा लेखेको काव्य अहिले भेटिन सकेको छैन, तर उहाँको चाहिँ पृष्ठभूमि अब बुबा पनि विद्वान पण्डित संस्कृतको विद्वान हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि घरमा पनि उहाँको चाहिँ संस्कृत पढ्ने पृष्ठभूमि रह्यो र त्यो बेलामा अब दरबार हाइस्कुलमा पनि सायद 100 नम्बरको संस्कृत पढाइ हुन्थ्यो त्यसले पनि उहाँलाई चाहिँ अवश्य पनि मलजल गर्यो होला यसरी उहाँको भाषिक दृष्टिकोणले पनि नेपाली भाषा अङ्ग्रेजी भाषा संस्कृत भाषामा उहाँको चाहिँ कलम अगाडि बढेको पाइन्छ भने उहाँले 12-13 भाषाहरूमा उहाँले कुरा गर्न सक्नुहुन्थ्यो कतिपय अन्य भाषाहरूमा उहाँले लेख्न पनि सक्नुहुन्थ्यो त त्यो किसिमको एउटा प्रातिभ क्षमता चाहिँ हामी लक्ष्मीप्रसाद देवकोटामा पाउँछौँ लुनी मेन्दु आदि गरी काव्यहरूमा हाम्रो उत्तरतिरका चाहिँ भाषा त्यहाँको चाहिँ संस्कृति त्यहाँको जनजीवन त्यहाँका पात्रहरूलाई टपक्क टिपेर उहाँले चाहिँ खण्डकाव्यको प्रणयन गर्नुभएको छ त्यसो भएको हुनाले उहाँको यो काव्य प्रतिभा ज्यादै माथिल्लो स्तरको थियो भन्ने कुरा हामी थाहा पाउँछौँ उहाँ मूलत महाकवि हुनुहुन्थ्यो

0: त श्रोताहरू, उहाँले त्यो काव्यमा मात्रै होइन, उहाँको चाहिँ हात चाहिँ धेरै विधामा चलेको छ। हामी नाटकको कुरा गरौँ, त्यसमा पनि कलम चलाउनु भएको छ। उपन्यासको कुरा गरौँ, त्यसमा पनि देवकोटाले कलम चलाउनु भएको छ। कथाको कुरा गरौँ, त्यहाँ पनि देवकोटाले कलम चलाउनु भएको छ। अब निबन्ध त उहाँको ज्यादै लोकप्रिय विधा नै भइहाल्यो। उहाँको चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुखनेर भन्ने अर्को सङ्ग्रह गरेर दुईवटामा करिब 80-85 निबन्धहरू छापिएका छन्। र नेपाली निबन्धलाई वास्तवमा आधुनिक निबन्धको रूपमा उतार्ने काम, आधुनिक निबन्धको रूपमा जनसमक्ष पस्कने काम वास्तवमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले नै गर्नुभएको हो। उहाँको आषाढको 15 ज्यादै महत्त्वपूर्ण निबन्ध मानिन्छ र उहाँले चाहिँ अङ्ग्रेजी साहित्यको साहित्यका निबन्धहरूलाई अनुवाद गरेर पनि नेपाली साहित्यमा पस्कनु भएको छ। म्याकबेथ जस्तो नाटकलाई उहाँले चाहिँ अङ्ग्रेजीबाट नेपालीमा पस्किनु भएको छ। यस्तो दुरूह कार्य गर्ने क्षमता पनि वास्तवमा लक्ष्मीप्रसाद देवकोटामा थियो श्रोताहरू। त्यसैले गर्दा त आज लक्ष्मीप्रसाद देवकोटाको त तल्लो तहदेखि मतलब हाई स्कुल स्तरमा पनि उहाँका काव्यकृतिहरूको कहीँ न कहीँ कुनै न कुनै अंश वास्तवमा पढाइ भइराखेको छ र हरेक विश्वविद्यालयहरूले त्यो नेपाली भाषाको पाठ्यपुस्तकमा पनि उहाँका चाहिँ काव्यकृतिहरू कतै मुनावदन छन्, कतै उहाँको चाहिँ कविताहरू राखिएको छ, कतै खण्डकाव्यहरू राखिएको छ र यसरी उहाँका काव्यकृतिहरूको चर्चा परिचर्चा हुन्छ। त्यस्तै अब नेपाली साहित्यको पठन पाठनमा त श्रोताहरू, उहाँको नाम उहाँका काव्यकृतिहरू नपढिने कुरै भएन। किन भन्दाखेरि उहाँको चाहिँ अब कविता, खण्डकाव्य, महाकाव्य र निबन्धको मूलत चाहिँ पठन पाठन हुन्छ। त श्रोताहरू, वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले धेरै विधामा कलम चलाए तापनि उहाँको मुख्य विधा चाहिँ वास्तवमा काव्य विधा नै हो। उहाँले जुन सङ्ख्यात्मक हिसाबले पनि र गुणात्मक हिसाबले पनि हामीले हेऱ्यौँ भने उहाँको काव्य कृतिकै तुला बढ्ता चाहिँ देखिन्छ। किनभने अब 700 बढ्ता कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र चाहिँ 0.5 दर्जनभन्दा बढी महाकाव्य, त्यो पनि ज्यादै वैटपूर्ण, ज्यादै चाहिँ महत्त्वपूर्ण महाकाव्यहरूको रचना उहाँले चाहिँ गर्नुभएको छ।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000+ धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
0: उहाँलाई नेपाली साहित्यमा चिनाउने प्रमुख क्षेत्र भनेकै वास्तवमा चाहिँ काव्य कविता विधा नै हो भन्ने साहित्य समीक्षकहरूको पनि वास्तवमा श्रोताहरू त्यो ठहर चाहिँ रहेको छ। उहाँको यो काव्य कविता विधापछि अर्को ज्यादै महत्त्वपूर्ण विधा चाहिँ निबन्ध हो। उहाँको लक्ष्मी निबन्ध सङ्ग्रहले जुन प्रसिद्धि कमाएको छ, नेपाली साहित्यमा जुन लोकप्रियता हासिल गरेको छ र समग्र नेपाली निबन्धकारहरूलाई एउटा बाटो चाहिँ देखाएको छ, त्यो वास्तवमा लक्ष्मी निबन्ध सङ्ग्रह नै हो। लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रह पस्किएपछि त्यसलाई हेरेर, त्यसलाई पढेर, त्यसको अनुकरण गर्दै, त्यसबाट सिक्दै अगाडि बढ्दै गरेर चाहिँ अनि नेपाली निबन्धकारहरूले आफ्नो निबन्ध प्रणयन गर्नुभएको छ। त्यसले गर्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको दोस्रो ज्यादै महत्त्वपूर्ण विधा भनेको निबन्ध विधा पनि हो। त्यसले गर्दाखेरि उहाँलाई यो दुईटा विधाले चाहिँ नेपाली साहित्यमा ज्यादै ठुलो दर्जा दिलाएका छन् र हामीले यी दुईटा विधामा एकछिन लक्ष्मीप्रसाद देवकोटालाई एकछिन यसो पर राखेर सोच्ने हो भने वास्तवमा एउटा खण्ड एउटा अध्याय नै त्यहाँ चाहिँ खाली जस्तै हुन जान्छ। त्यसो भएको हुनाले त्यो एउटा महत्त्वपूर्ण चाहिँ स्थान बनाउन उहाँ सक्नुभएको छ, उहाँले सक्नुभएको छ र उहाँको त्यो स्थान बनाउने क्षमता वास्तवमा उहाँको प्रातिप क्षमता नै हो। त्यो कवितामा चाहिँ प्रतिभा अभ्यास र व्युत्पत्ति तिनवटा सामर्थ्यबाट काव्य कविताहरूको रचना हुन्छ भनेर साहित्य समीक्षकहरूले उल्लेख गरेको पाइन्छ। त कुनै कविहरू प्रतिभाबाटै चाहिँ एकदमै सम्पन्न हुन्छन् र आफ्नो काव्यकृतिलाई एउटा प्रातिप चमत्कारले चाहिँ उडाएर अगाडि बढाउँछन्। कतिपय कविहरू व्युत्पन्न हुन्छन्, धेरै पढेका धेरै काव्यकृतिहरू साहित्य शास्त्रहरू पढेर साहित्यमा काव्यमा यस्तो लेख्नुपर्छ यसरी लेख्नुपर्छ भन्ने कुराहरू यसरी अध्ययन गरेर अनि काव्यकृति लेख्छन्। त्यस्तालाई व्युत्पन्नशीलताको रूपमा हेरिन्छ र अनि कतिपय लेखकहरू काव्यकारहरू पटक पटक बारम्बार अभ्यास गरेर आफ्ना कृतिहरूलाई अगाडि बढाउँछन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा चाहिँ वास्तवमा प्रातिभ कवि थिए। उहाँले एकपटक लेखेपछि दोहोऱ्याएर लेख्ने बानी पनि उहाँको थिएन, एकपटक लेखेपछि लेख्यो लेख्यो। र उहाँ चाहिँ फेरि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारालाई अगाडि सार्ने त्यो काव्यधाराको जग हाल्ने पहिलो प्रतिभा पनि हुनुहुन्छ। पाश्चात्य जगतमा वर्ड्सवर्थबाट जो स्वच्छन्दतावादी काव्यधारा अगाडि बढेका थियो त्यो काव्यधारालाई नेपाली भाषा साहित्यमा चाहिँ टपक्क टिपेर ज्यादै सशक्त ढङ्गमा ज्यादै प्रभावपूर्ण ढङ्गमा त्यो प्रतिभा र कल्पनाको चाहिँ जादुले चाहिँ सजाएर व्यक्त गर्ने चाहिँ काम लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको छ। त्यसो भएर उहाँलाई हामी नेपालीहरू जो जो जहाँ जहाँ छौँ जुन जुन कार्यहरूमा लागिराखेका छौँ त्यहाँ त्यहाँबाट हामीले सम्झने गर्दछौँ र नेपाल लगायतका बाह्य जगतमा पनि उहाँको चाहिँ काव्यकृतिहरूको पठन पाठन भनौँ, उहाँको चाहिँ जन्मदिनमा चाहिँ जन्म जयन्ती मनाउने कुराहरू भनौँ, त्यस्ता कुराहरू चाहिँ चलेको हामी थाहा पाउँछौँ। त्यो उहाँको चाहिँ असीम प्रतिभाले गर्दा नै यो कुरा सम्भव भएको हो। त उहाँले चाहिँ अन्तिममा चाहिँ एउटा कविता लेख्नुभयो, उहाँ बिरामी हुनुहुन्थ्यो शान्त भवनमा र त्यो बेलामा उहाँले अन्तिममा कविता लेख्नुभयो। सुरुको कविता एउटा मैले अहिले प्रस्तुत गरिसकेका छु। अन्तिममा उहाँले के भन्नुभयो भन्दाखेरि संसार रूपी सुख स्वर्गभित्र रमी रमाए लेभित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल। उहाँको एउटा आध्यात्मिक भावना यसरी यसमा व्यक्त भएको छ। रहेछ संसार निशा समान आई नज्याउँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक। त्यो दर्शनलाई र अनि ईश्वरको चाहिँ प्रेमलाई उहाँले यति चाहिँ सहज र सरल ढङ्गमा भन्नुभएको छ। महामरुमा कण झैँ म तातो जलेर मर्दो बिनु आस लाटो सुकी रहेको तरो झैँ सुखाले चिदाग्नि तापी जल डाम नफाले संस्कार आफ्नो सब नै गुमाए म शून्यमा शून्य सरी बिलाएँ जन्मेर म यो स्वर्ग विषे पलाएँ आखिर भई खाक त्यसै बिलाएँ। यो चाहिँ वास्तवमा त्यस्ता महान चाहिँ विलक्षण काव्य प्रतिभाका चाहिँ धनी लक्ष्मीप्रसाद देवकोटाको अन्तिम समयको ज्ञान भक्ति र वैराग्यबाट आप्लावित भएको यो कविताले पनि हामीलाई चाहिँ उहाँको जीवनी उहाँको प्रातिभ क्षमताका विषयमा चाहिँ केही जानकारी दिलाउँछ श्रोताहरू।

0: पद्मकन्या कलेजमा पढाउनुहुन्छ, प्राध्यापिका हुनुहुन्छ, उहाँ आफू स्वयं पनि कवयित्री हुनुहुन्छ, साह्रै राम्रो कविता लेख्नुहुन्छ र साह्रै राम्रो कविता वाचन पनि गर्नुहुन्छ। त उहाँको मुखबाट त चाहिँ शाकुन्तल महाकाव्यका केही प्रसङ्गहरू हामी श्रोताहरूलाई पस्कने जमर्को गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया पनि दिनुहोला, हामीलाई चाहिँ संवाद पनि गर्नुहोला। एकपटक सुनौ प्रभा आचार्यको स्वरमा लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका केही अंशहरू।
1: नेपाली शाकुन्तल महाकाव्य यो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको र यी मैले जुन वाचन गर्दैछु प्रथम सर्गको प्रारम्भिक श्लोकहरू नै हुन्। यो शार्दूल विक्रीरित छन्दमा रचिएको छ यो श्लोक।

0: ஞானிலை பணி கவுனே பிரிய கதா மாமந்தவர் சாமுனே.
1: பிரபாஜி बडो राम्रो स्वर माधुर्यका साथ हामीलाई अभिज्ञान शाकुन्तलका केही प्रसङ्गहरू सुनाउनु भयो. अब तपाईँको पनि आफ्ना केही रचना छन् भने एउटा छुच्चो चाहिँ सुन्न पाऊँ. त्योभन्दा अगाडि यो जुन मङ्गलाचरण छ नि त हाम्रो महाकाव्य लेख्दाखेरि त सुरुमा चाहिँ मङ्गलाचरण गर्ने मङ्गलाचरण लेख्ने त्यो हाम्रो प्राचीन र प्राच्य परम्परा हो. त्यो यसको चाहिँ मङ्गलाचरणका प्रसङ्गहरूमा यो कसरी आएको यसो दुई चार वाक्यमा छुच्छ यसको बारेमा पनि यहाँले नै अलिकति प्रकाश पारिदिनुहोस् अनि त्यसपछि आफ्नो एउटा छोटो एउटा रचना पनि वाचन गरेर हाम्रा श्रोताहरूलाई मुग्ध बनाइदिनुहोस्. हाम्रा श्रोताहरू धेरैतिर छरिरहनु भएको छ. कोही श्रोताहरू बेलायत हुनुहुन्छ, क्यानाडा हुनुहुन्छ, अमेरिका हुनुहुन्छ, सिङ्गापुर हुनुहुन्छ, अस्ट्रेलिया हुनुहुन्छ, नेपालमा पनि धेरै श्रोताहरू छन् प्रभाजी. संसारभर छरिएर रहेका नेपाली भाषा र साहित्यका प्रेमीहरूलाई तपाईँको स्वर माधुर्यले आह्लादित बनाइदिनु हुन प्रभाजी हार्दिक अनुरोध गर्छु. है त यति अनुरोध गरेँ मैले तपाईँलाई.
0: धन्यवाद. लक्ष्मी प्रसाद देवकोटाले यसमा जुन दिनुभएको छ मङ्गलाचरण भन्ने, अब महाकाव्यको एउटा लक्षण भनौँ न, महाकाव्यका विभिन्न लक्षणहरूमध्ये एउटा लक्षण चाहिँ यसको मङ्गलाचरण सहित सुरु हुनु भनिने हो. अब कुरा ठिकै पनि छ, किनभने पछिसम्म पनि धेरै महाकाव्यकारहरूले मङ्गलाचरण राख्नु भएको छ. त्यो भनेको एक प्रकारले महाकाव्य

0: के हो, कुन विषयमा लेखिएको, कसरी लेखिएको भनेर सम्झाउने, अलिकति ईश्वरको आराधना गर्ने चलन थियो। तर देवकोटाले चाहिँ यसमा नजानिको किसिमले सरस्वती माताको आराधना पनि गर्नुभएको छ, तर त्यो प्रष्ट नभनिकन आफ्ना कुराहरू चाहिँ नि उहाँले किन लेख्न पर्यो यो चिज भनेर, महाकाव्य किन लेख्नु पर्यो भनेर चाहिँ उहाँले आफ्ना कुराहरू, महाकाव्यको प्रारम्भिक कुराहरू चाहिँ महाकाव्यको परिचय जस्तो गरेर दिनुभएको छ। र मलाई असाध्यै मनपर्ने श्लोकहरू हुन् यी श्लोकहरू। मैले भर्खरको आफ्नो किशोर कालमा 15-16 वर्षको उमेरमा रेडियो नेपालमा दाहाले ज्ञानीले बोलाएर वाचन पनि गर्न लाउनु भएको थियो। धेरै वर्षपछि तपाईँले वाचन गर्न भन्नुभयो, एकदमै खुसी लाग्यो, धेरै
1: प्रभाजी त मलाई पनि ज्यादै खुसी लाग्यो। तपाईँले बाल्यकालमै वाचन गरेको कवितालाई अहिले फेरि हामीले चाहिँ संसारभरि छरिरहेका ब्रिटिस आर्मीका जो गोर्खा सदस्य र परिवारमा चाहिँ तपाईँले यस्तो मिठो स्वर माधुर्यले यो कविता पस्किदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ प्रभाजी।
0: म आफ्नो कविता चाहिँ जान्दिन मता भन्ने कविता मलाई मनपर्ने पनि कविता हो, र कविताको यसमा थोरै सन्देशहरू पनि छन्, त्यसैले यो कविता चाहिँ म वाचन गर्नु यो शिखर हिमी छन्दमा छ।

0: आहा प्रभाजी, कति मिठो गला पनि मिठो, कला पनि मिठो, वाचन शैली पनि ज्यादै मिठो, स्वर माधुर्यका लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ यो रेडियोको तर्फबाट। र फेरि फेरि पनि यहाँ जस्तो चाहिँ कलाकार गलाकार पनि मिठो कविता रचना गर्ने, स्वर पनि त्यस्तै मिठो, यहाँलाई फेरि फेरि पनि हाम्रा चाहिँ संसारभरि छरिएर रहेका ब्रिटिस आर्मीका गोर्खा सदस्यहरूका बिचमा यहाँहरूलाई फेरि फेरि पनि ल्याउने बाचा गर्दै अहिलेलाई चाहिँ यहाँसँगको कुराकानी यहीँ नै बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद है प्रभाजी,
1: हस्
0: धन्यवाद।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
4: BFPS, गोर्खा रेडियो।

0: त्यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन चाहिँ गलछेडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्नो श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। त आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
1: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।
0: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ। उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झाउनु पर्दा उहाँका विशेषता, गरिमा र गौरवहरूलाई कसरी सम्झाउनुहुन्छ? छोटकरी टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नु भएको छ। उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
1: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ ती समस्त नेपालीहरूप्रति सम्मान व्यक्त गर्दछु र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौँ घन्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 वर्ष जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 वर्षको उमेरदेखि लेख्न थालेको भने पनि 25 वर्षको उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 वर्षको समय मात्रै हो, तर त्यो 25 वर्षको समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 दर्जन कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै 0.5 दर्जन र प्रकाशन हुन बाँकी रहेका अन्य 0.5 दर्जन कृतिहरू, अपूर्ण अवस्थाका कृतिहरू, तीदेखि लिएर निबन्धको क्षेत्रमा, कथाको क्षेत्रमा, उपन्यासको क्षेत्रमा, नाटकको क्षेत्रमा, हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने देवकोटा, स्रष्टा र द्रष्टा दुइटै रूपमा हामी पाउँछौँ। त्यसैले अब कृतिभित्र पसेर देवकोटाका बारेमा समीक्षा गर्न थाल्ने हो भने हरेक कृतिबाट दर्जनौँ विद्यावारिधीहरू भएका हामी पाउँछौँ। प्रमुख वैशिष्ट्यका रूपबाट मात्रै यो छोटो समयमा म हेर्ने अनुमति चाहन्छु। महाकवि देवकोटाले कृतिहरू मार्फत अगाडि सार्न खोजेका पक्षहरू के हुन्? विशेषतः म कवितामा केन्द्रित रहन्छु, अहिलेको जति संस्मरणमा रहन्छन् त्यतिबाट देवकोटाले सङ्केत गर्न खोजेको मूल कुरा भनेको आर्य सभ्यताप्रतिको आस्था र विश्वासलाई शाकुन्तल महाकाव्यको सुरुमा नै उठान गरेर मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको, यसबाट नै प्राचीन संसारप्रति अथवा हाम्रो गौरवमय आर्य सभ्यताप्रतिको विश्वास देवकोटाले अभिव्यक्त गरेको पाइन्छ र सुलोचना महाकाव्यमा जहाँ छन् पातमा बास्ना आर्यका दिन शीतल पार्न स्वर्गपुरी डुल्ने भागमा नित्य सुन्दर यस्ता पद्यहरूबाट पनि आर्य सभ्यतालाई नै देवकोटाले बढी प्राथमिकता दिएको पाइन्छ। महाकाव्यहरूमा र खण्डकाव्यहरूमा पनि त्यो स्थिति देखिन्छ। सँगसँगै त्यो भावनात्मक पाटो मात्रै नभएर वैचारिक पाटोमा पनि देवकोटा उत्तिकै सशक्त रूपमा देखा पर्छन्। गरिब कवितामा श्रमप्रतिको सम्मान महाकवि देवकोटाले गरिब भन्छौ सुखको मजै धनी मिल्दैन संसारभरि कतै पनि यस्ता अंशहरू मार्फत यो श्रमप्रतिको उच्च सम्मान व्यक्त गरेको हामी पाउँछौँ। र त्यो सम्मान सँगसँगै जुनसुकै पुस्तामा पनि उपदेशात्मक चेतना अथवा त्यो उपदेश पनि ग्रहण गर्न सक्ने गरीको स्वाभाविक उपदेशात्मकता कवितामा पाइन्छ। यस्तै कोपिला कवितामा नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ, त्यहाँ बाह्य रूपमा हेर्दाखेरि त उपदेशात्मक स्थिति देखिन्छ, तर त्यो त्यही बिम्बसँग त्यो पुस्तालाई पुर्याएर गरिने जुन किसिमको चित्रण हो त्यसले देवकोटालाई सशक्त बनाएको हामी देख्छौँ।

अर्को श्रृङ्खला लिएर यहाँहरूको सामु प्रस्तुत हुनेछु र त्यतिखेर यहाँहरूका रचनालाई, यहाँहरूको भावनालाई र विचारलाई पनि म फेरि आबद्ध गर्दै अगाडि बढ्ने वाचा लिएर यहाँहरूबाट बिदा हुन्छु। हस् श्रोताहरू, धन्यवाद, नमस्कार।

0: online,
1: online apps
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: यो BFBS
1: गोरखा रेडियो हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्रेको छ। प्रसाईलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज राति भक्तपुरको निवासबाटै पक्राउ गरेको हो। प्रसाईले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै हिन्दू राज्य र राजसंस्था पुनस्थापना गर्न आन्दोलनको घोषणा गर्नुभएको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरको टेम्के मयुङ चारमा चखेवा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ट्रस्टले 78 लाख लगानीमा 40 घरधुरीसँगै 3 विद्यालय संघ संस्था र कार्यालयलाई खानेपानी उपलब्ध गराएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश
2: गएको आर्थिक वर्षमा एउटा चखेवा खानेपानी प्रोजेक्ट सञ्चालन भएको थियो। यो भोजपुर र दिक्तेलको ठ्याक्क बोर्डर डाँडामा पर्छ। त्यो ठाउँमा हामीले खानेपानी वितरण गरेको थियौँ। त्यो चाहिँ टेम्के मयुङ गाउँपालिका वार्ड नम्बर 4 भोजपुर अन्तर्गत पर्छ। यसको लागि चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टको कन्ट्रिब्युसन चाहिँ जम्मा 78 लाख रहेको थियो भने खानेपानीको स्रोत चाहिँ उता दिक्तेल साइडको खानेपानी यो उपभोक्ताहरू चाहिँ यता भोजपुर साइडको ठ्याक्कै यो बजार क्षेत्रमा परेको कारणले गर्दाखेरि लागत पनि अलिकति बढी भएर यो 78 लाख चाहिँ हाम्रो जिडब्ल्युटीको कन्ट्रिब्युसनले चाहिँ निर्माण भएको थियो। ठाउँ चाहिँ स्पेसली यो पर्यटन क्षेत्रमा एकदम प्रख्यात क्षेत्र पनि भन्छ है। यो ठाउँ चाहिँ बजार क्षेत्रको मान्छेले त्यसमा चाहिँ हाम्रो 2-4 वेलफेयर पेन्सनर पनि हुनुहुन्छ, सर्भिस पेन्सनर पनि हुनुहुन्छ। टोटल गरेर हाम्रो 40 घरधुरी संख्या चाहिँ यो हाम्रो यो खानेपानीबाट लाभान्वित भएको छन् भने त्यस अन्तर्गतै 3 कम्पनीहरू जस्तै हाम्रो त्यहाँनेरि स्कुलहरू पनि छ, सानो तिनो माइक्रो फाइनेन्सहरू भन्छ यस्तो उहरूलाई पनि जम्मा जम्मी टोटल त्यो क्षेत्रमा भएको 3 कम्पनीहरूलाई गरेर टोटल 43 घरधुरी संख्यालाई चाहिँ लाभान्वित हुने तरिकाले चाहिँ सखेवा खानेपानी प्रोजेक्ट चाहिँ वितरण गरेका छौँ।
1: समुदायको लगानी के कस्तो छ यो प्रोजेक्ट अन्तर्गत?
2: 10% चाहिँ कम्युनिटीबाट चाहिँ बेहोर्नु पर्ने हुन्छ। तर त्यो बेहोर्दा चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूले चाहिँ श्रमदान गर्ने आदि इत्यादि गरेर चाहिँ जुन फाइनेन्सियल देखाउने चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ 10% कन्ट्रिब्युसन गरेको चाहिँ देखाउनुहुन्छ।
1: कहिलेदेखि निर्माण सुरु गर्नुभएको थियो र कहिले सकियो, कहिले हस्तान्तरण गर्नुभयो?
2: यो हस्तान्तरण गर्ने बेलामा चाहिँ मोतिमा हाम्रो एडब्ल्यू साहब हुनुहुन्थ्यो। तर यो फेब्रुअरीको 2nd चाहिँ यो हस्तान्तरण भएको थियो। प्रोजेक्ट चाहिँ अब 11-12 महिनाकै 1 ड्युरेसनमा चाहिँ यो कम्प्लिट भएको।
1: यो ठाउँको लागि खानेपानी कहाँबाट ल्याउनु भयो? पानीको मूल चाहिँ कति टाढा छ?
2: पानीको मूल चाहिँ यो हाम्रो दिक्तेल साइट पर्छ। दिक्तेल साइटको पनि अर्को यो गाउँपालिका भन्छ, मैले ठ्याक्कै बिर्सेँ है, यो गाउँपालिकादेखि एराउन्ड 20-25 किलोमिटर मासतिर पर्छ, यो चाहिँ डाँडामा पर्छ, त्यहाँबाट चाहिँ यो पानी ल्याएको।
1: अब खबर फ्री ड्राई बट विथ सम शावर।

0: बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 ठाउँ दुर्घटनाको हिसाबले जोखिमयुक्त छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको तथ्याङ्क अनुसार भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील छन्। प्रदेशका 91 जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितवनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 छन्। काभ्री पलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेछापमा 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 ठाउँ जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। काभ्री पलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेछापमा 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 ठाउँ जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुर्घटनामा परि 5 भन्दा बढीको मृत्यु भएको ठाउँलाई जोखिमयुक्त मानिएको हो। यहाँ विगत 3 आर्थिक वर्षमा 5872 सवारी दुर्घटनामा परि 959 जनाले ज्यान गुमाएका छन्। 11,699 जना घाइते भएका छन्। गएको आर्थिक वर्षमा भएका 1,924 दुर्घटनामध्ये 1,114 राजमार्गमा, 539 ग्रामीण र 271 शहरी क्षेत्रमा भएका छन्। मध्याह बाह्रदेखि बेलुका 6 बजेको समय दुर्घटनाका दृष्टिले बढी जोखिमयुक्त देखिएको उहाँको भनाइ छ। प्रदेशका 10 जिल्लाको 14,456 किलोमिटर भन्दा बढी सड़क सञ्जाल र 1,73,000 भन्दा बढी सवारी साधन व्यवस्थापनका लागि 332 जना ट्राफिक प्रहरी कार्यरत छन्। एकजना ट्राफिक प्रहरीले औसत 43.55 किलोमिटर सड़क र 552 सवारी साधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। गएको वर्ष 90,983 सवारीलाई कार्यवाही गर्दा 9 करोड़ बढी राजस्व संकलन भएको छ। दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनमको अभाव भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण पोखरेलले गढवाको सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौजदात कम रहेकाले समस्या हुन सक्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 ज्यान गएको थियो। सुनसरी घटनापछि मधेसका विभिन्न जिल्लामा देखिएको तनाव सामे बन्दै गएपछि गृहमन्त्री सुदन गुरुङ काठमाडौँ फर्कनु भएको छ। गुरुङ 4 मधेस भ्रमण सकेर बुद्धयरको विमान मार्फत हिजो काठमाडौँ आउनु भएको हो। मधेस बसाईका क्रममा गृहमन्त्री गुरुङले सुनसरी, सिरहा लगायत प्रभावित जिल्लाको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको थियो। गुरुङले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आन्दोलनरत पक्षसँग छलफल गर्दै शान्ति सुरक्षा कायम गर्न पहल गर्नुभएको थियो। गृहमन्त्री गुरुङको उपस्थितिमा आन्दोलनरत पक्षसँग वार्ता पनि भएको थियो। वार्तापछि प्रभावित क्षेत्रको अवस्था क्रमशः सहज बन्दै गएको प्राप्त समाचारमा जनाइएको छ। नर्सिङ क्षेत्र सुधारको माग राख्दै 4 सत्याग्रहमा बसिरहेकी नर्स ज्योति राणाभाटको स्वास्थ्य अवस्था खस्किँदै गएको छ। 15 माग राखेर अनसन शुरू गरेकी ज्योतिलाई अहिले वीर अस्पतालको आईसीयूमा राखिएको छ। नर्सिङ काउन्सिलमा साउन 14 सत्याग्रह शुरू गरेकी ज्योतिलाई हिजो वीर अस्पताल भर्ना गरिएको थियो। शरीरमा रक्तचाप, सुगर लेभल कम भएपछि ज्योतिलाई क्याबिनबाट आईसीयूमा सारिएको हो। विभिन्न सरकारी अस्पतालमा करारमा काम गरेकी ज्योति हाल वीर अस्पतालमै नर्सिङ विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ। सरकारीमा करारमा काम गर्ने नर्सहरूले पारिश्रमिक तह अन्तर्गत पाउनुपर्ने, पर्याप्त नर्सिङ जनशक्ति अस्पतालमा हुनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरीय हुनुपर्ने लगायत विषयमा ज्योतिले आवाज उठाउँदै आउनु भएको छ। सरकारले नर्सिङ पेसालाई बेवास्ता गरेको ज्योतिको गुनासो छ। गएको आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका चितवन भरतपुरका 13 शव
1: BFBS.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ। आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ र आज पनि आजको नारी भनौँ हजुर कार्यक्रम आजको नारीले आफ्नो साथमा एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ। उहाँ हुनुहुन्छ दिलमाया तामाङ राणा। उहाँ सहारा फाउन्डेसनबाट हुनुहुन्छ र श्रोताहरू, सहारा फाउन्डेसनको बारेमा हामी उहाँसँग कुराकानी गर्नेछौ। कहिले सुरु गर्नु भएको रहेछ भन्ने कुराहरू, के हुँदो रहेछ त्यहाँ, के सेवाहरू गरिँदो रहेछ, समाज सेवाहरू कस्तो प्रकारको गर्नुहुँदो रहेछ, ती सबै कुराहरू हामी बुझौँ र आउनुहोस् अब हामी उहाँलाई पनि स्वागत गरिहालौँ। हाम्रो दिलमाया तामाङ राणा, उहाँ चाहिँ फोन मार्फत हजुर श्रोताहरू फोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आजको कुराकानी फोन मार्फत नै गर्नेछौँ हामी र दिलमाया तामाङ राणाजी फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते दिलमायाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदमै ठिक छु
0: म्याम। हजुर तपाईँ सहारा फाउन्डेसनको फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ होइन? अनि कति वर्ष भयो, कहिले गर्नुभएको यो फाउन्डेसन तपाईँले सुरु चाहिँ?
1: सहारा फाउन्डेसन भन्दा अगाडि भन्नुपर्दा म चाहिँ यो जीवनमा चाहिँ के एउटा मानव सेवा अथवा चाहिँ यो समाजको लागि केही गर्नुपर्छ, समाज सेवा गर्नुपर्छ भन्ने चाहिँ मलाई चाहिँ एकदम हरदम खड्किरहने, जसले गर्दाखेरि मैले प्लेटफर्म एकदम धेरै खोजि नै रहेको थिएँ कसरी अगाडि बढ्ने, किनभने वे हामीले भेट्नु पर्छ। त्यस क्रममा चाहिँ मैले राजनीतिमा पनि प्रवेश गरेँ, राजनीतिबाट पनि हामीले समाज सेवा गर्न सक्छौँ कि भन्ने भयो। त्यहाँ पनि मलाई चित्तबुझ्नु ठाउँ अलि नभेटिसकेपछि त्यस पश्चात मैले मिडिया हाउस खोलेँ जुन सञ्चालन पनि भइरहेको छ। त्यो सँगसँगै त्यो काम गर्दै गर्दा प्राइभेट सेक्टर हामीले चाहिँ व्यावसायिक रूपमा चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ समाज सेवाको लागि चाहिँ के हुन्छ भने हामीलाई आर्थिक चाहिन्छ, आर्थिक बिना समाज सेवा सम्भव नै छैन। तसर्थ मैले चाहिँ व्यवसाय गर्ने र त्यसलाई चाहिँ त्यो पैसाबाट चाहिँ समाज सेवा गर्दै आउँथेँ, भनेको मतलब मैले चाहिँ निशुल्क सिप बाँड्ने काम चाहिँ मैले वर्षौँदेखि गर्दै आइरहेको छु, जसको चाहिँ 13 वर्ष लाग्दैछ मैले यो समाज सेवा गरेको। र मैले चाहिँ प्राइभेट सेक्टरबाट समाज सेवा गर्दै गर्दाखेरि चाहिँ किन एनजिओ नै चाहिने भन्ने कुरा चाहिँ समाज अब जस्तो भनौँ न डिमान्ड बढ्दै गयो, डिमान्ड बढ्दै गएपछि ल ठिक छ समाज सेवा गर्दै गर्दाखेरि एउटा चाहिँ एनजिओ नै चाहिने हो भने के भएर एउटा दर्ता गरौँ भन्ने हिसाबले सहारा फाउन्डेसनको त्यही सिलसिलामा जन्म भयो। र सहारा फाउन्डेसन चाहिँ अहिले चाहिँ 2 वर्ष प्रवेश गर्दैछ र त्योभन्दा अगाडिको गर्दाखेरि टोटलमा चाहिँ लगभग 13 वर्ष भयो म्याम मैले चाहिँ यो समाज सेवा गर्न थालेको। र पहिला चाहिँ अफिसमै चाहिँ ट्रेनिङ दिँदैन थियौँ हामीले, विभिन्न समूह होइन जस्तै अब समूहसम्म बनाएर बाहिर है अफिसभन्दा बाहिर ट्रेनिङहरू सञ्चालन गर्दै आइरहेको थियो भने अहिले चाहिँ सहारा फाउन्डेसनलाई चाहिँ हामीले दर्ता गरिसकेपछि चाहिँ अफिसमै अलिक फरक तरिकाले गरौँ न भन्ने हिसाबले चाहिँ हामीले सञ्चालन गरिरहेका छन्। हाल अहिले पनि हाम्रोमा चाहिँ 4 वटा ट्रेनिङ चलिरहेको छ, फिजिकली चाहिँ 4 वटा टपिकमा ट्रेनिङ चलिरहेको छ भने अनलाइनमा 8-10 वटा ट्रेनिङ चाहिँ चलि नै रहेको हुन्छ, एभ्री डे हरेक दिन ट्रेनिङ चलिरहेको हुन्छ म्याम।
0: हजुर भनेपछि सहारा फाउन्डेसन भर्खरै 2 वर्ष, तर त्योभन्दा अघिको तपाईँको अन्य अन्य क्षेत्रमा समाज सेवाहरू गर्दा गर्दा भनेपछि 12-13 वर्ष चाहिँ बितिसकेछ भनौँ होइन? ए हजुर हजुर, भनेपछि सिपमूलक कार्यक्रमहरू ट्रेनिङहरू गराउनु भएको चाहिँ 13 वर्ष भयो, तर सहारा फाउन्डेसनलाई फर्मल्ली स्टार्ट गर्नु भएको चाहिँ 2 वर्ष भयो होइन?
1: मैले सहारा फाउन्डेसनले यहीँ ट्रेनिङ गर्नुको पनि रिजन छ क्या
0: म्याम। हजुर हजुर,
1: पहिला चाहिँ अब हामीले समूहहरूमा ट्रेनिङ गर्थ्यौँ, लगानी हाम्रै हुन्थ्यो, व्यक्तिगत लगानी हुन्थ्यो किनभने हामीले समाजसेवा गर्दै गर्दाखेरि हिजोको दिनमा या आज आज सारा फाउन्डेसनले काम गर्दै गर्दाखेरि पनि कस्तो छ भने डोनेसन बिना विदाउट डोनेसन हामीले काम गरिरहेका छौँ. विदाउट डोनेसन पनि कसरी चल्छ भनेर मान्छेले दिन सोध्छ नि होइन. विदाउट डोनेसन पनि चल्छ, त्यसको मतलब के त भन्दा हामीसँग अर्को कम्पनीमा हामीले काम गरिरहेको हुन्छ, हाम्रो स्यालेरी हुन्छ, हाम्रो आम्दानी हुन्छ, त्यो आम्दानीलाई चाहिँ अहिले चाहिँ सिपमूलक तालिममा चाहिँ हामीले समावेश गर्छौँ त्यो पैसालाई, जसले गर्दा डोनेसन हामीले प्रस्ताव नै राखेका छैनौँ. र हालसम्म अहिलेको आजको दिनसम्म कुनै पनि ठाउँबाट हामीले डोनेसन उठाएको पनि छैनौँ, लिएका पनि छैनौँ. तर सञ्चालन चाहिँ भइरहेको छ, असाध्यै धेरै ट्रेनिङबाट सञ्चालन भइरहेको छ. तर कुरा रह्यो यहाँ चाहिँ अफिसमा चाहिँ अहिले चाहिँ हामीले ट्रेनिङ सहारा फाउन्डेसनको अफिसमै दुईवटा फ्ल्याट लिएर हामीले ट्रेनिङ सञ्चालन गरिरहेका छौँ. अहिले पनि भिडभाड यति धेरै भिडभाड छ, त्यो भिडभाडबाट निस्केर म यहाँ इन्टरभ्यूमा आइरहेको छु भने हिजोसम्मसम्ममा ट्रेनिङ गर्दाखेरि चाहिँ लगानी हामी नै गर्ने, सबै हामीले नै गर्ने, अर्गनाइज हामीले नै गर्ने. तर त्यो समूहमा चाहिँ के हुन्थ्यो भने विभिन्न राजनीतिक समूह, महिला समूह, विभिन्न समूह हुन्छ नि, त्यो समूहमा हामीले ट्रेनिङ गर्दा अर्को समूहको मान्छे इन्ट्री नै नहुने, एउटा जातको ट्रेनिङ गर्दै गर्दाखेरि अर्को जात इन्ट्री नै नहुने, फेरि हामीले इन्ट्री गर्न थाल्यौँ भने उहाँहरू रिसाउने, ट्रेनिङ नै भङ्ग गरिदिने, विभिन्न समस्याहरू भइसकेपछि चाहिँ अनि मैले के सोचेँ भने अब हामी सहारा फाउन्डेसनको जन्म भइसकेपछि अब भिन्न तरिकाले गर्नुपर्छ भन्दै गर्दा सहारा फाउन्डेसन कुनै जात, कुनै धर्म, कुनै भूगोल विशेषमा होइन, सबैको साझा फुलबारी हुनुपर्छ, सबैले सिक्नुपर्छ, सबैले समावेश गर्न सक्ने चाहिँ एउटा उदारवादी सोचका साथ सहारा फाउन्डेसनले चाहिँ निशुल्क सिपमूलक तालिम दिनुपर्छ भनेर चाहिँ त्यो सोच, त्यो प्रस्तावलाई चाहिँ हामीले चाहिँ स्वीकार गरेर ट्रेनिङ सञ्चालन गरेको. यति धेरै खुसी हुन्छ दिदीबहिनीहरू, सबै जातका दिदीबहिनी यहाँ आउनुहुन्छ, सबै धर्मको सबै लेभलको दिदीबहिनीहरू आउनुहुन्छ, दाजुभाइहरू पनि आउनुहुन्छ होइन, ट्रेनिङ लिनुहुन्छ. यही नै हो अहिले चाहिँ सहारा फाउन्डेसनले यहाँ गर्नुको रिजन चाहिँ त्यो होला.
0: हजुर, भनेपछि तपाईँको त्यो अनुभव जुन चाहिँ थियो पहिला पहिला विभिन्न संस्थाहरूमा काम गर्दाको जातीय विभेदहरू ती कुराहरूलाई लिएर तपाईँले यो सहारा फाउन्डेसनमा चाहिँ एउटा साझा फुलबारी बनाउनु पुग्नु भएछ होइन त?
1: हजुर डेफिनेटली म्याम, किनभने महिला दिदीबहिनीहरू अहिले अहिलेको लक्षित भनेको चाहिँ म्याम महिला दिदीबहिनीहरू घरमा बस्ने, बच्चालाई स्याहार गर्ने, त्यो बिचमा चाहिँ अर्थनिर्माणको कामहरू एकदमै बन्द भइरहेको देख्छु. हो भलै उहाँहरूसँग पैसा प्रशस्त होला, श्रीमानको आम्दानी होला होइन, तर व्यक्तित्व हामी आफूले स्वयंले कमाएको मजा, स्वयंले कमाउँदाखेरिको चाहिँ एउटा चाहिँ ह्याप्पिनेस हुन्छ नि, त्यो चिज हामीले सहारा फाउन्डेसनले दिन खोजिरहेको हो म्याम. त्यसले गर्दाखेरि सहारा फाउन्डेसन अहिले अझ फरक तरिकाले अगाडि बढिरहेको छ. हिजो सिपमूलक सिप मात्रै बाँडिदिने, सिप दिने, किनभने हामीले पैसा बाँडेर हामीले जस्तै खाद्यान्न बाँडेर कोही मान्छे धनी हुँदैन, उसलाई चाहिँ माग्न बाध्य बनाएको जस्तो भयो कि, त्यो फिल मलाई त्यो महसुस बनायो. त्यसले गर्दा माग्न बाध्य होइन, सिप दिइसकेपछि ऊ एकदमै दक्ष हुन्छ र उसले चाहिँ आफै नै अर्थ निर्माण गर्नलाई सक्छ, काम गर्नुपर्छ नि, सजिलोले त पैसा आउँदैन, काम त गर्नुपर्छ, त्यसको लागि सिप चाहिन, अनि हामी सिप दिन्छौँ. र सिप मात्रै दिएका छैनौँ म्याम, अहिले त सारा फाउन्डेसनले सिप सिक्नुहोस् मार्केटिङ ट्रेनिङ फ्रीमै भइरहेछ, परामर्शदेखि लिएर प्याकेजिङदेखि लिएर हरेक चिजको फ्रीमै हुन्छ, त्यसमा कुनै कस्ट लाग्ने नै होइन, भएभरको सबै फ्री. र बिक्री गर्न सक्नु भएन भने ठिक छ, बेच्नै सक्नु भएन ठिक छ, सारा फाउन्डेसनको सामान बनाएर पनि सारा फाउन्डेसनले रोजगार दिने भनेर दिदीबहिनीहरूलाई चाहिँ हामीले अहिले चाहिँ धेरै दिदीबहिनीहरूलाई सारा फाउन्डेसनले पनि काम गरिरहनु भएको छ, निशुल्क सिप सिक्ने अनि सारा फाउन्डेसनमै हामीले काम गरेर चाहिँ सारा फाउन्डेसनको सामानहरू बनाएर पनि अनि आम्दानी राम्रो गर्न सक्ने चाहिँ वातावरण सृजना गराएको छौँ म्याम अहिले चाहिँ.
0: हजुर प्रिय श्रोताहरू, उहाँ हुनुहुन्छ हाम्रो दिलमाया तामाङ राणाजी हुनुहुन्छ, उहाँ सहारा फाउन्डेसनको फाउन्डर चेयरम्यान हुनुहुन्छ. भर्खरै सुन्नुभयो श्रोताहरू, उहाँहरूले निशुल्क सेवा गर्नुभएको रहेछ, कतै कहीँबाट फाइनेन्सियल सपोर्ट नलिकन चाहिँ उहाँहरूले आफ्नो आफूले भनौँ आफ्नो कमाइको भरमा भनौँ सेवा गर्दै हुनुहुँदो रहेछ सबैजना मिलेर. कतिजना हुनुहुन्छ तपाईँहरू दिलमायाजी?
1: अब यो चाहिँ एनजिओ दर्ता गर्ने क्रममा चाहिँ अब पाँचजना चाहिँ कम्पलसरी नै चाहिने भन्ने हुन्छ फर्मालिटीको हिसाबले होइन, पाँचजना भयो र अब एक्टिभली खट्ने र मैले नै सोच बनाएको भएर एक दुईजना बाहेक अरू चाहिँ हुनन्न र स्पेसियली सबभन्दा धेरै चाहिँ यो कन्सेप्ट अनि त्यसपछि अब यो सोच आयो भनौँ न सोच आएर काम गर्ने र अहिले एक्टिभली नै म नै छु र सेकेन्ड एक दुईजना पनि साथीहरू नै हुनुहुन्छ उहाँहरूको सपोर्ट र हामी जतिजना छौँ त्यतिबाटै हामीले काम गरिरहेका छौँ जुन चाहिँ चाबिलको गोपीकृष्ण हल नजिकै पुरानो नाभिक कार्यालय सँगै पर्छ अब यसलाई चाहिँ म्याम अब अहिले चाहिँ काठमाडौँमा मात्रै भयो धेरै दिदीबहिनीहरू चाहिँ हामीलाई धरानमा पनि ल्याइदिनुहोस् न हामीलाई एकदमै हजुरको जरुरत छ भन्नुहुन्छ सिन्धुपाल्चोक पनि ल्याइदिनुहोस् न भन्नुहुन्छ बझाङमा पनि ल्याइदिनुहोस् न हाम्रोमा आउनु पर्यो म्याम भन्नुहुन्छ अब यो वर्षबाट चाहिँ हामी अलिक चेन्ज अलिकति परिवर्तन भएर अगाडि बढ्ने कोसिस गर्दैछौँ ताकि त्यतातिर पनि ब्रान्च खोल्दै अगाडि बढ्ने कि भन्ने सोच चाहिँ अगाडि भयो बढिरहेको छ यदि अब यस्तै अगाडि बढ्दै जाने हो भने मलाई लाग्छ दुई तिन वर्षमा नेपालभरि हामीले चाहिँ ब्रान्च खोल्न सफल हुन्छौँ ताकि दिदीबहिनीहरूलाई पैसा खर्च नगरिकन सिप सिक्न सकियोस् उहाँहरूलाई आनन्दले उहाँले चाहेको सिपहरू आफूले एउटा मात्रै होइन सारा फाउन्डेसनमा एउटा प्याकेज एउटा सिप मात्रै सिक्ने होइन यहाँ सयौँवटा सिप शीर्षक हुन्छ जसमा चाहिँ तपाईँलाई मन लागेको जति जम्मै सिक्न पाउने अवसर प्रदान गरिरहेको भएर उहाँहरूलाई इच्छा लागुन्जेलसम्म आफूलाई चाहिँ यो चिजमा चाहिँ म एकदम सक्छु भनेर कन्फिडेन्ट नहुन्जेलसम्म पनि हामीले सिकाउने कोसिस हाम्रो अभियान जारी छ म्याम
0: हजुर भनेपछि अब चारैतिर भनौँ नेपालभरि तपाईँहरूको सहारा फाउन्डेसन फैलाउने चारैतिर गएर सबै ठाउँ ठाउँमा कुना कुनामा गाउँ गाउँमा गएर तपाईँहरू सेवा पुर्याउने प्लानमा हुनुहुँदो रहेछ होइन एकदमै राम्रो र अब यो सहारा फाउन्डेसनमा ट्रेनिङहरू चाहिँ तपाईँले सबै प्रकारको ट्रेनिङहरू गराइन्छ भन्नुभयो विशेष गरेर चाहिँ के कस्ता ट्रेनिङहरू हुन्छ
1: सहारा फाउन्डेसनको ट्रेनिङ चाहिँ स्थिर हुँदैन म्याम यो चाहिँ ट्रेनिङ समय र परिस्थिति अनुसार ट्रेनिङ चाहिँ चलि नै रहन्छ जस्तै केही समय अगाडि चाहिँ जुत्ता बनाउने ट्रेनिङ व्यापक थियो अहिले जुत्ता बनाउने ट्रेनिङ स्टप छ घरमा जस्तै अब सरसफाइको सामग्री जुन चाहिँ एन्डिङ पोइन्ट नै छैन नि साबुन सर्फदेखि लिएर 20-22 आइटमको सरसफाइको सामग्रीहरू हुन्छ त्यो सबैको ट्रेनिङ हुने भयो प्याकेज प्याकेजमा हुने भयो एडभान्स लेभलसम्म पनि उहाँले सिक्न सक्नुहुनेछ त्यो पनि निशुल्क सिक्न सक्नुहुनेछ र अनि अब हाम्रो चाहिँ अब जस्तै जरिमाला विवाह व्रतबन्ध पास्ने हरेकमा सिक्ने त्यो जुन मालाहरू बनाइन्छ त्यो मालाहरू पनि बनाउन सिकाइन्छ क्लिप काँटाको एकदम धेरै ट्रेन्ड छ अहिले हेयर एक्सेसरिजको त्यो पनि हामीले सिकाइरहेका छौँ मोतीको गहनाहरू जसलाई चाहिँ हामी दिदीबहिनीहरू हरेक दिन सजिनको लागि एकदमै राम्रो मोतीको अहिले ट्रेन्ड चलेको छ त्यो ट्रेनिङ पनि छ धुपदेखि लिएर अहिले अचारको पनि ट्रेन्ड छ म्याम अचार एकदमै भेराइटीको अचारहरू छ यति मिठो अचार बन्छ जसलाई चाहिँ ब्रान्डिङदेखि लिएर हरेक चिज हामीले सिकाउँछौँ त्यो पनि छ र अहिले अहिले चाहिँ जस्तै एआईको ट्रेनिङहरू एआई एकदम मस्ट इम्पोर्टेन्ट जस्तो लाग्छ त्यो ट्रेनिङदेखि लिएर अहिले साउन्ड र मेहेन्दीको ट्रेनिङ चलिरहेको छ सेल्फ मेकअप पनि चाहिएको छ किनभने दिदीबहिनीहरूलाई मेकअप गरेर सजिएर बाहिर निस्किँदै गर्दा पार्लरमा पैसा सकाउनुभन्दा आफै चाहिँ गर्नुपर्छ है भनेर यसरी चाहिँ त्यो पनि गरिरहेका छौँ यो हरेक दिन थप्दै थप्दै थप्दै जाने हो अब हामीले चाहिँ ढाकाको सुरु गर्दैछौँ र साथै अब झोला जस्तै अब प्लास्टिकको झोलाको न्यूनीकरणको अहिले अभियान छ त्यसलाई चाहिँ हामीले सपोर्ट गर्दै दिदीबहिनीहरूले झोला बनाउन पनि सिकाउने कोसिस गर्दैछौँ त्यसको पनि ट्रेनिङ आउँदैछ लाइनमा अहिले पनि 20 जस्तो ट्रेनिङ चाहिँ क्युमै छ म्याम अहिले सञ्चालन भइरहेको चाहिँ अहिले मैले जति बताएँ त्यो ट्रेनिङ चाहिँ दुईवटै सिस्टमबाट छ एउटा फिजिकल्ली तपाईँ चाहिँ यहीँ आएर पनि सिक्न चाहनुहुनेछ र अनलाइन तपाईँ टाढा हुनुहुन्छ अनलाइनबाट पनि सिक्न सक्नुहुनेछ
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर, भनेपछि धेरै कुराहरू सिकाइँदो रहेछ, कुन कुराको खाँचो छ मान्छेहरूलाई अहिले, होइन, त्यो प्रकारले चाहिँ तपाईँहरू जानुहुँदो रहेछ भन्नु, तपाईँहरूको प्लान त्यस्तो प्रकारले हुँदो रहेछ भन्ने बुझियो। र अनि तपाईँ अब यो यो यात्रामा भनौँ सेवा गर्ने रहरहरू बोकेर तपाईँ थुप्रै ठाउँहरूमा ठोकिँदै ठोकिँदै यहाँसम्म आइपुग्नु भएको रहेछ, र बिचमा तपाईँ पोलिटिक्समा पनि लाग्नु भएको रहेछ, कस्तो रह्यो त यो पोलिटिकल यात्रा चाहिँ तपाईँको?
1: पोलिटिकल यात्रा मैले जुन सोचेर पोलिटिक्समा लागेको थियो, पोलिटिक्स त नितान्त समाजसेवा हो म्याम। पोलिटिक्समा म इन्भल्भ किन भएँ भन्दा म समाजसेवाको भावनाले ओतप्रोत भएको व्यक्ति हो। मैले समाजसेवा गर्दै गर्दा पोलिटिकल फिल्डबाट त्यो सेटिस्फेक्सन मैले पाइनँ। जब मलाई त्यो सन्तुष्टि नपाइसकेपछि म राजनीतिबाट आउट भएँ, अनि त्यस पछाडि चाहिँ बरु म आफ्नो सङ्घ संस्था नै खोल्छु, जसले चाहिँ मलाई चाहिँ आर्थिक रूपमा चाहिँ मलाई पनि अर्थ निर्माणको लागि सहज होस्, र यो अर्थ निर्माण गर्दै गर्दा यो अर्थलाई चाहिँ मैले मेरो दिदीबहिनी दाजुभाइहरूको लागि लागू गर्न पाऊँ, लगानी गर्न पाऊँ, जसले चाहिँ म आफै पनि अरू परनिर्भर नभइकन पनि मैले चाहिँ काम गरेर देखाउनुपर्छ दिदी दिदीबहिनी दाजुभाइहरूलाई, र स्वनिर्भर हुनुपर्छ भन्ने चाहिँ उदाहरणीय काम गरेर देखाउँ भन्ने उद्देश्यले चाहिँ मैले चाहिँ राजनीतिक तट्टै छोडेर अहिले समाजसेवामा लागेको छु म्याम। र त्यस्तो भन्दै गर्दाखेरि चाहिँ समाजसेवामा लाग्नुलाई पनि एउटा कुनै न कुनै इन्सिडेन्ट पनि हुनुपर्दो रहेछ क्या म्याम। मलाई त्यो त्यो महसुस हुन्छ, किनभने जीवन के हो भन्ने कुरा चाहिँ जीवनको परिभाषा त धेरै होला आफ्नो ठाउँमा होला, तर जब मान्छेलाई अलि ठक्कर खाइन्छ नि, जब मान्छेलाई चाहिँ कुनै न कुनै चोट लाग्छ नि, त्यो चोटले चाहिँ मान्छेको जीवनमा ठुलो परिवर्तन आउने रहेछ कि, त्यो मलाई महसुस भएको छ। जति बेला मैले चाहिँ आफ्नो चाहिँ हेल्थ चाहिँ मृत्युको मुखबाट जब फर्किएँ, होइन, जब मृत्युको मुखबाट यस्तो समय आयो कि जति बेला म मरेर बाँचेँ, जब बाँचिसकेपछि के महसुस हुँदो रहेछ भने, ओहो, मेरो जीवन त म बाँच्नु मात्रै होइन रहेछ नि, मेरो जीवन त यो समाजको लागि के गर्नु नै हो, अरूलाई खुसी पनि दिनुपर्छ मैले, म मात्रै खुसी भएर होइन, अब म एकचोटि बाँचेको छु, अब यो जीवन यो समाजको लागि दिनुपर्दो रहेछ भन्ने एउटा त्यो भावना अझै धेरै थप्दो रहेछ क्या म्याम। अनि त्यो भइसकेपछि अहिले चाहिँ मैले फुल टाइम समाजसेवामा, मलाई कसैले व्यवसाय गरौँ, कसैले यो गरौँ त्यो गरौँ, मलाई इन्भाइट त अत्यन्तै धेरै आउँछ नि, होइन, तर त्यो चिजलाई अब मैले पुरै कामले बन्द गरेर एभ्री टाइम म राति 10 बजेसम्म पनि म यहाँ सामान प्याक गरेर, किनभने स्टाफहरू यहाँको कर्मचारीहरू त 5 बजी 5:30 बजी नै गइ नै हाल्छ, त्यस पछाडि चाहिँ दिदीबहिनीलाई दिनुपर्ने चाहिँ फेसिलिटहरू कसले दिने त आफै त दिने हो। कुनै टाइम यस्तो छ कि 10 बजी 10:30 बजेसम्म पनि म अफिसमा बसेर काम गरेर नै रहेको हुन्छु कि, त्यो टाइम पनि कति कैयौँ यस्तो टाइम छ, हिजो आज त झन् एकदमै धेरै बिजी टाइम, किनभने अब एक्सेसरिज र अब यो एक्सेसरिजहरूको त एकदमै धेरै ट्रेनिङ टाइम हुन्छ, यो अब मङ्सिरसम्म चाहिँ एकदमै धेरै बिजी भएको कारणले गर्दाखेरि एकदमै एकदमै बिजी व्यस्त भइरहेको हुन्छ। यो व्यस्तको टाइम के त भन्दा दिदीबहिनी, यो समाजको लागि यो देशको लागि के गरौँ भन्ने नै हो म्याम।
0: अनि के भएको थियो तपाईँलाई भन्नु मिल्छ?
1: म चाहिँ एकदमै काममा 24 घन्टा खट्नुपर्छ भन्ने भावना भएको, जति बेला म मेरो हेल्थमा एकदम धेरै प्रब्लमहरू क्रिएट भएको थियो, त्योभन्दा अगाडि पनि मसँग एकदमै ठुलो कम्पनी, मैले एउटा लेभलमा त्यो कम्पनी पुगिसकेको थियो, त्यो म सक्दिनँ पनि चाहन्न अहिले, जब त्यसको खटाइ त्यसमा काम गरेको मेरो लक्ष्य एउटा लक्ष्य हुन्छ नि, दृढ़ संकल्प गरेर काम गरिसकेपछि न दिन न रात भन्ने हुँदो रहेछ, त्यति बेला चाहिँ मैले आफ्नो स्वास्थ्यलाई पनि ध्यान नदिकन काम गर्यो, यति धेरै स्वास्थ्यमा समस्या भएछ कि नसाको समस्या भइदियो, कुर्सीमै बसेर दिमागै चलाए पनि त नसाको प्रब्लम यस्तो भयो कि जहाँ चाहिँ बाँचेला जस्तै भएको थिएन। त्यसपछि चाहिँ इन्डियामा जानुपर्ने भन्ने स्थिति आयो। मैले जति कमाएँ सबै गुमाएँ भने जस्तो, कमाएरै त गुमाएको हो नि भने जस्तो फिल हुँदो रहेछ। त्यति बेला चाहिँ मैले कमाएको थिएँ र त आज मैले गुमाएँ, त्यसमा कुनै उनी हुँदैन रहेछ। त्यो कन्डिसन भनेको चाहिँ एनी हाउ बाँच्ने, त्यो पैसा त्यो सम्पत्ति त्यो चिजको चाहिँ केही प्रवाह नै नहुने रहेछ। त्यस पश्चात अब उपचारको क्रममा नेपालभरि केही पनि नभएपछि म इन्डिया मेदान्त हस्पिटल गएँ। मेदान्त हस्पिटलमा गइसकेपछि चाहिँ त्यहाँको चाहिँ उपचार प्रक्रिया सुरु भइसकेपछि चाहिँ बाँचिने रहेछ भन्ने चाहिँ एउटा महसुस भयो। त्यस पश्चात चाहिँ भनौँ न जब चाहिँ ठिक भयो भनौँ न, जो 7 वर्ष 10 वर्षको ग्याप भयो कि म्याम, यति धेरै म चाहिँ त्यहाँ रेस्ट बस्नु पर्यो, त्यो टाइम त्यो भरि मैले यो समाजलाई मात्रै सोचेँ, यो समाजको लागि के गर्ने। अब मैले मलाई भगवान्ले पुनर्जीवन दिनुभएको हो, यो जीवनलाई खेर फाल्न चाहिँ अब दिनुहुन्न, मेरो उद्देश्य यो समाज को लागि हो भन्ने चाहिँ मैले दृढ संकल्प गरेको छु मैले यो यो अबको जिन्दगी जब बाँचे। अब अहिले चाहिँ म चाहिँ समाजसेवामा मात्रै छैन, पढाइलाई पनि निरन्तरता दिँदै जाने, समाजसेवा पनि गर्दै जाने अठोटका साथ काम गरिरहेको छ। भोलि कसले देखिन्छ र भन्न सकिनन्, तर आजको दिनसम्म चाहिँ 24 घन्टा जस्तै नै समाजसेवामै बिताउने चाहिँ संकल्प छ।
0: हजुर हजुर, भोलि कसले देखेको छ र तर सास पैँजल आस त हुन्छ होइन त दिलमायाजी। अनि जे होस् अब तपाईँ त्यस्तो धेरै संस्थाहरूसँग आबद्ध हुँदै सेवा गर्ने अठोट लिएर त्यति साह्रो बिरामी भएर पनि अझै सन्चो भएपछि अझै स्ट्रङली म लाग्छु यो सेवाको काममा समाजसेवाको काममा भनेर जुन लाग्नु भएको छ अहिलेसम्म होइन, सहारा फाउन्डेसन मार्फत धेरैलाई सहारा दिनुभएको छ र अहिले आइपुग्दाखेरि जिन्दगीको यात्रामा ती सबै कुराहरूलाई फर्केर हेर्दाखेरि कस्तो लाग्छ, कतिको सफल भए जस्तो लाग्छ आफूलाई?
1: त्यो व्यक्तिमा डिपेन्ड हुने कुरा हो म्याम, यो सफलता के हो भन्ने कुरा हुन्छ कि, तपाईँले सफलता केलाई मान्ने भन्ने हो। मेरो लागि मेरो सफलता चाहिँ कोही दिदीबहिनी यहाँ चाहिँ सिप सिकेर असाध्यै खुसी हुन्छ नि, उहाँले व्यक्त गर्नुहुन्छ नि, उहाँले सारा फाउन्डेसन र मैले गरेको कामप्रति सकारात्मक अथवा नकारात्मक उहाँले व्यक्त गर्नुभएको कुरा हुन्छ फिडब्याक, त्यो नै मेरो लागि सफलता जस्तो लाग्छ। सङ्घर्ष त अब यस्तो हुन्छ म्याम, सङ्घर्ष कस्तो चिजलाई मान्ने भन्ने कुरा हुन्छ, सङ्घर्ष बिना त सफलता छैन होइन, त्यो पीडा पनि त्यो बिच होला आफ्नो ठाउँमा छ, तर एउटा सपना पुगिसकेपछि त्यो बिचको सङ्घर्ष चाहिँ नथिङ केही पनि नहुने रहेछ र अनि मैले सफलता चाहिँ ठुलो घर बनाएर त्यो म सफलता मान्दिनँ। मेरो लागि चाहिँ सफलता यो सोसाइटीको व्यक्तिको सेन्समा परिवर्तन आओस्, सहयोगी भावनाको विकास होस्, शिवले धनी होस्, जस्तै लटरम्म फलेको एकदमै राम्रो वृक्ष जस्तो, जसले चाहिँ सबैले आँखा लाउन सक्ने दिदीबहिनी दाजुभाइ उत्पादन गर्न सकौँ, त्यो मेरो लागि मेरो सफलता चाहिँ त्यसमा छ।
0: हजुर हजुर, धेरैको सहारा बन्नु भएको रहेछ होइन, धेरैलाई ट्रेनिङहरू गराएर धेरैलाई आफ्नो खुट्टामा उभ्याउनु भएको छ, अझै पनि गर्नु धेरै छ तपाईँले। अनि तपाईँको नाम दिलमाया तामाङ राणा, तपाईँ ओरिजिनल्ली कहाँबाट हुनुहुन्छ?
1: म जन्मेको चाहिँ भक्तपुरको गुन्डु, अहिले जहाँ फेमस नै छ गुन्डु भन्ने ठाउँ।
0: हजुर हजुर,
1: गुन्डुको गाउँमा जन्मेको छोरी।
0: ए हजुर,
1: बाल्यकाल पढाइको कुरा गर्ने हो भने मैले पढाइको पूर्णता चाहिँ मैले भक्तपुरबाट गरेको होइन, जब म चाहिँ विवाह भयो त्यस पश्चात केही पढाइ अगाडि बढाएँ, जब म चाहिँ मृत्युसँग जितेर अगाडि बढेँ अब चाहिँ मेरो लक्ष्य चाहिँ पिएचडी गर्ने इच्छा छ। गुन्डुमा जन्मेर गुन्डु काठमाडौँको नजिकै भक्तपुर भए तापनि त्यो पनि एउटा हिजोको दिनबाट दुर्गम नै ठाउँ जस्तो थियो, अहिले चाहिँ अब भनौँ न सुविधाको हिसाबले सबै चिजको हिसाबले चाहिँ अब नजिक चेन्जको हिसाबले होला, त्यो बेला त हामी सानो हुँदाखेरि त एज अ दुर्गम जस्तै त्यो पढ्न पनि त्यो धेरै सहज थिएन, तर अब अहिले चाहिँ अहिलेको हिसाबले धेरै राम्रो छ। त्यस्तो गाउँमा जन्मेको हो म पनि म्याम, सहर नै होइन, सोच ठुलो हुनुपर्छ, जो सहर या गाउँ त्यसले डिपेन्ड गर्दैन म्याम, मेन चाहिँ सोच ठुलो हुनुपर्छ, इच्छा शक्ति भयो भने असफल भन्ने चिज नै मलाई लाग्छ छैन।
0: पक्का हो? अनि दिलमाया तामाङ राणाज्यू हुनुहुन्छ तपाईँ होइन, अनि हाम्रो राणाज्यूसँग चाहिँ कहिले भेट भयो, कसरी भेट भयो त्यो सुनौ न।
1: जब 18-19 उमेर हुन्छ नि होइन, जब 18-19 उमेरमा हुन्छ त्यो उमेर भनेको स्कुल सकिएर कलेज लाइफको टाइम हो नि त, कलेज लाइफ. तर मैले त स्कुल लेभल सिद्ध्याइसकेपछि चाहिँ मैले कलेजलाई चुज गर्नै सकिनँ र मैले कामलाई चुज गरेँ. मलाई चाहिँ कति बेला काम गर्ने, म आफ्नो लाइफमा कसरी सक्सेस हुने, के काम गर्दाखेरि हुन्छ भनेर चाहिँ कामको तलास गर्दै गर्दा चाहिँ मैले चाहिँ राणाजीलाई भेट भयो, भक्तपुरलाई भेट भयो.
0: हाम्रो राणाजीको फुल नेम चाहिँ के हो त?
1: गोपाल राणा.
0: हजुर, हाम्रो गोपाल राणाज्यूले सपोर्ट कतिको गर्नुहुन्छ तपाईँलाई यो क्षेत्रमा?
1: ओहो, पक्कै पनि एउटा महिला सफल हुनको लागि त्यसको पछाडि ठुलो भूमिका रहन्छ हस्बेन्डको, र हस्बेन्डले मात्रै सपोर्ट गरेर, हस्बेन्डले मात्रै गर भनेर चाहिँ सक्सेस हुँदैन. त्यसको लागि आफूभित्रै त्यो चाहना हुनुपर्छ, आफूभित्रै त्यो इच्छा हुनुपर्छ. हस्बेन्डले अथवा परिवारले मात्रै सपोर्ट गरेर हुँदैन, हामी आफैभित्र त्यो सङ्कल्प आउनुपर्छ. त्यसले गर्दा उहाँहरूले चाहिँ गर भन्नुभयो भने त्यो पहिलो सफलता हो, होइन? किनभने सरसल्लाह बिना चाहिँ काम गऱ्यो भने त्यो भोलि चाहिँ अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ. र मेरो यात्रामा मैले काम गर्ने क्रममा उहाँको सबैमा साथ रह्यो, एउटा सफलताको श्रेय उहाँमा पनि जान्छ. र त्योभन्दा पनि बढी चाहिँ के हुन्छ भने म आफूले दृढ सङ्कल्प लिएँ र मैले चाहिँ निरन्तरता दिएँ, अहोरात्र खटेन, दिन रात मेरो लागि पढाइ पढ्नु छ भने म 12:00 पनि पढिरह हुन्छु, म काम गर्नु पऱ्यो भने 12:00 पनि काम गरिरहन्छु. मेरो लागि त्यो रात त्यो दिन भन्ने नै भएन, जसले गर्दाखेरि चाहिँ म यहाँसम्म आइपुगेको छु. भलै मैले अरबौँ पैसा कमाउन सकेन होला, काठमाडौँमा चाहिँ ठुलो बिल्डिङ सकेन, दिन सकेन, बनाउन सकेन होला, तर मेरो सपना त्यो थियो, होइन नि त म्याम? मैले त्यो सपना थियो, मैले त्यो बिल्डिङ बनाउने सपना बोकेर मैले व्यवसाय सुरु गरेको थियो, त्यस्ता घर मैले बनाएकै थिएँ. तर त्यो बिक्री गर्नु पऱ्यो, किन? मेरो स्वास्थ्यको लागि त, स्वास्थ्यले गर्दा बिक्री गर्नु पऱ्यो नि त. हो, त्यहाँदेखि मैले सङ्कल्प के गरेको छु भने यो समाज, मेरो दिदीबहिनी, चाहे मलाई गाली गर्छन्, चाहे मलाई माया गर्छन्, मैले केही आशा गरेको छैन यो समाजबाट. मैले एउटै मात्र सङ्कल्प गरेको छु, दिदीबहिनीहरूलाई सिपै सिपले धनी बनाउने, दाजुभाइहरूलाई सिपै सिपले धनी बनाउने, र रोजगारको बाटो, स्वरोजगारको बाटो खोलिदिने, र आफै व्यवसाय गर्ने. भन्छ नि, व्यवसाय नगरिकन व्यवसाय नै गर्नुपर्छ जहाँ चाहिँ अर्बपति बन्नको लागि, करोडपति बन्नको लागि, व्यवसाय बिना सम्भव छैन भन्ने चाहिँ उदाहरण दिने चाहिँ मेरो अभियान हो, मेरो यात्रा हो.
0: हजुर, अब धेरैलाई तपाईँले आफ्नो खुट्टामा उभ्याउनु भएको छ, दिदीबहिनीहरूलाई, होइन? र अब जे होस्, तपाईँको यात्रा भनौँ न, यो जुन चाहिँ समाजसेवाको यात्रा छ, यसलाई जारी राख्नु होला. अनि तपाईँको त मिडिया हाउस पनि रहेछ, होइन? कुन चाहिँ मिडिया हाउस तपाईँको?
1: पन्ध्र फिल्म मिडिया प्रणाली मेरो मिडिया हाउस छ. मुगलानी खबर मिडिया छ, यो अनलाइन मिडिया. मुगलानी खबर मुगलानमा बस्ने दाजुभाइ दिदीबहिनीहरूको आवाज केही बुलन्द गर्ने सोचबाट चाहिँ यो सञ्चालनमा रहेको. तर अब समय र परिस्थितिले भन्या जस्तो चाहिँ अब यसले चाहिँ गति लिन सकेको छैन, तर जे छ राम्रो छ. यो यो कम्पनी नै हो सारालाई बताउने भनेको, सन्ध्या फिल्म चाहिँ मिडिया प्रणाली नै हो.
0: हजुर, यति धेरै कामहरू गर्नुहुन्छ तपाईँ, अनि समय कसरी भ्याउनुहुन्छ? ट्रेनिङ गराउनु पर्यो, सबै म्यानेज गर्नु पर्यो, अफिस र आधा रातसम्म बसेर आफै काम गर्नु हुँदो रहेछ, यता मिडिया हाउस, परिवार, म्यानेज कसरी गर्नुहुन्छ टाइमलाई तपाईँले?
1: मैले यस्तो छ, गर्छु भन्ने चाहिँ भावना भइसकेपछि समय अटोमेटिकली मिल्दो रहेछ कि. मसँग आज हजुरसँग यो इन्टरभ्यूमा आउनलाई पनि शास्ति नै भइरहेको छ, किनभने बाहिर मान्छे

0: अफिसमा आयो, अफिसमा पनि ट्रेनरहरू व्यापक नै हुन्छ, ट्रेनरको कमी हुँदैन, एकदमै धेरै ट्रेनरहरू हुन्छ हरेक परिस्थितिको चाहिँ. अब किनभने ट्रेनिङ त एभ्री डे नै कम्तीमा 4-5 ट्रेनिङ चलिरहेको हुन्छ, ट्रेनरहरू हुन्छ र बाँकी चाहिँ स्टाफहरू हुन्छ, जसले गर्दाखेरि चाहिँ मलाई केही सहज हुन्छ. र पनि म चाहिँ के हुन्छ भने एज अ स्टाफ छ भनेर चाहिँ म स्टाफमा मात्रै डिपेन्ड हुन्न, म फ्रन्ट लाइनमा चाहिँ म जस्तो सुकै ठाउँमा पनि म खटिरहेको हुन्छु, जहाँ म आज यहाँको चाहिँ चेयरम्यान भएर होइन कि, म चाहिँ दिदी बहिनीकै भिडमा केही समय पनि मैले सिकाएर आएँ. एज म आफै ट्रेनरको रूपमा पनि सिकाउने काम गर्छु म्याम, म चाहिँ धेरैवटा ट्रेनिङको एज अ ट्रेनर पनि हो.
1: हजुर, अब सेवा गर्ने चाहना हुने मान्छे अब कुर्सीमा त पक्कै पनि बस्नुहुन्न है, सँगसँगै काम गर्नुहुन्छ पक्कै पनि. अनि स्टाफहरू कतिजना छन्?
0: स्टाफ त धेरै छन् ला, स्टाफ भएन भने जस्तै अब ट्रेनरै हामीसँग 20-25 ट्रेनरै हुन्छ, अनि सामान म्यानेजमेन्टको लागि हुन्छ, सपिङदेखि लिएर सबै म आफै गर्नुपर्ने हुन्छ. अब 20-25 त कम्तीमा पनि हुनुपर्छ, नभए त सम्भवै हुँदैन, किनभने बाहिर पनि ट्रेनिङ चलिरहेको हुन्छ, समर टर्ममा पनि ट्रेनिङ चलिरहेको हुन्छ, त्यसले गर्दाखेरि अनि स्ट्यान्ड बाई ट्रेनरहरू चाहिँ एकदम धेरै राख्नुपर्ने हुन्छ, किनभने बाहिर जुन एउटा ठुलो ग्रुपले चाहिँ ट्रेनिङको लागि इन्भाइट गऱ्यौँ भने हामी नाइ भन्नै सक्दैनौँ. रिसेन्टली हामी भन्छौँ, जसले चाहिँ ग्रुप बनाएर बोलाउनुहुन्छ हामी एकदमै धेरै ह्याप्पी भएर कुदिहाल्ने हो, त्यो हुन्छ.
1: अनि यो सारा फाउन्डेसन चाहिँ कहाँनिर छ तपाईँको?
0: सारा फाउन्डेसन अहिले ट्रेनिङ सञ्चालन भइरहेको ठाउँ भनेको चाबा हिल गोपीकृष्ण हल नजिकै, जहाँ ओम हस्पिटलले पनि चिनिन्छ, ओम हस्पिटलको नामले पनि चिनिन्छ. ओम हस्पिटलबाट कपन जाने बाटोमा पहिलाको गोपीकृष्ण हलको ठ्याक्कै पछाडिपट्टि हामीले सारा फाउन्डेसनको गुगल म्यापमा पनि दिदीबहिनीले थाहा पाउन सक्नुहुनेछ, अनि त्यसपछि टिकटकमा सारा फाउन्डेसनको टिकटकमा पनि लाइभ भिडियो लोकेसन भिडियो छ भने सारा फाउन्डेसनको फेसबुकमा पनि लाइभ लोकेसन छ. त्यसरी चाहिँ हामीले सहजीकरण गरिरहेको छ. पुरानो नाति कार्यालय भन्ने बित्तिकै धेरैजना चाहिँ आउनुहुन्छ, तर आउन नसक्नेको लागि चाहिँ भिडियो हामीले जस्तै टाइम टाइममा पोस्ट गरिरहेको छौँ, आज मर्निङ पनि मैले पोस्ट गरिरहेको छौँ, पिनमा पनि भिडियो पिन पनि गरेर राखिरहेको हुन्छ. अनि त्यस पछाडि चाहिँ सहजीकरणको लागि चाहिँ बाटो देखाउने, बोलाउने, फोन गर्ने एकजना हामीले स्ट्यान्ड बाई नै राखिरहेका हुन्छौँ.
1: हजुर, अनि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू यसो काठमाडौँ आउँदाखेरि भिजिट गर्नुहोला, सहारा फाउन्डेसन चा भएल यो गोपीकृष्ण हलको छेउमा छ अरे, र तपाईँले गुगल गरेर पनि आउन सक्नुहुन्छ. त्यहाँनिर धेरैलाई सहारा चाहिँ दिइएको छ, ट्रेनिङहरू गराएर आफ्नै खुट्टामा उभ्याउने काम गर्नुहुन्छ हाम्रो दिलमाया तामाङ राणाज्यूले. अनि अरू के छ तपाईँलाई मनपर्ने कुराहरू? हुन्छ नि गीतहरू गाउनुहुन्छ कि हुन्न?
0: मलाई पटक्कै गीत गाउन आएन, म 2-3 दिन म घर बसेँ भने म पागल हुन्छु होला. म आफूले आफूलाई के सोच्छु भने म यो समाजको लागि केही न केही हो भन्ने कारणले गर्दाखेरि चाहिँ म कुनै पनि टाइम चाहिँ चुप लगाएर बस्न नसक्ने भएको भएर जब म रेस्ट टाइम थियो रेस्ट टाइममा चाहिँ भोकलमा चाहिँ समावेश भएको थियो कि म्याम मेरो अनुभव. अनि गीत गाउन लाउन गुनगुनाउन पनि मलाई नि मन लाग्ला नि त, रहर त सबैको हुन्छ. जब म त्यहाँ चाहिँ भोकलमा गएँ अनि सकिनँ, मैले 1 महिनासम्म चाहिँ ट्राई गर्दाखेरि चाहिँ मेरो चाहिँ अपडाउनको त्यो भोइसलाई मिलाउन नसकेपछि चाहिँ मेरो जीवनमा गीत भन्ने चिज चाहिँ छैन रहेछ है भनेर फेरि गिटारतिर लागेँ. म अनेकौँ सिक्दै सिक्न असाध्यै मन पर्ने म पनि, तर त्यो अपुरो नै भयो र जसले गर्दाखेरि म अहिले गुनगुनाउन त कसलाई मन पर्दैन र होइन र गीत यस्तो पावरफुल चिज हो जहाँ चाहिँ 3 महिनाको बच्चा पनि हल्लिँदो रहेछ गीत आवाज सुनेपछि.
1: हजुर हजुर, जे होस् काममा व्यस्त हुनुहुन्छ तपाईँ, एउटा वर्कहोलिक हुनुहुँदो रहेछ होइन, कामको किरा भन्छ नि.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.

0: जे होस् समाज सेवाका लागि काम गर्दै हुनुहुन्छ, यो अति नै राम्रो हो, अझै गर्दै जानुहोला। अनि अब आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो दिलमायाजी, होइन? अब हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: सहारा फाउन्डेसनलाई एक्चुली हेल्प दिनु, सहारा फाउन्डेसनले गरेको कामलाई राम्रो या नराम्रोहरूले चाहिँ मूल्याङ्कन गरिदिनुहोस्, ताकि मेरो अभियानमा मैले अझ सुधार्नुपर्ने छ भने मैले अझै यसलाई चाहिँ अझ मैले चाहिँ यसलाई चाहिँ अझ एकदमै बृहत रूपमा लानको लागि यहाँहरूको साथ सपोर्ट सुझावहरूको चाहिँ अपेक्षा गर्दछु। किनभने मैले मेरो अभियान भनेको नेपालभरिको दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ सिपमूलक तालिमहरू प्रदान गरेर, सिप मात्रै होइन नि, उत्पादन कसरी गर्ने मात्रै होइन, गुणस्तरीय कसरी चाहिँ कायम गर्ने, प्याकेजिङ कसरी गर्ने, बजार व्यवस्थापन कसरी गर्ने, कम्पनी दर्ताहरू कसरी गर्ने, ब्रान्डिङदेखि लिएर आम्दानी गर्न सक्ने वातावरणहरू चाहिँ सहाराले आफैले टाउकोमा बोकेको छ। यो भारी सहारा फाउन्डेसनले उहाँहरूलाई सिकाउने मात्रै होइन, म्याम यो सबै सक्दिनँ भनेर भन्नेहरूलाई ल आऊ यहीँ मिलेर गरौँ भन्ने चाहिँ वातावरण सृजना गर्दैछ। त्यसले गर्दाखेरि तमाम दाजुभाइ दिदीबहिनीहरूलाई मेरो अपेक्षा छ कि यहाँहरूको माया, यहाँको साथ र सपोर्ट चाहिन्छ। मलाई पैसा भन्दाखेरि पनि यहाँहरूको दक्षता, यहाँको विज्ञता, यहाँहरूको आइडियाहरूले चाहिँ मलाई अझ सपोर्ट गर्नेछ। र नेपाल सरकार सरोकारहरूलाई वालाहरूलाई पनि म के भन्न चाहन्छु भने सहारा फाउन्डेसनलाई निहालिदिनुहोस् भन्छु म चाहिँ। मैले लिएको अभियानले होला, मैले अहिले हजारौँलाई ट्रेनिङ दिइरहेको छु, हजारौँ दिदीबहिनीहरूलाई खुसी बाँडिरहेको छु, यसमा यहाँहरूको पनि आँखा जानुपर्छ। साथ र सपोर्ट साथ अगाडि बढ्न सक्यौँ भने भोलि नेपालभरि आज चाहिँ 10,000, 20,000, 30,000 चाहिँ पैसा खर्च गरेर दिदीबहिनी दाजुभाइहरू गाउँ गाउँबाट काठमाडौँमा आएर ट्रेनिङ लिइरहनु भएको छ, होइन? तर सहारा फाउन्डेसनको भिडियो पोस्ट गर्दाखेरि पनि सेयर गरेर कसैलाई दिनुहुन्छ भने पनि उहाँ त त्यत्रो पैसा बच्छ उहाँहरूको, जसले गर्दाखेरि त्यो पैसाले व्यावसायिक रूपमा उहाँहरूलाई काम गर्न एकदमै सहज हुन्छ। त्यसैले यहाँहरूको माया, यहाँहरूको साथ र सपोर्ट, चाहे पोजिटिभ होस् चाहे नेगेटिभ होस्, जसले गर्दाखेरि म अझै सुध्रेर अझै स्ट्रङली चाहिँ यो समाजमा काम गर्न सकियोस्, यही नै हो आशा म्याम।
0: हजुर, श्रोताहरू, सहारा फाउन्डेसन टिकटकमा पनि छ, उहाँहरू हुनुहुन्छ, यसो भिडियोहरू हेरेर भए पनि उहाँहरूलाई सपोर्ट गर्नुहोला। र फेसबुकमा पनि उहाँहरू सहारा फाउन्डेसन छ, त्यहाँ पनि जोइन गर्नुहोला, त्यहाँको भिडियोहरू पनि हेरेर यसो सपोर्ट गर्नुहोला। उहाँले भन्नुभएको छ पैसाले मात्रै सपोर्ट गर्नु जरुरी छैन, तपाईँहरू केमा दक्ष हुनुहुन्छ त्यो आएर यहाँ आएर सिकाइदिन पनि सक्नुहुन्छ, होइन त दिलमायाजी?
1: अभियसली अनि अब अहिलेसम्म सिकाउनु भएको व्यक्तिको लागि कोही एज अ ट्रेनरको रूपमा आउनुहुन्छ भने हामी फ्रीमा गर्दैनौँ, उहाँले जबरजस्ती नै हामी फ्रीमा गर्छौँ म्याम भन्नुहुन्छ भने बेग्लै कुरा हो। सारा फाउन्डेसनमा हजुरको क्षमताको पनि कदर हुन्छ, फलै हामीले चाहिँ हजुरले सोचेको जस्तो पे गर्न चाहिँ सकिने सम्भावनाहरू छ, त्यसको रिजन मैले अघि पनि बताएँ। त्यसले गर्दा सारा फाउन्डेसनमा एज अ ट्रेनरको रूपमा हजुर केही दिन बस्नुभयो भने पनि हजुरलाई कस्टमै हुन्छ, हामीले चाहिँ सकेको हजुरलाई पे नै गरेर अगाडि बढाउने हो। हजुरहरूको क्षमतालाई दबाएर नराख्नुहोस्, ताकि समाजसेवा तारामा तपाईँले ट्रेनिङ दिँदाखेरि त्यो पनि समाजसेवा हो है।
0: हजुर, श्रोताहरू सुनिहाल्नु भयो र आजको नारीमा समय दिनुभयो दिलमायाजी, म एक दिन तपाईँको सहारा फाउन्डेसनमा आउँछु, अहिलेलाई चाहिँ समय दिनुभयो धेरै धेरै धन्यवाद। धेरै कुराहरू राखिदिनु भयो सहारा फाउन्डेसनको बारेमा, आफ्नो बारेमा भनौँ होइन, राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र तपाईँलाई, तपाईँको सारा सहारा फाउन्डेसनको टिमलाई हामी सबैको तर्फबाट, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट थ्याङ्क यू एन्ड अल द बेस्ट।
1: हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई, ताकि मलाई यो समय दिनुभयो, यो स्पेस दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। सहारा फाउन्डेसनको स्लोगन त निशुल्क शिक्षिको आत्मनिर्भर बनौ भन्ने छ, यो स्लोगनलाई माया गरिदिनु होला, सहारालाई माया गरिदिनु होला। यहाँहरूलाई पनि मैले वेलकम गर्न चाहे, टाढा बसेर पनि मलाई बुझिदिनु भयो, मलाई सम्झिदिनु भयो, त्यसको लागि धेरै धेरै थ्याङ्क यू। र हजुरहरूलाई विशेष निमन्त्रण
0: हस्, थ्याङ्क यू सो मच दिलमायाजी एन्ड बाबाई। हजुर श्रोताहरू, हाम्रो दिलमायाजीलाई धेरै धेरै धन्यवाद। र आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसक्यो र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई पनि आज्ञा दिनुहोस्, नमस्ते, बाबाई।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यहरूसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा संचारकर्मीसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको बताउनु भएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभयो।
1: र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गऱ्यौँ र त्यसको सम्भावना भएको मागहरूप्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
0: पार्टीको सदस्य र धार्मिक आस्थाको आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घण्टा वार्ता गरेको थियो। मध्य प्रदेशमा 3,50,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मध्य प्रदेशका 8 जिल्ला मध्ये सिराहामा 100% रोपाई सकिएको छ। सिराहामा 54,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। यस्तै सप्तरीमा 90% रोपाई सकिएको छ। सप्तरीमा 68,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म 61,200 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यता धनुषामा 85% रोपाई सकिएको छ। जिल्लामा हालसम्म 37,315 हेक्टरमा रोपाई सकिएको छ। त्यस्तै महोत्तरीमा 74%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% तथा पर्सामा 91% रोपाई भएको छ। मध्य प्रदेशमा अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यो वर्ष रोपाई सन्तोषजनक रहेको विश्वकर्माको भनाइ छ। अब खबर फटाफट।
2: काठमाडौँ उपत्यकाका 7 वटा होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाड़ी र हिमाली जिल्लाका सुकुम्बासीलाई 1.5 रोपनी जग्गा दिने सरकारको तयारी। झापाको बिर्तामोड 8 देउनिया खोलामा पुराणबाट उठाएको पैसाबाट विश्रान्ति घाट निर्माण, बसायममा देउनिया खोलामा आउने बाढ़ीले शब्दाह गर्न कठिन हुने र सब नै बग्ने वर्षौंदेखिको समस्या समाधान। गएको आर्थिक वर्षमा काकड भित्ता नाकाबाट मात्र 24.50 अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, पेट्रोलबाट 5.87 करोड र डिजेलबाट 2.93 करोड राजस्व संकलन। नेपाली सेनाद्वारा जटिल भूगोलका 32 वटा सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण, हाल कर्णाली करिडोर दार्चुला टिकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 वटा महत्वपूर्ण आयोजनाको काम हुँदै। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थप्ने तयारी, 2079 असोज 16 नै सक्नुपर्ने भवनको भौतिक प्रगति हालसम्म 95%, 6 महिनाका लागि म्याद थप गर्न शहरी विकास तथा भवन निर्माण विभागको प्रस्ताव। धान बाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव, सहकारीको गेटमा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि रित्तै हात घर फर्किए किसान, तत्काल आपूर्ति सहज बनाउन माग। र गत वैशाखदेखि हालसम्म मुलुकका विभिन्न ठाउँमा विपदका घटनामा परि 196 जनाको मृत्यु, 4 जना अझै बेपत्ता, सबैभन्दा धेरै सर्पको टोकाईबाट 54 जनाको ज्यान गयो।
0: बेलायती फुटबल संघका पूर्व प्रमुख मार्क पालियोसले फिफा अध्यक्षमा जियानी इन्फान्टिनोलाई हटाउन गैर युरोपेली उम्मेद्वार उत्कृष्ट हुन सक्ने बताउनु भएको छ। फुटबल प्रतियोगितामा निजी लगानीको विषयमा इन्फान्टिनोको प्रस्ताव अस्वीकार भएर फिर्ता लिनु परेपछि उहाँको राजीनामाका लागि दबाव बढेको छ। अध्यक्ष इन्फान्टिनोले पद नछाड्न जुनसुकै हत्कण्डा अपनाउन सक्ने पालियोसको भनाइ छ।
3: There is a very great sort of suspicion in the majority of the smaller countries and the non-European countries. They feel the dominance of Europe, and that was used by Sepp Blatter to actually keep him in power to some extent.
0: इरानको आग्रह अनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोकेको ट्रम्पले बताउनु भएको थियो। मध्यपूर्व मामिला विश्लेषक तारा अङ्गारोले सम्भावित थप

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली काङ्ग्रेस एकताबद्ध वा अर्को नयाँ काङ्ग्रेस जन्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतरपक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले यही साउन 29 तीन दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मीनबहादुर विश्वकर्मा,
1: जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार, सिद्धान्त, व्यवहार, भावना, उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ। र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल, प्रतीक्षा, धैर्यता गर्दा पनि सम्भव नभएपछि सात प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बीपी स्मृति दिवस पनि मनायौं। र फेरि यो बीचमा 22 दिन चाहिँ संवादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक संवाद र छलफल नभएपछि अब एउटा नयाँ कार्य दिशा सहित अगाडि बढौं भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभएको छ दुइटै हुन्छ। पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो। त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्य दिशातर्फ पनि जान सक्छ।
2: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ। अब
1: साउन महिनाभित्र पछि 31 कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले त्यो भेलाले म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
2: संस्थापन भित्रै अटाउने एउटै कुवाको पानी खाने सम्भावना चाहिँ कति देख्नु भएको छ तपाईँले?
1: मलाई चाहिँ आजसम्म नेताहरूसँग सबैसँग कुरा हुँदाखेरि सूत्रबद्ध, सार्थक, फेस टु फेस कुरा नभएको हुनाले नै 7 महिना त्यत्तिकै गयो भने अब 7 दिनमा के हुन्छ होला र भन्ने लागिरहेछ।
2: डाक्टर शेखर पक्ष चाहिँ नआउने भयो होइन?
1: होइन, शेखर पक्ष नआउने भन्ने छैन। हिजो शशाङ्क कोइरालाले आफ्नै मुखबाट हामी दाजुभाइको राम्रो कुरा भएको छ, म विराटनगर आएँ, आजै गरिहाल्नुभयो पत्रकार सम्मेलन, म तिम्रो साथमा छु, रहन्छु, मिडियामा भन्नु परे पनि भनिदिन्छु, हामी एक ठाउँमा छौँ भनेर शेखर दाले भन्नुभएको छ भनेर उहाँले आफै भन्नुभएको हुनाले र अस्ति बीपी स्मृति दिवस मनाउने कुरा त्यो पछिको पनि 11 बैठकमा हामी सँगसँगै छौँ है भनेर उहाँले भन्नुभएको हुनाले राष्ट्रिय भेलामा चाहिँ उहाँहरूको उपस्थिति हुन्छ।
2: तर डाक्टर शेखरकै मुखबाट त केही पनि आएन, शशाङ्कको मुखबाट मात्रै आयो कुरा।
1: डाक्टर शेखरले भन्नुभएको छ हिजो पनि, म एकताकै पहलमा छु अझै भन्नुभएको छ, हामी पनि एकताकै प्रतीक्षामा छौँ।
2: अनि उतापट्टि पनि त्यही भन्नुभएको छ उहाँले त फेरि,
1: होइन नेताहरू पहलमा हुनुहुन्छ ठिक कुरा हो, पूर्णबार खड्का, डाक्टर शेखर कोइराला पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर यो ठूलो संख्यालाई यदि समयमै व्यवस्थित गरेर संगठित गर्न सकिएन भने धेरैले पार्टी छोड्नुभयो। यहाँले थाहा पाउनु होला धनकुटामा पूर्व सांसदकै नेतृत्वमा महासमिति सदस्यहरू सहित 19-20 जानुभयो, कर्णाली प्रदेशमा झन् 5-6 जनप्रतिनिधिले पार्टी छोड्नुभयो, मधेसमा त्यसै गरी छोडिरहनु भएको छ। यदि अहिले नेतृत्वले पार्टी सबैलाई समेटेर जान सकेन भने पार्टी पुरानै अवस्थामा संगठित रहन सक्दैन, त्यसैले विकल्पमा पनि अर्को शक्ति बनाउनु पर्छ भन्ने धारणा अगाडि आएको छ।
0: झापामा पछिल्लो 16 जंगली हात्तीको आक्रमणबाट 80 ज्यान गुमाएका छन्।
3: डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्दमा 28 हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 हात्तीको आक्रमणबाट 3 सहित 8 मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 हात्ती मारिएका छन्।
0: मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाईसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
4: यो खण्डमा 24 पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाईसम्मको 406 किलोमिटर मध्ये 347 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58 किलोमिटर सड़क मध्ये 12 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ।
0: हंगेरीले 44 पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पिटर म्यागारले जानु

0: धनुषाको जनकपुर धाममा लगाइएको निषेधाज्ञा अहिले बिहान 5 बजेदेखि हट्ने भएको छ। अस्ति कर्फ्यू हटाएर जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। जनजीवन सामान्यकरणतर्फ उन्मुख भएकाले निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा र विश्लेषणपछि निर्णय गरिएको प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा गएको साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। यस्तै सुनसरीका अधिकांश क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने उल्लेख गर्नुभएको छ। यसअघि सुनसरीका 10 स्थानीय तहमा निषेधाज्ञा कायमै राखिएको थियो। प्रशासनले निषेधाज्ञा कायम रहेका क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन, जुलुस प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरेको थियो। हिजै 70 को राजविराज र बोधे वर्षाइनको कर्फ्यू पनि हटाइएको छ। जनकपुरधाममा अस्तिबाट कर्फ्यू हटाइएको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरको टेम्के मयुङ 4 चखेवा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थाम सुहाङ,
1: गएको आर्थिक वर्षमा एउटा चखेवा खानेपानी प्रोजेक्ट सञ्चालन भएको थियो। यो भोजपुर र दिक्तेलको ठ्याक्क बोर्डर डाँडामा पर्छ। त्यो ठाउँमा हामीले खानेपानी वितरण गरेको थियौँ। त्यो चाहिँ टेम्के मयुङ गाउँपालिका वार्ड नम्बर 4 भोजपुर अन्तर्गत पर्छ। यसको लागि चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टको कन्ट्रिब्युसन चाहिँ जम्मा 78 लाखको रहेको थियो भने खानेपानीको स्रोत चाहिँ उता दिक्तेल साइडको खानेपानी यो उपभोक्ताहरू चाहिँ यता भोजपुर साइडको ठ्याक्कै त्यो बजार क्षेत्रमा परेको कारणले गर्दाखेरि लागत पनि अलिकति बढी भएर यो 78 लाख चाहिँ हाम्रो जिडब्ल्युटीको कन्ट्रिब्युसनले चाहिँ निर्माण भएको थियो। ठाउँ चाहिँ स्पेसली यो पर्यटन क्षेत्रमा एकदम प्रख्यात क्षेत्र पनि भन्छ है। यो ठाउँ चाहिँ बजार क्षेत्रको मान्छेले, त्यसमा चाहिँ हाम्रो 2-4 वेलफेयर पेन्सनर पनि हुनुहुन्छ, सर्भिस पेन्सनर पनि हुनुहुन्छ। टोटल गरेर हाम्रो 40 घरधुरी संख्या चाहिँ यो हाम्रो यो खानेपानीबाट लाभान्वित भएको छन् भने त्यस अन्तर्गतै 3 कम्पनीहरू, जस्तै हाम्रो त्यहाँनिर स्कुलहरू पनि छ, सानो तिनो माइक्रो फाइनेन्सहरू भन्छ यस्तो उहरूलाई पनि जम्मा जम्मी टोटल त्यो क्षेत्रमा भएको 3 कम्पनीहरूलाई गरेर टोटल 43 घरधुरी संख्यालाई चाहिँ लाभान्वित हुने तरिकाले चाहिँ सखेवा खानेपानी प्रोजेक्ट चाहिँ वितरण गरेका छन्।
0: समुदायको लगानी के कस्तो छ यो प्रोजेक्ट अन्तर्गत?
1: 10% चाहिँ कम्युनिटीबाट चाहिँ बिहोर्नु पर्ने हुन्छ। तर त्यो बिहोर्दा चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूले चाहिँ श्रमदान गर्ने आदि इत्यादि गरेर चाहिँ जुन फाइनेन्सियल देखाउने चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ 10% कन्ट्रिब्युसन गरेको चाहिँ देखाउनुहुन्छ।
0: कहिलेदेखि निर्माण सुरु गर्नुभएको थियो र कहिले सकियो, कहिले हस्तान्तरण गर्नुभयो?
1: यो हस्तान्तरण गर्ने बेलामा चाहिँ मोतिना हाम्रो एडब्ल्यू साहब हुनुहुन्थ्यो, तर यो फेब्रुअरीको 2nd weekमा चाहिँ यो हस्तान्तरण भएको थियो। प्रोजेक्ट चाहिँ अब 11-12 महिनाकै 1 इयरकै ड्युरेसनमा चाहिँ यो कम्प्लिट भएको।
0: यो ठाउँको लागि खाने पानी कहाँबाट ल्याउनु भयो? पानीको मूल चाहिँ कति टाढा छ?
1: पानीको मूल चाहिँ यो हाम्रो दिक्तेल साइट पर्छ। दिक्तेल साइटको पनि अर्को यो गाउँपालिका भन्छ, मैले ठ्याक्कै बिर्से है, यो गाउँपालिकादेखि एराउन्ड 20-25 किलोमिटर मासतिर पर्छ, यो डाँडामा पर्छ, त्यहाँबाट चाहिँ यो पानी ल्याएको।
0: ब्रिटिस गोर्खा तथा रोयल मरिन्सका पूर्व सदस्य आरोही निर्मल पूर्जा एमबीएको सब ब्रोड पेकमा फेला पारिएको छ। पाकिस्तानमा पर्ने हिमालको 5,700 मिटर उचाइमा आरोही पूर्जाको शव भेटिएको उद्धारकर्मीले बताएका छन्। 43 वर्षका पूर्जा र अरू 9 आरोहीले आरोहण सकेर फर्कने क्रममा हिम पहिरो आउँदा मृत्युवरण गर्नु परेको हो। पूर्जाको आरोहण कथालाई लिएर नेटफ्लिक्समा वृत्तचित्र समेत बनेको थियो। ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परि आरोहीहरूको निधन भएको प्रति सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत दुर्घटनामा प्रख्यात आरोही पूर्जा सहित आरोहीहरू पूर बहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा, खिलु निमा शेर्पा, नवाङ थिन्टु शेर्पा, ग्यालु शेर्पा लगायत आरोहीको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ। आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली दूतावास इस्लामाबादबाट सहजीकरण भइरहेको जनाइएको छ। तेल उत्पादक ओपेक संगठनका साउदी अरब, रूस र अरू 5 मुलुकले तेल उत्पादन बढाउने भएका छन्। हर्मुज जल घाटीमा तनाव भएका बेला दैनिक 1,88,000 ब्यारल उत्पादन बढाउन सफल हुने भएको छ।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरुभ श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज सोमबार 3 अगस्त 2026 साल तदनुसार साउन 18 गते 2083 विक्रम सम्बत हजुर सोमबारको कार्यक्रम सुरु भयो तपाईँहरूको विकेन्ड कस्तो रह्यो त हुन त यतिखेर ब्रिटिस फोर्सेस ब्रुनाई 0-0 हुन आँटिसकेको छ किनभने बिदा सुरु भइसकेको छ हाम्रो दाजुभाइहरू आफ्नो परिवारको साथमा कहाँ कहाँ जानुहुन्छ आफ्नो गन्तव्य तय भइसकेको होला तयारीमा हुनुहुन्छ होला जहाँ जानुभयो पनि एकदमै सुरक्षित साथ छुट्टी मानेर आउनुहोला किनभने यो बिदाको समयमा नहुने नहुने कुराहरू हुने गर्दछन् अब डकुमेन्ट हजुर शिव परियारले गाउनुभएको गीत गाउँ बेसी हजुर देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ अब कार्यक्रममा आजको थट फर द डे यो प्रेरक भनाई एकजना बेनामे लेखकको हो यस्तो छ अ ब्युटिफुल फेस विल एज एन्ड अ पर्फेक्ट बडी विल चेन्ज बट अ ब्युटिफुल सोल स्टेज ब्युटिफुल फर एभर Faces are just the cover. Souls are the story. बडो घटलाग्दो भनाइ छ श्रोता यो सुन्दर अनुहारमा उमेर ढल्किन्छ र सुगठित शरीरमा परिवर्तन आउँछ तर सुन्दर आत्मा भने सधैँ सुन्दर नै रहन्छ अनुहार त केवल आवरण मात्र हो जबकि आत्मा नै वास्तविक कथा हो एकदमै यथार्थपरक भनाइ लाग्यो मलाई तपाईँ के भन्नुहुन्छ अब टुडे इन हिस्ट्री सन् 2017 साल 3 अगस्तमा जन्मेकी हुन् माफ गर्नुहोला 2017 साल 3 अगस्तको कुरा हो यो कमिला कबेयो रिलिजेस हर सिङ्गल हवाना बिगेस्ट सङ वर्ल्ड वाइड इन 2018 19 मिलियन कपिज सोल्ड 2018 विश्वकै सबैभन्दा एकदमै बढी रुचाइएको गीत कमिला कबेयोको हवाना थियो 19 मिलियन कपिज त्यति बेला बिक्री भएको थियो 2017 साल 3 अगस्तमा फेमस बर्थडे आजको दिन सन् 1984 सालमा जन्मेका हुन् सुनिल छेत्री इन्डियन फुटबलर इन्डियाका फुटबल क्याप्टेन पनि हुनुहुने बेङ्गालुरु एफसीबाट आफू खेल्ने गर्दछन् फुटबलमा र नेसनल टिमका क्याप्टेन पनि हुन् उनको जन्म इन्डियाको सिकन्दराबादमा भएको थियो सन् 1984 साल 3 अगस्तमा अब हेल्थ टिप्समा आज कफीको प्रसङ्ग म जोड्न चाहे कफी कतिको पिउने गर्नुहुन्छ कफीका धेरै कुराहरू सुनिन्छन् तर्क वितर्क अनि कन्ट्रोभर्सीहरू पनि नभएका होइनन् कफी पिउनु राम्रो होइनन् भन्नेको सङ्ख्या पनि उत्तिकै छ राम्रो हो भन्नेको सङ्ख्या पनि त्यत्तिकै हामी देख्न पाउँछौँ यसमा भरपूर एन्टिअक्सिडेन्ट हुन्छ र स्टडीहरूले देखाएको छ कफी ठिक्क मात्रामा पिउने गर्नुभयो भने यसले तपाईँको स्वास्थ्यमा एकदमै फाइदा पुर्याउँछ भनिएको छ जस्तै टाइप 2 डायबिटिज पार्किन्सन्स अनि अल्जाइमर्स डिजिजेसको जोखिम न्यूनीकरण गर्छ यसले भनेर भनिएको छ दिनको धेरै पिउनु भने युक्तिसङ्गत होइन किनभने यसले यसमा रहेको क्याफिन धेरै इन्टेक भयो भने शरीरमा त्यसले बेफाइदा गर्छ विशेष गरी गर्भवती महिलाहरूका लागि कफी पिउनु त्यति उत्तम मानिँदैन तर दिनको 3-4 कपसम्म नर्मलै मानिन्छ हुन त 3-4 कपभन्दा तपाईँलाई एकदमै त्यति बेसी त्यति धेरै भन्ने जस्तो लाग्छ होला तर 3-4 कप नर्मल हो त्यतिको क्याफिन हामीले पचाउन सक्छौँ भन्ने खालका कुराहरू जानकारहरूले बताएका छन् अब मौसम सुरु गरौँ सेरिया ब्रुनाईबाट 26 डिग्री सेल्सियस अहिलेको तापक्रम यहाँ र घाम देखा परिसकेको छ हुन त बिहान एकैछिन पानी परेको थियो धेरै टिकेन थियो र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको

दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने, बदली हुने अनि अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना छ मेघ गर्जनका साथ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। मेघ गर्जनका साथ पानी पर्ने संकेत छ काठमाडौँमा पनि। अब लागौं युकेतिर। लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 33 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा आज सनी एन्ड लाइट विन्ड्स भनिएको छ। युकेमा गर्मी बढिरहेको छ दिनानुदिन र यो हिट वेभ तेस्रो पल्ट आइसकेको अवस्था हो र गर्मी निकै छ। 33 डिग्री सेल्सियस अधिकतम तापक्रम भनेको बाई युके स्ट्यान्डर्ड्स निकै गर्मी नै हो। र मैले युकेमा हाम्रा साथीभाइहरू परिवारजनका सदस्यहरूसँग कुराकानी गरिरहँदाखेरि पनि सुन्ने गरेको छु, अहिले गर्मीले चाहिँ हैरान बनाएको छ भनेर भनिराखेका छन् उनीहरूले। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। र हामीले यो विकेन्डमा निकै दुःखद खबर सुन्न पर्यो। निर्मल पूर्जा निम्स दाई, उहाँको निधन भएको छ। ब्रोड पिक हिमाल चढ्न जाँदाखेरि पाकिस्तानमा उहाँ लगायत अन्य 10 पर्वतारोहीहरूको दुःखद निधन भएको छ। बडो यो अहिलेको अवस्थामा हामीलाई सुन्न अत्यन्तै गाह्रो पर्ने समाचार हो। निर्मल पूर्जा एक अत्यन्तै चर्चित व्यक्तित्व हुनुहुन्थ्यो। पहिला क्विन्स कारखा इन्जिनियर्समा भर्ती भएर 2003 आउनुभएको र उहाँले 15 नोकरी गरेर रिटायर हुनुभयो। उहाँको आफ्नो स्वेच्छाले रिटायर हुनुभएको हो र उहाँ पल्टनमा रहँदाखेरि स्पेसल बोट सर्भिसमा पनि आबद्ध हुनुहुन्थ्यो। रोयल नेभीको यो स्पेसल फोर्सेस हो, त्यसमा पनि काम गर्नुभयो र त्यसपछि उहाँ फुल टाइम माउन्टेनियरिङमा लाग्नुभयो। 8,000 पिकहरू 14 उहाँले एकदमै रेकर्ड टाइममा चढ्नु भएको हो। 6 महिना 6 दिनमा उहाँले 14,000 माथिका पिकहरू चढ्नु भएको छ र उहाँले चढ्नुभएका पिकहरूको यहाँहरूले हेक्का राख्नुभएकै होला। माउन्ट एभरेस्ट, K2, कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु, नङ्गा पर्वत, अन्नपूर्ण, ग्यासरब्रम, ब्रोड पिक, ग्यासरब्रम अनि शीर्ष सिसापाङमा यी सबै 14 8,000 मिटरभन्दा माथि रहेका यी पर्वतहरू हुन्। सबै उहाँले 6 महिना 6 दिनमा चढेर नयाँ रेकर्ड कायम गर्नुभएको थियो र उहाँको यो दुःखद निधनले हामी अत्यन्तै मर्माहत भएका छौँ र उहाँको आत्माको चिर शान्तिको हामी कामना गरिरहन्छौँ र उहाँको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गर्न चाहन्छौँ। र एउटा गीत निर्मल पूर्जाको लागि

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बेलेन सपना करण परियारले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। करण परियार नेपाल आइडल सिजन 5 का विनर हुन् र सिजन 5 मा उनले जितेपछि निकै मौका पाए, ब्रेक पाए, अहिले धेरै गीत गाइरहेका छन् उनले र चलचित्रतिर उनको ब्रेक भएको छ कि छैन त्यो म भन्न सक्दिनँ, तर पनि गीतको हिसाबले निकै अगाडि बढिरहेका छन् करण परियार। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 7:29 गएको छ। समर लिभ सुरु भइसकेको छ ब्रिटिस फोर्सेस ब्रुनाईमा, नानीहरूको विदा भएको पनि केही समय भइसकेको छ र अहिले नानीहरूको लागि मध्यनजर गरेर आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम सञ्चालनमा ल्याएको छ र यो तेस्रो समर प्रोग्राम हो र आज सोमबार 3 बिहान 10-12 अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम राखिएको छ चिटच्याट कम्युनिटी सेन्टरमा। याद गर्नुहोला आज 3 बिहान 10 सुरु हुनेछ र यसका लागि प्रति व्यक्ति $5 लाग्नेछ। अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स। त्यसै गरी भोलिको दिन, भोलि मंगलबार 4 किड्स कुकिङ क्लास, पास्ता सालड बनाइने रहेछ यसपालिको कुकिङ क्लासमा र स्कुल इयर वान टू थ्रीका नानीहरूका लागि बिहान 9:30-11 अनि इयर 4-8 नानीहरूका लागि दिनको 1-3 चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा यो कार्यक्रम हुनेछ र यसका लागि भने प्रति व्यक्ति $6 लाग्छ र प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई यदि यो कार्यक्रममा पठाउनुहुन्छ भने क्युआर कोड स्क्यान गरेर रेजिस्टर गर्नुपर्ने हुन्छ, त्यो बिल्कुलै नछुटाउनु होला। क्युआर कोड कहाँ पाइन्छ भन्नुहुन्छ होला, हाइप वेबसाइटमा पाइन्छ वा सिग्नल च्याट ग्रुपमा पनि। अब गीत सङ्गीतको क्रमलाई नै म निरन्तरता दिँदैछु। अब हामी सुन्छौँ जोन राईको गीत पर्खिरहेछु।

पर्खिरहेछु। जोन राईले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। फेरि पनि समर प्रोग्रामकै कुरा, ब्रिटिस फोर्सेस ब्रुनाईका नानीहरूलाई मध्यनजर गरेर आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम सार्वजनिक गरेको छ र आजदेखि नै कार्यक्रमहरू हुँदैछन्। त्यसैको सिलसिलामा फ्यामिली क्राफ्ट, ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङ हुँदैछ बुधबार 5 अगस्तका दिन बिहान 10 देखि 12 बजेसम्म। कार्यक्रम हुने स्थल हो चिटच्याट कम्युनिटी सेन्टरको मेन हल र प्रति व्यक्ति $6 लाग्छ यसका लागि। फ्यामिली क्राफ्ट, ज्वेलरी मेकिङ एन्ड आइरन बिडिङ 10 बजे बुधबारको दिन। अनि अन्डर फाइभ प्यारेन्ट्स एन्ड टोडलर्स अर्को कार्यक्रम बिहिबार 6 अगस्तमा हुँदैछ, तर यो चिटच्याटमा होइन, यो मुमङ कम्युनिटी सेन्टरमा हो बिहान 10 बजे हुने कार्यक्रम। स्मरण रहोस् अन्डर फाइभ प्यारेन्ट्स एन्ड टोडलर्स आज हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरमा, अनि बिहिबार मुमङ कम्युनिटी सेन्टरमा, समय बिहान 10 बजे र प्रति व्यक्ति $2 लाग्छ यसका लागि। अब पालो रमेश अधिकारीको रिमझिम साँझ, इन्जोय।

0: is Gorkha Radio. Gorkha
1: Radio. बच्चा आरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
0: यो BFBS गोर्खा रेडियो हो।

नरिसाउ आज वाङदेन शेर्पाले गाउनु भएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 8 बज्नको लागि 14:30 मिनट बाँकी रहेको छ। ब्रुनाईमा हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौं। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले

तोकेको खुला बजार वैदेशिक विनिमय दरको युएस डलर एकको खरिदर 152.32 रुपियाँ, बिक्री दर 152.92 रुपियाँ। युरो एकको खरिदर 175.59 रुपियाँ, बिक्री दर 176.29 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 205.35 रुपियाँ, बिक्री दर 206.16 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 188.62 रुपियाँ, बिक्री दर 189.36 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 106.97 रुपियाँ, बिक्री दर 107.40 रुपियाँ। कनेडियन डलर एकको खरिदर 108.65 रुपियाँ, बिक्री दर 109.08 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.79 रुपियाँ, बिक्री दर 119.26 रुपियाँ। जापानिज यन 10 को खरिदर 9.67 रुपियाँ, बिक्री दर 9.70 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.56 रुपियाँ, बिक्री दर 22.65 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.56 रुपियाँ, बिक्री दर 40.72 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.82 रुपियाँ, बिक्री दर 41.98 रुपियाँ। थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्री दर 4.58 रुपियाँ। युएई डिरहाम एकको खरिदर 41.47 रुपियाँ, बिक्री दर 41.63 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.27 रुपियाँ, बिक्री दर 37.42 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.56 रुपियाँ, बिक्री दर 10.60 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 16 रुपियाँ, बिक्री दर 16.06 रुपियाँ। डाइनिस क्रोनर एकको खरिदर 23.51 रुपियाँ, बिक्री दर 23.60 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.42 रुपियाँ, बिक्री दर 19.50 रुपियाँ। कुवेती डिनार एकको खरिदर 495.03 रुपियाँ, बिक्री दर 496.98 रुपियाँ। बारेन डिनार एकको खरिदर 403.98 रुपियाँ, बिक्री दर 405.57 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 395.62 रुपियाँ, बिक्री दर 397.18 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत संगीत तर्फ नै लाग्छौ। प्रारम्भ ब्याङ्कको गीत सुनाउँछु म, उड्न देऊ।

तिमीलाई हेरी भक्त ब्यान्डको गीत कल्पना मिठो गीतबाट मनोरञ्जन लिइराख्नु भएको थियो। यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ। ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 4 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु एउटा गीतबाट, देवेन्द्र बब्लुको मायाली भन्ने गीत छ। पक्कै पनि मनोरञ्जन लिनुहुनेछ र यो गीत पछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ र दोस्रो घण्टामा आजको विषयवस्तु भन्दाखेरि पनि डेली सप्लिमेन्ट, हामी स्पोर्ट्स राउन्डअप गर्नेछौँ, स्पोर्ट्स सम्बन्धी चर्चा गर्नेछौँ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् देवेन्द्र बब्लुको यो गीत मायाली। इन्जोय।

नवलपरासीको सुस्ता क्षेत्रमा बाँध भत्काउन आएको भारतीय सशस्त्र सीमा बल SSBसँग झडप हुँदा तीनजना घाइते भएका छन्। सादा पोसाक र हतियार सहित भारतीय सुरक्षाकर्मी सुस्ता गाउँपालिका 5 थारू टोल क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले दुई दिन लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भारतीयले भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।